सांस्कृतिक विशेषता भएको देश भएको र यही विविधता नै देशको गौरव भएकाले पहिचानलाई सही ढंगबाट उचो राख्न र यसमा कसैले पनि हलल पार्न नहुनेमा उहाँले जोड़ दिनुभयो। नेपाली समाज सधैं आपसी मेलमिलाप र सद्भावमा विश्वास राख्छ। जुनसुकै भूमिकामा रहे पनि नेपालीले आपसी सद्भाव कायम राख्नुपर्छ। देशका जुनसुकै भूभागमा बसेका नेपालीहरू जो कोही नेपाली हामी सँगै बस्नुपर्छ। हामी यही बस्छौ, हाम्रो आग्रह यही छ, आजको आवश्यकता यही हो विज्ञप्तिमा भनिएको छ। सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टी राजसभाका पूर्व स्वास्थ्य विज्ञ सल्लाहकार डाक्टर सुभाष प्याकरूल स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा बिहिबार उहाँले पद तथा गोपनीयताको शपथ लिनुभयो। सरकारले सार्वजनिक प्रतिस्पर्धामा नेतृत्व चयन गरेको दावी गरे पनि अन्तत राष्ट्रसभाकै पूर्व स्वास्थ्य सल्लाहकारलाई जिम्मेवारी तोकिएपछि मेरिटोक्रेसी र निष्पक्ष नियुक्तिको सरकारी दावीमाथि प्रश्न उठेको छ। यसैबीच चिकित्सकको हड़तालका कारण बन्द रहेको अस्पतालको ओपीडी सेवा बिहिबारबाट सुचारू भएको छ। वीरगंजी स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको विवादमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक स्वास्थ्यकर्मी आन्दोलित भएका थिए। मंगलबार र बुधबार अस्पतालको ओपीडी सेवा बन्द भएपछि स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी निराश भएका थिए। यही साउन 9 गते नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डाक्टर प्रमोद राममाथि आक्रमण भएको थियो। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले चेतनारायण आचार्यलाई नै निरन्तरता दिने बताएको छ। नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी नेकपा बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्व मुख्यमन्त्री लीला गिरीबीच भक्तपुरको गुन्टुमा भएको छलफलले आचार्यलाई मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको जनाइएको छ। यसैबीच आन्दोलनरत लघुवित्त पीड़ितसँग वार्ता गर्न अर्थमन्त्री डाक्टर सोणिम वाग्लेले समिति गठन गर्नुभएको छ। मन्त्रीस्तरीय निर्णय गर्दै बिहिबार उहाँले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको समितिमा वार्ता टोली गठन भएको जानकारी दिनुभयो। पश्चिम नवलपरासीको पालीनन्दिनी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विहीन भएको छ। निर्वाचन आयोगले असार 9 गते उपाध्यक्ष फातुमा खातुन अन्सारी पदमुक्त भएको जानकारी दिनुभएको थियो। आयोगले राजनैतिक दल सम्बन्धी कानूनी र नियमावली अनुसार अन्सारीलाई निर्वाचित हुँदाको बखानमा आबद्ध रहेको राजनैतिक दलको निर्णयका आधारमा पद स्वत रिक्त भएको जनाएको थियो। 2079 सालको स्थानीय निर्वाचनमा खातुन कंग्रेसबाट निर्वाचित हुनुभएको थियो। गत प्रतिनिधि सभा निर्वाचनमा उहाँले कंग्रेसका उम्मेद्वारलाई असहयोग गरेको र अन्य पार्टीका उम्मेद्वारको पक्षमा मात्र मत मागेको भन्दै कार्यवाहीका लागि सिफारिश भएको थियो। निर्वाचन आयोगको निर्णय विरूद्ध सर्वोच्च अदालतमा पदबहालीको माग गर्दै रिट दायर गर्नुभएकोमा सर्वोच्च अदालतले साउन 10 अन्सारीको रिट खारेज गरेको थियो। यसैगरी पालिकाका अध्यक्ष बैजु प्रसाद यादव विरूद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा असार 22 गते मुद्दा दर्ता गरेपछि अहिले निलम्बनमा हुनुहुन्छ। अध्यक्ष र उपाध्यक्ष दुवै पद खाली भएपछि अब कसरी अगाडि बढ़ने भन्ने विषयमा छलफल भइरहेको पालीनन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले बताउनुभयो। पश्चिम नवलपरासीमा क्रियाशील राजनैतिक दल र सरकारवालाहरूको बैठकले धार्मिक सद्भाव राख्ने र गलत सन्देश जाने कुनै पनि क्रियाकलाप नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ। सुनसरी जिल्लामा केही दिनदेखि भइरहेको घटनापछि यस्ता क्रियाकलाप जिल्लामा हुन नदिन र समयमै सचेत हुन सरकारवालाले आग्रह गरेका छन्। राजनैतिक दल, सुरक्षा निकाय, धार्मिक क्षेत्रका अगुवा र विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरूको सर्वपक्षीय बैठकमा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो। यता सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बुटलमा नागरिक समाजको अगुवाईमा सद्भाव र्याली निकालिएको छ। सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न अपील गर्दै ब्यानरसहित बुटलको पुष्पलाल चोकदेखि ट्राफिक चोकसम्म र्याली निकालिएको हो। यस्तै सुनसरीको देवानगंज घटनालाई लिएर भैरहवामा पनि सद्भाव र्याली निकालिएको थियो। भैरहवामा निकालिएको सद्भाव र्यालीमा विभिन्न राजनैतिक दलका व्यक्तिविशेष, यस्तै गरी धार्मिक संघ संस्थाका अगुवा, मानवाधिकार कर्मी, संचारकर्मी, व्यावसायिक संघ संस्थाका प्रतिनिधि, धार्मिक समुदायका अगुवा, कानून व्यवसायी लगायतको सहभागिता रहेको थियो।
घुस लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कपिल वस्तुको शोधोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रसाद चौधरी कुर्मी र गाउँपालिकाकै कम्प्युटर अपरेटर सुरेश कहार विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले दुवैजनालाई 5,00,000 रूपियाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो। गाउँपालिकाका उपाध्यक्ष कुर्मीको खातामा अपरेटर कहारको खाताबाट 5,00,000 रूपियाँ ट्रान्सफर भएको थियो। होटलमा काम गर्दै आएका तीनजना बाल श्रमिकको उद्धार गरिएको छ। बुटोल उपमहानगरपालिका वडा नम्बर 6 सञ्चालित दुईवटा रेस्टुरेन्टबाट तीनजना बाल श्रमिकको उद्धार गरिएको हो। श्रम तथा व्यवसायजन्य विभागका अनुसार श्रम तथा रोजगार कार्यालयको समन्वयमा साउन 7 गते गरिएको संयुक्त अनुगमनका क्रममा रेस्टुरेन्टमा बाल श्रम प्रयोग भइरहेको भेटिएको हो। जिल्ला प्रशासन कार्यालय रूपन्दै इलाका प्रहरी कार्यालय बुटोल उपमहानगरपालिका र सिविल नेपाल बाल हेल्पलाइनको संयुक्त टोलीले उक्त स्थानको निरीक्षण गरेको थियो। उद्धार गरिएका ती बालकहरूलाई तत्काल संरक्षणका लागि सिविल नेपालको आपतकालीन बाल गृहमा पठाइएको छ। बाल श्रम प्रयोग गरेको कसुरमा टोलीले दुवै रेस्टुरेन्टलाई पनि प्रति रेस्टुरेन्ट 50,000 रूपियाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ। यसका साथै बाल श्रम ऐनअनुसार उनीहरूले काम गरेको अवधिको आधारमा बाँकी पारिश्रमिक र क्षतिपूर्ति बापतको रकम भुक्तानी समेत उपलब्ध गराइएको छ। र विश्वकपको फाइनलमा स्पेनसँगको हारपछि र पूरै प्रतियोगिताभरि देखाएको व्यवहारका कारण फिफाले अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू गरेको छ। गएको हप्ता विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको विश्वकप फाइनलपछि घटेको घटनाको छानबिन गर्न एक अनुशासनात्मक तथा आचार संहिता सम्बन्धी अभियोजन नियुक्त गरेको थियो। विश्वकप फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका धेरै खेलाड़ी तथा सहायक कर्मचारीहरू स्पेनका खेलाड़ीहरूसँग विवादमा मुछिएका थिए। अभियोजनको सिफारिशमा फिफाले आफ्नो आचार संहिताको धारा 14 अन्तर्गत कथित कुटपिटको आरोपमा अर्जेन्टिनाका खेलाड़ीहरू नहुएल मेलिना र लियान्ड्रो पेरिडेस तथा साग प्रशिक्षक रोबर्टो आयलामाथि अनुसन्धानात्मक कार्यवाहीका लागि छानबिन गर्नेछ। फिफाको अनुशासन आचार संहिता खेल भावना विपरीतको आचरणका लागि खेलाड़ी तथा पदाधिकारीहरू कम्तीमा एक खेलको निलम्बनमा पर्छन् भने कुटपिटका लागि कम्तीमा 3 खेलको निलम्बनको सामना गर्नुपर्ने हुन्छ। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरको अन्त्यमै आइपुग्यौं। हाल खबर सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक एकपटक। अन्ततः बोले प्रधानमन्त्री बालेन्द्र शाह, सुनसरी लगायतका घटनाको निष्पक्ष छानबिन हुने भनाई। सुनसरी घटनालाई लिएर सांसदमा सरकारको चर्को आलोचना, प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि उठ्यो प्रश्न। अहंकार त्याग्न प्रधानमन्त्री बालेन्द्र शाहलाई पूर्व प्रधानमन्त्री प्रचण्डको सुझाव, मधेसका राजसोपा सांसदसँग सभापति लामिछानेको छलफल। देशका विभिन्न ठाउँमा असहज अवस्था, ठाउँ ठाउँमा कर्फ्यू जारी, आपसी सम्वाद कायम राख्न पूर्व राजा ज्ञानेन्द्र शाहको आह्वान। स्वास्थ्य बीमा बोर्डको नेतृत्वमा पूर्व राजसभाका पूर्व सल्लाहकार मेरिटु कृषिको नारामाथि प्रश्न, दुई दिनदेखि बन्द अस्पतालको ओपीडी सेवा सुचारू। लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले निरन्तरता पाउने, पश्चिम नवलप्रासीको पालीनन्दन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष विहीन बनेको पालिका। कपिल वस्तुको शोधोधन गाउँपालिकाका उपाध्यक्षमाथि 5,00,000 घुस लिएको आरोप। पश्चिम नवलप्रासीमा सर्वपक्षीय बैठकद्वारा धार्मिक सद्भाव कायम राख्ने प्रतिबद्धता, बुटोल र भैरवमा पनि निकालियो र्याली। बाल शर्मा लगाएका दुई बालकको बुटोलका विभिन्न रेस्टुरेन्टबाट उद्धार, प्रयोग गर्ने दुई रेस्टुरेन्टलाई तिराइयो 6,00,000 क्षतिपूर्ति। र फिफाद्वारा अर्जेन्टिनामाथि अनुशासनात्मक कार्यवाही प्रक्रिया शुरू। रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबर सकियो। सूचना सन्देश र मनोरञ्जनका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल साउन 15 गते शुक्रबार, जुलाई 31 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन कृष्ण पक्षको द्वितीय तिथि, खीर खाने दिन।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्री बालेन्द्र शाहको अपील, हिंसा भड्काउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता, गृहमन्त्री र पीड़ित परिवार बीच रातभर छलफल, आज बिहान 6 बुते सहमति।
1: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइदै साना उद्योगबाट 39 लाखलाई रोजगारी, लघुवित्त पीड़ित संघको वार्ता सकारात्मक।
0: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसिबोका बिक्री, भाषा परीक्षाको म्याद थप।
1: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित, इंग्ल्याण्डमा अत्यधिक गर्मी, इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण।
0: र एसियाडका लागि नेपाली टोलीले स्केटिङको प्रशिक्षण थाइल्याण्डमा लिने, विश्वकपको शेयर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, सामाजिक सद्भाव कायम गर्नका लागि राजनैतिक र सामाजिक क्षेत्रबाट भए गरेको पहलको प्रसंग।
1: सुनसरी लगायतका तराई मधेसका जिल्लामा देखिएको अन्तर्धार्मिक समुदाय बीचको विवाद र तनाव कम गर्न प्रधानमन्त्री, मन्त्री र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पंक्तिले भेटघाट र छलफललाई तीव्रता पारेको छ। राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले यसबीचमा ज्यान गुमाएका जयप्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति श्रद्धांजलि अर्पण गर्नुका साथै परिवारजनहरूमा सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गर्नुभएको छ। घटनामा परि घाइते भएका नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकेको पनि प्रधानमन्त्री शाहले उल्लेख गर्नुभयो।
3: आदरणीय बुवा आमा, दिदीबहिनी तथा दाजुभाइहरू, हाम्रो इतिहास साक्षी छ, कठिन भन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनु पर्नेछ। हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार संचारके माध्यम सबके धैर्यता आ संयमता अपनाके शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राखके लेल सरकारके तरफसे हार्दिक अपील कर रहल छी।
1: संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवा, घृणा फैलाउने सामग्री वा समुदाय बीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न नगराउन अनुरोध गर्दै प्रधानमन्त्रीले शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल ल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत र यस्ता गतिविधिमाथि कड़ा कदम चालिने प्रतिबद्धता जनाउनुभयो। हिजो नै प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसाई प्रसाद यादवसँग पनि सम्वाद गर्नुभएको छ। राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री बालेन्द्र शाहसित निवास पुग्नु भएको थियो भने उपराष्ट्रपति यादवसँग टेलिफोनमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले पनि हिजो नै मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँगको सम्वादपछि पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले भन्नुभयो,
4: दुईजना, चारजना, दसजना, सयजना, हजारजना, लाखजना हामीसँग छन् भन्ने हामीलाई लाग्छ भने यतिखेर हाम्रो कर्तव्य के हुन्छ भने आफूलाई माया गर्ने र आफूलाई सुन्ने, आफूले भनेको अलिकति भए पनि ध्यानपूर्वक हेर्ने, सुन्ने, मान्ने, टेर्ने जनसमुदायलाई हामीले अपिल गर्नुपर्छ र हामीले गरेको अपिल बस्ती बस्तीमा, टोल टोलमा पुग्नुपर्छ र त्यो अपिल पुगिसकेपछि ती आम नागरिकले बुझ्ने ढंगले हामीले भन्नुपर्छ कि अहिले एक आपसमा लड्दाखेरि जुन परिस्थिति सृजना हुन्छ त्यो परिस्थितिले हामी सबैलाई हराउँछ, यो कसैले पनि जित्दैन। मान्छे मान्छेसँग डराउनु पर्ने जुन अवस्था सृजना भएको छ त्यो अवस्थाबाट पहिला बाहिर निस्कनु पर्नेछ।
0: हिजो बिहान बसेको सुरक्षा परिषदको बैठकमा राजनीतिक सक्रियताको माध्यमबाट सद्भाव कायम गर्न सकिने सुझाव आएपछि प्रधानमन्त्रीले गृहमन्त्री सुधन गुरूङ र स्वास्थ्य मन्त्री निशा मेहतालाई सुनसरी लगायतका विभिन्न जिल्लामा पठाउनु भएको छ। मन्त्रीद्वयले मृतकका परिवारका सदस्य, घाइते, अरू सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल पनि गर्नुभएको छ। आज बिहान 3:30 बजेदेखि सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका परिवारका सदस्य र सरोकारवालाका बीचमा सहमतिका लागि वार्ता भएको थियो, जुन वार्ताबाट 6 मुद्दामा सहमति भएको छ। सहमतिमा लेखिएको छ, मृतकलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाउने, मृतकका परिवारलाई 10 लाख रूपियाँ अक्षरपी 10 लाख रूपियाँ नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने, 2083 साल साउन 10 गते राति देवानगंज 3 कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया अगाडि बढ़ाउने, देवानगंज गाउँपालिका 3 स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने, प्रत्येक मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिशहरू प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाउने, मृतक द्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने पनि सम्झौतामा उल्लेख गरिएको छ। त्यसै गरी 2083 चार महिना 15 गते अर्थात आज दिनको 2 बजे मृतकको अन्तिम संस्कारमा सहभागी हुने बारेमा पनि सहमति भएको छ। 2083 साउन 14 गते देवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा गत साउन 10 गते भएको दुखद घटनामा परि मृत्यु भएका ओम प्रकाश मेहता र जयप्रकाश मेहताको अभिभावकहरू पहिलो पक्ष र गृह मन्त्रालय दोस्रो पक्षबीच तपसील बमोजिमका शर्त पूरा गर्ने विषयमा सम्झौता भएको पनि उल्लेख गरिएको छ। गृहमन्त्रीको सचिवालयको यो जानकारी हो र हिजो नै राष्ट्रपाका कोशी र मधेसका सांसदहरूले राष्ट्रपा सभापति लामिछानेलाई भेटेर सरकारको उपस्थिति बढ़ाउनु पर्ने सुझाव दिएका थिए। गैराती नै एउटा सन्देश जारी गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भावका लागि सक्रिय हुन र हिंसा भटकाउने कुनै पनि प्रकारका काममा नलाग्न पार्टी पंक्ति लगायत सबैसँग अनुरोध गर्दै त्यस्ता खालका गतिविधिमा सक्रिय भएको पाइएमा सदस्यता खारेज गर्ने पनि चेतावनी दिनुभयो।
5: नेपाली कंग्रेसका प्रत्येक सदस्यले जो जहाँ हुनुहुन्छ त्यहाँबाट सामाजिक सद्भावको निम्ति, धार्मिक सहिष्णुताका निम्ति, बन्धुत्वका निम्ति सक्ने काम तपाईँले गर्ने हो। कोही कसैले पनि कुनै पनि मिथ्या सूचना फैलाउने, कुनै पनि भ्रम फैलाउने, उत्तेजना फैलाउने, हिंसामा सहभागी हुने कुरा तपाईँले गर्नुहुन्न भन्ने अपेक्षा गरेको छु। यदि कसैले गर्नुभएको छ भने त्यो अनएक्सेप्टेबल हुन्छ। म हिंसामा पनि सहभागी हुन्छु, नेपाली कांग्रेसको सदस्य पनि भइरहेको छु भन्ने कुरा त्यो स्वीकार्य हुन्न। पार्टीको एउटा सदस्यको रियल क्यारेक्टर तपाईँले देखाउनुपर्छ, तपाईँसँग मेरो यो अपेक्षा छ। म जेएनजी साथीहरूलाई, नौजवान साथीहरूलाई विशेष अनुरोध गर्न चाहन्छु, अब हामीले अर्को एउटा हिंसा थेक्न सक्दैन। हिंसा र उत्तेजनाले हामीलाई कहीँ पनि पुर्याउँदैन। आगलागि जसले गरेको छ उसले पनि त्यो सजाय पाउनुपर्छ। वातावरण बनाउने काम सबैभन्दा बढी तपाईँको जिम्मामा छ।
0: प्रतिनिधि सभाको हिजोको बैठकमा विपक्षी दलका सांसदहरूले स्थिति नियन्त्रण बाहिर जान लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए भने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै राजनीतिक गम्भीर परिस्थितिमा संवाद गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभएको थियो।
6: एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपील पनि गर्न चाहन्छु।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो नै एउटा वक्तव्य जारी गर्दै आपसी सद्भावको कामना गर्नुभएको छ। स्थानीय स्तरमा प्रभावकारी संयन्त्र निर्माण गर्न उहाँले सरकारको ध्यानाकर्षण पनि गराउनु भएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व राजा ज्ञानेन्द्र शाह लगायतले पनि छुट्टा छुट्टै सन्देश जारी गर्दै आपसी सद्भाव कायम राख्न अपील गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालले मृतकहरूप्रति श्रद्धांजलि अर्पण गर्दै रेडियोहरू तथा आम संचारका माध्यममा क्रियाशील संचारकर्मीहरूलाई शान्ति र सद्भावका लागि आफ्नो भूमिका निर्वाह गर्न आह्वान गरेको छ। अकोराबका कार्यवाहक महासचिव भक्त स्याङतानद्वारा जारी गरिएको विज्ञप्तीमा जात, धर्म, भाषा, क्षेत्र वा समुदायका आधारमा विभाजन सिर्जना हुने कुनै पनि गतिविधि नगर्न अपील गरिएको छ। प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सरोकारवालाबाट सामाजिक सद्भावको अपील सहित संयुक्त वक्तव्य जारी गर्ने क्रम चलिरहेको छ। यही स्थानहरूमा आजका लागि पनि सद्भाव रयालीको आयोजना गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। उद्योग वाणिज्य महासंघले वक्तव्य जारी गरी सामाजिक सद्भाव र शान्तिका लागि सक्रिय भूमिका खेल्न मातहतका निकायलाई अनुरोध गरेको छ। नेपाल बार एसोसिएशनले पनि आपसी सद्भावको लागि अपील गरेको छ।
1: यसैबीच आइतबार सुनसरीको देवानगंजमा सामान्य विवादबाट शुरू भएको तनाव हिजो मधेशभर फैलिएको छ। सुनसरीमा गोली लागेका दुई र सिरामा एकजनाको मृत्यु भएको छ। चार जिल्लामा कर्फ्यू र एउटामा निषेधाज्ञा लगाई सेनालाई गोली चलाउने अधिकार समेत दिएको छ। सिराको गोलबजारमा दिउँसो दुई बजेदेखि लगाइएको कर्फ्यूका बीचमा प्रदर्शन बढ़ेपछि सुरक्षाकर्मीले गोली चलाउँदा औरोही दुईका 17 वर्षीय गणेश यादवको मृत्यु भएको थियो। त्यस्तै सुनसरीमा घाइते भएका 20 वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको थियो। आइतबार राति दिवानगंज तीनका 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि तनाव थप बढ़ेको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेका अनुसार परिस्थितिलाई नियन्त्रणमा लिन सुनसरी, सिरा, सप्तरी र धनुषामा कर्फ्यू लगाइएको बताउनु भएको छ भने पर्सामा निषेधाज्ञा जारी गरिएको छ।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामाजिक सद्भाव कायम गर्न तेस्रो पक्षको भूमिका महत्वपूर्ण।
7: उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ। भएन भनेपछि नागरिक तहमा पनि आफै पहल लिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
1: कागती खेतीबाट पाँच थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँपालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: खानेकुरा त सधैँ बेलैमा खान्छ त, होइन मेरो बच्चा किन दिन दिनै कमजोर हुँदै गएको?
11: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
10: गर्भवती हुँदा के खाने?
11: स्तनपानको मात्रा कसरी पुर्याउने?
10: शिशुलाई कहिलेदेखि थप खाना दिने?
11: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
10: यसको जवाब अनुमानमा होइन,
11: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
10: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
11: सँगै सीआईएनको फेसबुक पेज, युट्युब र टिकटकमा पनि।
12: पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकमा राजेश मिश्रले खबर लेख्नु भएको छ। संवैधानिक निकायका पदाधिकारीले राज्यकोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसदमा लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्त भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए यस्तो व्यक्ति सो पदमा बहाल रहेसम्म निवृत्त भरण पाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 दफा 3 उपदफा 1 क थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। त्यस्तै भित्रपृष्ठमा जिल्लामा सर्वपक्षीय पहल शीर्षकमा खबर प्रकाशित छ भने लगानी बोर्ड बैठक नबस्दा लगानी स्वीकृत वित्तीय व्यवस्था र व्यावसायिक उत्पादन मिति अन्यलमा शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। तल्लो अरूणको वित्तीय व्यवस्थापनका लागि म्याद थप, अरूण 3 जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन मितिको म्याद थपदेखि लगानी स्वीकृति लगायतका कामहरू रोकिएका छन्। बोर्ड बैठक नबस्दा र सीईओ समयमा नियुक्त नहुँदा लगानीकर्ताहरूमा नकारात्मक सूचना फैलिन सक्ने विज्ञहरूले चिन्ता समेत व्यक्त गरेका छन्। त्यस्तै बर्ड फ्लूपछि घट्यो अण्डा उत्पादन, बढ़्यो मूल्य शीर्षकमा प्रकृति दाहालले खबर लेख्नु भएको छ।
0: गोर्खापत्र दैनिकको भित्री पन्नामा कर्णालीका विमानस्थल चर्चामै सीमित शीर्षकमा रजनी योगीले लेख्नु भएको खबर छापिएको छ भने शान्ति र सद्भाव कायम राख्न निजी क्षेत्रले अपील गरेको बारेमा पनि खबर छ। लघुवित्त पीड़ितसँग वार्ता सकारात्मक शीर्षकमा अर्को खबर छ। लघुवित्त संस्थाको ब्याजदर र शैली प्रति प्रश्न उठाउँदै आन्दोलनरत लघुवित्त पीड़ितसँग सरकारले वार्ता शुरू गरेको हो। हिजो अर्थ मन्त्रालयमा पीड़ित र सरकारी वार्ता समिति बीच करिब 3 घण्टा भएको वार्ता सकारात्मक भएको अर्थ मन्त्रालयले जनाएको छ। आज फेरि वार्तामा बस्ने गरी हिजोको वार्तालाई स्थगित गरिएको छ। गोर्खापत्र दैनिकमै निजामती मस्यौदामा सूक्ष्म अध्ययन शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नुभएको खबर छापिएको छ। एकै गाउँपालिकाबाट 7.5 करोड़का खसिबोका बिक्री शीर्षकमा रामपुरबाट लेखिएको खबर छापिएको छ। पाल्पाको निजदी गाउँपालिकाबाट गत आर्थिक वर्षमा 7.5 करोड़ बराबरका खसिबोका बिक्री भएको हो। आर्थिक वर्ष 2082-83 पालिकाभित्रका किसानहरूले 7.52 करोड़ रूपियाँ बराबरको खसिबोका बेचेका हुन्। 90 टन हिमाली जडीबुटी निकासी शीर्षकमा खलंगा दार्चुलाबाट लेखिएको खबर छापिएको छ। जडीबुटीका लागि प्रख्यात मानिने दार्चुला जिल्लाबाट ठूलो परिमाण मा हिमाली जडीबुटी बाहिर जिल्ला निकासी भएको हो। गत आर्थिक वर्ष 82-83 त्यहाँबाट 90,120 किलोग्राम हिमाली जडीबुटी कैलाली, नेपालगंज, काठमाडौँ र बाहिरी मुलुकमा निकासी भएको उल्लेख गरिएको छ। 600 भन्दा धेरै साना उद्योग थपिएको बारेमा खबर छ भने कागतीले फेरियो जीवन शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर छ। पहिले यही 14 रोपनी पाखो बारीमा खनजोत गरेर मकै छर्थ्यौं। वर्षौंपछि गरेको मेहनतपछि बल्ल 2 महिनालाई खान पुग्थ्यो। बाँदर, ढेडु र दुम्सीले बाँकी बाली पनि सखा पारिदिन्थे। अहिले त्यही जमीनले नगद फैलाइरहेको छ। पाँच थरको फिदिम नगरपालिका 4 सालघारी निवासी रामकुमार तामाङले आफ्नो अनुभव सुनाउँदै भन्नुभएको छ। आर्थिक कारोबार दैनिकमा घर जग्गा कारोबारमा 34% बढ़ेको बारेमा गोपाल संग्रौलाले लेख्नु भएको खबर छ। साना उद्योगबाटै 39 लाखलाई रोजगारी शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकको भित्री पन्नामा खबर छापिएको छ। अर्को खबर मधेस अशान्त, संयमताका लागि आह्वान शीर्षकमा छापिएको छ भने नागरिक दैनिकमा कर्मचारी दरबन्दी कटौती कुन मन्त्रालयमा कति शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। मन्त्रालयको संख्या कटौतीपछि हालसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेको उल्लेख गरिएको छ। अर्को खबर भित्री पन्नामा लुम्बिनीमा मुख्यमन्त्रीको टुंगो लाग्यो शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको छ। मुख्यमन्त्रीको टुंगो लागेसँगै लुम्बिनी प्रदेश सरकार विस्तार प्रक्रिया अगाडि बढ़ने भएको छ। मुख्यमन्त्रीमा को रहने भन्ने एमाले विवाद अन्त्य भई मुख्यमन्त्री टुंगो लागेपछि सरकारमा सहभागिताका विषयमा नेकपा एमाले र नेकपा बीच बिहिबारदेखि छलफल प्रारम्भ हुने भएको हो। नेकपाका प्रमुख सचेतक इन्द्रजीत चौधरीले बिहिबारदेखि सरकार सहभागिताबारे छलफल शुरू भएको र तत्काल मन्त्री परिषद विस्तार हुने बताउनु भएको छ। अहिलेकै मुख्यमन्त्रीलाई निरन्तरता दिने विषयमा सहमति पनि बनेको छ। चिकित्सकको लापरवाहीले सुत्केरीको ज्यान गएको भन्दै प्रदर्शन शीर्षकमा कपिल वस्तुबाट लेखिएको किरणमान वज्राचार्यको खबर छापिएको छ। चिकित्सकको लापरवाहीले कपिलवस्तु नगरपालिका 7 धमौलीका सुत्केरीको मृत्यु भएको भन्दै मृतक परिवार र स्थानीयले कपिलवस्तु अस्पताल र प्रशासन कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्य बीमा बोर्डमा नवनियुक्त अध्यक्षका चुनौती शीर्षकमा अर्को विश्लेषण सहितको खबर छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतमा लगाइएको लगातारको विद्यार्थी आन्दोलन र चर्को राजनैतिक दबावका बीचमा संसदका दुवै सदनबाट पेपर लीक रोक्ने सम्बन्धी कड़ा विधेयक पारित भएको छ। लोकसभाबाट बुधबार पारित भएको सार्वजनिक परीक्षा संशोधन विधेयक 2026 हिजो राज्यसभाबाट पनि बहुमतले पारित भएको हो। विधेयक पारित भए लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गैराति सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै देशवासीलाई आश्वस्त पार्नु भएको छ। पेपर लीक गर्ने माफिया र गिरोहलाई कुनै पनि हालतमा नछोड्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। इंग्ल्याण्डमा गर्मीका कारण करिब 2877 जनाको मृत्यु भएको छ। यूके हेल्थ सेक्युरिटी एजेन्सीले जारी गरेको अध्ययनमा मे र जूनमा यस पहिलो वर्षको पहिलो सोही समयको अवधिमा गर्मीयामका कारण मृत्यु हुनेको कुल मृत्यु संख्या 1504 भन्दा झण्डै दोब्बरले बढ़ेको देखाएको हो। गर्मीले सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव परेको एजेन्सीहरूले बताएका छन् र जोर्डनको अल अजराक हवाई अड्डामा गरिएको क्षेप्रास्त आक्रमणमा अमेरिकाका 3 F-35 लड़ाकु विमान पूर्ण रूपमा नष्ट भएको इरानले जनाएको छ। सो अड्डामा ती लड़ाकु विमान नष्ट गरिएको इस्लामिक रिभोल्युसन गार्डले जानकारी गराएको हो। सरकारी समाचार संस्था फार्सका अनुसार IRGCले जारी गरेको विज्ञप्तिमा अमेरिकाले इरानको किस टापुमा गरेको आक्रमणमा एक दम्पति र उनीहरूको एक सन्तानको मृत्यु भएपछि त्यसको प्रतिशोध स्वरूप हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
13: साझा खबरमा अब खेल खबर। नेपाली फुटबल प्रशंसकले अहिले सायद स्मारक लीग ए डिभिजन आयोजना नभएको कति भयो भनेर हिसाब गर्न छोडिसकेका छन्। नेपाली फुटबल नै अन्तर्राष्ट्रिय फुटबल निकाय फिफाको प्रतिबन्धबाट गुज्रिरहेको स्थितिमा यो यस्तो प्रश्न अस्वाभाविक हुन सक्छ, तर होइन, दोहोर्याएर ए डिभिजन अन्तिम पटक कहिले भयो भनेर बुझ्ने हो भने यो कहाली लाग्दो नै छ। त्यसमाथि त अहिले नेपालले अन्तर्राष्ट्रिय फुटबल कहिले खेल्ने हो त्यो टुंगो छैन। तेस्रो पक्षको हस्तक्षेपको कारण देखाएर फिफाले नेपाललाई प्रतिबन्ध लगाएता अहिले सबै खाले फुटबल शून्य स्थितिमा झरेको छ। खेलाड़ी पलायन र स्तर खस्कने चिन्ता सरोकारवालामा देखिन थालेको छ। फिफाले आफ्ना प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढ़ाए। युरोपेली फुटबल महासंघ यूईए ले अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मंगलबार विश्वकपको शेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि बढ़ाउनु भएको थियो। जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुने स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा प्रशिक्षण गर्ने भएका छन्। एसियाडमा भाग लिने दुई पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राई शुक्रबार आज बैंकक जान लाग्नु भएको छ। 3 असोजमा शुरू हुने एसियाडमा दुवैले स्ट्रीट विधामा भाग लिने खबरहरू सार्वजनिक भएका छन्।
1: धार्मिक सहिष्णुताका लागि नागरिक समाजको भूमिका कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिशो खुशीको कनेक्शन सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरमा अब सामाजिक सद्भाव बढ़ाउन तेस्रो पक्षको भूमिकाको कुरा मधेसका विभिन्न जिल्लामा दुई समुदाय बीचको झडपका घटना कम नहुनु दुखद विषय भएको भन्दै मानव अधिकार कर्मीले चिन्ता व्यक्त गरेका छन्। विवाद र सम्वादको महत्वका बारेमा साथी दीपक आचार्यले मानव अधिकार कर्मी शोभाकर बुढा थोकीसँग कुराकानी गर्नुभएको छ।
2: धार्मिक आस्थासँग विश्वाससँग जोडिएको विषयहरू सामान्य विषय पनि जटिल भन्न पुग्छन्। त्यो जटिलतालाई सामान्यीकरण गर्ने क्षमता चाहिँ त्यही धर्मगुरूहरूकै हुन्छ। उहाँहरूलाई सहजीकरण कसरी गर्ने वातावरण सिर्जना गरिदिन सक्छौँ। त्यसकारण तेस्रो पक्षको जुन तपाईँले कुरा गर्नुभयो, तेस्रो पक्षको काम भनेको कुरा के भने वातावरण सिर्जना गर्ने हो, सहजीकरण गर्ने हो। आवश्यकता पर्दा गरी मध्यस्थता पनि गर्नुपर्छ। सूचनाहरू हामीले चाहिँ सही ढंगले प्रवाह पनि गर्नुपर्ने हो। जसरी तपाईँहरूले यो गरिरहनु भएको छ, यसको मूल उद्देश्य भनेकै सही सूचना प्रवाह होस् भन्ने हो नि त। मूल उद्देश्य भनेकै समाज शान्ति होस्, सद्भाव होस्, सही सूचना होस् र सुरक्षा होस् भनेको जुन लक्ष्यका साथ उद्देश्यका साथ हामीले यो कार्यक्रम सञ्चार सम्वाद गरिरहेका छौँ। त्यसको पनि तेस्रो पक्षको त्यहाँनिर रेडियो पनि तेस्रो पक्षको भूमिका निर्वाह गर्न सक्छ। सही सूचना प्रवाह गर्ने सबैभन्दा सशक्त माध्यम हो नि त। त्यसो भने सामुदायिक रेडियो त अझ सशक्त माध्यम हो, किन जिम्मेवारपूर्ण ढंगले सूचना प्रवाह गर्छ। त्यस कारणले तेस्रो पक्षको संलग्नता अहिले जरुरी छ। अब त्यो राज्यले पनि पहिचान गर्न सक्नु पर्यो, त्यो एउटा विश्वसनीय पक्ष हुनुपर्छ। फेरि द्वन्द्वमा छन् या एउटा मनमुटावमा भएका पक्षहरू छन्। अब हामी अरू हिंसामा प्रयोग गर्न चाहन्न, द्वन्द्वमा भएका या मनमुटावमा भएका समूहहरू छन् अहिले, जुन चाहिँ अब जुन देखा परिरहेका छन्। खास गरी अहिले धार्मिक रूपमा भन्दा पनि केही अनुयायीहरू चाहिँ बीचमा चाहिँ मनमुटाव भएको, सिर्जना भएको, त्यसलाई उनीहरूले पनि विश्वास गर्न सक्ने केही पक्षहरूलाई समावेश गरेर राज्यले पनि जिम्मेवारी दिनुपर्छ। भएन भनेपछि नागरिक तहमा पनि आफै पहल लिनुपर्छ, जुन कुरा प्रयास भइ पनि रहेको छ।
3: जहिले पनि नागरिक प्रयास र मानव अधिकार कर्मीहरूको प्रयासले नै धेरै खालका घटनाहरूलाई एउटा सही मार्गमा लानलाई सरकारलाई नै सहयोग भएको अवस्थाहरू थिए होइन। सरकारी पक्षबाट चाहिँ तपाईँहरू प्रति अलिकति मध्यस्थता होस्, सहयोग होस् भन्ने जस्तो कुराहरू
2: यस्तो छ। अब अहिलेको सरकार अब निर्वाचित सरकार हो, हाम्रो सरकार हो, लोकतान्त्रिक शासन पद्धतिमा निर्वाचनको माध्यमबाट आएको निर्वाचित सरकारको हामीले त्यसको हामीले सम्मान गर्नुपर्छ। उसको राजनीतिक कानूनी संवैधानिक वैधता छ। तर सरकार सम्वाद गर्न चाहँदैन, आफू पनि गर्दैन, अरूलाई अगाडि सार्न पनि चाहँदैन। खास गरी यो विषयमा त यो चाहिँ संसारीबाट जुन कप्तानगंजबाट भएको घटनाको सन्दर्भमा राज्य साह्रै निरीह देखिएको छ, राज्यको लापरवाहीपन पनि देखिन्छ। न उसले प्रशासनिक संरचनालाई सही ढंगले परिचालन गरेको छ, न सुरक्षा संयन्त्र सही ढंगले परिचालन गरेको छ, र न नागरिक तहका पहलहरूलाई मान्यता दिएको छ। भनेपछि ऊ न आफू गर्छ न अरूलाई गर्ने वातावरण सिर्जना गर्छ। त्यसकारण यो अहिलेको सबैभन्दा अहिलेको यो घटनाको लागि अलिकति यो जटिल स्वरूप लिनुमा पनि सरकारको जिम्मेवारी छ। त्यसकारण म चाहिँ के आग्रह गर्न चाहन्छु भने सरकारले या सरकारसँग नजिक राजनीतिक दलहरू या सरकारको कुनै संयन्त्रले सुनिरहेको छ भने राज्य जिम्मेवार बनिदियोस्। पहिलो कुरा राज्यले पहल लिइदियोस्। प्रशासनिक र सुरक्षात्मक कारवाही होइन, सरकारबाट यो सम्भव छैन भने नागरिक तहबाट भएका पहलहरूलाई पनि मान्यता दिनुपर्छ।
1: मानव अधिकार कर्मी शोभाकर बुढाथोकीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: सामाजिक सद्भाव कायम गर्न प्रधानमन्त्रीको अपीलले हिंसा फटकाउने जो कोहीलाई कार्यवाहीको दायरामा ल्याउने प्रतिबद्धता। गृहमन्त्री र पीड़ित परिवार बीच रातभर छलफल, आज बिहान 6 बुझे सहमति।
1: दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै साना उद्योगबाटै 39 लाखलाई रोजगारी, लघु वित्त पीड़ित संघको वार्ता सकारात्मक।
0: कागती खेतीबाट 5 थरका किसान राम्रो आमदानी लिँदै पाल्पाको एकै गाउँ पालिकाबाट 7.5 करोड़का खसी बोका बिक्री, भाषा परीक्षाको म्याद थप।
1: भारत सरकारद्वारा पेपर लीक रोक्ने सम्बन्धी कड़ा कानून पारित। इंग्ल्याण्डमा अत्यधिक गर्मी, इरानद्वारा अमेरिकी हवाई अड्डामा आक्रमण।
0: र एसियाडका लागि नेपाली टोलीले स्कटिङको प्रशिक्षण थाइल्याण्डमा लिने। विश्वकपको शेयर बेचे युरोपेली राष्ट्रले बहिष्कार गर्ने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ गुरू र चेला बीचको सम्बन्ध, तर पछिल्लो समयमा कतिपय गुरूहरूमाथि आक्रमण भएका, कक्षा कोठामै त्यस्ता दुर्व्यवहार भएका खबरहरू पनि सार्वजनिक भइराखेका छन्। केही दिन अगाडि मात्रै गुरू पूर्णिमा थियो, तर गुरू पूर्णिमाको दिन बिहानैदेखि अबेरसम्म सामाजिक सञ्जालदेखि भौतिक उपस्थितिमै फेरि विभिन्न प्रकारका कार्यक्रम पनि गर्ने गरिन्छ। एउटा खुल्ला ठाउँ छ, तीनजना व्यक्तिहरू छन्, दुईजना पुरूष एकजना महिला र बीचमा रहेका एकजना अलिकति पाको अवस्थाका जस्ता देखिने व्यक्ति जो शिक्षक जस्ता पनि देखिन्छन्, केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, अरू बेला मतलब छैन, गुरू पूर्णिमा मात्र गुरूको अति धेरै गुणगान, कस्ता चेलाहरू।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी लु
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे
7: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
7: खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिन पर्यो भनेको कहाँ बनाइदिने होला
11: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
10: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
12: तिलोत्तमा 5 मडगिराम रूपन्देही
11: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
13: सम्पर्क नम्बर 071-560-090 मोबाइल नम्बर 98-72-1282 र 98-470-24-870
14: किन झोक्राउनु भछ काका
15: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
14: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
15: ए बुद्ध फाइबर कामसोली पनि त्यही भन्थ्यो
16: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराजमेर मोबाइल 98-570-21-757 र 98-472-96-228
17: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस आईटी, बी फार्मेसी, बीएससी एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071-410-380, 071-410-479, मोबाइल 98-75-85-188, 98-75-20-752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
18: होइन पुर्खे बा, किन के भयो र?
19: बाह्र चौरा घुमे
18: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति, ईसीजी, एक्सरे, सिटी स्क्यान, फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
19: ए, क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
18: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा छ, मणिग्राम, रूपन्देही। फोन 071-562-744, 562-745।
20: हाय दैव, फेरि मुद्रा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
21: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
22: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
20: आज हामीले एउटा ठूलो पाठ सिक्यौं। मदिराले सुख होइन, दुःख मात्रै ल्याउँछ।
21: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
23: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
24: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
25: ए बुढा हेर्नुहोस् त, आज पनि रेखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
18: ए जान्त जान्त
26: होइन, के भयो बाबु?
27: अंकल, अंकल, बाबाले मम्मीलाई जित्नु भयो।
26: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
24: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
28: उत्सवको पर्व
29: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर,
28: टिसिएससी ग्रुप, कम्प्युटर सर्भिस सेन्टर,
29: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
28: फोन नम्बर 071-542-6999।
30: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
31: होइन, के खुसीको खबर हो दाजु?
30: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
31: हो र?
30: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय, पुष्पलाल पार्क, बुटवल। फोन नम्बर 071-535-823।
32: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिण्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिण्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिण्डर लिँदा सिल भए नभएको तथा सिलिण्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिण्डर घरमा नल्याऊ। ग्यास गनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
0: हो, घर पनि कति राम्रो बनेछ, ठिकै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
0: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
3: घर, अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर।

0: आजको सन्दर्भ सन्दर्भ
1: नमस्कार। रेडियो लुम्बिनीको नियमित कार्यक्रम आजको सन्दर्भ स्तम्भबाट प्रविधिका रोम पोखरेल सँगसँगै प्रकाश पाण्डेको हार्दिक स्वागत छ। आजको सन्दर्भ स्तम्भ हरेक दिन बिहान यसै समयमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्ज, रेडियोको आफ्नै वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। आजको सन्दर्भ स्तम्भमा हामी खास गरी समसामयिक नयाँ ताजा जनचासो जल्लाबल्दा र समय सापेक्ष विषयवस्तुलाई कुराकानीको माध्यम बनाउने गर्दछौ र हाम्रा अतिथि महानुभावसँग प्रत्यक्ष संवादमा जोड़िने गर्दछौ। अर्घाचीको पाणिनी गाउँपालिका 5 मुर्थुममा जन्मिएर बाल्यकालमै आफ्नै मामाको गार्मेन्ट उद्योगमा सिप सिक्न शुरू गर्नुभएका मदन घिमिरे, जो भुटोलमा विगत 8 वर्षदेखि लक्ष्मी होजियारी एण्ड गार्मेन्ट उद्योग सञ्चालन गर्दै आउनुभएको छ। स्वदेशमै दक्ष कामदारको अभाव महसुस गरेपछि उहाँले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ अहिले रिहाना बुटिक एण्ड गार्मेन्ट उद्योग स्थापना गरी युवाहरूलाई नेपालमै व्यावहारिक रूपमा गार्मेन्ट तथा फेशन डिजाइन सम्बन्धी तालिम समेत प्रदान गर्दै आउनु भएको छ। उहाँले यो लक्ष्मी होजियारी एण्ड गार्मेन्ट उद्योग मार्फत धेरै युवा युवतीहरूलाई रोजगारी त दिइरहनु भएको छ नै, उनीहरूलाई स्वदेशमै बसेर दक्ष कालीगढ़ी सिक्नका लागि पनि एउटा नयाँ परम्परागत थालनी गर्नु भएको छ। काम गर्दै जाँदा अब कालीगढ़हरू विदेशबाट मगाउनु पर्ने, भारतीय विभिन्न क्षेत्रहरूबाट मगाउनु पर्ने जुन अवस्था सिर्जना भयो त्यसलाई चिर्नका लागि उहाँले यो काम गरेको बताउनुहुन्छ। खास गरी हाल बिहान र दिउँसो गरी दुई शिफ्टमा उहाँले करिब 60 जना युवा र विशेष गरी युवतीहरूलाई यो संस्थामा सिप सिकाइरहनु भएको छ। विदेशी कामदारमा निर्भर हुनुपर्ने अवस्थालाई अन्त्य गर्दै स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने उहाँको यो प्रयास अहिले धेरैका लागि प्रेरणाको विषय पनि बनेको छ र बन्नु पनि पर्छ। आजको सन्दर्भ स्तम्भमा हामी यो महत्वपूर्ण विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। हामीसँग हुनुहुन्छ लक्ष्मी होजियारी एण्ड गार्मेन्ट उद्योग तथा रिहाना बुटिक एण्ड गार्मेन्टका संचालक युवा व्यवसायी मदन घिमिरे। मदन घिमिरेजी, यहाँलाई स्वागत छ रेडियो लुम्बिनीमा।
2: धन्यवाद, धन्यवाद सर।
1: यो जुन गार्मेन्ट यहाँले शुरू गर्नुभयो होइन र अहिले सञ्चालनमा पनि छ, सबैभन्दा पहिला चाहिँ अब आफ्नो बाल्यकाल र गार्मेन्ट यात्राको जुन प्रवेश थियो यसलाई कसरी सम्झनुहुन्छ?
2: हजुर, धेरै धेरै धन्यवाद सर। सर्वप्रथम त मेरो परिचय दिन चाहन्छु। म चाहिँ मदन घिमिरे, जन्मस्थान पाणिनी 5 अर्घाची मर्थुम भन्ने सानो गाउँमा जन्मिएको हो। अनि उच्च शिक्षाको लागि अब म सानैबाट चलप 4 वर्षको उमेरमा चाहिँ नेपालगंजमा मामा घर बसेर पढेँ। करिब करिब लगभग 8-6 क्लाससम्म मामा घर बसेर पढ्दाखेरि 7 क्लासबाट

0: गरे लगभग अस्ट्रेलिया जाने पक्का पक्की त भइसकेको थियो त्यही सन्दर्भमा फेरि बुटवलतिर यसो मामा घरतिर आउनु पर्यो भनेर यहाँ आइसक्दाखेरि त्यहाँको यो गार्मेन्ट मामाहरूले चलाएको यो होजियाहरू देख्दाखेरि रहर लाग्यो कि भित्रैबाट होइन आफ्नै देशमा पनि केही गर्न सकिन्छ क्या हो किन विदेश जाने हो र अर्काको देशमा गए पनि केही गर्नै पर्ने हो केही गरौँ कि भन्ने जस्तो आफ्ना भित्रैबाट आयो कि त्यसपछि करिब करिब दुई वर्षसम्म मामा घरमै बसियो विदेश विदेश अब नजाने निर्णय गरेर करिब दुई वर्षसम्म मामा घर बसेर उहाँहरूको त्यो मेसिनहरू चलाउने देख्ने बजार व्यवस्थापन सबै देख्दाखेरि चाहिँ ल अब चाहिँ मैले पनि केही गर्न सक्छु आफ्नै देशमा भनेर चाहिँ आजभन्दा लगभग सात वर्ष अगाडि लक्ष्मी होजियारी एन्ड गार्मेन्ट उद्योग सञ्चालनमा आयो। सुरुमा धेरै गाह्रो भयो धेरै दबाव आयो बजार व्यवस्थापन देख्दाखेरि बजारमा सामान बिक्ने हो कि बिक्ने होइन भर्खरको 21 वर्षको केटाले गार्मेन्ट सुरु गरेका छ सामान उत्पादन गरिरहेको छ बजारमा त्यसलाई लगाएर कसरी बेच्ने हो बजारले मान्छेले मान्ने हुन् कि नै पत्ताउने हुन् कि नै धेरै ठाउँ गइयो त्यहाँबाट तपाईँको पश्चिमतिर गइयो पूर्वतिर गइयो ल मेरो माल राखिदिनु पर्यो बेच्दिनु पर्यो भन्ने सुरुमा एकदमै गाह्रो भयो पछि पछि समय बित्दै जाँदाखेरि उहाँहरूले हाम्रो माल एकदमै मन पर्न थाल्यो र हामीले माल उहाँहरूलाई पुर्याउन सकिएन करिब दुईजनाबाट सुरु गरेको दुईजना बुढाबुढीबाट सुरु गरेको उहाँहरू अझै पनि हुनुहुन्छ र हामी बुढाबुढी गरेर चारजना थियौँ हाम्रो गार्मेन्टमा सुरुमा चाहिँ त्यसपछि दुईजनाबाट सुरु गरेको करिब आज हाम्रो गार्मेन्टमा 60 जति हुनुहुन्छ विशेष गरी लेडिजहरू हुनुहुन्छ अनि अहिले बजार पनि एकदमै राम्रो छ बजारमा पनि यो हाम्रो सामानहरू एकदमै राम्रो भइरहेको छ गइरहेको छ माग बढ़िरहेको छ दिन प्रतिदिन बजारमा पुर्याउन सकिरहेका छैनौ त्यसपछि कारिगरको धेरै समस्या आयो कारिगरी नपाउने तपाईँको इन्डियाबाट मगाउन पर्ने कारिगर खोज्न पर्ने अब हामीले उहाँहरूलाई एकदमै आउनुहोस् गरिदिनुहोस् भन्दा पनि नआइदिने होइन विदेश जाने हो नेपालमा त केही हुँदैन भन्ने क्या त्यसपछि यसो सोचे होइन यो कारिगर एकदमै समस्या आयो होइन किन हामीले कारिगरी उत्पादन गर्न सकिँदैन र भन्ने दिमागमा सोच आएर आजभन्दा दुई महिना अगाडिबाट यो सोच आयो त्यसपछि लागेँ म यो फिल्डमा
1: हजुर
0: यो फिल्डमा लागेपछि रियाना बुटिक एन्ड गार्मेन्ट ट्रेनिङ इन्स्टिच्युट भन्ने दिमागमा आएर मैले सुरु गरेँ लगभग 15 दिन अगाडिबाट सुरु भएको यो 60 हुनुहुन्छ अहिले हामीले दुई सिफ्टमा बनाएका छौँ मर्निङ सिफ्ट हाम्रो 11 बजेदेखि 2 बजेसम्मको हुन्छ र डे सिफ्टमा 2 बजेदेखि 5 बजेसम्मको मर्निङ सिफ्टमा 30 हुनुहुन्छ र डे सिफ्टमा 30 हुनुहुन्छ उहाँहरू
1: अब यो रियाना बुटिक एन्ड गार्मेन्ट जुन स्थापना गर्नु भएको छ यो तपाईँहरूको चाहिँ लक्ष्मी होजियारी सँगसँगै छ कि अलग स्थानमा सिकाइरहनु भएको
0: अलग छ सर अलग लक्ष्मी होजेरी एन्ड गार्मेन्ट उद्योग यो हाम्रो जुन हाल दिपनगरमा रहेको छ भने यो रियाना बुटिक एन्ड गार्मेन्ट ट्रेनिङ इन्स्टिच्युट चाहिँ अमरपत्र नेपालगञ्ज रोडको सेन्टरमा सिद्धार्थ ब्याङ्क भएको भवनमा चाहिँ हामीले सुरु गरेका छौँ
1: अब कस्ता मान्छेले चाहिँ यसमा ट्रेनिङ लिन पाउने कस्ताले चाहिँ यो गार्मेन्ट सम्बन्धी शिक्षा या फेसन डिजाइनिङ सम्बन्धी कस्तो कसरी लिने त्यहाँसम्म पुग्ने कसरी भन्ने पनि होला
0: हजुर यो गार्मेन्ट सम्बन्धी सिप सिक्नको लागि गार्मेन्ट सम्बन्धी ट्रेनिङ लिनको लागि यसमा न कुनै शिक्षा चाहिन्छ न कुनै दक्ष चाहिन्छ न कुनै उमेर चाहिन्छ न कुनै जेन्डर चाहिन्छ जोसुकै हुनुहुन्छ अब 18+ हुनु पर्यो 18 भन्दा मुनिकाले पनि हामी सिक्छौँ आउँछ भन्नुहुन्छ भने उहाँहरूलाई पनि वेलकम छ 18+ र तपाईँको धेरै बुढो पनि नहुनुभएको मान्छेलाई चाहिँ हामीले आउनुभयो भने शिक्षा पनि चाहिँदैन मेसिन चलाउन सिकाउने हो दक्ष हामीसँग प्रशिक्षकहरू हुनुहुन्छ उहाँहरूले उहाँहरूलाई सिकाइदिनुहुन्छ र लगभग 3 महिना सिक्नुभयो भने चाहिँ उहाँहरूले आफ्नै देशमा गार्मेन्टमा रोजगारी गरेर 25-30 चाहिँ 100% उहाँहरूले कमाउनुहुन्छ
1: अहिले चाहिँ नेपालमा गार्मेन्ट उद्योग सञ्चालन गर्दै गर्दा खास गरी यहाँले भन्नुभयो दक्ष कालीगर चाहिँ नपाउने अब कच्चा पदार्थको अभाव हुने कच्चा पदार्थ चाहिँ उपलब्ध गराउनकै लागि भागदौड धेरै गर्नुपर्ने भारत जानुपर्ने चाइना जानुपर्ने यी यस्ता धेरै समस्याहरू छन् भन्नुभएको छ अब यी समस्याका अलावा उद्योग सञ्चालन गर्दै गर्दा अन्य समस्याहरू पनि छन् कि यिनै समस्या हुन्
0: होइन समस्या धेरै छन्
1: जस्तो नयाँ कोही परिवेशी कोही नयाँ युवाले चाहिँ उद्योग गर्न चाह्यो भने अब गार्मेन्टमा कति लगानी गर्नु पर्ला भन्ने पनि हुनसक्छ र समस्याहरू चाहिँ कस्ता समस्याहरूको फेस गर्छ उसले
0: सर्वप्रथम त अब गार्मेन्टमा लगानी कतिजनाबाट सुरु गर्ने र कतिको ठुलो गर्ने भन्ने हुन्छ अब म त यही भन्छु मैले पनि 2 सुरु गरेको चिज हो यो हामीले सुरुमै 15-50-60 नसोचेर 8-10 सुरु गर्ने र 8-10 मेसिन लिएर आउने 8-10 मेसिनलाई भनेको तपाईँको 5-7 लाख रुपियाँ लाग्छ र कच्चा पदार्थ मेन भनेको हामीलाई कच्चा पदार्थ चाहिन्छ कच्चा पदार्थ पनि तपाईँको बजारले कस्तो माग मागेको छ अब गर्मी मौसममा हामीले कस्तो खालका सामान बनाउने के बनाउने त्यो चिजको कच्चा पदार्थ लिएर आउने सबै चिज गर्दाखेरि लगभग स्टार्टिङको फेजमा युवाहरूले गर्छु भन्नुहुन्छ भने 25 देखि 30 लाखसम्म चाहिँ हामीले सुरु गर्न सकिन्छ गार्मेन्ट।

0: हजुर त्यसका अलावा चाहिँ अब नयाँलाई त अब बजारको कुरामा पनि थाहा नहोला, कच्चा पदार्थको कुरा थाहा नहोला, अब दक्ष कामदारको कुराहरू थाहा नहोला, त्यसको लागि चाहिँ के गर्ने
1: हो? त्यसको लागि पनि हामीहरूले यो ट्रेनिङ इन्स्टिच्युटमा हामीले त्यो व्यवस्था पनि गरेका छौँ कि ताकि उहाँहरूलाई गार्मेन्ट, अब भोलि बिहान हामीले उहाँहरूलाई काम गर्ने मात्र नभएर कि आफ्नै गार्मेन्ट खोल्दाखेरि पनि कति लगानी लाग्छ, कसरी गार्मेन्ट गर्ने, सामानहरू कहाँ पाइन्छ, कच्चा पदार्थ कहाँ लिन जाने र त्यो कच्चा पदार्थबाट कसरी माल बनाएर कहाँ बेच्ने त्योसम्म पनि हामीले उहाँहरूलाई सिकाएर चाहिँ पठाउनेछौँ। अब नयाँ बाहिरको मान्छे हुनुहुन्छ र त्यो सामान कहाँ पाइन्छ के पाइन्छ भन्नुहुन्छ भने त अब अहिले त आजभोलि त अनलाइनको ऊ आइसकेको छ, हामीले अनलाइनमा हेऱ्यौँ भने काठमाडौँतिरको अब यो पार्टीहरू हुनुहुन्छ, कच्चा पदार्थ फेब्रिकहरू बेच्ने उहाँहरूले भनिदिइहाल्नुहुन्छ, 15-20 जना हुनुहुन्छ र मेसिनहरू सम्बन्धीमा पनि आजभोलि अनलाइनबाटै मेसिन गार्मेन्ट मेसिन भनेर भन्यो भने काठमाडौँतिरको पार्टीहरूले पनि भनिदिनुहुन्छ। पहिलाभन्दा केही हदमा अलिकति सजिलो छ, मैले सुरु गर्ने बेलामा कहाँ पाइन्छ होला भन्ने चिज पनि हामीलाई थाहा थिएन किनभने त्यति त्यति अनलाइनको ऊ थिएन कि, आजभोलि चाहिँ जस अनलाइनले गर्दा अलिकति सहज भएको छ, तर सेल गर्नलाई चाहिँ अलिकति गाह्रो किन छ भने पुरानो जुन हामी पुरानो मान्छेहरू छौँ उहाँहरूको त आफ्नो कस्टमर बनाइसक्नु भएको छ, मलाई पनि धेरै गाह्रो भएको थियो कस्टमर बनाउन, नयाँ जो हुनुहुन्छ उहाँहरूलाई पनि कस्टमरसँग कसरी गएर डिल गर्ने र कसरी आफ्नो प्रोडक्ट बेच्ने भन्ने चाहिँ अलिकति समस्या आउन सक्छ, तर त्यो समस्यालाई पनि आत्तिन पर्दैन, माल बिक्छ, बजारले भन्दा नयाँ माल बनाइदिने र नयाँ डिजाइन निकालिदिने हो भने अवश्य माल बिक्छ र सक्सेस भइन्छ।
0: अर्घाखाँचीको पाणिनी गाउँपालिका 5 मुर्थुममा जन्मिएर बाल्यकालमै आफ्नै मामाको गार्मेन्ट उद्योगबाट सिप सिक्दै मदन घिमिरेले बुटोलमा शुरू गर्नुभएको लक्ष्मी होजियारी एण्ड गार्मेन्ट उद्योगले अहिले 8 वर्ष पूरा गरेको छ। करिब यो 8 वर्षको अवधिमा उहाँले बजारलाई धेरै नजिकबाट निहाल्नु भएको छ, उद्योगमा दक्ष कामदारको आवश्यकता महसुस गरेपछि अहिले उहाँले नेपालमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ अर्को रिहाना बुटिक एण्ड गार्मेन्ट पनि स्थापना गरी युवाहरूलाई नेपालमै व्यावहारिक रूपमा गार्मेन्ट र फेसन डिजाइन सम्बन्धी तालिम प्रदान गर्दै आउनु भएको छ। अब युवा हुनुहुन्छ उमेरले र विदेश जाने दौड़मा रहनुभएका कुनै बेला उहाँले अहिले चाहिँ आफ्नै उद्योग सञ्चालन गरेर नेपालमै थुप्रैलाई अहिले दक्ष जनशक्ति बनाउने एउटा अभिप्राय त छ नै, त्यसका अलावा युवाहरूलाई रोजगारमा आबद्ध गराउनु भएको छ। कतिजना युवाहरू अहिले तपाईँहरूको उद्योगमा आबद्ध हुनुहुन्छ या रोजगारमा हुनुहुन्छ, के छ अवस्था?
1: हाम्रो यो लक्ष्मी होजेरीमा चाहिँ युवाहरू, भर्खरको युवाहरू त हुनुहुन्न, भर्खरको युवाहरूले हामीले धेरै कोसिस गर्यौं, यहीँ सिक्नुहोस्, हामी सिकाउँछौँ, हजुरहरूलाई सिकाइसकेपछि जागिर लगाउँछौँ भन्दाखेरि उहाँहरूले के भन्नुभयो भने यस्तो काम त सिक्ने होइन, विदेशतिर जाने भन्नुभयो। हाम्रोमा कस्तो फ्यामिली टाइपको हुनुहुन्छ क्या, फ्यामिली टाइपको चाहिँ उहाँहरूले आफ्नो छोराछोरीहरूलाई विदेश पठाए पनि उहाँहरूले यहाँ गएर राख्नु भएको छ, र प्लस अर्को कुरा के छ भने उहाँहरूको छोराछोरीले विदेशमा कमाउने भन्दा बढी पैसा उहाँहरूले यहाँ बसेर कमाउनु भएको छ।
0: हजुर हजुर,
1: त्यस्तो भइरहेको छ।
0: अब जस्तो महिलाहरूलाई नै बढी लक्षित गरेर यो ट्रेनिङहरू सञ्चालन गर्ने, अब गार्मेन्टमा पनि महिलाहरू नै बढी छन् भन्नुभएको छ, किन त्यस्तो?
1: जेन्ट्सको सन्दर्भमा चाहिँ जेन्ट्सले खुट्टामा टेकेर जे गरेर पनि खान सक्ने देखियो, मेरो आफ्नो उदाहरण हेर्दाखेरि पनि, अब यता गए पनि उता गए पनि आफूले त पालिन्छ भन्ने, लेडिजको सन्दर्भमा के भयो भनेपछि तपाईँको अब अलिकति केही बजार सपिङ गर्न पर्यो, बुढोसँग पैसा माग्न पर्ने, केही चिज किन्न पर्यो, बुढोसँग पैसा माग्न पर्ने, बच्चा बच्चीलाई केही चिज किन्दिन पर्यो, ए बुढो भन्न पर्ने, उहाँहरूले त्यो हात थापेर देख्दाखेरि र उहाँहरूको त्यो मानसिक बुझ्दाखेरि के, अब हाम्रै कम्पनीमा काम गर्ने लेडिजहरूको पनि देख्दाखेरि त्यस्तो लाग्दाखेरि के सोचे भने अनि लेडिजले चाहिँ किन गर्न सक्दैन र लेडिजले पनि त काम गर्न सक्छ, बिहान केटाकेटीलाई स्कुल पठाएर दिनभरिको जुन खाली टाइम छ 9 बजेदेखि 4 बजेसम्म त्यो टाइम उहाँहरूको लागि चाहिँ उपयोग गर्न त हामी छौँ त, हाम्रोमा मेसिन छ र मेसिन छ तर उहाँहरूलाई आउँदैन भने पनि हामी सिकाउँछौँ। त्यही तपाईँको सन्दर्भले गर्दाखेरि मैले के सोचेँ भने लेडिजले चाहिँ नि अरूको भर पर्न भन्दा आफ्नै खुट्टामा उभियोस्, केही सिकोस्, जेन्ट्सको सन्दर्भ जेन्ट्सको बराबर त उनीहरूले कमाउन सक्दैनन्, तर जे होस् एटलिस्ट उनले आफ्नो खर्च, बालबच्चाको खर्च र घर खर्चसम्म निकाल्न सक्यो भने त उनीहरू पनि स्ट्रङ हुने भयो, हाम्रो काम पनि चल्ने भयो, नेपाल त्यसै राम्रो हुने भयो, त्यही भएर चाहिँ लेडिजलाई बढी प्रयास गरेको हामीले चाहिँ।
0: जस्तो बुटोलमा अहिले कति 200 भन्दा बढी गार्मेन्ट उद्योगहरू छन् भन्नुहुन्छ?
1: बुटोलमा लगभग छन् सर, 200-250 गार्मेन्ट छन्।
0: बुटोलका ती सबै गार्मेन्टहरू यथास्थितिमै चलिरहेका छन् कि उनीहरू चाहिँ विगतमा जस्तो थिए त्योभन्दा अझै अहिले आफूलाई प्रस्फुटित गर्दै अझै नयाँ ढंगबाट, नयाँ तौर तरिकाबाट, नयाँ मेसिनहरूको साथमा, दक्ष कामदारहरूको साथमा अगाडि बढ़िरहेका छन् कि कामचलाउ हिसाबले चलिरहेका छन्, के देख्नुहुन्छ बजारमा?
1: गार्मेन्ट तपाईँको बोटलमा 250-300 छन्। म अहिले सुरु गर्न भन्दा सुरुमै गरेका गार्मेन्टहरू पनि कतिपय छन्, कतिपय बन्द पनि भइसकेका छन्। अब त्यही यो मेन समस्या नै कारिगरको समस्या भइदियो। मलाई पनि हिजो मात्र तपाईँको बोटलबाट 4 गार्मेन्टको फोन आयो, भाइ तपाईँले राम्रो काम गर्नु भएको रहेछ, कारिगरलाई चाहिँ बनाउनु भएको रहेछ, हामीलाई मलाई बनाउँदा बित्तिकै 10 जना मलाई 5 जना मलाई, मतलब 15-20 चाहिँ उहाँहरूले भनिसक्नु भएको छ कि त्यो कारिगरकै मेन समस्या पर्यो। अनि अब 250 नर्मल हाम्रै बुटलमा 250 गार्मेन्ट छ हेर्नु है, 250 गार्मेन्टमा त एउटा गार्मेन्टमा केही नभए पनि 20-25 मान्छे चाहिन्छ। मान्छेको अभाव छ, जेन्ट्स भरि सबै विदेश गइसकेका छ, बच्यो भनेको लेडिजहरूको लागि सिप छैन, त्यही भएर अलिकति गार्मेन्ट बन्द पनि भइसकेका छन्, बन्द हुने अवस्थामा पनि छन्। र कतिपय गार्मेन्ट एकदम राम्रो पनि छन् कि, उहाँहरू पुराना हुनुहुन्छ, उहाँहरूले स्टाफहरू राखिसक्नु भएको छ, बजार व्यवस्था पनि राम्रो हुनाले उहाँहरूको राम्रो पनि भइरहेको छ, नयाँ खोलिरहेका पनि छन्, बन्द भइरहेका पनि छन्, चलि पनि राखेका छन्, घुमिरहेको छ सर।
0: अहिले अब जस्तो ट्रेनिङमा सहभागी भएका धेरै महिला दिदीबहिनीहरू भन्नुभएको छ, के छ यो निशुल्क ट्रेनिङ हो कि केही सशुल्क या केही फी दिएर त्यहाँ ट्रेनिङ लिनुपर्ने हो?
1: होइन सर, यो सशुल्क किनभने यो प्राइभेट हो, यस्तो हुन्छ। अब निशुल्क पनि हामीले गरेका छौँ, निशुल्क हामीले गरेका छौँ। कस्ताले गरेका छौँ भने हामीले कोटा छुट्याएका छौँ कि, अहिले हाम्रोमा 5 निशुल्क हुनुहुन्छ, जस्तै एकल महिला अनाथ हुनुभयो, एकल महिला हुनुभयो, अपाङ्ग हुनुभयो, यस्तै यस्तै कोटा छुट्याएर हामीले चाहिँ निशुल्क गराएका छौँ। हामी नगरपालिकासँग ओडासँग समन्वय पनि गर्दैछौँ, अब उहाँहरूले केही खण्डमा हेरिदिनु भयो भने हामीले चाहिँ लगभग महिनाको 15-20 चाहिँ हामीले निशुल्क एउटा कोटै बनाएर कि एउटा क्लास सेक्सन, जस्तै मर्निङ क्लास चाहिँ हामीले निशुल्कवाला चाहिँ गराउने सोच पनि बनाएको। त्यसको लागि चाहिँ अब प्राइभेट सेक्टर हो, अब सरकारले नगरपालिकाले ओडाले पनि केही खण्डमा हेरिदियो भने चाहिँ हामीले त्यो चिज पनि लगत्तै सुरु गर्दैछौँ त्यसलाई चाहिँ। र अर्को भनेको हाम्रो गार्मेन्टमा हाम्रो ट्रेनिङ इन्स्टिच्युटमा बुटोल भ्यालीबाट मात्र नभएर बुटोलभन्दा बाहिरबाट आउनु भएको छ कि, झापाबाट आएका छन् 3 भाइहरू, उनीहरूको मैले पनि मेरो पेजमा राखेको थिएँ, 3 भाइहरू झापाबाट आएका छन्। उनीहरूले 3 ट्रेनिङ लिएर दाइ हामीले आफ्नै गार्मेन्ट खोल्ने हो, हामीले त्यहीँ झापामा गर्ने हो, विदेश जान हामीले यहीँ गर्छौँ, तपाईँहरूले चाहिँ हामीले एकदमै सहयोग गर्नु है दाइ भनेर उनीहरूले बार बार भनिरहेका छन् कि। त्यही भएर हो यस्तै यस्तै युवाहरू अनि देख्दाखेरि आफूलाई पनि खुसी लाग्छ कि, होइन ठिकै छ हामीले उहाँहरूले ल मैले उसलाई के एउटा बाचा गरेछु भने 3 चाहिँ तिमीहरूले राम्रोसँग यो काम सिक, सबै चिज गर, तिमीहरूको गार्मेन्टको ओपनिङको रिबन काट म नै आउँछु भन्दाखेरि उनीहरू अझै गर्व भएर अझै खुसी भएर काम गरिरहेछन् के।
0: हजुर,
1: त्यस्तो भइरहेछ।
0: हामी कुराकानीकै क्रममा छौँ, स्वदेशमै केही गर्नुपर्छ र विदेश होइन स्वदेश रोज्नुपर्छ भन्ने मानसिकतालाई मूर्त रूप दिँदै अर्घाखाँचीको पाणिनी गाउँपालिका 5 मुर्थुममा जन्मिनुभएका मदन घिमिरे अहिले बुटोलमा बसोबास गर्नुहुन्छ र बुटोलमा विगत 8 उहाँले लक्ष्मी होजियारी एण्ड गार्मेन्ट उद्योग सञ्चालन गर्दै आउनु भएको छ। उद्योगमा दक्ष कामदारको अभाव भएपछि उहाँले स्वदेशमै दक्ष कामदारको मागलाई पूरा गर्ने हिसाबले रिहाना बुटिक एण्ड गार्मेन्ट स्थापना गरी युवा युवतीहरूलाई नेपालमै व्यावहारिक रूपमा गार्मेन्ट तथा फेसन डिजाइन सम्बन्धी तालिम समेत शुरू गरिरहनु भएको छ। करिब 60 अहिले यो तालिममा सहभागिता जनाएर आफूलाई दक्ष बनाउने प्रयास गरिरहेका छन्। नेपालमै रहेर नेपालकै माटोमा नेपालकै उद्योगहरूसँग भिजेर यहीँ केही गर्नुपर्छ भन्ने मानसिकता बोकेका मदन घिमिरेलाई हामीले आज हाम्रो स्टुडियोमा डाकेका छौं र उहाँसँग हामीले उहाँका उद्योगमा उहाँले शुरू गर्दाका दिन कति संघर्षका कथाहरू त्यस्तै अहिले भइरहेका विभिन्न उतार चढ़ावहरू अब अहिले पछिल्लो पटक देशमा आर्थिक मन्दी पनि छ, यो मन्दीका बीचमा पनि उहाँले चाहिँ शुरू गर्नुभएको एउटा नयाँ सोच र कन्सेप्टलाई पनि हामीले यो कुराकानीमा उतार्ने प्रयास गरिरहेका छौं। हामी करिब करिब अब उत्तरार्धतर्फ अगाडि बढ़दैछौ। जस्तो अब यो तपाईँहरूको उद्योग जुन गार्मेन्ट उद्योग छ, यो उद्योगबाट तपाईँहरू चाहिँ कस्ता सामग्रीहरू उत्पादन गर्नुहुन्छ, बजार रेट चाहिँ कस्तो छ भने जस्तो चाइनाबाट ल्याएका कपड़ाहरू भारतबाट ल्याएका सस्तो पर्दैन, नेपालमै उत्पादन गरेका चाहिँ महँगो पर्दैन, हुँदाखेरि पनि उद्योगहरू धेरै पलायन भएको अवस्था छ, यो कुरालाई मान्नुहुन्छ?
1: होइन, मान्छु एकदमै मान्छु, यो तपाईँले भनेको कुरा एकदमै राइट हो सर। अब हामीहरूले एउटा चिज यहाँ उत्पादन गरेका हुन्छौँ, त्यो चिज तपाईँको इन्डियाबाट अब मानौ नाका छलेर हुन्छ कि कसरी केयरिङ गरेर हुन्छ के गरेर हुन्छ यहाँ आइपुगिदिन्छ, अब हाम्रो भन्दा 100-200 सस्तो पर्दिन्छ। धेरै गाह्रो भयो सर, सुरुमा धेरै गाह्रो भयो। अब हामीले जस्तै बनाएका चिजहरू इन्डियाबाट आइदिने, चाइनाबाट आइदिने, फिनिसिङ पनि राम्रो आइदिने, अनि होइन हाम्रो माल बिग्रिने के हो भन्ने चिज एकदमै गाह्रो भयो
0: हजुर।
1: तर होइन, सकिन्छ, नेपालमा पनि त सकिन्छ, हामी उत्पादन गरौँ, नेपाली हो भनौँ, ब्रान्ड गरौँ, प्रचार प्रसारतिर लगाउँ, अनलाइन सेटलमा जाउँ भनेर हामीले चाहिँ हामीले मैले मात्र नभए धेरै गार्मेन्टहरूले चाहिँ आजभोलि अनलाइन सिस्टममा गएर अनलाइन बेसमा जानुभएको छ। नेपाली रोजौँ, नेपाली लगाउँ, नेपाली खाउँ भन्ने चिजहरूमा अलिकति फोर्स गरेर हामीले चाहिँ त्यसपछि पनि हामीले यो फिनिसिङमा पनि ध्यान दियौँ कि अहिले चाहिँ के गर्नु। पहिला हाम्रो इन्डियाबाट बाहिरबाट कच्चा पदार्थ ल्याउँदाखेरि अलिकति गाह्रो पनि थियो, अहिले चाहिँ अलिकति सहज भइदिएको छ, चाइनाबाट सजिलै टाइममै आइदिन्छ के। पहिला हामीले मगाउने बेलामा 15 दिनमा आउने भनेको सामान 3 महिना लाग्थ्यो र हामीलाई अलिकति गाह्रो हुन्थ्यो बजारमा, त्यति बेलासम्म चाइनाको तयारीमा लागिसके हुन्थ्यो। अहिले के भइदिएको छ भने तपाईँको चाइनाबाट समयमै सामान आइदिन्छ, समयमै सामान आयो भने अनलाइन बेसको थ्रु हामीले चाइनामा बनेका चिजहरू हामीले नेपालमै बनाइरहेका छौँ र फिनिसिङ पनि टोटली चाइनिज दिइरहेको हुनाले चाहिँ नेपाली प्रोडक्ट पनि एकदमै राम्रो छ भनेर मन पराइदिनु भएको छ। र अहिले चाहिँ नेपालमा नेपाली प्रोडक्टको एकदमै हाहाकार छ र एकदम माग पनि छ सर।
0: अब जस्तो रिहाना बुटिक यहाँहरूले सञ्चालन गर्दै हुनुहुन्छ, दक्ष कामदारहरू उत्पादन गर्ने यहाँहरूको लक्ष्य छ, 60 जनाले सिकिरहेका छन् पनि, जस्तो तपाईँहरूले चाहिँ अब नयाँ उद्योग गर्न चाहनेहरूका लागि चाहिँ सल्लाह सुझाव दिने एउटा परामर्श केन्द्र जस्तो हो होइन, अब त्यसका अलावा मेसिनहरूदेखि लिएर सम्पूर्ण कम्पनी नै व्यवस्थापन गरेर उनीहरूलाई चाहिँ हस्तान्तरण गरेर सजिलो बनाइदिने त्यो खालको वातावरण बनाउनु पर्छ भन्ने सोच छ यहाँहरूको, जस्तो मेसिनका कुराहरू हुन सक्छन्, दक्ष कामदार त यहाँहरूले चाहिँ गरिरहनु भएको छ प्रयास, एउटा सिङ्गो कम्पनी नै बनाएर उहाँहरूलाई हस्तान्तरण गर्ने र के कति लागत लाग्छ त्यसमा चाहिँ समन्वय गरेर काम अगाडि बढाउनलाई चाहिँ मदत पुर्याउने, यस्तो खालको काम गर्न सकिन्छ कि सकिँदैन, के छ?
1: सोच छ, सकिन्छ, एकदमै सकिन्छ। बजार भनेको तपाईँको आफ्नो होइन, बजार सबैको हो, सकिन्छ। मैले त के भन्छु, आउनुहोस्, हामीसँग सल्लाह लिनुहोस्, हामी तपाईँहरूलाई सक्सेस बनाउँछौँ, सक्षम बनाउँछौँ, नेपालमा केही गर्नुहोस्। मैले त गरिरहेको छु, 2 जनाबाट सुरु गरेको, आज 80 जनासम्म हाम्रो गार्मेन्टमा हुनुहुन्छ भने अझै पनि गर्न सकिन्छ के। हामीले मेसिनहरू कहाँ पाइन्छ, कच्चा पदार्थहरू कहाँ पाइन्छ, कसरी मालहरू बनाउने र कुन सेक्टरमा बेच्ने, बजार भनेको त नर्मल हो, साझा फुलबारी हो, जो गएर पनि बजारमा छिर्न सक्यो, म भन्दा अझै राम्रो बेटर डिजाइन निकाल्न पनि सक्छ नयाँ आएकोले, मसँग सल्लाह लिएकोले, मसँग सोधपुछ गरेको मान्छेले मैले भन्दा राम्रो डिजाइन निकालेर बजारमा जान पनि पाए, उसको हातको क्षमता छ। तर म त के भन्छु, युवा युवतीहरूले अझै पनि नेपालमा के गर्न चाहनुहुन्छ, गार्मेन्ट सेक्टर, कपडाको लाइन के गर्नुहुन्छ भने आउनुहोस्, जति बेला आउँदा पनि हुन्छ। रियाना बुटिक एन्ड गार्मेन्ट ट्रेनिङ इन्स्टिच्युटमा म दिनभरि अमरपोतको अफिसमा हुन्छु, हजुरहरूलाई केही सल्लाह सुझाव, कसरी गर्ने होला, के गर्ने होला, दाई भाइ सल्लाह लिनुहुन्छ भने म एनी टाइम हजुरको लागि तयार छु। र एक युवाले अर्को युवालाई सहयोग गर्यौँ भने एक दिन पक्कै पनि देश बन्नेछ र हामी पनि देशमै केही गर्नेछौँ।
0: अब उत्पादन भएका सामानहरू चाहिँ कहाँ बेच्ने, कुन सेक्टरलाई चाहिँ यहाँहरूले चाहिँ बढी टार्गेट हानिरहनु भएको छ अहिले?
1: मैले स्पेसली लेडिजको आइटम बनाउँछु सर, लेडिजको आइटम, त्यो पनि ट्रेन्डिङ र भाइरल आइटम के, ट्रेन्डिङ र भाइरल आइटम बनाइरहेको छु। र मैले मेन विशेष भनेको अनलाइन सेक्टरलाई माल बेच्छु, मैले चाहिँ मेरो लगभग तपाईँको बुटोलमा मात्रै 40-50 जना अनलाइन सेक्टरहरू हुन्छ, जस्तै अनलाइन स्टोरहरू के, उहाँहरूले सेल गरिराख्नु भएको छ। र जाडोको सामानहरू चाहिँ हामीले टोटल्ली यो पश्चिमको एरिया भयो नि, पश्चिमको एरियामा मैले दिएको छु, हेर्नु पूर्वको एरियामा त म जान पनि पाएको छैन, ल पूर्वको एरियामा पनि त्यति माल बिक्ने नबिक्ने भन्ने हुँदैन। मैले चाहिँ टोटल्ली पश्चिमको एरिया मात्र दिइरहेको छु, जस्तो दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, यो एरियामा चाहिँ हामीले माल सप्लाई गरिरहेका छौँ। पूर्वको एरिया त्यति खाली छ अझै, त्यतातिर पनि जान सकिन्छ माल बेच्नको लागि। तर के भइदियो, अब उत्पादन, अब लगानी, सबै चिज हेर्नु पर्यो नि त, थोरैबाट सुरु गरेर अब यहाँसम्म आइसकेका छ, अब एक दिन सकिन्छ, सबै नेपाल कभर गर्न सकिएला, 2-250 जनासम्मलाई रोजगारी, आफ्नै गार्मेन्टमा रोजगारी दिएर 250 जनाले बनाएको उत्पादन गरेको सामानलाई चाहिँ नेपालमा चिनाउन सकिएला र एउटा आफ्नै ब्रान्ड बनाउन सक्छु कि भन्ने सोच पनि छ, र यत्तिकै काम गरियो भने सकिन्छ भन्ने पनि एउटा आश छ।
0: हामी कुराकानीको अत्यन्त अन्तमा छौँ, अन्तमा चाहिँ जस्तो अब यो गार्मेन्ट व्यवसाय सुरु गर्न चाहने युवा व्यवसायहरूलाई फेरि केही भन्नुपर्नेछ, तपाईँको तर्फबाट उहाँहरूलाई केही सल्लाह सुझाव दिनुपर्नेछ, र विदेश होइन स्वदेश नै रोज्नुपर्छ भन्ने खालको चाहिँ केही सन्देश दिनुपर्नेछ भने के भन्नुहुन्छ? भन्न त सजिलो छ, अब नेपालमै गर्नुपर्छ, नेपालमै गर्नुपर्छ भनेर, तर पनि गर्ने कुनै बाटो नलागेपछि मान्छे चाहिँ विदेशी नै बाध्य हुन्छ, सुरुवात कहाँबाट गर्ने?
1: सर्वप्रथम त हजुरलाई नै एकदम धेरै धन्यवाद, किनभने अब यतिको कार्यक्रममा बोलाइदिनु भयो, एक युवालाई होइन भनेर बोलाउनु भयो, म पनि आए ठिकै छ, अब आफ्नो भित्र भएका चिजहरू भन्नलाई त भन्नुपर्छ, र यस्तै यस्तै प्लेटफर्मले नै युवा युवतीहरूलाई चाहिँ नै इन्करेज गर्छ भनेर म पनि तपाईँको बिहानै उठेर आइसकेको छु र तपाईँसँग लागिरहेको छु, र त्यही हो, अब नेपालमै केही गर्नुपर्छ, बाहिर होइन नेपालमै केही गरौँ भन्ने सोचले चाहिँ मैले सुरु गरेको हो। नेपालमा केही पनि छैन भन्नुहुन्छ, अहिले हेर्न सकिन्छ लगभग लेडिजहरू नै भर्खरका युवतीहरूले पनि एउटा कपडा तपाईँको बजारबाट ल्याएर डोमिमालाई लगाइदिएर आफूले लगाएर तपाईँको भिडियो बनाएर नाचेर भए पनि उसले सेल गर्न सकेको छ कि, माल बेचिरहेको छ भनेपछि उसको प्रतिभा हामीले देख्यौँ नि त, उसले एउटा कपडा बजारबाट किनेर ल्याएर लगाएर नाचेर बेचिरहेको छ, अब तिज आइरहेको छ, तिजका कपडाहरू युवतीहरूले लगाएर बेचिरहेको छ, त्यो पनि एउटा तपाईँको कला नै भयो माल बेच्नको लागि। र अर्को भनेको हामीले उत्पादन गरेका चिजहरू बजारमा गएर चाहिँ हामीले यस्तो बनाएका छौँ ल यो किनिदिन पर्यो नेपालमा उत्पादन गरेको भनेर सुरुमा ट्राई बेस गर्नलाई उहाँहरूलाई स्याम्पल दिएर हुन्छ कि अब मानौ यो हाम्रो बेच दिनुहोस्, बेचिसकेपछि हजुरले पैसा दिनुहोला र अलिकति कम मार्जिन राखेर हुन्छ कि, हाम्रो फेरि के छ सुरुमै धेरै कमाऊ भन्ने नै उ छ कि, धेरै कमाइहालौँ भन्ने छ, तर त्यो नगरेर थोरैबाट सुरु गर्दै गर्दै गर्दै लास्टसम्म गयो भने चाहिँ एक दिन अवश्य सक्सेस भइन्छ। र अझै पनि म युवा युवती जो पनि हुनुहुन्छ गार्मेन्ट गर्नलाई के गर्नु पर्ला, कति लागत लाग्ला, कसरी गर्ने, मेसिन कहाँ पाइन्छ, कच्चा पदार्थ कहाँ पाइन्छ, कसरी उत्पादन गर्ने र कहाँ बेच्ने भन्नुहुन्छ भने आउनुहोस्, म यही रेडियो लुम्बिनी मार्फत हजुरलाई अझै पनि जानकारी गराउँछु, माथि रियाना बुटिक एन्ड गार्मेन्ट ट्रेनिङमा आउनुहोस्, म हजुरहरूलाई आइडिया दिन्छु, जानकारी दिन्छु र कसरी माल उत्पादन गर्ने, कसरी बेच्ने, बेच्न त म गइदिन्न, बेच्न त अब आफ्नै बेच्नु पऱ्यो, उहाँहरूको बेच्दै भएन, तर कहाँ बिक्छ र कसरी बिक्छ भन्ने चाहिँ हामी उहाँहरूलाई एकदमै भनिदिन्छौँ।
0: हुन्छ मदनजी, यो महत्वपूर्ण अनुभवसँग छ र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ भनेर जुन अभियान यहाँले शुरू गर्नु भएको छ त्यसले मूर्त रूप पाओस् र यहाँले सोचे जस्तै गरी अगाडि बढ़ोस्, यहाँलाई यो समयका लागि धेरै धन्यवाद भन्न चाहन्छु।
1: हस्, धेरै धेरै धन्यवाद, हजुरले पनि बोलाइदिनु भयो, यतिको कार्यक्रममा आउनु पाइयो, आफूभित्र भएका कुराहरू राख्न पाइयो र युवा युवतीहरूले आफ्नै देशमा के गर्न पर्छ भनेर सुरु गरिएको रियाना बुटिक एन्ड गार्मेन्ट ट्रेनिङ इन्स्टिच्युट अब हामीले यही श्रावणबाट सुरु गरेका छौँ, उहाँहरूलाई अझ अर्को जानकारी पनि गराउँछु भने रेडियो लुम्बिनी मार्फत हामीले भदौ महिनाको लागि चाहिँ नै यो प्लस टू दिएर बसेका लेडिजहरू जो हुनुहुन्छ उहाँहरूले मेरो करियर चाहिँ फेसन डिजाइनिङ मा राख्छु भन्ने सोच बनाउनु भएको छ भने आउनुहोस्, उहाँहरूलाई एकदमै वेलकम छ। भदौ एक गतेदेखि हाम्रो
0: समय लाग्छ यो ट्रेनिङ पुरा,
1: तीन महिना हो, नर्मल तीन महिनाको ट्रेनिङ दिन्छु हामीले जाने फेसन डिजाइनिङ र बुटिकको, अब सिक्न त यो छ महिना एक वर्षसम्म सिक्न पनि सकिँदैन, तीन महिनाको नर्मल ट्रेनिङ लिनुभयो भने पनि उहाँहरूले आफूले एउटा सामान्य तपाईँको लेहेङ्गा ब्लाउजहरूमा त्यो एम्ब्रोइडरी गर्ने बुटिक गर्न सक्नुहुन्छ कि, त्यो पनि हामीले एक गतेदेखि सुरु गरेका छौँ र गार्मेन्ट टेलरिङको बेसिक क्लासहरू तीन महिनाको कोर्स अहिले त प्याक भइसकेको छ, 30-30 जनाको कोटा छ, अब नेक्स्ट सेकेन्ड ब्याचको लागि पनि भर्ना खुलिसकेको छ र एडमिसन पनि भइसक्नु भएको छ, किनभने मान्छेलाई सिक्ने हुरुहुरी धेरै भइसकेको छ कि, सिक्न पाए हुन्थ्यो गर्न पाए हुन्थ्यो भन्ने एकदमै इच्छा छ, त्यही हुनाले आउनुहोस्, वेलकम छ हाम्रो रियाना बुटिकमा, हजुरहरूलाई म सिक्छु केही गर्छु भनेर आउनुहोस्, हामी हजुरहरूलाई चाहिँ एकदमै पर्फेक्ट बनाइदिन्छौँ यही भन्न चाहन्छु।
0: हुन्छ, यो महत्वपूर्ण समय साथ र सन्दर्भका लागि मदनजी यहाँलाई धेरै धन्यवाद छ।
1: हस्, धेरै धेरै धन्यवाद सर हजुरलाई।
0: यहाँ हुनुहुन्थ्यो मदन घिमिरे, लक्ष्मी होजियारी एण्ड गार्मेन्ट उद्योगका संचालक तथा रिहाना बुटिक एण्ड गार्मेन्ट उद्योगका मालिक। यो महत्वपूर्ण समय साथ र सन्दर्भमा उहाँसँग जोडियौं र एउटा रमाइलो कुराकानीमा हामी सामेल भयौं। यो समयका लागि उहाँलाई फेरि पनि म धन्यवाद भन्न चाहन्छु। आगामी दिनमा फेरि उहाँसँग हाम्रो भलाकुसारी हुने नै छ। आजका लागि भने सन्दर्भका लागि छुट्याइएको समय सीमा सकिएको छ। भोलि पनि नयाँ नौला र जल्दाबल्दा विषयवस्तुमा छलफल बहस र कुराकानीका लागि आउने नै छौं। त्यो तीनजेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
2: हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भनेर छ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: मन्जु तिमी त विदेश जान लाग्यौ रे
6: हो दिदी त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ
6: खै के गर्ने गर्ने दिदी
7: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
10: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
9: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
11: तिलोत्तमा 5 मडगिराम रूपन्देही
10: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
12: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 9872128 र 9847024870
13: किन झोक्राउनु भन्छ काका
14: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
13: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
14: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
15: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मेल मोबाइल 9857021757 र 9842096228
16: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857085188 9857020752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
17: होइन पुर्खे बा, किन के भयो र?
18: बाह्र चौराज घुमे
17: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
18: ए किरिम यनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिन्छ मर्निङ वाक।
17: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562744 562744।
19: हाय दैव, फेरि मदर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ आउनुहोस् न, बचाइदिनुहोस्।
20: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
21: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला।
22: हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
19: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
20: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
23: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
24: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
25: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: जहिले पनि मुख मुखै आउने यसरी कहाँ सकिन्छ
1: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
2: ए भन्त भन्त
3: होइन के भयो बाबु ल ल नात्यौ बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौं न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
5: उत्सवको पर्व
6: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली भिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
5: फोन नम्बर 071-542-6999 549-6999
7: खुसीको खबर
8: होइन के खुसीको खबर हो दाजु
7: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
8: हो र
7: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रिनो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823
9: सचेत बन्दै ग्यासको प्रयोग गरौं दुर्घटनाबाट बचौं ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं ग्यास सिलिन्डर रेगुलेटर र पाइप समय समयमा जाँच गरौं कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं तौल कम भएको धेरै गनाउने लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ ग्यास गनाएको बेला बिजुलीको स्विच सलाइन लाइटरको प्रयोग नगरौं लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका देउखुरी नेपाल
10: हो घर पनि कति राम्रो बनेछ छिटिक्कै भएछ
11: अब काठको रेलिङहरू राख्नुपर्ने छ कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर
12: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई
10: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे त्यस्तै चाल नगर्नु न
13: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो वेलकम टू ग्लोबल इन्टेरियर जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ
14: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट ट्रिटमेन्ट प्लान्ट सीएनसी मशिन प्यानल स अटो एज ब्यान्डिङ कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा
13: ड्युरेबल स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्
10: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि हजुर बेड दराज ड्रेसिङ टेबल डाइनिङ सेट किचन पार्केटिङ काठको रेलिङ सोफा पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस् प्रोप्राइटर लिल कार्की फोन 98-570-72-397 र 98-475-42-914 ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ गोरकट्टा

0: दिनु तपाईको बडीग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018
1: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
2: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
1: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-269 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।

0: मदिरा सन्देश।
1: नमस्कार, कार्यक्रम मदिरा सन्देशमा यहाँलाई स्वागत छ। प्रविधिमा रोम पोखरेलसँगै म बिन्दु भट्टराई। मदिरा सन्देश सिविन नेपाल र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम हो। तपाईँ यो कार्यक्रम रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, हाम्रो पात्रो र रेडियो लुम्बिनीको आफ्नै मोबाइल एप्लिकेशन र फेसबुक पेजबाट पनि सुन्न सकिन्छ। समाजमा घट्ने थुप्रै हिंसाका घटनाको एक मुख्य कारक हो मदिरा। खास गरी महिला र बालबालिकामा यसले सबैभन्दा बढ़ी नकारात्मक असर पुर्याएको देख्दै र सुन्दै आएका छौं। मदिरा प्रयोग र हुने हिंसाका विषयमा हामीले कार्यक्रम अवधिभर चर्चा गर्दछौ। आज हामीले यस्तो व्यक्तिहरू तपाईँ माझ ल्याएका छौं। पहिलो व्यक्ति हुनुहुन्छ सन्तोष, जो लामो समय मदिरा सेवन गरेर निकै हानि बेहोर्नु परेको अनुभव सुनाउँदै हुनुहुन्छ।
2: आफ्नो अनुभव सुनाउन पाउँदाखेरि खुसी नै लाग्छ।
1: हजुर,
2: किन भनेपछि जोखिम होइन, यस्तो दलदलमा फसेको एउटा म पनि हो होइन।
1: हजुर,
2: त्यो दलदलबाट निस्किन घरै बसेर पनि उपायहरू गर्न सकिन्थ्यो, तर चाहिँ घर बसेर नसक्दो रहेछ। आफू जस्तो होइन पीड़ितहरू जहाँ खोजीमा हामी थियौँ, हुन त अहिले पनि साथीहरू बाहिर चाहिँ त्यही हालतमै छन् होइन।
1: हजुर हजुर,
2: तर एउटा तिनीहरूको बीचबाट म निस्किन पाउँदा होइन, आज तिनै साथीहरूले नि हेरिदियोस्, हाम्रो ग्रुपबाट एकजना चाहिँ सुध्रेर निस्क्यो भन्दाखेरि अलिकति आफूलाई अहिले गर्व पनि फिल हुन्छ।
1: हजुर,
2: र त्यसको लागि घर परिवारको सपोर्ट जरुरी पनि छ होइन।
1: हजुर,
2: प्लस त्यो मात्रै होइन कि घर परिवार जस्तो हामीले आफूलाई चाहिँ कसैले बाटो देखाइदियो भन्दा होइन, आफ्नो के हुन्छ एउटा आफ्नो भित्री मन हुन्छ नि, जुन त्यो मनबाट निस्किने एउटा चाहिँ एउटा पावर हुने रहेछ क्या। भन्न त पहिल्यै अब होइन त्यो सेवन गर्दाखेरि त्यतिसम्म आफ्नो तमाम घरकै मान्छेले पनि भने, साथीभाइहरू अनि अङ्कल आन्टीहरू पनि थुप्रै भने, खाएकै देखेको थिएँ, त्यही भएर चाहिँ त्यही पनि सम्झाउन जरुरी छ भनेर भनिरहेको थिएँ होइन। त्यो भनेर नलाग्ने रहेछ कि, त्यो इच्छा चाहिँ छोड्ने इच्छा आफूलाई चाहिँ भित्रैबाट जाग्नु पर्ने रहेछ। त्यो मैले जुन दिन फिल गरेँ अनि म चाहिँ अब चाहिँ यो अति भयो, अब यस्तै तरिकाले मेरो चाहिँ दुर्व्यसन चाहिँ यो लागू पदार्थप्रति होइन मदिरापानतिर मेरो गयो भने मेरो चाहिँ जिन्दगी सुनिश्चित छैन भनेर थाहा पाएँ होइन। अनि भन्ने दाईहरू हुनुहुन्थ्यो, उहाँहरू पनि एक्सपिरियन्स भएर जुन छोड्नु भएको दाईहरू हुन्छ नि, उहाँहरूले मलाई चाहिँ रियाब जस्तो होइन हामीलाई एकचोटि जानुपर्छ तिमी भन्नुपर्थ्यो। यो भनेको मलाई 4-5 वर्ष अगाडि हो, तर मैले त्यतिखेर होइन हा त्यो भन्दै अनि साथीहरूसँगै हिँड्थेँ, तर कसरी कसरी म भित्र एउटा मिराकल भयो क्या। आउनु पर्ने ठाउँ चाहिँ मैले आफसे आफ होइन त्यो ठाउँमा त्यो ठाउँमा पुगेँ कि म। अब जीवनमा कसरी सोचेको थियो र एउटा चाहिँ हाम्रो रिहाब जस्तो ठाउँ पनि त्यो पढाउतिर गुज्रेर हिँड्नु पर्ने छ भनेर आफ्नै लागि राम्रो जियोस् एउटा लकी भए। अनि मैले एउटा हाम्रो एउटा संस्था छ त्यहीँ शान्तिनगर छ के अरे टेवा समूह भन्ने, अनि त्यहाँको सरहरूसँग गरेँ अनि एकदमै लभ एन्ड केयर रहेछ। फर्स्टचोटि हो मेरो चाहिँ रिहा भएको, अनि त्यतिखेरै भनेपछि जुन दिन म अगर रिहा गरेँ भने त्यही दिन नै मेरो फर्स्ट हुन्छ लास्ट हुन्छ, र त्यहीँबाट चाहिँदो कुराहरू सिक्छु जसले चाहिँ मेरो दुर्व्यसनलाई आफूबाट चाहिँ टाढा राख्छ भनेर के। आज स्थिति म चाहिँ होइन 2-22 महिना 24 महिना भइसक्यो त्योबाट टाढा छु, र रियाबमा सिकेको कुराहरू जुन छ मैले त्यहाँ आफ्नो जुन साथीहरू ठुलो ब्रदर जुन स्टिल आजको दिन सफरिङमा हेरिरहेछन् नि, अब आफूले सक्दो मैले जनाइरहेको हुन्छु बताइरहेको हुन्छु त्यहाँको अनुभवहरू।
1: सन्तोष सर जस्तो कतिपयले चाहिँ यत्तिकै कसैले सिकाएर सिक्ने कुरा होइन यो चाहिँ भन्ने खालको कुरा छ, तर यहाँले साथी सङ्गीबाट सिक्नु एउटा हुन्छ नि सङ्गतको फल भन्ने पनि छ, त्यताबाट सिक्नु भयो कि होइन, मैले चाहिँ के रहेछ र फलनाल पनि खायो मैले पनि चाख्छु भन्ने के कसरी सुरु भयो यहाँको चाहिँ
2: त्यो क्युरियस म सानैबाट चाहिँ कस्तो मनोरञ्जनात्मक के म सानैबाट अब कलाकारी किसिम के, अनि त्यो मोज मजा जहाँ हुन्छ त्यही ठाउँमा म घुस्ने होला साथीभाइ त्यसको त्यही माझमा हाम्रो मेरो साथीभाइहरूको पनि भेटघाट भयो होइन। अनि फेरि एउटा पिउने व्यक्तिसँग साथीहरू सबै पिउने व्यक्ति नै हामीले रोजिरहेको हुन्छौँ होइन, र त्यो माझमा हामी हिँड्दाखेरि बस त्यो भित्र घुस्ने मात्रै बाटो थाहा थियो कि, त्यसको आनन्दहरू मात्रै लिने बाटो मात्रै थाहा भयो, र बाहेकबाट चाहिँ निस्किनु पर्छ भन्ने चाहिँ त्यो हामीलाई चाहिँ पछाडिको गन्तव्य थाहा भएन कि त्यसको लास्ट छोर अन्तिम त्यसको स्थिति के हुन्छ त्यसको बारेमा थाहा नै नपाइकन घुसेम तर कति दिन सकिन्छ र सुरु सुरुमा रमाइलो मान्दैको पछि पैसा पनि अपुग भयो अनि कति दिन लुकाएर लुकिन्छ र मास्क लगाएर हिँड्नु त अब एकदमै गाह्रो हुन थाल्यो पछि सर्पष्ट भयो देखियो खायो अनि त्यसपछि घर पुग्न लाग्दाखेरि कहीँ बाटोमै गिरेको हुन्थ्यो यो छ कि आजको दिनमा म चाहिँ झन्नै आफ्नो सकुशल छु होइन क्लिन छु र कुनै दुर्घटना पनि भएन अब आज चाहिँ जीवित छ हस्पिटल जानु परेन जेल परिएन यो अनुभव मैले सुनाउँछु कि सबैलाई साथीहरूलाई आज चाहिँ घरै रहेर पनि अनि यसमा चाहिँ विशेष भूमिका हाम्रो रियापे सरहरूलाई मैले दिन्छु किनभने उहाँहरूको होइन राम्रो अनुभव होइन तालिम लिएको मान्छेहरूसँग आफूभन्दा ओभर क्लिन डेटेड भएको दाईहरूसँग सरहरूसँग चाहिँ होइन बसेर कुराकानी गरेर त्यसैमा हाँसी मजाकमै त्यो कुराहरू चाहिँ आफूलाई चाहिँ त्योबाट टाढा राख्नु के गर्नुपर्छ भनेर घर बसेर पनि म आफ्नो अनलाइन मिटिङहरूमा चाहिँ जोडिरहेको हुन्छ हाम्रो यहाँ भैरवमा ठुलो ग्रुपहरू पनि छन् रिकभरीवाला जुन छ त्यस्तो कुराहरूमा अनि यहाँ मिटिङ हुन्छ हाम्रो बुधबारतिर शुक्रबारतिर दुई टाइम हुन्छ हप्तामा त्यहाँमा प्रायः जस्तो गइ नै रहेको हुन्छ त्यहाँ गए पनि के हुन्छ मलाई भित्र चार जान्छ अनि आफू जस्तै दुर्देशमा फसेको जुन पहिलाको दिनहरू मलाई याद आउँछ कि पहिला त म यस्तै थिएँ नि आज दिन म चाहिँ यति सुधेछु अवश्य पनि तिनीहरू पनि यो अब रियावासन पनि सिवरै त्यहाँबाट निस्किन्छन् भन्ने एउटा राम्रो अनुभव त्यहाँ पाइरहेको हुन्छ र त्यसले गर्दाखेरि स्टिल आजको दिनसम्म पनि म चाहिँ होइन सोच्छै रहेको छु
1: भनौँ न त्यहाँबाट निस्किँदा पस्दा भन्दा निस्किँदा आनन्द भयो नि त
2: आनन्द भयो नि नयाँ आफ्नो चाहिँ होइन नयाँ पाइला चाले जस्तै भयो किनभने जति पनि मेरो चाहिँ त्यो विगतको कुराहरू जुन छ नि त्यसबाट मैले के पाएँ त आजसम्म के एचिभ गरेँ भनेर सोच्दाखेरि मैले केही देखेन कि बस त्यहाँ चाहिँ आफ्नो आफूसँग भएको पैसा पछि बाबा आमालाई छल्ने त्यो एउटा नयाँ किसिमको म मेरो त्यो जुन बानीहरू त्यो सब बानीहरू आज जज गर्छु कि त्यो सबै के गर्दा भन्दा चाहिँ मेरो त्यो दुर्व्यसन के अब के गर्ने त्यो बस हामीले यो दुर्व्यसनलाई हामीले चाहिँ दबाएर राख्ने हो कि किनभने त्यो एक्टिभ मोडमा हुन्छ जतिखेर पनि कहिले सपनातिरबाट आएर झगझगाइरहेको हुन्छ कहिले कहिले त्यस्तो निन्द्राबाट उठ्दाखेरि कहिले राति सपनामा त्यो त्यही किसिमको अब खाइरहेको व्यक्ति होइन अनि त्यस्तो किसिमको सपना आउँदाखेरि उठेर यसो बाथरुमतिर जाँदाखेरि पनि त्यो झुरुको उठेर जाँदाखेरि त होइन त्योवाला महसुस भइरहेको हुन्छ अनि छ्यास कस्तो किसिमको के हुने रहेछ भनेपछि आज पनि त्यो डिजिज मेरो भित्र चाहिँ सक्रिय भएर रहेको छ तर ठ्याङ मैले चाहिँ त्यसलाई दबाएर त्यही साथीहरूमा जुन कि भैरवमा कुनै थिएन कि त्यो दारु भट्टी पसलहरू त्यहाँ गएर म नखाएको आज त्यही ठाउँमा गएर चाहिँ त्यही साथीहरूसँग भेट्ने कुराहरू गर्छु हाँसो मजाक गर्छु होइन ल मेरो के हो मैले त आफू मेन सुध्रिने म बिग्रेपछि मै सुध्रिने त मै हो नि होइन अनि मैले त्यो साथीहरूसँग हात हात मिलाएर ल जस जान्छु है भने ए खाएर जान भन्दाखेरि मिला होइन यो त्यो भित्र त्यो चिज मेरो भित्र घुसे पनि म रहन्न म एउटा चाहिँ मेरो भित्रको अर्को प्रवृत्तिको फेरि यहाँ चाहिँ के हुन्छ तहस नहस के हुन्छ झगडा हुन्छ होला अहिले राम्रो बोल्दैछु यतिर मलाई पुग्दैन मलाई मुख लगाए कि मलाई यो चिजले मलाई चाहिँ तहस नहस मलाई एकदमै भनेर चाहिँ म केटाहरू हेरेको थिङ्ग बसेर हेरेको हेरेको गर्छौँ कि अनि मलाई चाहिँ हो यस्तो किसिमको छु म मलाई किनभने थोरैले पुग्दैन चाहे स्टिल आजको दिनसम्म होइन 22 महिना 24 महिना लगभग अब मेरो 2 साल हुन थालेछ पहिलो 1 साल चाहिँ मैले आफ्नो रिकभरी आफ्नै संस्थामा मनाएँ यति खुसी भए त्यो पनि नशारहित हुँदाखेरि 14-15 वर्षसम्म रेगुलर खाइरहेको मान्छे होइन नशारहित भएर आफ्नो चाहिँ त्यो रिकभरी बर्थडेमा मनाउँदाखेरि कति खुसी भयो त्यो त मलाई स्टिल आजीवन याद हुन्छ र आउने दिनहरू अब जहिले पनि होस् एउटा स्वच्छ अनि म चाहिँ प्राकृतिक जुन तरको आफ्नो मृत्यु हुन्छ त्योलाई अँगाल्न पर्ने यो होइन कि खाइरहेको बेलामा गालीको तल परेर मरे थाहा थियो मलाई यो खाने बेच्छु यो म यस्तै गरेर मर्ने हो भनेर यस्तै गरेर जेल जान्छ यस्तै गरेर हस्पिटल पर्छ भन्ने थाहा थियो तर अहिले जुन होइन तरिकाले स्वच्छ रहेर जुन जीवन बिगार यो सबै देन भनेको मेरो आफ्नो संस्था त्यहाँ बसेको सरहरू हाम्रो चाहिँ होइन प्रोग्राम कोअर्डिनेटरहरूलाई मैले सबै यो श्रेयहरू दिन्छु कि किनकि उहाँको मदत आँट गरेँ मैले होइन प्रोग्राम बुझेँ मैले र त्यसमा चाहिँ मैले गरेँ भनेर आफूलाई भित्र खुसी लाग्छ भनेपछि श्रेय चाहिँ उहाँ सरहरूलाई मैले दिन्छु कि
1: जस्तो यहाँको परिवारमा चाहिँ श्रीमती छोराछोरी हुनुहुन्छ कि हुनुहुन्न
2: मेरो परिवारमा बाबा आमा म र मेरो भाइ थियौँ पछि मेरो चाहिँ म विदेशी वैदेशिकतिर लागे, बिहा गरेर बसे, पछि अहिले म डिभोर्स भएर बसेको, मेरो छोरी छ अनि मेरो छुट्टै अहिले अब डेडी मम्मी पनि हुसिन्न माथि गइसक्छु, अहिले म चाहिँ एक्लो भए पनि आजको दिन चाहिँ एक्लो रहेर पनि खुसी हुन सकिने रहेछ, जब मन लाग्छ त आफ्नो चाहिँ मनोरञ्जन चाहिँ म साथीभाइहरू बिच फिल्म हेरेर हुन्छ अनि यस्तो त्यो मनोरञ्जनले मैले अर्को किसिमले ढालिदिएँ कि, सानो सानो खुसी त यहाँ पो पाइने रहेछ, खालि त्यो पैसा तिरे दुई चार घन्टाको त्यो रमझम झमझममा चाहिँ बसेर अनि उठेपछि फेरि के हुन्छ शारीरिक समस्या, त्यसपछि पछाडि फर्केर हेर्दाखेरि त्यो बिचको त्यो जुन नसा सेवन गरेर जुन पाएको त्यो आनन्द हुने रहेछ नि त्यो केही क्षणको र त्यो याद पनि नहुने के, याद पनि नहुने, त्यसरी म बिताइरहेको थिएँ कि, हजुर बिताइरहेको थिएँ त्यसरी, तर यो किसिमको जिन्दगी गलत रहेछ भनेर जब बुझ्न थाले, आज स्टिल त्यही कुरालाई फलो गर्दै हिँडिरहेछु र आज म होइन गर्वले भन्न सक्छु कि म आजको दिन स्वच्छ छु, खुसी छु र चाहेको कुराहरूलाई चाहिँ पाउने क्रम मैले जारी गरेछु, जिरो लेभल भए पनि जुन दिनदेखि मेरो चाहिँ रिया पसेर मैले जुन यो सानो सानो कुराबाट खुसी पाउन सिकेँ, मनोरञ्जन लिन सकेँ, मनोरञ्जन वास्तविकमा यहाँ रहेछ, म चाहिँ गलत बाटोमा लागेर मनोरञ्जन लिइरहेछु भन्ने कुराहरू,
1: जस्तो उहाँको परिवार यहाँले डिभोर्सको कुरा गर्नुभयो, यो अगाडि नै के पछाडि हो, यो हजुरले चाहिँ त्योभन्दा अगाडि मदिरा सेवन गर्नुहुन्थ्यो,
2: मेरो फेमिलीमा कस्तो थियो भनेपछि त्यो हाम्रो लभ नेसेसरी होइन, बस खालि यस्तो गरेर बाबा आमाले चाहिँ यही गति गर्नुपर्छ यही गति, अनि हाम्रो मेरो छोरी श्रीमती पनि मम्मीकै गाउँ मम्मीकै जहाँ बहिनी हुनुहुन्थ्यो उहाँसँगै मम्मीलाई भेट्न आइराख्नुहुन्थ्यो, अनि बाबाले चाहिँ उहाँलाई चाहिँ आउनु ए यही हुन्छ है सन्तोष बाबु तेरो चाहिँ बिहा भयो भने उसँग हुनुपर्छ है भनेर भन्दा भन्दा डेडी माथि गइसक्यो, मैले के सोचेँ भनेपछि अब केही गर्न नसके पनि डेडी मम्मीको केही कुराहरू मैले मान्न नसकिनँ, एउटा बिहा भन्छ कि बिहा गर्ने, तर त्यो बिहा होइन समयसम्म धेरै समयसम्म चाहिँ मैले टिकाकै हो, 14-15 वर्षसम्म नानी अहिले 13-14 वर्ष भनेपछि एक साल जति भयो मेरो डिभोर्स हो त्यतिसम्म मैले टिकाकै हो, पछि पनि म गएर अहिले पनि हाँसेको र एकदम हाँसेरै हामी चाहिँ छुट्टिएको हो, अहिले बाटोमा देखेर पनि भेटिन्छ, तर
1: चाहिँ मदिराकै कारणले गर्दाखेरि चाहिँ मेरो डिभोर्स भयो भन्ने चाहिँ होइन नि,
2: सायद त्यही होइन सायद त्यही होला, सायद त्यही होला, किन भनेपछि त्यहाँ कुनै एउटा अप्सनै हुन्थेन कि, म जति पनि सही बोल्न खोज्छन् त्यतिखेर म चाहिँ खाएरै बोलिरहेको हुन्थेँ र मेरो पहिलो होइन पहिलो चाहिँ सबैभन्दा त्यो अगाडि कसरी कसले कसरी बताउने भन्नु त, जुन बोलिरहेको छु खालि त्यो तालमै बोलिरहेको हुन्थ्यो, भले राम्रै कुरा बोलिरहेथे होला तर चाहिँ त्यो बोलेको एउटा भ्रमपूर्ण कुरा हुन्छ
1: क्याले
2: खाएर बोलेछन् एकछिन, फेरि जब फ्रेस भएर त्यो कुराहरू म चाहिँ टाढा भएको थिएँ लुकाउन लुकाउनतिर जान्थेँ, मैले के भने त्यो मलाई कुराहरू याद हुने, हिजो के भन्नुभयो थाहा छ हजुरले, सायद मैले राम्रो भने कि त्यतिखेर कि मैले त्यसलाई गाली गरेँ कि भन्ने, त्यो अवस्थै त्यहाँसम्म त्यो डिलिट भएर जाने रहेछ क्या, अनि म आफै कन्फ्युज पर्थेँ कि मैले यसलाई गाली गरेँ कि, तर त्यहाँ मेरो स्वभावले के रहेछ भनेपछि म गाली गर्ने स्थिति खाले मान्छे नै कि, बस खाइसकेपछि यो हुन्छ नि हो हल्ला म चुप्लाएर कतै सुत्दिनँ कहीँ बस्दिनँ त्यस्तो किसिमले के, त्यसरी पनि कहाँ जिन्दगी जिउन सकिन्छ भने, अनि आज चाहिँ जहाँ डिभोर्स भएर पनि मेरो बारेमा त ख्याल गरिरह्यो हो नि, तर अरूको थ्रुबाट उसले चाहिँ मेसेज पाइरहेछ कि म चाहिँ अहिले होइन बाहिर रहेर पनि सुध्रेछु केही गरिरहेछु भन्ने कुरा चाहिँ उसले थाहा पाउँदाखेरि उसलाई पनि त हल्का फुल्का आवाज भइरह्यो होला कि यही कुरा पहिले किन नगरिदिएको त भनेर भइरह्यो होला नि, होइन यो कुराहरू आउँछ, त्यही हो त्यत्रो समय मेरो लस भयो दूरदर्शनतिर कहाँ प्रगति हुन्छ र दूरदर्शनमा है हुन बरु स्वात्तै आफूसँग भएको सब चिज जाने रहेछ कि, दूरदर्शनले कहिले पनि मान्छेलाई सही बाटोमा ल्याउन कि, बस त्यो नेगेटिभिटी नकारात्मक

0: र आफूले आफैलाई त्यो समयसम्म मलाई याद रहन्न जब जबसम्म त्यसबाट म फेरि बाहिर निस्केको हुन्न, जब त्यसको नजर छुट्छ अर्को दिन मैले कहाँ गएँ म के गरेको थिएँ हिजो, हिजोको पुरै कुराहरू डिलिट भएर जान्छ कि जसमा चाहिँ याद गर्न खोजे पनि नहुने, भनेपछि के नै गरेछु होला के एकदमै खालि अनि त्यो गिल्टी फिल हुने, पक्कै केही न केही नराम्रो गरेकै हुन्छ। सामान अगाडि राख्यो खाकै तनमा सामान राखेको हुन्छु अनि छुटेपछि महिनौ महिनासम्म पनि त्यो सामान राखेको ठाउँ त त्यही हुन्छ, तर अर्को दिन खोज्दा खोज्दा उता उता बाहिर निस्केर कहीँ यता यहाँ गर्थेँ त्यहाँ त्यो ठाउँमा राखेँ कि उतातिर त्यो उता साथीलाई दिएँ कि भन्ने त्यही हुन्छ, तर दुई तिन महिना अझै त्यो अनि आफ्नै घरमै त्यो सामान देख्दाखेरि ए अनि बल्ल झलक याद आउँछ यो त यहाँ राखेर गर्थ्यो नि त्यो दिन याद आउँछ कि राखेको ठाउँ अनि त्यो पिरियडहरू के यसरी पनि पुरा होस भएर पनि बिहोस हुनेवाला मान्छे रहेछु म, यो कसरी भइरहेछ त ममा भनेर सबै एउटा यसको मुख्य जर चाहिँ मेरो चाहिँ त्यो सेवनको रहेछ क्या।
1: हजुर हजुर हजुर एकदमै सन्तोष सर एकदमै राम्रो कुरा आयो खुसी लाग्यो के खोजेको थिएँ त्यो चाहिँ आयो होइन, एकदमै धेरै धन्यवाद है तपाईँलाई।
2: हो अल्कोहल प्रयोग गर्न जति सहज छ त्यसबाट निस्किन त्यो भन्दा धेरै नै कठिन, पस्न नहुने फस्न नहुनु थियो फसियो तर कुनै पनि लतबाट छुट्दाको आनन्द भने सुनाइ नसक्नु छ भन्नुहुन्छ अर्का व्यक्ति सुनिल पाण्डे।
3: मतिर अब यस्तो छ के अरे तपाईँको सेवन गर्ने तरिकामा डिपेन्ड गर्छ होइन, मतिर अब हामीले कसरी सेवन गरिरहेका छौँ, एक त अब नर्मल्ली पनि अब समाजमा भन्ने चलन छ मदिराले हामीलाई खाइराखेको छ कि हामीले मदिरालाई खाइरहेको छौँ। अहिलेको जेनेरेसनमा म्याक्सिमम के देखिएको छ भने तपाईँको मदिराको मात्रा एकदम बढ्दै गएर तपाईँको मदिरा धेरै सेवन गर्ने बियर वाइन जस्ता यो हल्का रुचा मदिराहरू आएको भएर मान्छेले इजिली दिन थालेर खाएको थाहा नहुने गाह्रो नहुने खाँदाखेरि, तर पछि चाहिँ अहिले अस्तो गर्दै गर्दै गएर तपाईँको साइकेट्रिक इस्युजहरूसँग पनि देख्ने जस्तो डिप्रेसनमा जाने एन्जाइटी हुने मन हात्तिने होइन त्यस्तो त्यस्तो कुराले गर्दाखेरि तपाईँको एकदमै तपाईँको यो अब रोग ठुलो रोग विकराल रूप लिइरहेको छ। अब यो यसले गर्ने लिभरमा गर्ने किडनीमा गर्ने अन्य विभिन्न कुराहरू त भइहाले, साथै तपाईँको अहिले मात्रा बढी भएर खाना नखाइदिने मदिरा मात्रै खाने यसलाई चाहिँ एडिक्सनमै फसेर तपाईँको यसले चाहिँ तपाईँको एकदमै मानसिक रोगहरू पनि निम्त्याउँदै गइरहेछ यो अहिलेको टाइममा। अब यसलाई
1: यहाँले आफ्नो अनुभव भन्दाखेरि चाहिँ कसरी सुरु गर्नुभयो र कसरी त्यहाँबाट निस्किनु भयो अलिकति त्यो बीचको भनौँ न यात्राको कुरा गरौँ न अलिकति।
3: अब यो मेरो सुरु हुने क्रममा कस्तो थियो भने तपाईँको स्टार्टिङमा हामीले अब रमाइलोको लागि नै भनेर सुरु गरियो होइन, अब साथीभाइको उसमा बसेर ग्यादरिङको हिसाबले तपाईँको ल खाउन त आज यस्तो आज उस्तो भनेर चाहिँ तपाईँको स्टार्ट गरियो, बिस्तारै यो चाहिँ के भयो भन्दाखेरि हेबिट बन्दै गयो होइन। अब कस्तो हुने भनेपछि खाइसकेपछि सबै कुराहरू बिर्सिने या रमाइलो हुने अन्य कुनै पनि टेन्सन नहुनेले गर्दाखेरि चाहिँ तपाईँको बिस्तारै यसको बढ्दै गयो, बढ्दै गइसकेपछि तपाईँको बिचमा झन् तपाईँको बिहानैबाट दिउँसै साँझै केही टेन्सन परे पनि खाइहाल्ने खुसी भए पनि खाइहाल्ने, इभन अब तपाईँको अरू काम सबै छोडेर अब हामी चाहिँ मदिरा सेवन गर्न पैसा म्यानेज गर्नुतर्फ लाग्ने होइन, अनि त्यसपछि तपाईँको अब धेरै पैसा म्यानेज भएन पहिला राम्रो नै रक्सी खाने राम्रै मदिरा सेवन गर्ने पछि बिस्तारै पैसाको कमी हुँदै गइसकेपछि चाहिँ अब लोकलसम्मका बजारमा पाउने सबै सम्पूर्ण जति पनि लोकल डिग्रीका रक्सी छन् तिनीहरू पनि बिस्तारै सेवन गर्दै गर्न थालियो।
1: हजुर
3: र यसलाई निस्किनलाई चाहिँ मलाई अब रिहेबिलिटेसन सेन्टरले नै सहयोग गरे हो होइन।
1: त्यो बिचमा यहाँको पारिवारिक केही समस्या आयो कि आएन, पारिवारिक समस्या भइसके पछाडि चाहिँ म सुध्रिनु पर्छ म चाहिँ यसबाट निस्किनु पर्छ भन्नेतिर जानुभयो या
3: तपाईँको सेवन सुरु गरेर तपाईँको लत बसिसकेपछि चाहिँ हरेक कुरा बहाना हुन्छ हेर्नु, समस्या सबैलाई छ होइन सबैको हुन्छ या नर्मल्ली हुन्छ तपाईँको इभन अब त्यो बिचमा के छ भने एडिक्सनमा पसिसकेपछि पहिला ग्यादरिङको लागि भनेर युज गरियो होइन बिस्तारै त्यसपछि दुःख पर्दा पनि खाने सुख पर्दा पनि भनेको तपाईँको त्यो एडिक्सनमा फसिसकेपछि हजुर सुरुमा फसिसकेपछि त्यसपछि त्यहाँबाट हामीलाई बहाना खोज्न थाल्थ्यौँ। अब त्यो पारिवारिक समस्या त हामी आफै उत्पन्न गराउँथ्यौँ कि यसले बुझेन यसले मेरो आमाले मलाई बुझेन मेरो श्रीमतीले मलाई बुझेन मेरो बच्चाले मलाई बुझेन समाजले बुझेन होइन मैले किन खाएँ भन्ने कुरा सोध्दैन भन्दै खाँदै गइयो क्या तपाईँको।

0: अब त्यो त्यो चाहिँ इस्यु हामी आफै बनाउँथ्यौँ, समस्या पर्थेन कि तपाईँको समस्या पार्थेन, बनाउँथेन समस्या।
1: हजुर, अब हजुर, अनि अनि त्योबाट निस्किनका लागि चाहिँ कति संघर्ष गर्नु पर्यो, अनि कसरी आयो मनमा चाहिँ म यसबाट निस्किनु पर्छ र मैले चाहिँ समाज सेवामा लाग्नु पर्छ, म फरक व्यक्ति हुँ, म चाहिँ अर्कैतिर लागेछु, मेरो बात नै फरक भएछ भने चाहिँ कहिले बुझ्नु भयो?
0: मैले चाहिँ तपाईँको त्यसरी नै सेवन गरेर हिँड्ने क्रममा तपाईँको मलाई चाहिँ मेरो घरको परिवारबाट मेरो भाइले मेरो मम्मीले होइन तपाईँको अब चाहिँ होइन यसरी हुँदैन, अब चाहिँ रिहेबिलिटेसन सेन्टरै पठाउनु पर्छ भनेर पठाउनु भयो। त्यसपछि म 2 डेज मात्रै, 2 दिन मात्रै तपाईँको एउटा नवयात्रा भन्ने तपाईँको संस्था चाहिँ त्यहाँ बसेँ। त्यसपछि चाहिँ मेरो एउटा आफ्नो एकदमै मिल्ने साथीले चाहिँ तपाईँको लाइफ केयर भन्ने संस्था सञ्चालन गर्नुभएको छ होइन, उहाँले चाहिँ मेरो भाइ पनि त्यही कार्यरत एउटा काउन्सिलरको रूपले, अनि उहाँले चाहिँ होइन यतै लिएर म अन्त राखेर चाहिँ गरौँ नसुध्रिएर केही होला भनेर त्यसपछि चाहिँ उहाँले चाहिँ मलाई लाइफ केयरमै लिएर जानुभयो। अनि त्यहाँ गइसकेपछि उहाँहरूले मलाई बुझाउनु भयो चाहिँ मैले चाहिँ के सोच्थेँ भने म रक्सी खान्छु, मैले ड्रग्स त खाँदैन, मैले गाँजा त खाँदैन, मैले सेम्पलहरू त युज गरेको छैन, म त एग्रुमेसन होइन होइन, यो त सरकारले तपाईँको अथोराइज गरेको कुरा हो, बिग्रिराखेछ भनेर तपाईँको मैले चाहिँ के के त्यो त्यो सोच थियो नि त मेरो। त्यहाँ गइसकेपछि मैले के बुझेँ भने कुनै पनि लतको चाहिँ कुनै पनि कुराको लत हुनु भनेको एडिक्सन नै हो। एडिक्सनमा अब लागिसकेपछि मान्छे तपाईँको होइन बर्बादै हुन्छ। अब मैले हिजोको दिनमा के थियो भने म खाएर हिँड्दा मलाई मान्छेले गर्ने विश्वास अविश्वास होइन, मलाई पहिला मान्छेले कसरी माया गर्थ्यो, कसरी रियाक्ट गर्थ्यो, कसरी सम्बोधन गर्थ्यो, बिचमा म बिग्रिँदा कसरी सम्बोधन भयो होइन, कसरी सम्बोधन गर्यो, अनि त्यो कुराहरू थियो मेन। अनि त्यसपछि त्यसलाई चाहिँ के भन्छ गरे तपाईँको त्यो त्यति भइसकेपछि अनि प्रोग्रामहरू पनि बुझेँ, अब छोड्नलाई के गर्ने, कति सङ्घर्ष गर्ने, कति कुराहरू गर्नुपर्छ, हामीले के त्याग्नुपर्छ, के कुरामा लाग्नुपर्छ होइन, कस्तो कुराहरू बुझ्नुपर्छ भनेर त्यसपछि तपाईँको त्यसतर्फ लाग्यो। रिहेबिलिटेसन सेन्टरलाई समय दियो होइन, त्यहाँ भनेका कुराहरूलाई हामीले मनमा लियो होइन, अब लाग्नुपर्छ गर्नुपर्छ भनेर तपाईँको अलिकति बाहिर निस्किँदा पनि अब रक्सी पसल देख्दा पनि खामखाम लाग्ने होइन, थोरै खान्छु कसले थाहा पाउन्न जस्तो हुन्थ्यो। त्यसपछि फेरि हामी इभेन्टर्स जस्तो अब तपाईँको नर्मल्ली पेसेन्ट तपाईँको बिरामी हुँदा हस्पिटल जाने, अनि त्यसपछि फेरि तपाईँको के भन्छ गरे फलोअपमा बोलाउँदाखेरि जाने गर्थ्यो नि त्यसरी त्यसरी रिहेबिलिटेसन सेन्टरहरूमा चाहिँ एडिक्टहरू पछि फलोअपमा गइदिन्छन्, त्यसले गर्दाखेरि तपाईँको ब्याक टु युज हुने सम्भावना बढी हुन्छ। तर मैले के थियो भने जब मैले मदिरा त्याग गरेँ त्यसपछि तपाईँको समाज हिसाबले मलाई फेरि पहिलाकै नजरले होइन यो गर्ने मान्छे हो, मेहनती मान्छे हो, या सपोर्ट गर्नुपर्छ भनेर जुन हिसाबले समाजले मलाई सपोर्ट गर्यो, त्यसपछि मैले यो विश्वास तोड्नुहुन्न है, अब मेरो दाजुभाइ साथीभाइ इष्टमित्रको तोड्नुहुन्न भनेर मलाई त्यस्तो इच्छा लागेको हुँदा फेरि म चाहिँ रिहेबिलिटेसन सेन्टरमै गरिबस्ने, अहिले हाल चाहिँ हाल पनि तपाईँको म कार्यरत नै छु अहिले समाज सेवामै, अब रिहेबिलिटेसन सेन्टर नै सञ्चालन गरेर बसिरहेका छौँ हामीहरू।
1: अब यो योभन्दा अगाडि अझै अगाडि फर्क्यौँ, यो त यस पछाडिको कुरा भयो होइन, यो पारिवारिक रूपमा कस्तो खालको समस्या चाहिँ आउँदो रहेछ, परिवारले बुझ्न जरुरी त होला होइन, यहाँले बाहना भने पनि परिवारले चाहिँ केही न केही रूपमा बुझ्न पर्ला भन्ने पनि लाग्छ, त्यसरी चाहिँ यहाँले कस्तो हेर्नु भएको छ, समाजले के नजरले हेर्नु पर्ला, के गरिदिनु पर्ला, कस्तो खालको सपोर्ट गरिदिनु पर्ला त जो
0: हजुर कस्तो छ भने पारिवारिक सपोर्ट के हुन्छ भने तपाईँको नर्मल्ली पनि हाम्रो परिवारमा के छ भने एडिक्सनमा लागिसकेपछि फसिसकेपछि अब परिवारले नै समाजले नै गलत नजरले हेर्ने तरिका छ होइन, यसको विकल्प खोज्नुहुन्न उहाँ जस्तो रिहेबिलिटेसन सेन्टर भन्ने बित्तिकै अहिले पनि नर्मल्ली मान्छेले भन्दा ओहो त्यहाँ जानु भनेको त अपराधी नै हो जस्तो तपाईँको बिहेभ गर्नुहुन्छ होइन, ज्यानमारा जस्तो चोर जस्तो बलात्कारी जस्तो त्यो त्यो हिसाबले तिनीहरूलाई जुन नजरले हेरिराख्नु भएको छ रिहेबिलिटेसन सेन्टरको मान्छे त्यति नै गलत नजरले हेर्नुहुन्छ, जस्तो इभन भनौँ न कतिपय बाबुआमा चाहिँ कतिपय समाजमा पछि बाबुआमा चाहिँ आफ्नो बच्चालाई रिहाब पठाउन डराउनुको कारण चाहिँ के भन्छ गरे मेरो छोराको बिहा हुन्न कि थाहा पायो भने कसैले होइन, यो जनचेतनाको कमीले गर्दाखेरि यो त एउटा हस्पिटल हो होइन
1: एकदमै
0: तपाईँको होइन, अनि यो त्यो एउटा हस्पिटल हो त्यहाँ चाहिँ तपाईँको उपचार गर्न पठाउने हो, एडिक्ट भनेका चाहिँ अपराधी होइनन्, एडिक्टलाई त्यसरी खुल्ला छोडियो अवहेलना गरियो वास्ता गरिएन, ए त्यसले ड्रग्स खान्छ छोरीसँग नबोल, ए त्यसले त्यतिर फर्किएन, हेर फलानाको छोरो यस्तो आफ्नो आफ्नै आमा बाउले पनि डराएर डरले चाहिँ तपाईँको रिहेबिलिटेसन सेन्टर पठाएन भने अपराधमा परिणत हुन सक्छ, अपराधी हुन सक्छ त्यही भएर विभिन्न स्कुलहरूमा पनि मैले यो कुरा सिडिओ कार्यालयहरूमा पनि राख्ने गरेको छु, विभिन्न कार्यक्रममा राख्ने गरेको छु। स्कुलहरूले पनि जनचेतनामूलक कार्यक्रमहरू चलाउनुहुन्छ होइन, यस्ता लक्षणहरू यस्ता हुन्छन् भनेर। तर मैले के भन्छु भने तपाईँले स्टुडेन्टलाई भनेर हुँदै हुँदैन, जो दुर्व्यसनतामा फस्यो उसले मेरा लक्षण यस्ता छन् भन्दैन, उसले त सबै कुरा थाहा पाइसकेको हुन्छ। तपाईँको प्रोग्रामहरू चलाउनु पर्यो, रिहेबिलिटेसन सेन्टरलाई बोलाउनु पर्यो होइन विद्यालयमा तपाईँको, अनि त्यसपछि उनीहरूको फ्यामिलीलाई आमालाई बुवालाई बोलाएर त्यो प्रोग्राममा राख्नु पर्यो, अनि त्यसपछि लक्षणहरू के हुन् सुनाइदिनु पर्यो। जस्तो बच्चा 9 बजेसम्म सुत्छ, 8 बजेसम्म सुत्छ भने केही न केही गडबड छ, केही न केही सेवन गरेका छ होइन, बच्चा झोकिरहेको छ, रिसिरहेको छ, सानसानो कुरामा इस्यु बनाइरहेको छ भने केही न केही कुरामा गडबड छ, कतै लागु औषधमा त फसेन भने लक्षणहरू तब नै देखिन्छ, के थाहा हुन्छ। बुवा आमालाई चाहिँ थाहा हुँदैन यस्ता लक्षण हुन्छन् लागु औषधमा फसेको भनेर, स्टार्टिङमै देखिने लक्षण भयो रोक्न सकिन्थ्यो। त्यो चाहिँ अब बच्चाहरूले चाहिँ गएर भन्दैनन् तपाईँको, अब साथीले गएर भनिने कुरा त भएन यसले पनि खान्छ भनेर होइन। त्यसले गर्दाखेरि चाहिँ तपाईँको यसलाई चाहिँ जनचेतनाको कमी भयो, एउटा जनचेतनाको कार्यक्रमहरू चलाउनु भएको छ तर चलाउनु पर्ने ठाउँमा चलाउनु भएन। जस्तो तपाईँले म खान्छु मलाई यतिकै ओपनली सम्झाउनु भयो भने त मैले कहाँ मान्छु, ए अँ हुन्छ हुन्छ भन्छु, एडिक्सनमा फसिसकेको छु अनि त्यसपछि मैले त्यो कुरालाई उडाइदिइहाल्छु ए भनेको थियो भन्ने हुन्छ। त्यही भएर त्यसलाई रोकथाम गर्ने निकायहरूलाई चाहिँ सपोर्ट गर्नु पर्यो, सहयोग गर्नु पर्यो, जनचेतनामूलक कार्यक्रम चलाउनु पर्यो घरैबाट। जस्तो भने नि स्कुलले चाहिँ प्यारेन्ट्सलाई बोलाएर जनचेतनामूलक कार्यक्रमहरू चलाउनु पर्यो
1: बच्चालाई। अब त्यहाँभित्र बसेर 3 महिनासम्म सायद लाग्छ बस्नुभयो होला, त्यो बिचमा धेरैसँग भेट भयो, यहाँ धेरै साथीहरू यहाँ जस्तो होइन, अथवा यहाँभन्दा पनि अझै भनौँ न अझै अलिक फरक तरिकाले आउनुभएका साथीहरू पनि भेट्नु भयो होला। यो पारिवारिक हिसाबमा हेर्दाखेरि चाहिँ महिला बालबालिकामा चाहिँ यसले कस्तो खालको प्रभाव पार्ला, छोराछोरी भनौँ, यहाँ त अब विवाहित हुनुहुन्छ है, अविवाहितको आफ्नो कुरा भयो, तर कस्तो समस्या पार्ला, यहाँले त्यस्तो खालका कुराहरू पनि देख्नु भयो होला, यहाँहरू बीच कुरा पनि हुन्थ्यो होला नि होइन, विभिन्न छलफलमा हुन्छ होला, कस्तो खालको प्रभाव पर्ने चाहिँ देख्नु भएको छ
0: परिवारमा चाहिँ? तपाईँको मेन्टल्ली असर पर्छ होइन, आर्थिक असर पर्छ, तपाईँको इकोनोमिकल्ली असर पर्छ होइन तपाईँको, अनि त्यसपछि तपाईँको यो कस्तो हुन्छ भने एउटा दुर्व्यसनीले गर्दाखेरि, जस्तो तपाईँ दुर्व्यसनतामा फस्नु, सपोज म दुर्व्यसनतामा फसेँ भने मेरो आमालाई चाहिँ तपाईँको चिन्ता भएर मानसिक रोगीसम्म हुने होइन, अब चिन्ताले गर्दा अन्य समस्याहरू देखिने, अन्य रोगहरू आउने होइन, तपाईँको अब घरमा भएको पैसाहरू चोरेर खाने या ढाँटेर लैजाने या खाने आर्थिक अभाव आउने, तपाईँको यस्तो समस्या नै, घरमा तरकारी पाकेको छ पाकेको छैन, चामल छ छैन होइन, अब त्यो पनि मतलब नहुने, खालि मैले जे युज गर्छु जे कुरामा म फसेको छु त्यो मात्रै मलाई भइदिए पुग्ने होइन, अब त्यो हिसाबको प्रभाव परेको छ। भोलि बिहान कस्तो छ भने अब तपाईँको नर्मल्ली रूपमा पनि, अब अहिले एज अ तपाईँको म एउटा दुर्व्यसन भएँ होइन, म रक्सी खायो या ड्रग्स खाएर हिँडिरहेको छु, मेरो श्रीमती घरमा बसिरहेको छ, मेरो श्रीमती बजारमा हिँड्दा पनि तपाईँको कस्तो नजरले हेर्छ भने समाजले हेर्ने प्रविधिले हेर्छ, तपाईँको के छ भने समाजले हेर्ने
1: प्रविधि सामाजिक रूपमा पनि, म हिंसामा परेँ,
0: सामाजिक हिंसामा पनि पर्यो पर्यो, किनभने यसको श्रीमान त दुर्व्यसन हो, रक्सी खान्छ ड्रग्स खान्छ, यसलाई त जे भने पनि हुन्छ, यसको श्रीमान बोल्न आउँदैन होइन, यसको परिवार कोही पनि छैन, त्यसको यसको पक्षमा बोल्ने मान्छे कोही पनि छैन, जिस्काए पनि हुन्छ जे भने पनि हुन्छ भन्ने त्यस्तो असर पर्छ। अब बच्चामा तपाईँको त्यही गएर फेरि बच्चामा के पर्छ भने विद्यालयमा अब खाइसकेपछि कहाँ हिँडिएछ, के गरिएछ, कोसँग बोलिएछ, कस्तो अवस्थामा छ, अगाडि पछाडि मेरो को छ भन्ने कुरा ख्याल गरिँदैन होइन। अब नर्मल मात्रामा खाएको भए त त्यो ख्याल गरिन्थ्यो, तर एडिक्टै भइसकेपछि त मात्रा नै बढी हुन्छ, त्यसले गर्दाखेरि तपाईँको के हुन्छ अब मतलब हुँदैन, अनि त्यो बच्चालाई पनि त्यो उसको साथीहरूले जिस्काउँछ, तेरो बाबालाई त मैले यहाँ रक्सी खाएर देखेँ, रक्सी खाएको अवस्थामा देखेको थिएँ, हल्लेर हिँडेको देखेको थिएँ होइन, छोरी छ भने अब केटाहरूले हेर्ने नजर फरक पर्छ होइन, अनि मेन्टल्ली तपाईँको के भन्छ नि पढाइमा पनि असर पर्यो होइन, मानसिक रूपमै उनीहरू कमजोर हुँदै जान्छन् क्या तपाईँको, अनि त्यसपछि के गर्छन् भन्दा आफ्नो फ्यामिलीसँग ग्याप राख्न थाल्छ, जस्तो आफ्नो बुवासँग के गर्छन् डिस्टेन्स राख्न थाल्छन्।
1: हजुर, अब जति पनि हजुर अहिले जति पनि युवाहरू त्यतातिर भर्खरै आकर्षित हुनु भएको छ अथवा भनौँ त्यो सब खोसिसक्नु भएको छ, के भन्नुहुन्छ यहाँले चाहिँ?
0: अब यस्तो छ हेर्नुहोस्, सकेसम्म त हामी सबैले भन्ने नै त्यही हो, लागु औषधमा कोही पनि नपक्से हुन्थ्यो, नगइदिए हुन्थ्यो त्यो बाटोतर्फ होइन, तर लागिसकेपछि यस्तो उपचार, यस्तो कुनै पनि मेडिसिन बनिसकेको छैन होइन, वर्ल्ड वाइड नै तपाईँको कुनै पनि प्रकारको यसलाई छोड्ने औषधि बनेको छैन है, अब यसलाई कन्ट्रोल गर्न सकिन्छ भन्ने या रेगुलर रूपमा औषधि खायो भने यसलाई खाइन्न भन्ने कुराहरू अब कति सुनिएको छ, तर प्रमाणित हामीले अझै पनि पाएको छैनौँ। औषधि खाएर पनि खाने मान्छेहरू झन् असर गरेको देखिएको छ। मेरो भनाइ के, जति पनि युवा साथीहरू फस्नु भएको छ या यो बाटोतर्फ लाग्नु भएको छ भने समयमै होइन अपराधिक गतिविधि हुनुभन्दा पहिल्यै प्रहरीको उसमा पर्नुभन्दा पहिल्यै होइन चाहिँ कुनै न कुनै नजिकको रिहेबिलिटेसन सेन्टर आफूलाई पाइ पर्ने आफूले चिनेको जानेको साथीभाइ या अरू कसैसँग कन्सल्ट गरेर कसैसँग सहयोग मागेर चाहिँ तपाईँको रिहेबिलिटेसन सेन्टरको प्रोग्राममा चाहिँ जाँदाखेरि एकदमै राम्रो होला।
1: हजुर,
0: भइसकेपछि के हुन्छ भने इन्भाइरोमेन्ट के हुन्छ भन्दा ड्रग्स छोडौँ भन्ने इन्भाइरोमेन्ट हुन्छ। यसले चाहिँ यति यति कुरा हार्म गरेको हुन्छ, यस्तो अवस्थामा पुगेको हुन्छ, विभिन्न अवस्थाका मान्छेहरू देख्न पाइन्छ होइन तपाईँको, यसले यो अवस्था यो स्टेजसम्म पुर्याउने रहेछ भनेर त्यो त्यो सोचले पनि तपाईँको के हुन्छ भने स्टप हुन सकिन्छ। जस्तो गहिरोमा हाम फाल्दाखेरि डुबिन्छ है भन्ने अलरेडी थाहा भएको मान्छे गरेको पौडी खेल्न नआउने मान्छे हाम फाल्दैन नि। त्यस्तै ड्रग्स खाने मान्छे पनि म खाएँ भने यो हुन्छु है भनेपछि बुझ्ने मान्छे चाहिँ त्यसको दलदलमा फस्दैन। तर बुझ्नको लागि के गर्नु पर्यो भन्दा आफू लागेर र आफूभन्दा पहिला लागेका मान्छेहरू कुन अवस्थामा पुगे कुन सिचुएसनमा पुगे त त्यो कुरालाई हेर्न जरुरी छ।
1: हजुर हुन्छ सुनिल सर, यो महत्वपूर्ण समयका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
0: हजुरलाई पनि धन्यवाद।
2: उहाँहरूको यो अनुभवले भन्छ कुनै पनि लतबाट आनन्द छैन, यो पीड़ामाथिको पनि पीड़ा हो। सकेसम्म यसबाट टाढा रहौं र यदि लतमा फसिसकिएको छ भने पनि दृढ़ संकल्प लिन सकियो भने असम्भव नहुने रहेछ भन्ने प्रयोग गरेर छुटेकाहरूको यो अनुभवबाट पनि थाहा पाइन्छ होइन र। यिनै सन्देशमूलक अनुभवसँगै आजलाई मदिरा सन्देशको समय सकिएको छ। कुराकानी सुनेर तपाईंलाई कस्तो लाग्यो? केही सुझाव जिज्ञासा छन् भने रेडियो लुम्बिनीको अफिसियल नम्बर 0715625012 डायल गरेर जस्तो लाग्छ त्यस्तै भन्न सक्नुहुन्छ। हामीले यहाँले दिनुभएका सुझावलाई जस्ताको तस्तै सम्बन्धित ठाउँमा पुर्याउनेछौ। कार्यक्रम सुन्नुभयो तपाईलाई धेरै धन्यवाद छ। आजलाई भने सिविन नेपाल र रेडियो लुम्बिनीको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम मदिरा सन्देशबाट अर्को कार्यक्रमसम्मका लागि प्रविधिका रोम पोखरेलसँगै म बिन्दु भट्टराई सँगै बिदा हुन्छु। नमस्कार।

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि। मोबाइल 96036311 र 98026121354।

नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएनले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिगाउनु हुन्छ। यहाँलाई हार्दिक स्वागत छ।

0: धन्यवाद, नमस्ते।
1: अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
0: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
1: गए
0: तर फर्के,
1: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
0: तयारी त पुग्छ नि, किन नपुग्नु होइन। फिल्ड गइन्छ, अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा, के एक दुई तिन अब कसरी गइजाने भनेर होइन। त्यसपछि गएर अब सदनलाई कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सकिन्छ।
1: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले? हजुर,
0: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन। त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्। जाजरपुरमा आज भूकम्पका टौराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनुपर्छ सदनमा।
1: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको कामलाई अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेको छ?
0: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तर रूपमा केमा लागिरहेछ भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्। यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बना सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो आवाजलाई उठाइराखेका छौँ र त्यहाँ जाने विशेष गरिन विपद व्यवस्थापन समितिको अध्यक्ष सिडिओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
1: हुनुहुन्छ
0: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
1: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
0: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि 4-5 जना कर्मचारी जो यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ, त्यो 4-5 जना प्राविधिकहरूले जाजरपुरमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू एक वर्षमा एकदम निश्चित गरेर जनतालाई सुरक्षित बासस्थान दिन सक्दैनन्। त्यसैले पनि हामीले के कुरा उठाइराखेका छौँ भने जसरी 72 भूकम्पमा सरकारले जति फास्ट ट्र्याकबाट काम गर्यो त्यसरी यो कामलाई लिनु पर्यो, किनकि तत्कालीन प्रधानमन्त्री हुनुहुन्थ्यो प्रचण्ड, त्यति बेला केही राहत भनेर दिएको 50,000 जस्ताको टहरा बनाएको थियो। त्यो जस्ताको टहरा कस्तो थियो भने त्यहीको लोकल अन्य रिसोर्सहरू प्रयोग गरेको थियो। अब त्यो लोकल रिसोर्सहरूमध्ये काठ हो त्यहाँ तल ठोक्ने भनेको, त्यो काठ कुहिसक्यो 3 वर्षमा, अनि त्यसपछि गएर अहिले 3 टहराहरू भत्किन थाले। त्यसपछि फेरि नागरिकले दुःख पाउने, त्यसपछि गएर नागरिकले अनावश्यक क्षति गर्नुपर्ने, धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
1: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
0: हामी त गरि नै रहेछौँ, हाम्रो कामै त के हो र सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि। होइन धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाई भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाई भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाई भइरहेछ, होइन गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डिडिएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
1: के हो यो डिडिए भनेको?
0: डिडिएको भनेको घरको वर्गीकरण गरिरहेछ कि, होइन त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
1: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्नु भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
0: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो, होइन मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो, होइन मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने हो, होइन यो ल्याएका छौँ यो गर्नुपर्छ, होइन जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
1: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
0: म आफै भोगिरहेको छु, होइन म आफै पीडित हो, लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने हामी चुनावमा जाँदै गर्दा पनि मैले धेरै अन्त जान पाइनँ, जिल्लामा त जिल्लाभरि नै गएको थिएँ, त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो कि। सो आम नागरिकको त्यस्तो थियो हाम्रो प्रतिबद्धता पनि, हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौँ भन्ने नै थियो।
1: अनि त्यसअनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
0: मान्छेहरू त घर टौराले जस्तो अस्ति हावाहुरी थियो टौरा उडाए, आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छ नि, अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले।
1: तपाईँ चाहिँ अनि के भनेर जवाब दिनुहुन्छ?
0: अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ, होइन उहाँहरूले सुन्नु पनि हुन्छ, फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्यै राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि, नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
1: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढाइदिए हुन्थ्यो भन्ने लागेको कि, अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ्न सक्छ, त्यो गति लिन सक्छ?
0: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डिडिएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू टन्नै होइन जति आवश्यकता छ कम्तीमा 50-60 जना त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
1: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
0: त्यो एकदम अहिले कस्तो छ भने प्राय सबै सरकारी अफिसहरू भन्नु न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिनी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ। मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस्, होइन कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्रै पनि अर्थ रहँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन किनकि सबै त्यो त्यहाँको भरि सङ्घले हेर्ने भन्ने छ, अब सङ्घले कति भ्याउने हो, त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले। त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि, जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले, सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागज जागजहरू हराइराखेका छन्, होइन त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
1: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीड़ा अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो, त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
0: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै, होइन त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जो मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जो सहयोगको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन, कर्णालीको समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्रित देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीडा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या। त्यसले गर्दाखेरि मैले त्यो जस यो सामान

0: यसलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्ष अब एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु भने यो अन्तिमसम्म.
1: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नुभयो, चाहे त्यो स्वति घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ, र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने त्यो त एकातर्फ छ नि, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक त्यो महसुस गर्नु परिराखेको अवस्थामा, चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा, तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ. सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा भयो हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो. विगतमा कति काम भयो, त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
0: सामाजिक सुधारका काम सायद जनयुद्ध शुरू भएदेखि नै भएका हुन्। जसले जे सुकै भनोस् म दावाका साथ भन्छु, यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो. म यसरी आइराखेको छु, एउटा के हो मजदुर परिवारमा जन्मेको एउटा मजदुरको छोरी भुइँमान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन. त्यसले गर्दा म जस्ता त कति छन् कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू, आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन, त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने, यावत समावेशी सिद्धान्तका कुराहरू. आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने होइन, यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने, यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको होइन. त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि, पार्टी कहाँनिर आयो, त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन, सरकारले केही गर्न सक्यो कि सकेन होइन. मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि होइन, त्यो उहाँले के भन्नुभएको थियो भने सही घाटाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो. त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ.
1: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो?
0: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत, जातको आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि, कति विडम्बना मान्छेलाई, आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जो अवस्था छैन हामी कहाँ होइन, जातको आधारमा छुवाछुत यस्तो छ, मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त, मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा होइन, त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति, जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ क्या, त्यो त्यो सामाजिक नियम अझ पनि यति दह्रो ढंगले चलिराखेको छ होइन. त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र चाहन्थ्यौँ.
1: अहिले विगतको देखि अहिलेसम्मको समीक्षा गर्दाखेरि त्यसमा कति कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
0: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अलि हटेको छ, विभेद बढेको छ अहिले होइन, यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन. छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त, त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद यसै गर्न सकेको राखेका छैनन् के. अस्ति भने मैले सदनमा केही कुरा बोलेका थिएँ, तीनटा कुरा बोलेको थिएँ, दुनियाँ मान्छेहरूले मलाई यति गाली गर्यो कि ओहो कुरै छोड्नुहोस् होइन, त्यो भीम उपाध्यायबाट सुरु भयो, म उहाँलाई चिन्दिनँ होइन, व्यक्तिगत हिसाबले चिन्दिनँ, उहाँको स्टाटस हेरेको थिएँ, उहाँबाट सुरु भएको लहर साइट शिवसेना र हिन्दू महासंघ भन्नेहरूसम्म पनि गइकन जोडिएर उहाँहरूले मलाई पुरै ज्यान मार्ने धम्कीसम्म दिनुभयो कि मैले आइजाऊ भाइ मार्नका लागि म धेरै टाढा छैन भनेर, त्योसम्मको भन्नुपर्ने चाहिँ स्थिति सिर्जना भयो. भनेपछि समाज त कति विकराल अवस्था छ, म यो सबै अवस्थाको अन्त्य होस् भन्न चाहन्छु कि. अहिले पनि सरकारमा म त हिजो विगत 5 वर्ष कार्यपालिका पनि बिताएर आएको होइन, मैले त्यहाँ पनि एउटा काम शुरूआत गरेको थिएँ, सायद त्यसले यति धेरै राम्रो सन्देश थियो, पहिलो गाछमै ढुङ्गा भन्ने जस्तै गरिकन सुती घटना हामीले बेहोर्नु पर्यो र भोग्नु पर्यो होइन, त्यो त्यस्तो घटनाको जो ह्यान्डल कसैलाई पनि गर्न नपरोस् अब म कामना गर्छु होइन, कोही मान्छे त्यति पीड़ित हुन नपरोन् तर म लगाई

0: सिंह जाजरको जाजरको टीले त्यो सामना गर्यौं कि त्यो पीड़ा चाहिँ पचाउने स्थिति चाहिँ सिर्जना भयो। त्यति बेला यतिसम्म भयो कि मान्छेको बुझाइ यस्तोसम्म रहेछ कि एकजना नरेन्द्र शाह भन्ने नगेन्द्र शाह भन्ने जाजरकोटी राज खानदानको एउटा सदस्य हो कि उहाँ होइन, त्यो आन्दोलनको समय जब उहाँ हुनुहुन्थ्यो उहाँलाई बाहिरबाट जाने धेरैले दलित भन्दो रहेछन् कि तपाईँ दलित कम्युनिटीको कुन थरको मान्छे हो भनेर भन्दो रहेछ। अनि दाइले मलाई सेयर गर्नुहुन्थ्यो यस्तो भन्छन् शान्ता भनेर भन्नुहुन्थ्यो कि मलाई, त्यो त राम्रो विषय हो त दाई भनेर भने मलाई पनि खुसी लागेको छ भनेर भन्नुहुन्थ्यो कि स्वभावली उहाँ अलिकति कम्युनिस्ट विचारधारा राख्ने भएको कारणले होइन। यस्तोसम्म कि अरूलाईसम्म पनि त्यस्तो बनाइदिने जो वातावरण छ यो कहिले अन्त्य हुन्छ? त्यसैले म समाजका सबै अगुवा सबै अलिकति चेतनशील मान्छेहरूसँग यो आग्रह गर्छु कि जातका आधारमा गरिने छुवाछुत जस्तो जघन्य अपराधलाई सायद दलित कम्युनिटीको त रोदन मात्रै हो नि हो त होइन, दलित समुदायबाट आएका मान्छेहरूले यो अन्त्य हुनुपर्छ भनेर भन्ने कुरा एउटा रोदन हो, तर जो वर्गबाट होइन त्यो पीड़ा भइराखेको छ पीड़ितहरू नै यसलाई अन्त्य गर्नुपर्छ भनेर लाग्नुपर्छ कि।
1: अनि जस्तो पछिल्लो समयमा यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनिसकेपछि संसदमा तपाईँले पनि सुन्नुभयो कि सरकारको तर्फबाट भनेर सभापति रवि लामिछानेले चाहिँ जुन खालको माफी मागेर हामी नयाँ ढंगबाट केही गर्छौ भनेर कुरा उठाउनुभयो र त्यो सबैले देख्यो सुन्यो होइन, यसले चाहिँ कतिको प्रभाव पार्छ कि पार्दैन अथवा त्यति मात्रै गरेर पुग्ने हो कि थप केही गर्नुपर्नेछ संसदबाट र सरकारबाट?
0: सरकार र संसद भनेको यो देशको सर्वोच्च अङ्ग हो होइन, सरकारले त्यतिले पुग्दैन, सरकारले गर्ने साना कामले पनि नागरिकहरूसँग धेरै ठूलो प्रभाव पार्छ होइन, नपार्ने भन्ने कुरा रहँदैन। तर त्यो माफी चाहिँ दलित समुदायसँग माफी मागेको सरकारले होइन कि, सरकार सत्तारूढ पार्टीका सभापतिले हो, सभापतिले चाहिँ माफी माग्नुभयो, त्यो माफी सरकारले
1: यद्यपि भन्दाखेरि चाहिँ सरकारको तर्फबाट पनि म भनेर त्यसरी उहाँले उच्चारण गर्नुभयो,
0: त्यस्तो त्यो हुँदैन नि, कहाँ हुन्छ, सरकार प्रमुख आफै आएर भन्नु पर्यो नि।
1: सत्तारूढ दलको तर्फबाट त्यो माफी माग्नुलाई कतिको सकारात्मक अथवा कसरी?
0: त्यो त राम्रो पक्ष हो, सत्तारूढ दलको प्रमुखले माफी माग्ने कुरा त्यो राम्रो पक्ष हो होइन, यो विश्वमा पनि कहीँ त्यस्ता प्र्याक्टिसहरू रहेछन् होइन, त्यसले गर्दाखेरि त्यो राम्रो भएको छ, म त राम्रोलाई राम्रै भन्छु।
1: अब त्यसो भए सरकारले र सरकार मात्रका अरू विभिन्न अङ्गहरूले अब गर्नुपर्ने चाहिँ के हो त? त्यसो भए अर्को फेरि 10 वर्षपछि चाहिँ यही खालको विभेदको एउटा कथा कहानी हामीले सुनाउन नपर्ने गरी अथवा अनुभव त्यो अनुभूत गर्न नपर्ने गरी चाहिँ के भइदियो भने चाहिँ साँच्चैकै राम्रो हुन्छ अब भविष्यमा।
0: अब यो सुन्दा त फेरि मलाई गाली गर्नेको लहरै हुन्छ होइन, हाम्रो राज्य सत्ताको संरचना बेस छ कस्तो भन्नुहुन्छ भने अलिकति हिन्दू राज्यमा स्थापित बेस छ होइन, त्यसपछि गएर मुख्य छुवाछुतको जननी भनेको हिन्दू धर्म हो, अहिले अन्य धर्ममा पनि होला तर त्यो खासै देखेको छैन। हिन्दू धर्मभित्रका केही विकृतिहरूलाई अन्त्य गर्ने हो भने हिन्दू धर्मावलम्बी अभियन्ताहरू नै अगाडि बढ्नुपर्छ। यो संविधान त च्यान्ज हुन्छ भने यो पनि सामाजिक ऐन हो होइन, सामाजिक कानून जसरी बनाए पहिलाका पुर्खाहरूले, म सम्मान गर्छु धेरै कानूनहरू अहिले पनि यो समाजमा लागू गर्न लायक छन्, नैतिकताको कुरा छ होइन, त्यसपछि गएर अन्य प्रसङ्गहरू छन् तिमी यो समाजमा अहिले पनि, अहिले समाजमा जसरी अराजकताहरू भट्किराखेको छ अहिले पनि लागू गर्न लायक छन्। तर कहाँ हो भने त्योभित्रका केही गलत चिजहरूको त अन्त्य गर्न पर्यो नि, जातका आधारमा गरिने छुवाछुत कुन बेसबाट आयो भन्ने हुन्छ कि, मैले त्यो ब्याकग्राउन्ड हेर्दाखेरि सही त्योबाट आएको छ, त्यसले गर्दाखेरि मैले भनेको छु तपाईँहरू हामीलाई हिन्दू धर्म बेठिक भयो भनेर गाली मात्रै नगर्नुहोस्, त्यो भित्र भएका विकृतिलाई सफा गर्नेतिर लाग्नु नि त, हामी पनि लाग्छौ भनेर मैले चाहिँ निरन्तर रूपमा भन्छु र अहिले पनि भनिराखेको छु। अस्ति मात्रै मैले सभामुखसँग कुरा गरेँ, छलफल गरेँ होइन, यसको अन्त्य कम्तीमा यो देशमा तपाईँहरूले कसरी हुन्छ, सबै मान्छेलाई राज्य सत्ताको बनेको कानूनलाई मात्र कार्यान्वयन गर्दैन न, काफी हुन्छ नि बनेको कानूनलाई कार्यान्वयन गरिदिने भने, अनि त्यसपछि गएर मान्छेलाई एउटा हुन्छ नि धार्मिक सहिष्णुता सहितको अभियान चलाइदिनुहोस्। अहिले पनि तपाईँ हेर्नुहुन्छ भने उता सुनसरीको घटना होइन यस्तो स्थिति चाहिँ सिर्जना भएको छ, त्यसले गर्दाखेरि त्यो अभियान चलाइदिनुहोस् जहाँ कि नेपालमा बस्ने सबै नेपाली होइन, त्यसपछि गएर यहाँ बस्ने मान्छेहरूले विविध प्रकारको धर्म आस्थाका आधारमा धर्म मान्न पाउनुपर्छ, यो हाम्रो नेपालीहरूको नैसर्गिक अधिकार हो भन्ने वातावरणको सिर्जना गराइदिनुहोस् भनेर मैले सभामुखसँग पनि कुरा गरेको छु।
1: सरकारले र सरकार मात्रका अरू मन्त्रालय अथवा अरू अङ्गहरूले जस्तो बनेको कानूनलाई कार्यान्वयन गर्ने एउटा कुरा भयो, त्यो बाहेक अरू गर्न सक्ने कुरा
0: अहिले थुप्रै कुराहरू छन् नि, जस्तो कहाँ हो भने शैक्षिक हिसाबले दलित समुदाय धेरै पछि छ अहिले पनि, होइन, शिक्षामा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर स्वास्थ्यमा अहिले पनि उपचार गर्न सक्ने कन्डिसन छैन, कैयन मान्छेहरू अकालमै मर्नु परिराखेको छ, उपचार स्वास्थ्यमा लगानी गरिदिनु पर्यो, त्यसपछि गएर अहिले पनि हेर्नुहुन्छ भने कर्णाली लगायतका विगत बस्तीका मान्छेहरूलाई यस्तो वातावरण सिर्जना भएको छ, हामी कहाँ छौँ भन्ने छ, विकास निर्माणको दृष्टिकोणले उहाँहरूलाई सामान्य स्तरमा बराबर अवस्थामा ल्याइदिनु पर्यो, त्यसले गर्दाखेरि त्यो मध्येका पनि छुवाछुत अब अनि त्यसपछि पहिलो कुरा त कहाँ हो भन्नुहुन्छ भने मान्छेको मानसिकता भत्काइदिने कुरा रहेछ क्या, यसको लागि मैले भनेको छु दुइटैसँग लगानी गर्नुहोस्, तत्कालीन अवस्थामा अहिले जो चलिराखेको छ वर्तमान समयमा, होइन, यहाँ पनि दलित र गैर दलित भन्ने छ, गैर दलितहरूसँग त्यो हामी शासक भन्ने मानसिकतालाई भत्काउनका लागि लगानी गरिदिनुहोस् र दलितहरूलाई हामी दास हौ भनेर माथि उकास्नका लागि लगानी गरिदिनुहोस् भनेको छु, यो मैले सरकारलाई मेरो आग्रह छ, सरकारले त्यो गर्नु पनि पर्छ, यो समाजलाई बराबर अवस्थामा हिँडाउने हो भने सरकारले त्यो चाहिँ गर्न पर्छ।
1: अहिलेको बजेटमा त्यो विषयवस्तुहरू कतिको समेटिएको नसमेटिएको तपाईँहरूले कसरी भयो?
0: एउटा राष्ट्रिय अभियान चलाउने जस्तो कुरा गरेर थोरै बजेट छुट्या जस्तो त लाग्छ मलाई, होइन, कार्यक्रम आछ तर बजेटमा अङ्कमा चाहिँ अहिलेसम्म देखाइराख्नु भएको छैन उहाँले, होइन, त्यसले गर्दाखेरि एउटा राष्ट्रिय अभियान चलाउने भनेर एउटा कार्यक्रम राख्नु भएको छ, त्यति हो, अरू त खासै केही छैन, अरू नियमित कार्यक्रमहरू पहिला पनि थिए अहिले पनि छन् त नि।
1: अब तपाईँको चाहिँ चार कक्षा पढ्दै गर्दाखेरि 56 सालमा तत्कालीन माओवादी निकटको अखिल क्रान्तिकारीको विद्यालय गएको कमिटीको रूपमा तपाईँले यात्रा शुरू गर्नुभयो, राजनीति यात्रा, होइन, अनि 58 सालमा भूमिगत हुनुभयो, सशस्त्र द्वन्द्वकालमा दलित मुक्ति मोर्चा र अखिल नेपाल महिला संघ क्रान्तिकारीमा पनि तपाईँ सक्रियता रहनुभयो र त्यो हुँदै गर्दाखेरि नेकपा संसदीय दलको सचेतकको भूमिकामा पनि तपाईँ हुनुभयो, होइन, जुन खालको तपाईँको एउटा आरोहण जस्तो देखिन्छ यो सरसर्ती हेर्दाखेरि, त्यसको आफ्नै दुःख र पीड़ा, तपाईँको अभाव, तपाईँले भोग्नु भएको समस्या एकातिर त हो, यो ठाउँमा अथवा यो यात्रामा सबै महिलाहरू, सबै दलित समुदायको महिलाहरूको सहभागिता भविष्यमा संख्यात्मक रूपमा अझै बढ्दै जाओस् भन्नुको लागि यो राजनीतिक मात्रै कुरा हो कि सशक्तिकरणको कुरा हो कि के गर्न आवश्यक छ होला भन्ने एउटा सांसद रूपमा तपाईँलाई लाग्छ अहिले?
0: तपाईँले त मेरो विगत सम्झाइदिनु भयो, होइन, मेरो गाउँ गएर जस्तो इतिहास हेर्नका लागि, तर कहाँ हो भन्नुहुन्छ भने राजनीतिक सशक्तिकरण मात्र होइन, होइन, एउटा म अहिले पनि आफूलाई दावी गर्छु जनयुद्धले उत्पादन गरेको एउटा पात्र हो भन्छु म, होइन, त्यो जिम्मा मैले लिने अवसर नपाएको भए सायद म यति आफूलाई जहाँ जुनसुकै क्षेत्रमा पनि आफूलाई यति कन्फिडेन्सका साथ अगाडि बढाउने आत्मासँग हुन्न थिएँ, मलाई अहिले कुनै कुराको पनि डाउट छैन कि म सक्दिनँ भन्ने कुरा, होइन, म सक्छु, तर त्यो कन्फिडेन्स मलाई जनयुद्धले दिएको हो, मैले त्यो लिन चाहिँ सुरु मैले मेरो जो बाल्य अवस्थादेखि नै गरेँ कि, यहाँसम्म आउँदाखेरि अहिले सचेतकको भूमिकामा रहँदा, एउटा सांसदको भूमिकामा रहँदा मलाई धेरै गर्न इच्छा जान छ, तर कहाँ हुनुहुन्छ भने अब अहिले त हामी प्रतिपक्षको भूमिकामा छौँ, जनताका अवसर सदनमा उठाउने बाहेक हामीले खासै कार्यान्वयनको पाटोमा त हाम्रो हात छैन, होइन, त्यसैले पनि म यो विगत सम्झने हो भने दलित कम्युनिटीसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, महिलाहरूसँग मात्रै केन्द्रित हुन मन लाग्दैन, हजारौं तिनी टोते बोली बोल्ने बालबालिकाहरूसँग केन्द्रित हुन मन लाग्छ मलाई, तिनको भविष्य कसरी सुनिश्चित गर्ने होला, म पनि त्यही एउटा बच्चा थिएँ, होइन, जहाँ जनयुद्धको सुरुवात भएको थियो त्यो भूमिमा जन्मे कि अन्यायका आवाजहरूले मेरो जो चेतनामा झकझगायो अनि त्यसपछि म अगाडि बढ्नुपर्छ भनेर लागे, अहिले पनि त्यो पीड़ामा रहेका थुप्रै बालबालिकाहरू छन्, तिनीहरूलाई कसरी ल्याउन सकिन्छ एउटा स्तरमा भन्ने लाग्छ, थुप्रै एकदम वृद्धहरू हुनुहुन्छ, होइन, उहाँहरूको कसरी यो देशप्रति कसरी पोजिटिभ धारणा बनाउने, होइन, उहाँहरूलाई कसरी हामीलाई राज्यले केही गरेको छ हामीले यो राज्यका लागि केही गर्छौँ भन्ने कसरी वातावरण सिर्जना गर्ने जस्तो मलाई लाग्छ, होइन, थुप्रै मान्छेहरू अहिले पनि युवाहरू बेरोजगार भएर, होइन, दैनिक एयरपोर्टमा लाइन लागेको छ, दैनिक हाम्रा सीमाहरूमा इन्डिया गएर कमाउनु परिराखेको छ, उहाँहरूलाई कसरी उहाँको त्यो क्षमतालाई यो देशमा कसरी कार्यान्वयन गर्न सकिन्छ मलाई धेरै कुरा गर्न लाग्छ।
1: भनेको राजनीति नै सबभन्दा महत्वपूर्ण कुरा रहेछ एउटा व्यक्तित्व विकास अथवा समग्र समाज विकास, देशको विकासको लागि भन्नेमा तपाईँ निष्कर्ष।
0: राजनीति महत्वपूर्ण विषय हो, होइन, अहिले हामीले संसदीय व्यवस्था चलेका धेरै देशहरूमा हेर्यौं भने सबैभन्दा राम्रो नीति भने राजनीति हो, तर राजनीति अहिले कस्तो लाग्छ भने कतै फोहोरी फोहोरी ज्ञान जस्तो भइराखेर अगाडि बढिराखेको छ कि, यो चाहिँ नागरिकका लागि धेरै दुःखको विषय हो, यो नहुन पर्थ्यो।
1: अनि विकास निर्माण हुन त सांसदले विकास निर्माणको काम होइन कानून निर्माणको कुरामा ध्यान दिनुपर्छ भनेर सैद्धान्तिक रूपमा त त्यो भयो, तर चुनावको बेलामा हामी घर घरमा गएर बाटो पुल पुलेसा बिजुली खाने पानीको कुरा गरेनौँ भने भोट दिन्छन् कि दिन्नन् भन्नेमा सायद 100% शंकाको विषय हुन्छ होला उम्मेद्वारको रूपमा नेताको रूपमा. जिल्लाको लागि म सांसद भइसकेपछि चाहिँ विकास निर्माणको पाटोमा पनि मैले काम गरिरहेको छु भन्ने त्यस्तो केही अनुभव छ कि त्यो तयारी हुँदैछ यहाँको तर्फबाट?
0: संसदले विकास नगरे कसले विकास गर्ने रहेछ भन्छु कि मैले.
1: सरकार छ, सरकारको संरचनाहरूले काम गर्छ भन्ने कुराहरू.
0: सरकारको संरचना, सरकारको संरचना बनाउने पनि त्यही नीति नै बनाउने मान्छेले बनाउने होला नि त. सिस्टम पनि त्यही सरकारको संरचना अन्तर्गत रहेर बनाइदिने होला नि. सिस्टम सही ढंगले चलिदिएको भए संसद एउटा बाटोको लागि एउटा मन्त्रालय धाउनु पर्दैन होला. कन्डिसन यस्तो छ सर, तपाईँ आफै थाहा पाउनुहुन्छ कि सांसदले आफैले बनाएको ऐन कार्यान्वयन गर्नका लागि आफै दौडिराखेको हुन्छ क्या.
1: भनेको प्रणालीमा सुधारको लागि थुप्रै काम गर्नुपर्ने,
0: थुप्रै प्रणालीमा सुधार यति धेरै गाह्रो विषय छ. अस्ति म एकजना सचिवसँग कुरा, सहसचिवसँग कुरा गरेको होइन, उहाँले के भन्नुहुन्छ भने प्रधानमन्त्रीको यतिवटा योजना, मन्त्रीको यतिवटा योजना, त्यसपछि गएर फलानु उसको यतिवटा योजना, सांसदको यतिवटा योजना, कुन तपाईँको त लिस्टमा आएन छ भनेर भन्नुहुन्छ. यस्तो प्रणालीले विकास हुन्छ देशमा? अनि सांसदलाई कानून बनाउने हुन् भनेर माटे तम्त्याइदिने, बोल्न नदिने, तपाईँहरू काम कानून बनाउने हो भन्ने, त्यसपछि गएर तल के गर्नुहुन्छ भने मन परिगर्नु. यसले त विकास होइन नि त, विनाश गराउँछ. हामी विनाशतिर नजाओस् भन्न चाहन्छौँ, विनाशतिर जान दिनु पनि हुँदैन. आज सिस्टमले काम गरेको भए प्रहरले गोली चलाउनु पर्ने स्थिति सिर्जना हुन्थ्यो भने होइन, त्यो हुँदैन थियो नि त. सुनसरीको घटना आज यति पीडादायक अवस्था सिर्जना भएको छ, त्यो कसरी सम्हाल्छ सरकारले भने? अहिले त्यो राज्यले जसरी जिम्मा लिनुपर्ने हो, त्यसलाई छिटो नियन्त्रण गर्नुपर्ने हो, आन्दोलनको मोड फरक खाली ढङ्गले अगाडि बढिराखेको छ. यसलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न लिनुपर्ने त, यसलाई सजिलो बनाउनु पर्ने त सरकारले हो नि त.
1: अब जस्तो तपाईँले आफ्नो जिल्लाको लागि यदि तपाईँले मेलोमेसो पाउनुभयो भने त्यहाँ अब अस्पताल पनि त्यही छ, सड़कको कुरा छ, सड़क सिधै तपाईँ मानौ न रिम्नादेखि तल्लोपट्टि जाँदाखेरि पारिपट्टि मध्यपहाडी राजमार्गको सड़कदेखि हरेक कुराहरू राम्रै हुने, तर बीचको त्यो जुन खोलामा पुल राख्ने कुरा वर्षौंसम्म त्यो जुन
0: जागरकोटको हकमा त यस्तो विकासको एउटा अवधारणा नभनेको होइन. होइन, हामी शान्ति प्रक्रियामा आउँदा जागरकोटमा एउटा ट्र्याक्टर गएको थियो होइन, एकजना मन्त्री गएर उद्घाटन गर्नुभएको थियो. त्यो हेर्ने हो भने जागरकोट अहिले धेरै विकास भएको, तर त्यसको फिनिसिङ छ नि होइन, त्यसको सजी सजावट गर्ने कुरा चाहिँ भइराखेको छैन.
1: कुराकानीको लागि समयको लागि यहाँलाई धन्यवाद छ मानेजी.
0: धन्यवाद तपाईँलाई पनि.
1: यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीले जाजरकोटका सांसद पार्वती विकसँग कुराकानी गर्यौं, विशेष त संसदमा प्रवेश र जुन खालको समाज परिवर्तनको लागि बनाइएका विचार धारणाहरू र अनुभवको बारेमा, पार्टीले पछिल्लो समयमा चालेका विभिन्न कदमहरूको बारेमा, विकास निर्माणदेखि सुशासनको विषयमा पनि उहाँसँग कुराकानी गर्यौं. हेलो सांसदको अर्को अंकमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि प्रविधिमा साथ दिने रवि दिताललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: नमस्ते है नमस्ते होइन बुढेस कालमा के कुरामा हो बुढा बुढी गफी त
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सासुरको मेसो खोल्दैछौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाऊ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
4: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
5: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईजी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
6: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक

0: मुख्य क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन 071-560-226 बीबीएस भर्नाको लागि 98-570-42-624 बीए र बीएड को लागि 98-471-29-657
1: स्वास्थ्यमा बटवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा
1: असल अभ्यासदेखि नीतिका कुरा
2: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल
4: साउजी गुड्का दिनु न
5: ल के भन्नु भएको यस्तो तिलोत्तमा नगरपालिकामा गुटका जन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ तपाईलाई थाहा छैन यो कुरा
6: गुटका जन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटका जन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको को कुरा सम्पूर्णमा जानकारी गराइन्छ अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000 अन्य व्यवसायीलाई ₹1,500 दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000 अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
8: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
8: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
8: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
8: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
7: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
2: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
3: के को छलफल हो दाई भाउजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
2: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
3: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
1: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
4: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं।

र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजन द्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
3: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
4: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
3: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
4: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
6: कहाँ हुनुहुने? वहाँ त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
5: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
6: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
5: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु परेर भाइ?
6: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
5: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
7: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
5: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
8: होइन पुर्खे बा, किन के भयो र?
9: 12 चौरा
8: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो।
10: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल।
8: होइन है पुर्खे बा, फेरि दौडिँदै कता हो?
9: ए, किरिम झनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
10: सम्पर्क क्रिम्सन अस्पताल, तिरोत्तमा छ मणिग्राम रूपन्देही। फोन 071-562-744 562-745।
11: हाय दैव, फेरि मोद्र खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बच्चा। सास फेर्न पनि गाह्रो भइरहेको छ।
12: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
11: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
13: परिवारको मुस्कान बचाउ, मदिराबाट टाढा रहौ,
14: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
15: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
16: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
17: ए झन्त झन्त
12: होइन, के भयो बाबु?
18: अंकल, अंकल, बाबाले मम्मीले जित्नु भयो।
12: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
15: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।

0: It's 9 a.m.
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो हाँ संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। सुनसरी घटनामा सरकार र मृतकका परिवार बीच 7 बुँदे सहमति, कर्फ्यू जारी, मधेसमा त्रिविका परीक्षा स्थगित।
0: पाकिस्तानमा हिमालयारोहणका क्रममा निर्मल पूर्जा सहित 10 आरोही सम्पर्कविहीन, हेलिकप्टर मार्फत खोजी र उद्धारको तयारी।
1: सरकारी टोली र लघुवित्त संघर्ष समिति बीच आज पनि वार्ता हुँदै धितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने पीड़ितको मुख्य शर्त।
0: मोरक्कोबाट समुद्रमा तैरिएर सयौं प्रवासी स्पेनमा, मानव तस्करहरूले सर्वोच्च अदालतको फैसलाको फाइदा उठाएको आरोप।
1: र नेपाली फुटबल ठप्प हुँदा अधिकांश खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ़दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7180-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा प्रहरीको गोली लागेर मृत्यु भएकाको परिवार र सरकारबीच 7 बुँदे सहमति भएको छ। आज बिहान गृहमन्त्री सुदन गुरूङ र दुवै पीड़ित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो। रातभर भएको छलफलपछि बिहान करिब 5 बजे सहमति भएको हो। साउन 10 गते दुई धार्मिक समुदायबीच भएको विवाद झडपमा परिणत हुँदा प्रहरीले चलाएको गोली लागेर एकजनाको घटनास्थलमै र अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो। सम्झौतापछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्नेछन्। सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने र परिवारलाई झनै 10 लाख रूपियाँ राहत उपलब्ध गराउने सहमति भएको छ। मृतक दुवैको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने सहमतिमा उल्लेख छ। यस्तै कप्तानगंजमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही प्रक्रिया तत्काल अघि बढ़ाउने, देवानगंज गाउँपालिका 3 स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल शुरू गरिने, दुई परिवारका एकजना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिने सहमति भएको छ। सहमति पत्रमा हस्ताक्षरपछि मृतक दुईजनाको शव बुझेर आज दिउँसो 2 बजे अन्त्येष्टि गरिने भएको छ। यसैबीच सिरा, धनुषा र सप्तरीमा पनि स्थानीय प्रशासनले लगाएको कर्फ्यू जारी छ। सप्तरीका राजविराज र बोधे वर्षाइनमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। धनुषामा हिजो लगाइएको कर्फ्यू आज बिहान केही खुकुलो पारिएको छ। बिहान छदेखि 8 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न कर्फ्यू खुकुलो बनाइएको थियो। सुनसरीमा 10 पालिकामा पनि कर्फ्यू यथावत छ।
1: धनुषाको सबैलामा एकजना मृत फेला परेका छन्। आज बिहान सबैला नगरपालिका 12 रघुनाथपुर नहर चौक स्थित अन्दाजी 45 वर्षीय बन्टु गडेरी मृत फेला परेको धनुषा प्रहरीले बताएको छ। धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूदन नेौपानेका अनुसार यसपारि प्रहरीको टोली पुगेर थप अनुसन्धान शुरू गरेको छ। मृतक फेला परेका गडेरीको शरीरको विभिन्न भागमा चोटपटक देखिएको प्रहरीले बताएको छ। थप अनुसन्धान भइरहेको छ।
0: त्रिभुवन विश्वविद्यालयले मधेस प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। पछिल्लो केही दिन यता उत्पन्न असहज परिस्थितिका कारण परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण महाशाखाले जानकारी दिएको छ। त्रिविका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सर्लाई क्याम्पस मलंगवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस सिरा, जेस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन्। यसै गरी महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराज सप्तरी, नेशनल पीपुल्स कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगापुर रौतहट, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, सिमरा कलेज बारा र ठाकुर राम बहुमुखी क्याम्पस वीरगंज केन्द्रका परीक्षा पनि स्थगित भएका छन्। यी बाहेकका अन्य केन्द्रमा भने पूर्व निर्धारित तालिका बमोजिम नै परीक्षा सञ्चालन हुने त्रिवेणीले जनाएको छ। स्थगित भएको परीक्षाको नयाँ तालिका यथाशीघ्र प्रकाशित गरिने महाशाखाले जानकारी दिएको छ।
1: पाकिस्तानको कारमा पाकिस्तानको काराकोरम हिमालको ब्रड पीकमा ठूलो हिमपहिरो जाँदा नेपाली पर्वतारोही निर्मल पूर्जा निम्स सहित 10 जना आरोही सम्पर्कविहीन भएका छन्। बीबीसीका अनुसार हिजो बिहान 9:30 बजे आसपासमा हिमपहिरो गएको थियो। त्यति बेला आरोहीहरूको ठूलो टोली शिखरतर्फ अघि बढ़िरहेको थियो। हिमपहिरोपछि टोलीका 10 जना आरोहीसँग सम्पर्क हुन सकिरहेको छैन। पाकिस्तानको पर्वतारोहण सम्बन्धी संस्था अल्पाइन क्लब अफ पाकिस्तान एसीपीले ब्रड पीकमा करिब 8,047 मिटर उचाइमा हिमपहिरोले आरोहीहरूको टोलीलाई प्रभावित पारेको जानकारी प्राप्त भएको बताएको एसीपीका अनुसार उक्त टोलीमा प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जाको नेतृत्वमा रहेका 5 जना नेपाली आरोही पाकिस्तानका सोहेल साखी, ओमानकी पर्वतारोही नथिरा, अमेरिकाकी आरोही मालोरी गाइड, चीनका वाङ तथा अर्का 1 जना विदेशी आरोही सहित 10 जना रहेका छन्। अनुकूल मौसम र अनुमति पाएसँगै हेलिकप्टर सहित उपलब्ध सबै उद्धार स्रोत परिचालन गर्ने प्रयास भइरहेको बताइएको छ। हिमपहिरो गएको 13 घण्टापछि मात्र उनीहरू सम्पर्कविहीन रहेको जानकारी आएको थियो।
0: आज साउन 15 गते खिरखाने पर्वका रूपमा मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15 मा खिरखाने प्रचलन प्राचीनकालदेखिको मौलिक परम्परा रहेको छ। साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिरखाने गरिएको हो। दूधमा गरम मसला लगायत हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिने भएकाले इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खिर खुवाउने चलन चलेको विश्वास गरिन्छ। चामल, साबुदाना, सेवई, मकै, गाजर लगायतको खीर पनि बनाउने गरिन्छ। राष्ट्रिय दुग्ध विकास बोर्डले साउन 15 लाई खीर खाने दिन अर्थात खीर दिवसका रूपमा मनाउने निर्णय गरेको छ। प्रशोधित दूधमा 3% चिल्लो, 4.7% ल्याक्टोज र 3.5% प्रोटीनको गणना गर्दा 100 ग्राम प्रशोधित दूधबाट 60% क्यालोरी शक्ति प्राप्त हुने बोर्डले जनाएको छ। यस वर्ष 8 खीर दिवस मनाउन लागि हो।
1: सरकारी वार्ता टोली र लघुवित्त पीड़ित संघर्ष समिति बीच आज पुनः वार्ता हुने भएको छ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीड़ित संघर्ष समिति बीच हिजो भएको वार्ता सकारात्मक र सुधारोन्मुख रहेको बताइएको छ। आज हुने वार्तामा थप छलफल गरी सहमतिमा पुग्ने प्रयास गरिनेछ। विभिन्न माग राखी देशभरबाट आएका लघुवित्त पीड़ित माइतीगर मण्डलामा धरनामा बसेका छन्। उनीहरूले धितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने, लघुवित्त संस्थाको पुनर्संरचना गर्नुपर्ने, सामूहिक ऋण प्रणालीको अन्त्य तथा एउटै व्यक्तिले विभिन्न लघुवित्तबाट लिएको ऋण एकीकृत गरी पुनर्तालिकीकरण गर्नुपर्ने, ब्याजदर सहुलियतपूर्ण हुनुपर्ने लगायतका माग राख्दै आएका छन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलका सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो 1:15 बजेका लागि तय भएको बैठकमा दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर हुने सम्भावित कार्यसूची छ। गृहमन्त्री सुदन गुरूङ र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले बताएको छ। यसैगरी राष्ट्रिय सभा सदस्य कमला पन्तले मनसूनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्व तयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले संविधान सभा सदस्य, प्रतिनिधि सभाका पूर्व सदस्य एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। मोरक्कोबाट संयुक्त अरब प्रवासी समुद्रमा पौडी खेलेर स्पेन पुगेका छन्। स्पेनको उत्तरी अफ्रिकी कन्क्लेभ सिउटामा एक साताभित्रै झण्डै 2,000 आप्रवासी पौडी खेलेर पुगेको एक नेतालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। समाचार संस्था रोइटर्सका अनुसार आप्रवासी प्रवेश गरेको क्षेत्रमा स्पेनका गृहमन्त्री फर्नान्डो ग्रान्दे मार्लासको आज भ्रमण गर्ने जनाइएको छ। भिडियो दृश्यहरूमा आप्रवासीहरू हावाले भरिएका रिङ तथा अन्य तैरिने उपकरण प्रयोग गरेर सिउटामा प्रवेश गरिरहेको देखिन्छ। अर्कोतर्फ केही व्यक्ति सीमामा रहेको बारको एउटा ढोकाबाट प्रवेश गरेका थिए। मोरक्कोको उत्तरी तटमा अवस्थित सिउटा जिब्राल्टार क्षेत्र स्पेनको मुख्य भूमिभन्दा अलग छ। लामो समयदेखि यो युरोप पुग्न खोज्ने आप्रवासीहरूको प्रमुख प्रवेशद्वारका रूपमा परिचित रहँदै आएको छ। यस महिनाको शुरूआतमा त्यहाँको सर्वोच्च अदालतले सामुद्रिक मार्गबाट स्युटा वा मेलिला पुग्ने प्रयासमा रहेकाहरू पक्राउ परेमा उनीहरूलाई कुनै कानूनी प्रक्रिया पूरा नगरी सिधै मोरक्को फिर्ता पठाउन नपाइने फैसला गरेको थियो। स्पेनको गृह मन्त्रालयले मानव तस्करीमा संलग्न सञ्जालहरूले उक्त फैसलाको फाइदा उठाउँदै कागजात विहीन आप्रवासीहरू विशेष गरी युवाहरूलाई यही मार्ग प्रयोग गर्न प्रोत्साहित गरिरहेको उल्लेख गरेको छ। मोरक्कोबाट आएका आप्रवासीहरूको संख्याबारे भने फरक फरक दावी गरिएको छ। केही प्रतिवेदनले संख्या सयमा रहेको बताएका छन् भने केहीले हजारौंमा पुगेको दावी गरेका छन्।
1: अब खेल समाचार। घरेलु फुटबल ठप्प भएका बेला नेपाली फुटबलर विदेशी क्लबमा जोड़िने क्रम बढ़ेको छ। गत असारमा फिफाले अखिल नेपाल फुटबल संज्ञानमा निलम्बन गरेपछि नेपालका महिला र पुरूष शीर्ष फुटबल खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ़ेको हो। राष्ट्रिय टीमका दुई प्रमुख खेलाड़ी अनन्त तामाङ र एरिक विष्ट बंगलादेशको फोर्टिस एफसी लिमिटेडबाट खेल्ने भएका छन्। बंगलादेश प्रिमियर लीग फुटबलका लागि फोर्टिस एफसीले डिफेण्डर अनन्तसँग सम्झौता नवीकरण गरेको हो भने एरिकका लागि फोर्टिस नयाँ क्लब हो। यसअघि एरिकले बंगलादेशी लीगमै ब्रदर्स युनियनबाट खेलेका थिए। फोर्टिसले बंगलादेशको प्रतिनिधित्व गर्दै एएफसी च्यालेन्ज लीगको प्रारम्भिक चरण पनि खेल्दैछ। यस्तै नेपाली महिला टीमकी स्ट्राइकर रश्मी घिसिङ भूटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीमा आबद्ध भएकी छिन्। रश्मी एन्फा राष्ट्रिय महिला लीग 2081 सर्वाधिक 35 गोल गर्ने स्ट्राइकर हुन्। ट्रान्सपोर्ट युनाइटेडको पुरूष टीममा नेपालका गोलरक्षक सन्तोष खत्री पनि छन्। यसैगरी नेपालका युवा मिडफिल्डर कृति रत्न छन्जु थिम्पू एफसीबाट खेलिरहेका छन्। भूटानको थिम्पूमा साउन 17 गतेदेखि महिला राष्ट्रिय लीगको टियर 1 शुरू हुँदैछ। ट्रान्सपोर्ट लीगमा नेपाली महिला खेलाड़ीको बाहुल्य छ। यसअघि मिडफिल्डर दीपा साई स्ट्राइकर मीना देउबा समीक्षा घिमिरेका साथै अनुभवी खेलाड़ी अनिता केसी पनि सो टीममा आबद्ध छन्। यसैगरी हालै नेपालका मिडफिल्डरहरू सरू लिम्बू र रेणुका नगरकोटी पारो एफसी र डिफेण्डर पूजा राणा थिम्पू सिटीमा आबद्ध भएका थिए।
0: अब मौसम। आज देशका अधिकांश भागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली रहेको छ भने मध्य प्रदेश तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थान तथा गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सुनसरी घटनामा सरकार र मृतकका परिवार बीच सात बुँदे सहमति। कर्फ्यू जारी। मधेसमा त्रिविका परीक्षा स्थगित।
0: पाकिस्तानमा हिमालयारोहणका क्रममा निर्मल पूर्जा सहित 10 आरोही सम्पर्कविहीन। हेलिकप्टर मार्फत खोजी र उद्धारको तयारी।
1: सरकारी टोली र लघुवित्त संघर्ष समिति बीच आज पनि वार्ता हुँदै धितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने पीड़ितको मुख्य शर्त।
0: मोरक्कोबाट समुद्रमा तैरिएर सयौं आप्रवासी स्पेनमा मानव तस्करहरूले सर्वोच्च अदालतको फैसलाको फाइदा उठाएको आरोप।
1: र नेपाली फुटबल ठप्प हुँदा अधिकांश खेलाड़ी विदेशी क्लबमा जोड़िने क्रम बढ़दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
6: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
6: बाल रोग,
7: छाला तथा यौन रोग,
6: हाड जोड्ने नसा तथा बात रोग,
7: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
7: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
6: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही,
11: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
12: 98-570-21-835।
13: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै।
12: के हुनु नस्नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या
13: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
14: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
13: ल यो सुन्नु त रेडियोमा फुकेको फुके हुन्छ त
15: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
16: सबै मिलाई खुवाऊ
15: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
16: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पुसिलो खाना खुवाऊ
17: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
2: स्वास्थ्यमा बटवल।
3: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
2: असल अभ्यासदेखि नीतिका कुरा,
3: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
2: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
4: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
2: कार्यक्रम स्वास्थ्यमा बुटवल।
5: साउजी गुड्का दिनु न।
6: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
7: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम प्रथम पटक डिलरलाई ₹10,000, अन्य व्यवसायीलाई ₹1,500, दोस्रो पटक जरिवाना डिलरलाई ₹20,000, अन्य व्यवसायीलाई ₹3,000 र तेस्रो पटक जरिवाना डिलरलाई ₹50,000 र अन्य व्यवसायीलाई ₹5,000।
8: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
1: हेलो
2: हेलो
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ पठाउनुहोस् है। ए नानी छोरी।
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
3: दिन त। हेलो भन्नुहोस् त।
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी के भने रहेछ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: शान्तिको मुहान लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: आमु अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौं हुन्न त।
0: हुन्छ
4: हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौं।
0: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो, ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
0: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
1: हो र?
0: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
1: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
0: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडिएको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
8: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ, यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आमा बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
12: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
12: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: अब सुन्नुहोस् पूरा समाचार।
5: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
4: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
5: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
4: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
5: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
4: मद्यपान र धूम्रपान सेवन नगरौं।
5: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: गर्मी मौसममा संक्रामक रोगबाट बचौं र बचाऊ। गर्मी मौसममा मलेरिया, कालाजार, डेंगु, हैजा लगायतका विभिन्न संक्रामक रोगहरू फैलिन सक्छन्। संक्रामक रोग फैलाउने झिंगा, लामखुट्टे, भुसुना आदिको नियन्त्रण गरौं। संक्रामक रोगबाट बच्न शुद्ध र उमालेको पानी पिऊ। बासी तथा सडे गलेका खाना नखाऊ। घरभित्र र वरपरको सरसफाईमा ध्यान दिऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
9: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
8: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
9: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौ।
11: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पुरै सेवन गरौ।
10: पछिका लागि भनेर औषधि बचाएर नराखौ।
11: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौ।
10: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
11: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
10: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
12: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
14: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
13: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
14: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा, शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
15: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ।
16: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
17: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
18: होइन, के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
17: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
19: किन झोक्राउनु भन्छ काका?
20: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
19: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
20: ए बुद्ध फाइबर, कान्छोली पनि त्यही भन्थ्यो।
21: आधुनिक प्रविधिबाट तयार गरिएका, न पसानी दिने, न फुट्ने, रङ गर्न नपर्ने फाइबरका ढोका, पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 7557 र 98472928।
22: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सिटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, BNS, M Pharma. विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर, फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752, www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
23: शान्तिको मोहन लुम्बिनी, शान्तिको आवाज रेडियो।

0: होइन पुर्खे बा, किन के भयो र?
1: बाह्र चौरास घुमे
0: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या। एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो। 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल। होइन पुर्खे बा, फेरि दौडिँदै कता हो?
1: ए क्रिम्सनमा गएको सब ठिक ठाक। अब त पुर्खे बा पनि हिँड्छ मर्निङ वाक।
0: सम्पर्क क्रिम्सन अस्पताल त्रिरोत्तमा छ, मणिग्राम रूपन्देही। फोन 071-562-744 562-744।
2: हाय दैव, फेरि मदिरे खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
3: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
4: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
2: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
3: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
5: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
6: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा त्रिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
7: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
8: ए जान्त जान्त।
4: होइन के भयो बाबु?
9: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
4: ल ल नाच्यौ बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
6: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
10: सौजी क्युआर भयो है?
11: ए बकुलस्ता मेसेज आएको छैन।
12: घरी एसएमएस आएन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गुप्ता नर्सरी तिलोत्तमाचा ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
2: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूआतसँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
3: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
4: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमाचा ड्राइभर टोल रूपन्देही,
2: फोन नम्बर 071-560-205।
5: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर, कलमी बिरुवा फनेरे सुहाड बजार से लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
5: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
6: कहाँ पर खोजे त बताइहाल्नुहोस्।
5: यी सबै बिरुवाहरू गुप्ता नर्सरीबाट ल्याएको नि?
6: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्ता नर्सरी।
7: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा, होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
7: फोन नम्बर 560-205।
8: पीतो सांजी को

0: जिलो तबाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्ग नै सटेको थप जानकारीका लागि सम्पर्क 071-595-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका
5: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा शुरू भएको जानकारी गराउँदछौ
6: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफलोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ विशेष गरी हार जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ
5: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्
7: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली साबिक लुम्बिनी नर्सिङ होम प्राली बुटोल 8 पुष्पलाल पार्क
8: फोन नम्बर 071-531-641 535-641
9: ए दिल कुमारी आज त काम गर्ने जागरै छैन
10: हो भाई आज मलाई पनि काम गर्ने जागरै छैन
11: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
10: ठेकदार साहब हामी काम गरेका छौ उति नै मेहनत गरेका छौ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
10: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
12: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
13: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
14: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
13: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
14: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परे पो थाहा हुन्छ नगरेकालाई कसरी थाहा हुन्छ
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
8: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौं।
15: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरह छौ त?
16: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
15: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
17: हजुर, नेपालमै उत्कृष्ट
15: सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा 4 नयाँ मिल, रूपन्देही। सम्पर्क फोन 071-592-183, मोबाइल 98570-68805, 97676, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
18: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
19: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी, सासु सासुरको मेसो खोज्दै छौ क्या?
18: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
20: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
18: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
21: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
22: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
23: सबै मिलाइ खुवाऊ।
22: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
25: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
26: पान मिठो जर्दावाला

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: नमस्कार स्वयंसेविका दिदी।
4: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
4: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै

0: थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: अब सुन्नुहोस् पूरा समाचार।
0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही, फोन 071-560-226, बीबीएस भर्नाको लागि 98-570-42-624, बीए र बीएड को लागि 98-471-29-657।
6: साउजी गुड्खा दिनु न।
7: ल के भन्नुभएको यस्तो? तिलोत्तमा नगरपालिकामा गुटखाजन्य पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ, तपाईँलाई थाहा छैन यो कुरा?
8: गुटखाजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहरले नगरको सौन्दर्यतामा समेत असर परेकोले नगरवासीको स्वास्थ्य, शहरी सौन्दर्य र वातावरणलाई ध्यानमा राखी 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा सबै प्रकारका गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसारमा प्रतिबन्ध लगाइएको कुरा सम्पूर्णमा जानकारी गराइन्छ। अब उपरान्त नगरमा गुटखाजन्य पदार्थको उत्पादन, बिक्री वितरण र ओसार पसार गरेको पाइएमा दण्ड जरिवाना हुने सम्पूर्ण नगरवासीमा जानकारी गराउँदछौ। जरिवानाको किसिम, प्रथम पटक डिलरलाई रु 10,000, अन्य व्यवसायीलाई रु 1,500, दोस्रो पटक जरिवाना डिलरलाई रु 20,000, अन्य व्यवसायीलाई रु 3,000 र तेस्रो पटक जरिवाना डिलरलाई रु 50,000 र अन्य व्यवसायीलाई रु 5,000।
9: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
10: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
11: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 तालिका पालना गरौं।
10: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
11: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
10: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
11: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
10: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
11: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
10: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
9: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
12: शान्तिको आवाज रेडियो लुम्बिनी।

लामखुट्टेको टोकाइबाट बस्नु नै डेंगू रोगको बस्ने सर्वोत्तम उपाय हो। डेंगूबाट बस्न के गर्ने त? पूरा शरीर ढाकिने गरी कपडा लगाउने, सुतेको समयमा लामखुट्टेको टोकाइबाट बस्न अनिवार्य झुलको प्रयोग गर्ने, घर वरपर वा खेतबारीमा काम गर्दा लामखुट्टेको टोकाइबाट बस्ने, झ्याल र ढोकामा जाली लगाई बन्द राख्ने, लामखुट्टी उत्पन्न हुन नदिन घर वरपर सफा राख्नुको साथै पानी जम्न नदिने, अचानक ज्वरो आए टाउको धेरै दुखेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्था वा अस्पतालमा जचाउन जाने। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
5: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
4: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
5: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
4: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
4: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
6: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: अर्घा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470242870
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98575188 98575252 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
6: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
7: ए जान्त जान्त
8: होइन के भयो बाबु ल ल नाच्यो बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
10: QR भए
11: ए बकुलस्ता मेसेज आएको छैन घरी

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

दिलो तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोगसहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018

0: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
1: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
2: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागीमा उदास भइरहने, जिउमा फूर्ति नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याउने, पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
0: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि।
2: मोबाइल 9826331111
0: र 9826213054।
3: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौ, लिंग जात वर्ग होइन श्रमलाई इज्जत गरौ, महिलाको श्रमलाई सक्दो हौसला बढाउ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौ। सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
4: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
5: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
6: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
5: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
3: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
0: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
8: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
0: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
8: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
0: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 9857034520।
9: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट।
10: हाम्रा सेवाहरू
9: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
10: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
9: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
10: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
9: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
11: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
12: सम्पर्क 9857024344, 9857035227 र 9857073220।
13: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
14: हाम्रा सेवाहरू
13: जनरल फिजिसियन,
14: स्त्री तथा प्रसुति,
13: बाल रोग,
14: छाला तथा यौन रोग,
13: हार जोड्ने नसा तथा बाथ रोग,
14: टाउको तथा मनोरोग,
13: नाक कान घाँटी,
14: जनरल सर्जरी,
13: भिडियो एक्सरे,
14: डिजिटल एक्सरे,
13: ईसीजी,
14: डेन्टल तथा प्याथोलोजी,
13: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
15: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर ट्युब र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
0: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071562832, मोबाइल
8: 9857021835।
17: नमस्ते है, नमस्ते होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै। के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी स्यासु सालको मेसो खोज्दै छौ क्या
18: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
19: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
18: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
20: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
21: सबै मिलाई खुवाऊ
20: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
22: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
23: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खाने कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नुभयो नि आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश
24: हेलो
25: बहिनी सन्चै छौ
24: हजुर सन्चै छु हजुरलाई कस्तो छ
25: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
24: अनि हुलाकमा पो जानु
25: हो नि हुलाकमा जाऊ न
24: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
25: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
24: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
25: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
24: ए सहरमा मात्र होला नि
25: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
24: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
26: नेपाल सरकार विज्ञापन बोर्ड
27: नमस्कार स्वयं सेविका दिदी
28: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
29: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
28: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
27: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
28: हो त
29: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी
28: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
26: नेपाल सरकार विज्ञापन बोर्ड
30: खै जन्म दर्ता दिनुहोस् त
31: जन्म दर्ता गरेको छैन नि म्याडम
30: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
31: हो र मलाई त थाहा नै थिएन म्याडम
30: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
31: ए पहिला कसैले भनेनन्
28: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
26: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
28: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
26: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
28: नेपाल सरकार विज्ञापन बोर्ड
26: अब सुन्नुहोस् पूरा समाचार।
28: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
26: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
28: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
26: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
28: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
26: मध्यपान र धूम्रपान सेवन नगरौं,
28: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
26: नेपाल सरकार, विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
28: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
26: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
28: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
26: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
28: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
26: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
28: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
26: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
28: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
26: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
28: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
26: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
28: सचेत बनाऊ।
26: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
28: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौं र नसहौं।
1: स्वास्थ्यमा बटवल
2: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि नीतिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
3: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
4: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
4: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
4: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
4: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
5: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन।
2: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
3: ओ दिल कुमारी सुन्तली, के गरेको? यो पाराले काम त गराइ हुँदैन।
2: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
4: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं,
5: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
6: आग लागि हुन नदिन, सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो।

0: राखौं आग लागी जन्य विपदबाट बस्न चनाखो बनौ हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल
1: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
2: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं
1: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
2: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
1: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
2: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: होइन हो श्याम कता हिँड्यो निकै हतारमा पो देखिन्छौ त
4: कहाँ हुनु नि म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ मैले पनि गराऊ कि भनेर त्यति जान लागेको नि दिदी
3: ल तिमी के को अशक्त छौ र भाइ देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ जे काम पनि गर्न सक्छौ फेरि
4: हो नि दिदी म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु तर मेरो यो बोलीमा अशक्तता छ नि त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 को पहिलो संशोधन 2075 को अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी
3: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाइ फर्के किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर परेर भाइ
4: त्यस्तो होइन नि दिदी यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ जस्तै लोकसेवा शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी
3: ए त्यस्तो पो हो भाइ म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित बनाएर राखेको रहेछु एकछिन पर्ख है भाइ म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु
5: हो अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो
3: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
6: मानसिक समस्याबाट बच्ने उपायहरू
7: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
6: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
7: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
6: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
7: असल साथीहरूसँग मात्रै संगत गरौं
6: मादक पदार्थ र लागू औषध सेवन नगरौं
7: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
6: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं
1: नेपाल सरकार विज्ञापन बोर्ड
8: किन झोक्राउनु भन्छ काका
9: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
8: मैले त भनेकै हो नि काका तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
9: ए बुद्ध फाइबर कामछोली पनि त्यही भन्थ्यो
10: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला फाइबर जस्ता पाता पार्किङ सेड पाता डस्टबिन डेस्क बेन्च चिप्लेटी प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98571 र 98472928
11: हाय दैव फेरि मदिरा खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अब त घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
12: आमा

0: सास फेर्न पनि गाह्रो भइरहेको छ।
1: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
2: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
6: ए जान्त जान्त
1: होइन, के भयो बाबु?
7: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
1: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: होइन, के खुसीको खबर हो दाजु?
8: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्ट चिकित्सा सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
9: हो र?
8: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
9: सौजी क्युआर भयो है?
10: ए बकुनुस् त, मेसेज आएको छैन।
11: घरी एसएमएस आएन।

0: होइन काका, निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
0: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेरे सुहार बजार से लाएर लगाइहाले हजुर। एकको दाना फलेन।
0: जहाँ पायो त्यहीँबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नुहोस्।
0: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि?
2: त्यसो भए त म अहिले गइहाल्छ हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5825205।
5: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
6: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
7: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
6: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
7: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
7: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
9: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ। कहाँ जाने हो कुन्नी?
7: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-0003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
10: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
11: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाँकी, स्यासु सालको मेसो खोज्दै छौ क्या?
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भनिदिउँ त नानी?
10: ल, यो सुन्नु त, रेडियोमा प्रस्तुत विचार
13: उज्यालो रेडियो नेटवर्क। अहिले मध्याह्नको 12 बज्यो।
14: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
13: राष्ट्रको शान किसान।
14: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देवानगंज घटनाका मृतकका परिवार र सरकार बीच 7 बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने प्रतिबद्धता। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू। मधेश प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित। उद्योग विभागका धेरै सेवा पूर्ण रूपमा अनलाइन, सेवाग्राहीले कार्यालय धाउन नपर्ने। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण, सफल शल्यक्रियासँगै बालकले पाए नयाँ जीवन। र अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकार बीच 7 बुधे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। को निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाहीको अघि बढ़ाउने, मृतकका परिवारका एक एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो। त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मधेश प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिवीले एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मधेश प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिवीका सहायक डीन डाक्टर भरत राईले जानकारी दिनुभएको छ। त्रिवीका अनुसार स्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, सरलाई क्याम्पस मलंगवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सूर्यनारायण सत्यनारायण मौर वेता यादव क्याम्पस सिराहा, जेएस मुरारका बहुमुखी क्याम्पस लहान केन्द्रका परीक्षा स्थगित भएका छन्। यसै गरी महेन्द्र बिन्देश्वरी बहुमती क्याम्पस राजविराज सप्तरी, नेशनल पीपल कलेज कञ्चनपुर सप्तरी, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिकापुर रौतहट, गौरी शंकर यादव रौतहट क्याम्पस गौर, सिमेरा कलेज बारा र ठाकुर राम बहुमुखी क्याम्पस वीरगंज केन्द्रका परीक्षा पनि स्थगित भएका छन्। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा आज बिहानदेखि फेरि अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान 5 बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर जिल्लामा शान्ति सुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। राजविराज नगरपालिकाभित्र पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्ग को जुडनी ढलही, उत्तरमा रूपनी रोडको बस बिटी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभएको छ। सप्तरीको बोदेवरसाइन नगरपालिकामा भने गैराती 10 बजेदेखि नै अनिश्चितकालीन कर्फ्यू लागू गरिएको छ। कर्फ्यू आदेशको प्रभावकारी कार्यान्वयनका लागि नेपाली सेनाले गस्ती गरिरहेको छ। यसै गरी जिल्ला प्रशासन कार्यालयले जनकपुर धाम क्षेत्रमा जारी कर्फ्यू आदेश कायम गरेको छ। बिहान 6 बजेदेखि 8 बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन दिइएकोमा अहिले फेरि अनिश्चितकालका लागि कर्फ्यू कायमै रहेको प्रशासनले जनाएको छ। कर्फ्यूका बेला अत्यावश्यक सेवाहरू अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, सवाहन, पानी तथा दूध बोकेका गाड़ी संचालनमा कुनै रोक नलगाएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसै गरी स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, संचारकर्मी, रेडक्रस कर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचय पत्र हवाई टिकटका आधारमा यात्रा गर्न दिइएको छ। नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भंगाहा रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकाले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम धनुषाले जनाएको छ। सूचनामा प्रमुख जिल्लाधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ। नेपाल रेलवे कम्पनीले जयनगर जनकपुर भंगाहा रेलखण्डमा सञ्चालन हुँदै आएको सेवा कर्फ्यू कायम रहेसम्म सञ्चालन गर्न नसकिने सूचनामा उल्लेख छ। उद्योग विभागले आफूबाट प्रवाह हुने धेरै सेवा पूर्ण रूपमा अनलाइन प्रणाली मार्फत सञ्चालनमा आइसकेको भन्दै सेवाग्राहीलाई सेवा लिन भौतिक रूपमा विभागमा उपस्थित नहुन आग्रह गरेको छ। विभागले अत्यावश्यक सूचना निकालेर अहिलेसम्म अनलाइन प्रणालीमा समावेश हुन बाँकी रहेका सेवा समेत क्रमशः अनलाइनमा ल्याउने प्रयास भइरहेको जनाएको छ। अनलाइन प्रणाली मार्फत सञ्चालन भइरहेका सेवाका लागि सेवाग्राही स्वयं कार्यालयमा उपस्थित हुन नपर्ने व्यवस्था भएको छ। भौतिक रूपमा उपस्थित भई सेवा लिनुपर्ने अवस्थामा सम्बन्धित प्रतिष्ठानका संचालक स्वयं, कर्मचारी वा प्रतिष्ठानले तोकेको आधिकारिक प्रतिनिधि मात्र परिचय खुल्ने आधिकारिक परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ। विभागले साउन 18 गतेदेखि विभागबाट प्रदान गरिने सेवाको आवेदन तथा सम्बन्धित कागजात औद्योगिक व्यवस्थापन सूचना प्रणाली मार्फत अनलाइनबाट मात्रै उपलब्ध हुने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव बढ़्यो, नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिश गर्ने निर्णय लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन्ड 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचारियो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच सात बुधे सहमति, सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू, मधेस प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हप्ताको अन्तिम दिन आज सुन चाँदीको भाव बढ़ेको छ। हिजोको तुलनामा आज सुनको भाव प्रति तोला 1000 रूपियाँले बढ़ेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो तोलाको 2,84,000 रूपियाँमा कारोबार भएको सुनको भाव आज तोलामा 1000 रूपियाँ बढ़ेर 2,85,000 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसै गरी चाँदीको भाव 50 रूपियाँले बढ़ेर प्रति तोला 4,360 रूपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाव प्रति तोला 4,310 रूपियाँ थियो। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदले विद्यालय शिक्षाका विभिन्न तहको नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा हिजो बसेको परिषदको 99 बैठकले नयाँ पाठ्यक्रम स्वीकृतिका लागि सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले आधारभूत शिक्षा कक्षा 6 देखि 8 अन्तर्गत मातृभाषा समूहका अवधि र नगर ढूट विषयका पाठ्य क्रम र माध्यमिक शिक्षा कक्षा 9 र 10 जनसंख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा सिफारिश गर्ने निर्णय गरिएको छ। यसै गरी माध्यमिक शिक्षा कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानून, कानूनी मस्यौदा तथा विधिशास्त्र तथा नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गर्ने निर्णय बैठकले गरेको छ। परिषदको निर्णयसँगै यी पाठ्यक्रम अन्तिम स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिनेछ। अब विदेशको खबर। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण भएको छ। रूसी आक्रमणका क्रममा गम्भीर घाइते भएकी 4 वर्षीय बालिकाको उपचारकै क्रममा ब्रेन डेथ भएपछि उनका परिवारले अंगदान गर्ने साहसी निर्णय गरेको बीबीसीको खबरमा उल्लेख छ। त्यसपछि चिकित्सकहरूले ती बालिकाको मुटुलाई जन्मजात मुटु रोगबाट पीड़ित एक बालकमा सफलतापूर्वक प्रत्यारोपण गरेका हुन्। सफल शल्यक्रियासँगै बालकले नयाँ जीवन पाएका छन्। मुटु प्रत्यारोपण गरिएका 12 वर्षीय बालक विगत 3 वर्षदेखि रगतको क्यान्सर, कड़ा खालको निमोनियाको समस्याबाट समेत पीड़ित थिए। साथै ती ब्रेन डेथ भएकी बालिकाका अन्य अंगहरू पनि आवश्यक परेका अरू बिरामीमा प्रत्यारोपण गरिएको थियो। ब्रेन डेथ भएकी बालिकाको मुटु जीवित नै राख्ने एकमात्र उपाय मुटु प्रत्यारोपण भएको निष्कर्षमा चिकित्सकहरू पुगेको खबरमा उल्लेख छ। प्रत्यारोपण सफल भएपछि अस्पतालमा पुगेकी ती आमालाई चिकित्सकहरूले विशेष प्रविधि स्टेथोस्कोप मार्फत आफ्नी छोरीको मुटुको धड्कन बालकको छातीभित्र सुन्ने अवसर दिएका थिए। चिकित्सकहरूका अनुसार युद्धको कठिन परिस्थितिमा गरिएको यो मुटु प्रत्यारोपण निकै चुनौतीपूर्ण थियो। यो घटनाले अंगदानले मृत्युपछि पनि अर्को जीवन बचाउन सक्ने सन्देश दिएको भन्दै युक्रेनमा यसको प्रशंसा भइरहेको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अर्को वर्ष अर्थात सन् 2027 हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक गरेको छ। यो विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्दैछन्। कुल 14 टोलीको सहभागिता रहने प्रतियोगितामा 57 खेल हुनेछन्। ती खेलका लागि दक्षिण अफ्रिकाका 8, जिम्बावेका 3 र नामिबियाको 1 स्थान घोषणा गरिएको हो, जसमा दक्षिण अफ्रिकाको वन्डरर्स स्टेडियम, सेन्चुरियन, न्यू ल्यान्ड्स, किङ्स मिड, सेन्ट जर्ज पार्क, माङगाउङ ओभल, बोलान्ड पार्क र बफालो पार्कमा हुनेछन्। यसै गरी जिम्बावेमा हरारे स्पोर्ट्स क्लब, बुलाबायोको क्वीन्स स्पोर्ट्स क्लब र भिक्टोरिया फल्स अनि नामिबियाको नामिबिया क्रिकेट मैदान चयन गरिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच सात बुधे सहमति, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने प्रतिबद्धता। सप्तरीको राजविराज र धनुषाको जनकपुरमा अनिश्चितकालीन कर्फ्यू, मधेस प्रदेशका 11 केन्द्रमा त्रिभुवन विश्वविद्यालयको एमबीएस परीक्षा स्थगित। उद्योग विभागका धेरै सेवा पूर्ण रूपमा अनलाइन, सेवाग्राहीले कार्यालय धाउन नपर्ने। युक्रेनमा एक बालकमा सफलतापूर्वक मुटु प्रत्यारोपण, सफल शल्यक्रियासँगै बालकले पाए नयाँ जीवन। र अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि 12 खेल स्थल सार्वजनिक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: स्नातक तह भर्ना सम्बन्धी रामबाडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित रामबाडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क रामबाडी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
1: स्वास्थ्यमा बटवल।
2: बाल बालिकादेखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
1: असल अभ्यासदेखि मितिका कुरा,
2: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
1: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.2 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल, लिनुहोस् भाइ।
3: अनि दाई, कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
6: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ, खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ, सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ, ग्यासको गन्ध आए व्यवस्था नगरौ, सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ, दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ, चुरोट तमाखु चिलिम सुल्पा नखाऊ, खाएमा आगो राम्ररी निभाऊ, बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौं, घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौं, आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ, हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
6: डेंगू से बचे की खंती मच्छर के काटे से बच भी सर्वोत्तम उपाय हुए, पूरा शरीर ढके वाला कपड़ा पहना जाए, सूते के समय मच्छर से बचे खंती मच्छरदानी के प्रयोग करा जाए, घर के आसपास और खेत बाड़ी में काम करे के समय मच्छर के काटे से बचा जाए, झाल और दरवाजा में जाली लगाई के बंद करा जाए, मच्छर उत्पन्न न हुए देख लिए घर के आसपास सफा रखा जाए और पानी जमे के ना देवा जाए, अचानक बुखार और ज्यादा सरदर्द भय में तुरंत नजीक के स्वास्थ्य संस्था या अस्पताल में चचावा जाए।
7: अनुरोध आगन लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, दिउखुरी, नेपाल।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हँ, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
9: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र बिहेको केही सुरसारै छैन त।
10: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
9: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न सक्छिन्। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौ, कानूनको सम्मान गरौ। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
2: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि 100 गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
11: तपाईँ बनाइदिन्छ त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
12: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
13: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
11: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
14: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 98-72-882 र 98-470-24-870।
15: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके, अब घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
16: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
17: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
16: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
18: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
19: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
20: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
21: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
22: ए झन्त झन्त,
23: होइन के भयो बाबु?
24: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
23: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
20: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
25: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
26: होइन के खुसीको खबर हो दाजु?
25: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
26: हो र?
25: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-533-823।
27: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बारात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42994।

0: आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ
1: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ
2: गुप्ता नर्सरी तिलोत्तमा चार ड्राइभर टोल रूपन्देही
0: फोन नम्बर 071-560-205 सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ
3: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवन यापनमा सुधार ल्याउन जवाफदेही बनाऊ
4: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
5: सधैँ हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाम न
6: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
5: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
6: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
5: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
7: ए दिल कुमारी आज त काम गर्ने जाँगरै छैन
8: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
9: ओ दिल कुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
8: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
10: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौ
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
11: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ तीन दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
5: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
12: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
5: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कुल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम एक मिनट फुर्सद छैन तर दाईले मेरो कामै देख्नुहुन्न
12: हुन त हो घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ आफूले गर्न परेको थाहा हुन्छ नगरेकालाई कसरी थाहा होस्
11: ओहो भाइ आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ
13: एकअर्काको कामको सम्मान गरौ समाज परिवर्तनमा अग्रसर बनौ
14: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो
15: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा एक शङ्कर नगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो
14: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट
15: सिट सीमित छ छिटो सम्पर्क गर्नुहोला
14: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्कर नगर रूपन्देही फोन 071-414-268 मोबाइल 98-570-34-520
16: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली
17: हाम्रा सेवाहरू
16: जनरल फिजिसियन
17: स्त्री तथा प्रसुति
16: बाल रोग
17: छाला तथा यौन रोग
16: हार जोड्ने नसा तथा बात रोग
17: टाउको तथा मनोरोग
16: नाक कान घाँटी
17: जनरल सर्जरी
16: भिडियो एक्सरे
17: डिजिटल एक्सरे
16: इसिजी
17: डेन्टल तथा प्याथोलोजी
16: फिजियोथेरापी
17: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्
18: किशोर किशोरी युवाहरू र 15 देखि 49 वर्षसम्म समूहको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन लामो समयको साधनमा कपर टिउब र इम्प्लान्ट

0: सेवाहरू उपलब्ध रहेको छ।
1: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
2: नीता पोलिक्लिनिक प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही
3: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832 मोबाइल
4: 98-570-21-835।
5: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
6: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
5: आहा यो हो नि तरिका सासु ससुराको। हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
7: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
5: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त।
8: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
9: सबै मिलाई खुवाऊ।
8: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ। बच्चा चलाक निरोगी बनाऊ। हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
10: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
11: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
12: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मडिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
13: स्वास्थ्यमा बटवल
14: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
13: असल अभ्यासदेखि नीतिका कुरा,
14: तपाईँको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
13: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
14: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
13: कार्यक्रम स्वास्थ्यमा बुटवल।
14: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
15: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना 4 को तालिका पालना गरौं।
14: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
15: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
14: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
15: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
14: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
15: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
14: प्रत्येक 6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
16: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मडिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364660।
1: आग लागी हुन नदिन सधैं चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए बेवास्ता नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
2: यति बेला दिउँसोको

0: मनोरंजन का कुरा कतै संस्कृति का कुरा
1: कतै भएका छन् सपना पूरा कतै माया पिरती अधुरा
0: हिजो को समाज र आज का भोगाई पुराना र नया भाका गीत संगीत मार्फत अब कार्यक्रम सुशैलीमा
1: लुम्बिनी 96.8 MHz हरेक हप्ताको बुधबार र शुक्रबार प्रकाश न्यौपानेको साथमा
0: कार्यक्रम सुशैली।

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सुशीलीको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण लोकपारखी मित्रमा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो लुम्बिनी 96.8 मेगाहर्ज, हाम्रो वेबसाइट www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट पनि कार्यक्रम सुशीली सुन्न सकिन्छ। पक्कै पनि कार्यक्रम सुशीलीको आज शुक्रबार व्यवसायमा हामी रमाइलो गराउनका लागि प्रविधिमा सविता ढकाल, क्यामेरामा प्रशान्त गेवाली र म तपाईँको लोकसहयात्री प्रकाश न्यू पनि यति बेला तपाईँको रेडियो सेट फेसबुक पेजमा लाइभ यति बेला आइसकेका छौ। तपाईँ पनि तयारी अवस्था गरिरहनु भएको होला, कति बेला कार्यक्रम सुशीली आउँछ र हामी मेसेज गर्छौ, कार्यक्रम सुशीलीमा रहेर हामी फोन गर्छौ, हाम्रो प्रतिभा पस्कन्छौ, पक्कै पनि साथीभाइसँग समर्पण गर्छौ, साथीभाइलाई नयाँ तथा पुराना लोक दोहोरी भाकाहरू समर्पण गर्छौ भनेर तयारी अवस्था अथवा प्रतीक्षा गरिरहनु भएको थियो भने त्यो प्रतीक्षाको घडी सम्पन्न भइसकेको छ अथवा आइसकेको छ। पक्कै पनि फोन समाएर फोन डायल गर्ने तयारीमा पनि हुनुहुन्छ होला, फोन अथवा मोबाइल समातेर मेसेज गर्ने तयारी पनि गरिरहनु भएको छ। शुक्रबार व्यवसाय हो, बाहिर घरि घाम घरि पानी रमझम भइरहेको छ, रमाइलो मौसम छ, घरि घमाइलो घरि रमाइलो यस्तै छ। त्यसैले पनि शुक्रबार व्यवसायलाई रमाइलो गराउनका लागि तपाईँले फोन गर्नुहुन्छ, तपाईँले मेसेज पठाउनुहुन्छ, जे गर्नुहुन्छ हामी जस्ताको तस्तै रेडियो लुम्बिनीबाट प्रसारण गर्नेछौ। फेसबुक लाइभमा आउनका लागि अनुरोध गरिरहेको छु। रेडियो लुम्बिनी मणिक्राम भनेर नेपालीमा सर्च गर्नुहोला। नयाँ तथा पुराना लोक तथा दोहोरी भाकाहरूसँगै तपाईँका मेसेजहरू तपाईँका फोनहरू उठाएर हामी निकै रमाइलो गर्ने प्रयास गरिरहेका छौं, यति बेला जुटिरहेका छौं। कार्यक्रम शुक्रबार व्यवसायलाई दैलो गार्नका लागि यति बेला पशुपति शर्मा र सुनिता बुढा छेत्रीको हितैको मायालाई दिउँला जवान फेरि भन्ने यो रमाइलो भाकाले दैलो गार्न चाहन्छौ, स्वीकार्नुहोला।

0: रमाइलो सँगै टेलिफोनमा आइसक्नु भएको छ टेकुजीले यथार्थ ल्याउनुहुन्छ हामीलाई माया गर्नुहुन्छ टेकुजीको आवाज हाम्रो तिलोत्तमा सत्रमा रहने सुरेश भण्डारीले पनि तपाईँलाई राम्रोसँग चिन्नु भएको रहेछ अस्ति तपाईँलाई सम्झिनु भएको थियो हाम्रो टेकुजीलाई पनि धेरै सम्झना छ भन्नुभएको थियो हामीलाई फोन गर्नु भएको थियो सुरज भण्डारीले पक्कै पनि चिन्नु भएको छ होला टेकुजी भनेपछि पानी आएको अवस्था छ गण्डकी प्रदेशमा होइन रमाइलो छ धान रोपेर लगभग सकियो
1: हजुर सर सक्यो अब केही समय फुर्सदिलो समय भन्नुपर्छ
0: टेकुजीले आज रेडियो सुनेर बस्नु भएको छ जतिले पनि लाइभ हेर्नु भएको छ टेकुजीले आज नयाँ के ल्याउनु भएको छ भनेर खुल्दुली लगाइरहेको छ खुल्दुली मेटाउनका लागि आज के ल्याउनु भएको छ टेकुजी
1: आजको एउटा छोटो कोसेली भन्नुपर्दा लेकैमा चौरी गाई छोटो प्रसिद्ध है सर
0: हुन्छ सुरु गर्नुहोस्।

जो हवा ठंडा छ पानी आयो भनी चाल पाउँछौ है नानी।

0: हेरनी को मन भाए फर्क फेरी बोत ये कई मतौरी गाई फेरी खर का गोट हेरनी को मन भाए फर्क फेरी बोत हेरनी को मन भाए फर्क फेरी बोत हजुर
1: यार्सा गुम्बा चरी औलेका कुरा ल्याउनु भयो हैन त्यो चरी औले भनेको त हात काट्दाखेरि लगाउने हैन निकै ठूलो औषधि पनि हो त्यो खाँदा पनि राम्रो हुन्छ हैन टेकु क्षेत्रजी
2: चरी औले अथवा पाँच औले
1: पाँच औले चरी औले पाँच औले यिनी भनेका त हाम्रा चाहिँ एकदमै जडीबुटी हुन् निकै त्यो जडीबुटीको पनि एउटा यो प्रतिभाबाट पस्कनु भएको छ धेरैले रेडियो सुन्नु भएको छ हाम्रो टेकु क्षेत्रजीले पक्कै पनि लेकैमा चौरी गाई बेसी खर्का गोठ होइन कति रमाइलो रमाइलो हेर्नु त त्यो लेकमा चौरी चराउने तलपट्टि गोठ हुन्थ्यो अहिले पनि छ तल लेकमा गाई चराएर हामी गोठमा आएर अनि ती रमाइला रमाइला कुराहरू ती बोट बिरुवाहरू ती फलफूलहरू खाएर रमाइलो गर्ने बेला होइन टेकुजी निकै रमाइलो एउटा गाउँले जसरी गाउँले जीवन जिएका छन् ती जीवनलाई यथार्थमा ल्याउनु भएको छ पक्कै पनि आज तपाईँले कुनै गीत रोजाइमा राख्न चाहनुहुन्छ टेकुजी
2: अब एउटा नयाँ आएको चिजको भाका वै काली भनेर हालिनु नि त
1: कुन गीत भन्नुभयो
2: काली वै काली भन्ने आएको छ नि भर्खरै आज मात्र बजारमा निस्केको चिजको भाका
1: काली हो काली भन्ने
2: हजुर
1: हाम्रो प्राविधिक मित्रले तयारी गर्दै हुनुहुन्छ टेकुजी गण्डकी प्रदेशबाट तनहुँबाट हामीलाई माया गर्नु भएको छ तपाईँलाई धेरैले साथी

0: चिन्नु भएको रहेछ, धेरै मिडियामा धेरैमा हाम्रो टेकुजी चाहिँ प्रतिभा सुनाउनुहुन्छ भन्ने कुरा आएको छ, म्यासेजहरू आइरहेको छ, टेकुजीलाई नमस्कार भनिदिनु होला भन्नुभएको छ सबैले, मेरो पर्सनल म्यासेजमा पनि टेकुजीलाई नमस्कार भनिदिनुहोस् है भन्नुभएको छ सबैको तर्फबाट। यति बेला टेकुजीले प्रत्यक्ष सुनिरहनु भएको छ, हाम्रो टेकुजीको रजाईको भाका तयारी गर्दै हुनुहुन्छ होइन प्राविधिक मित्र, हाम्रो प्राविधिक मित्र सविताजी, हाम्रो क्यामेरामा यति बेला प्रशान्तजी हुनुहुन्छ, टेकुजी तपाईँको रजाईको गीत हामी बजाउनेछौ, कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने समर्पण गर्न सक्नुहुन्छ।
1: हुन्छ, फर्स्ट अफ अल स्पेसली रुम हजुरलाई
0: धन्यवाद,
1: प्रविधि सहयोगी नानी नानीलाई र हजुरहरू सम्पूर्ण तिनैजनालाई र रेडियो होलिनेटलाई, मेरो घर फ्यामिलीलाई र त्यसै गरी बुटोलबाट सूरज भण्डारी, त्यसै गरी ढालनन्द चालिसे, त्यसै गरी बुटोलबाट सरस्वता पोखरेल र सम्पूर्ण साथीहरूलाई जहाँ जुन माध्यमबाट भए पनि सुनेर साथ दिनुहुने सबै सबैलाई आज खिर खाने दिनको शुभकामना सहित सम्झँदै जय गीत जय संगीत नमस्कार भाइ, हाव अ गुड डे।
0: नमस्कार, यति बेला आउनुभएको थियो टेकु छेत्रीजी, गण्डकी प्रदेश तनहुँबाट हामीलाई फोन गरेर, खिर खाने महिना पनि हो आज 15 गते साउन खिर खाने दिन, सबैले खिर खाएर मनाउँदै हुनुहुन्छ होला, खिर खाने दिनको पनि धेरै धेरै शुभकामना हाम्रो टेकुजीले पनि दिनुभएको छ, हाम्रो रेडियोको तर्फबाट पनि सबैलाई खिर खाने दिनको यो साउन 15 को धेरै धेरै शुभकामना। पक्कै पनि टेकुजीको रजाईमा रहेको एउटा भाका यति बेला आउने तयारी हामी तयारी गरिरहनु भएको छ, कार्यक्रम सुशेली यो शुक्रबारी बसाई छ, यति बेला कार्यक्रम सुशेलीलाई कोही फोनमा आएको जानकारी पनि गराउनु भएको छ, पक्कै पनि मिसकल नहान्नुहोला, मिसकल हान्ने होइन, हामीले फोन गरेर रमाइलो गर्ने हो, तपाईसँग प्रतिभा छ भने प्रतिभा पस्कन सक्नुहुन्छ, छैन भने भलाकुसारी गर्न सक्नुहुन्छ, यो साउनको महिना रमाइलो महिना हो, भजन गाउन सक्नुहुन्छ, लोक तथा दोहोरी भाकालाई माया गर्नुपर्छ सबैले, हाम्रो पहिचान गराउने भाका हो, त्यसैले पनि नेपाली लोक दोहोरी भाकाले हामीलाई रमाइलो गराएको छ। टेकु छेत्रीजी यति बेला आएर छुट्टिसक्नु भएको छ, अर्को कुनै मित्र टेलिफोनमा आउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ हाम्रो प्राविधिक मित्रले यति बेला टेलिफोन उठाइरहनु भएको छ, पक्कै पनि स्वागत गरौं ढिला नगरिकन, त्यसपछि हाम्रो टेकुजीको रजाईमा रहेको भाका तपाईँका लागि काली ओ काली भन्ने गीत चाहिँ रोज्नु भएको छ, कहाँदेखि को हुनुहुन्छ स्वागत गरौं, हजुर नमस्ते, हेलो,
2: हजुर नमस्कार,
0: ढालनन्द चालिसेजी आरामै हुनुहुन्छ,
2: एकदम ठिक छ,
0: स्वागत छ तपाईँलाई कार्यक्रम सुशीलीमा,
2: हस् मेरो तर्फबाट सबैलाई धन्यवाद, स्वागत,
0: तिलोत्तमा 8 नम्बर भन्नुभयो होइन, तिलोत्तमा 8 को नयाँ ताजा खबर सुनाउनुहोस्,
2: तपाईँले पृष्ठभूमिमा भने चाहिँ घाम पानी जस्तो पानी त परेको छैन, सर पूर्वी बतास चलेको छ, पानी आउन सकेको छैन, शीतल छ, यस ठिक छ,
0: मौसम चिसो चिसो शीतल शीतल होइन,
2: हजुर
0: हजुर, गर्मी छैन अहिले,
2: गर्मी छैन, पूर्वी बतासमा
0: रेडियो लाइभ हेरिरहनु भएको छ, रेडियो खोलेर सुन्नु भएको छ ढालनन्दजी होइन,
2: हजुर
0: लाइभ पनि हेर्नु भएको छ,
2: लाइभ भने मैले त्यतिका दोहोरिने कि कसो भए पनि त्यो
0: त्यहाँ तपाईँको नाति नातिना हुनुहुन्न,
2: हुनुहुन्न, बाँचे टक्लक मरे पक्लक बुढाबुढी मात्रै हो,
0: ढक्रक्का टुक्रुक्का कहिले भन्छ ढक्रक्का घुक्रुक्का होइन, नेपालको परिस्थिति त्यस्तै छ ढालनन्दजी, कसैलाई भन्नु होला त्यो लाइभमा हेर्नुभयो भने टेलिभिजनमा हेरे जस्तै आएको छ, तपाईँ बोलेको तपाईँले बोलेका कुराहरू पनि प्रत्यक्ष रूपमा तपाईँ सुन्न र हेर्न सक्नुहुन्छ ढालनन्दजी, त्यो त्यसलाई चाहिँ रेडियो लुम्बिनी मणिग्राम भनेर तपाईँले फेसबुकमा सर्च गर्नुभयो भने,
2: हजुर,
0: अनि त्यसमा लाइभ कार्यक्रम आइरहेको छ, त्यसलाई ओके गर्नुहोस्, रेडियो लुम्बिनी मणिग्राम भनेर सर्च गर्नु, त्यसमा लाइभ आइरहेको छ फेसबुकमा, रेडियो सुनिरहनु भएको छ अहिले ढालनन्द चालिसीजीले, धेरै माया गर्नुहुन्छ हामीलाई, निकै माया गर्ने रेडियोलाई, लगभग लगभग रूपन्देहीमा हाम्रो सूरज भण्डारी हुनुहुन्छ एउटा ढालनन्द चालिसीजीले चाहिँ रेडियो लुम्बिनीको कार्यक्रम सुशेलीलाई निकै माया गर्नुहुन्छ, हामी हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छौ, ढालनन्द चालिसी भन्ने बित्तिकै हाम्रो टेकु छेत्रीजीले पनि गण्डकी प्रदेशबाट तपाईँलाई भर्खर सम्झाउनु भएको थियो, सम्झाउनु भएको थियो, सुन्नुभयो होइन, यो प्रतिभा उहाँको कविता प्रतिभा राम्रो लाग्छ भनेर हामीलाई फोन गर्नुहुन्छ ढालनन्दजीलाई,
2: मैले फेरि के भन्न चाहन्छु भन्दा उहाँले त्यो गलो जुन छ नि त्यति गलो भयो त मैले प्रत्येक दिन गीत गाउने थिएँ त्यो चाहिँ छैन है, शब्द रचना आफ्नै होला उहाँको, अनि त्यो त्यतिको भएपछि अब उहाँले के गर्नुपर्छ भन्दा टक्क एउटा मादल लिएर मादल पनि बजाएर चाहिँ गाएको मजाको सुन्न सुगन्ध हुन्थ्यो है,
0: एकदम हामी त्यो सुझाव पनि तपाईँको सुझाव हामीले टेकुजीले यति बेला सुनिरहनु भएको छ, ढालनन्द चालिसीले भने चाहिँ उहाँको एकदमै गला छ, कला छ, यथार्थका भाकाहरू चाहिँ गाउँका परिवेशका भाका ल्याउनुहुन्छ, उहाँ कलाकार बन्ने मान्छे पनि हो, हामीले यो शुभकामना पनि दिउँ, कुनै बेला रेडियो लुम्बिनीबाट उहाँका एल्बमहरू पनि बजाउने मौका पाउनेछौ हामी होइन, आज
3: यो रेडियो लुम्बिनीको फेसबुक पेजबाट विश्वमै हेरिरहनु भएको छ। ढालानन्द चालिसी आउनुभयो भनेपछि कविता ल्याउनुभयो या मुक्तक ल्याउनुभयो या के ल्याउनुभयो भनेर सबैले चाहिँ जिज्ञासा राख्नुहुन्छ, आज के सुनाउनुहुन्छ?
2: आज एउटा छोटो मुक्तक कस्तो भन्दा, यो फटाफट प्रगति गरेको साथीहरू हुन्छन् नि
3: हजुर,
2: उनीहरूको स्मरणमा
3: फटाफट प्रगतिलाई यथार्थ प्रगतिलाई चाहिँ यति बेला
2: अनि पछाडि विगतलाई बिर्सिने के भएपछि विगतलाई बिर्सिनु साथी, त्यस्तै त्यस्तै हुन्छ, कसैमा त्यस्तो पर्न गएमा यो चाहिँ संयोग मात्र हुनेछ। मैले मुक्तक सुरु गरेँ है।
3: हुन्छ, सुरु गर्नुहोस्।
2: ल ल, चुली यो रे तिम्रो उचाइ हेर्दा टोपी झर्ला जस्तो, चुली यो रे तिम्रो उचाइ हेर्दा टोपी झर्ला जस्तो, आज भोलि तिमीलाई भेट्न हम्मे हम्मे पर्ला जस्तो, चुली यो रे तिम्रो उचाइ हेर्दा टोपी झर्ला जस्तो, आज भोलि तिमीलाई भेट्न हम्मे हम्मे पर्ला जस्तो, भेट्न पनि पर्किन्छौ रे बोल्न पनि झर्किन्छौ रे, भेट्न पनि पर्किन्छौ रे बोल्न पनि झर्किन्छौ रे, भेट्दा बोल्दा तिम्रो सुख हामीलाई सर्ला जस्तो, भेट्दा बोल्दा तिम्रो सुख हामीलाई सर्दा सर्ला जस्तो। हस्त, यति नै है, धन्यवाद।
3: चुली
2: यो रे तिम्रो उचाइ हेर्दा टोपी झर्ला जस्तो, उचाइ एकदम उचाइ भइसकेपछि त्यो उचाइको टुप्पो हेर्दाखेरि टोपी झर्ला जस्तो भयो कि?
3: हजुर, निकै राम्रो मुक्तक हेर्नु त, कसरी राम्रो बनाउनुहुन्छ। ढालानन्द चालिसी निकै माया गर्नुहुन्छ कार्यक्रम सुशैलीलाई, रेडियो लुम्बिनी हाम्रो स्थानीय एउटा संचार माध्यम पनि हो, यसलाई बचाउनुपर्छ, माया गर्नुपर्छ, सबैले यसलाई शेयर गरिदिनुपर्छ। फेसबुकमा पनि तपाईँले प्रयास गर्नुहोला, लाइभमा प्रयास गरेर शेयर गर्ने एउटा अवसर तपाईँलाई मिल्नेछ, त्यहाँ सिक्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। ढालानन्द चालिसीजी टेकु छेत्रीले रच्नु भएको एउटा काली काली भन्ने तिजको भाका रोज्नु भएको छ, कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने
2: प्राजुगेहरूले भेटाउनु भयो?
3: भेटाउनु
2: भयो, ए भेटाउनु भयो भने ठिकै छ, नत्र त्यो नभेटिएको म हेदेखि सायद बमबहादुर कार्कीको होला, मैले तिमी पारी म बाई वारी बिच परो रेसिङ तयारी भन्ने त्यो चाहिँ इन्फर्मेस गर्न
3: खोजेको। हाम्रो टेकुजीको गीत चाहिँ तयारी गर्नु भएको छ, अर्को बसाईमा तपाईँको रोजाईको गीत पनि बजाउला। हुन्छ, कसैलाई समर्पण गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ,
2: जुन कार्यक्रममा आइराख्छन् साथीहरू उहाँ र अहिले जसले चाहिँ रेडियो लुम्बिनीलाई माया गरेर सुनिरहनु भएछ उहाँलाई समर्पण गर्दै आजलाई बिदा है त।
3: हस् त, नमस्ते,
2: नमस्कार।
3: ढालानन्द चालिसीजी तिलोत्तमा आठबाट आउनु भएको थियो रेडियो लुम्बिनीको कार्यक्रम
0: सुशैलीलाई निकै माया गर्नुहुन्छ। यसरी माया गर्नका लागि म्यासेज पनि गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ 071562012 को बाटो भएर तपाईँ आउन सक्नुहुन्छ प्रतिभा सुनाउनका लागि। यति बेला कोही मित्र टेलिफोनमा आउनु भएको छ, कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौं। पक्कै पनि हाम्रो प्राविधिक मित्रले फोन उठाउनु भएको छ, कहाँबाट को हुनुहुन्छ उहाँलाई ढिला नगरिकन स्वागत गर्ने कार्यक्रम सुशैलीले। पक्कै पनि कार्यक्रम सुशैली उकाली ओह्राली भन्ज्याङ चौतारीमा गुन्जिनी भाकाहरू तपाईँको माझ भन्ने हुने गर्छ, लोकदोहोरी भाकाहरू। कहाँदेखि को हुनुहुन्छ? हजुर नमस्ते, हेलो, हजुर नमस्ते, हेलो, कहाँदेखि को आउँदै हुनुहुन्छ, पक्कै पनि टेलिफोन कटेको छ। यति बेला भने रमाइलो गराउनका लागि टेकु छेत्रीको रोजाईमा रहेको भाका पक्कै पनि प्राविधिक मित्रले तयारी गर्नुभएको छ या छैन, छैन भने पक्कै पनि टेकुजी त्यो नयाँ भाका भएको कारणले यति बेला चाहिँ उपलब्ध हुन सकेको छैन, हामी क्षमा प्रार्थी छौं। अर्को गीत रुमाल धोइरहने पक्कै पनि तेजस रेग्मी र सुनिता बुढा छेत्रीको आवाजमा रहेको यो रमाइलो भाका पस्कनुभन्दा पहिला कोही मित्र फेरि पनि टेलिफोनमा आउनु भएको छ।
3: कहाँदेखि को हुनुहुन्छ, ढिला नगरिकन स्वागत गरौँ, हजुर नमस्ते।
4: नमस्ते, नमस्कार हजुर।
3: सुरज भण्डारीजी आरामै हुनुहुन्छ?
4: एकदमै आरामै छु हजुर म, तपाईँहरूलाई कस्तो छ?
3: हामीहरू पनि एकदमै आरामै छौँ, तपाईँहरूले माया गर्नुहुन्छ, माया गरेको गरै गर्नुहुन्छ, त्यसरी पनि हामी बिरामी भए पनि सन्चो हुन्छौँ कि तपाईँले फोन गरेपछि।
4: आज चाहिँ मैले फोन हान्दाखेरि रेडियो लुम्बिनीको फोन बिजी भयो, खुसी पनि लाग्यो, आज चाहिँ श्रोताहरू पनि बढेछन् फोन गर्ने भने जस्तो लाग्यो। आज
3: टेकुजी आउनुभयो, ढालानन्द चालिसीजी आउनुभयो, धेरैले प्रयास गरिरहनु भएको छ कार्यक्रम चाहिँ, यति बेला फेसबुकमा लाइक पनि त छ नि सुरजी, त्यसले गर्दा पनि धेरै ठाउँमा सबैले सेयर गर्नु भएको छ, तपाईँले सेयर गरिदिनु भएको छ, तपाईँले माया गरिदिनु भएको छ, तपाईँले धेरै साथीहरूलाई सुन्नका लागि आग्रह गर्नु भएको छ, त्यसैले पनि कार्यक्रम बढ्दै गएको छ। पक्कै पनि अझै टेलिफोनहरू चाहिँ व्यस्त अझै हुँदै जानेछन् होइन? के गर्दै हुनुहुन्छ अहिले यति बेला?
4: अहिले यतिखेर म घरतिरै छु, हल्का पानी थोरै परिरहेछ है यतातिर हाम्रोतिर भन्नुपर्छ।
3: हजुर,
4: शीतल शीतलो छ आज चाहिँ, के अरे साउनको 15 आज चाहिँ खिर खाने दिन भन्छन् है।
3: अब गाई पाल्नु भएको छैन, भैँसी पाल्नु भएको छैन सुरजीले, खिर खान आउँ भने
4: असारमा खाने दुधिलो मकै, साउनमा खाने खिर भनेर गिँदैछ होइन?
3: हजुर
4: हजुर हजुर, आज चाहिँ अब असार के अरे साउनको 15 यतिकै बसिया छ घरतिरै छु। हजुर,
3: घरतिर बस्नु भएको छ, रमाइलो छ होइन?
4: हजुर हजुर, रमाइलो छ भनौँ, रेडियो सुनिया छ।
3: कार्यक्रम कस्तो कस्तो केही सुधार्नु पर्ने छ सुरजी?
4: होइन, एकदम एकदम राम्रो छ, सुधार्नु पर्ने यहाँभन्दा के सुधार्ने हो, यहाँ एकदमै राम्रो छ कार्यक्रम।
3: उकाली ओह्राली भन्ज्याङ चौतारीमा गुन्जिनी सुरजी जस्तै भाका होइन, प्रतिभा भएको मान्छेहरूलाई चाहिँ एउटा अवसर दिने, एउटा अवसर दिइरहेको छ रेडियो लुम्बिनीले होइन?
4: एकदम
3: एकदमै कतै कतै कमजोरी फेला पार्नुभयो भने हाम्रो कार्यक्रम सकिसकेपछि पनि हाम्रो प्राविधिक मित्र सविताजी यहाँ 7 बजीसम्म बस्नुहुन्छ, उहाँलाई चाहिँ टिपाउन सक्नुहुन्छ।
4: होइन हो, होइन होइन, कार्यक्रम एकदमै ठिक छ, सान्दर्भिक छ, एकदमै ठिक छ,
3: एकदम
4: भन्न चाहन्छु म त है।
3: धेरै धन्यवाद छ सुरजी, प्रतिभाको खानी हुनुहुन्छ, विशेष गरेर वाद्यवादक बजाउनका लागि सिकाउनका लागि माहिर पनि हुनुहुन्छ हाम्रो सुरजी। कसैले चाहिँ मैले भनिरहेको छु, हाम्रो सुरजीसँग सम्पर्क गर्नुभयो भने तपाईँ मादल बजाउन सिक्नुहुन्छ, हार्मोनियम बजाउन सिक्नुहुन्छ, अरू कुराहरू पनि, सुरजीसँग धेरै कला छ, उहाँसँग भेट्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। यहाँका आमा समूहहरू कोही हुनुहुन्छ भने पनि हाम्रो सुरजीलाई फोन गर्नुहोला, त्रिरोत्तमा 17 यदि सुरजीलाई फोन गर्न सक्नु भएन भने मलाई सम्पर्क गर्नुहोला, म सुरजीसँग सम्पर्क गराउनेछु। आज के ल्याउनु भएको छ सुरजी?
4: होइन, आज लोकगीत गाउँछन् सबै साथीहरूले, गाइरहनु भएको छ, हाम्रो टेकु क्षेत्री टिक्ने आउनु भएको, उहाँले पनि गाउनु, म त लोक भजन सुनाउँछु आज।
3: एकदमै एकदमै, साउनको महिना होइन
4: अनि पक्कै पनि
3: कति रमाइलो मान्छे हुन्छ, सुरु गर्नु।
4: जाने जाने नजाने म थोरै एउटा लोक भजन सुनाउँछु है, मलाई राम्रो लाग्छ भजन।

0: जंथा पंछी उड़ेरा कूड़ा छोड़ेरा जंथा पंछी उड़ेरा कूड़ा छोड़ेरा
1: हाँ जान्छा पंछी उडेर गुणा छोडेर होइन सबै छोडेर जाने हो सुरजी अहिले बाँकुञ्जेल त्यहाँ चाहिँ तेरो मेरो यो ऊ भनेर हामी चाहिँ निकै लडाभाती गरिरहेका छौँ होइन जसले त्यो संसार बुझेको छ रमाइलो गर्न चाहन्छ उसले आयु बढाएको हुन्छ तपाईँ जस्तै रमाइलो गर्छ जसले एक घण्टाको समय संगीतलाई अथवा रमाइलोलाई दिन्छ ऊ चाहिँ आयु बढाएको हुन्छ उसको दिमागमा चाहिँ अलिकति चाहिँ दिमागको एक्सर्साइज पनि हुन्छ कि सुरजी यो संगीतले हाम्रो आयु धेरै बढाएको हुन्छ त्यसैले पनि एक दिन छोडेर जाने हो भन्ने कुरा सबैलाई थाहा छ बाँचुन्जेल रमाइलो गर्नुपर्छ सुरजजी जस्तै सबैले फोन गर्नका लागि अनुरोध गर्न चाहन्छु यति बेला टेकु छेत्रीजीले रोजेको चाहिँ काली काली भन्ने गीत छ यो भेटिएको छ हामी त्यही बजाउने तयारी गरिरहेका छौँ कसैलाई सुनाउन चाहनुहुन्छ भने समर्पण गर्न सक्नुहुन्छ टेकु
0: हजुर हजुर अब सुनाउन पर्दा सर्वप्रथम हाम्रो के अरे प्राविधिक मित्र सविताजी अनि हजुर लगायत रेडियो लुम्बिनी सम्पूर्ण परिवारलाई चाहिँ यो गीत सुन्न र सुनाउन चाहन्छु त्यसपछि चाहिँ साथीहरू भन्नुपर्दा अघि आउने हाम्रो टेकु दाईले खै अब मलाई त चिन्नुहुन्छ राम्रैसँग सुरज भण्डारी भनेर उहाँलाई त्यसपछि चाहिँ हाम्रो तमाम साथीहरू छन् धेरै साथीहरू छन् है नाम लिँदै छैन सबै साथीहरूलाई चाहिँ एकदम सुन्न र सुनाउन चाहन्छु र हजुरबाट पनि आजको लागि ओझेल पर्न चाहन्छु नमस्ते
1: नमस्ते सुरजजी आउनु भएको थियो तिलोत्तमा सत्रबाट राम्रो भजन गाएर जानुभएको छ र साथीहरूलाई सम्झिनु भएको छ अहिले भने रमाइलो गराउनका लागि धेरै साथीले म्यासेज गर्नुभएको छ म्यासेजहरू पढ्न चाहिँ आज टेलिभिजन के अरे टेलिफोनहरू चाहिँ आइरहेको कारणले हामीले चाहिँ यति बेला दाजु भीमकर्णले चाहिँ दाजु नमस्ते म यहाँ 3/8 बाट सुन्दैछु है हजुरको आवाज भन्नुभएको

यो रमाइलो टेकु छेत्रीजीको आवाज रोजाइमा रहेको यो रमाइलो काली काली भन्ने यो नयाँ गीत हो। हामी यो भाकापछि फेरि पनि स्वागत गर्छौं कार्यक्रम सुशीलीमा। कार्यक्रम सुशीलीको शुक्रबारी व्यवसायलाई रमाइलो गराउनका लागि धेरै साथीले फोन गरिरहनु भएको छ। मिस कल नहान्नुहोला, मेसेज गर्नुहोला। रेडियो लुम्बिनी मणिग्राम भनेर नेपालीमा सर्च गरेर यो कार्यक्रमलाई सबैको माझमा पुर्याउनका लागि म यति मात्रै अनुरोध गरेको छु, होइन? त्यसैले पनि यसलाई तपाईँले सर्च स्वीकार दिनुहुनेछ। कार्यक्रम सुशीली हो उकाली ओराली भन्ज्याङ चौतारी, जसले नेपाली संस्कृतिको जगेर्ना गर्नका लागि, जसले पुराना कल्चरहरूलाई बचाउनका लागि यति बेला रेडियो लुम्बिनीले कार्यक्रम सुशीली तपाईँको माझमा ल्याएको छ। त्यसैले पनि हाम्रा ती पुराना बाजा जुन खैजरी तपाईँ हेरिरहनु भएको छ, सारङ्गी तपाईँ हेरिरहनु भएको छ, होइन, मजुराहरू हेर्नुभएको छ, नौमती बाजाका ती बाजाहरू बनाउन हामीलाई पुराना हजुरबुवाहरू, हाम्रा पुराना पुर्खाहरूले जसरी बनाउनु भएको छ त्यसरी अहिले हामी बनाउन सक्दैनौं, तर ती बाजाहरूलाई बचाउनुपर्छ, त्यसरी नै बनाउनुपर्छ। नौमती बाजा बजाएर नाच्दा निकै रमाइलो हुन्छ। खैजडी मजुरा बजाएर भजन कीर्तन साउनको महिनामा शिवजीको मन्दिरमा हामीले कीर्तन भजन गाउँदा कति रमाइलो हुन्छ। त्यो कल्चर, ती बाजा, ती बाजा गाजाहरूलाई चाहिँ हामीले रमाइलोसँग अथवा बचाएर हाम्रो कल्चरलाई एउटा बचाएर राख्नुपर्छ पक्कै पनि। यो तपाईँका लागि म अनुरोध गर्न चाहन्छु। रेडियो लुम्बिनीले यति बेला लुकेका प्रतिभाको खोजी गर्ने कार्यक्रम पनि हो। लुकेका प्रतिभा कतै छन् भने त्यसलाई उचाइमा लानका लागि पनि यति बेला कार्यक्रम सुशीली तपाईँको माझमा ल्याएको छ। कसैसँग प्रतिभा छ, तपाईँको घर नजिकै निकै राम्रो स्वर छ, निकै राम्रो कला छ, गला छ भने, उसँग पैसा छैन भने हामीले त्यो कार्यक्रम जसको भाका रेडियोबाट पस्कँदै जाँदा उहाँलाई चाहिँ राम्रो स्थान दिनुपर्छ भन्ने लाग्यो भने, आर्थिक हिसाबमा कमजोरी भए पनि हामी नेपाल लोकदोरी गीत प्रतिष्ठान नेपालसँग सहकारी गराइदिनेछौं। यो तपाईँलाई बारम्बार हामी भनिरहेका छौं। रेडियो लुम्बिनीमा तपाईँले पस्कने भाका, तपाईँले गाउने गीतहरू नेपालीपन झल्कने हुनुपर्छ। त्यसैले नेपाली सकेसम्म नेपाली लोकगीतले, नेपाली लोकदोहोरी गीतले जसरी नेपाललाई विदेशमा पनि चिनाउन सफल भएको छ, राष्ट्रिय स्तरका चर्चित कलाकारहरूलाई पनि हार्दिक सम्मान व्यक्त गर्दै लोकदोहोरी गीतलाई बचाउने दायित्व तपाईँ हाम्रो सबैको हो। त्यसैले पनि यी भाका, यी कल्चरहरूलाई बचाउनका लागि रेडियो लुम्बिनीलाई हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार 1 बजेबाट 2 बजेसम्म तपाईँलाई रमाइलो गराउनका लागि हामी जुट्छौं। त्यो जुटाईमा तपाईँले पनि हामीलाई म्यासेज गरेर, फोन गरेर, कार्यक्रमलाई शेयर गरेर साथ दिनुहुनेछ भन्ने आशासहित हामी लगभग कार्यक्रमको अन्त्यमा आएका छौं। आज धेरै साथीहरूले म्यासेज पठाइरहनु भएको छ, फोन उठाउँदा उठाउँदै धेरैको म्यासेज हामी पढ्न सकिरहेका छैनौं। यति बेला धर्मराज ढकालले नमस्ते, शुभ दिन, आज साउन 15 खिर खाने दिनको शुभकामना। म ढकाल धर्मराज वीरतामोड झापा घर भई हाल दुवैबाट कार्यक्रम सुन्दैछु। आज मलाई ख्याम सेन्चुरीको मायाले मलाई हेरेको हेरै बोलको गीत बजाइदिनुहोस् ल। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा आज साउन 15 गते जन्मदिन मनाउनु हुने झापा खुदुना बारीकी दिदी सरस्वती ढकाल, गरामणि झापाकी साथी आकृति श्रेष्ठ, संखुवा सभाकी साथी फुच्ची वर्षा राईलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरा आफन्तजन, घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो सम्झना गर्दै अब बच्ने गीत समर्पण गर्न चाहन्छु भनेर हामीलाई धर्मराज ढकालजीले दुवैबाट म्यासेज गर्नुभएको छ। निकै माया गर्नुहुन्छ। दुवैमा रहने सम्पूर्ण नेपालीहरूलाई पनि हाम्रो तर्फबाट खिर खाने दिनको शुभकामना। विदेशमा रहने साथीहरूले पनि सकेसम्म मिल्छ भने आज खिर खाएर फेसबुकमा फोटो हाल्नुहोला, होइन? आज खिर खाने दिन एउटा रमाइलो हाम्रो पुरानो संस्कृति अथवा पुरानो परम्परा चलिआएको कुरा। असारमा चाहिँ हामीले दही चिउरा खान्थ्यौं, दुधिला मकाई खान्थ्यौं भने साउनमा चाहिँ हामीले खिर खाएर मनाउँछौं। निकै रमाइलो। अब

भदौ लागेपछि फेरि तामा र खाजा खाने बेला आउँछ, तिजको बेला आउँछ। त्यो एक महिना पनि हामी छमछमी तिजका भाकामा नाच्नेछौ। रेडियो लुम्बिनले तिज विशेष यो गीतहरू चाहिँ बजाउँदै जानेछ कार्यक्रम सुशेलीमा। त्यसैले पनि फेरि पनि अर्को मेसेज तपाईँका लागि राख्न चाहन्छु। चान्द सारू मगरले हामीलाई हेलो गुड आफ्टरनून दर्शन नमस्कार झोरले सेमापु सियारो जोज्यालो जोजो लापा तेसी डियाले पक्कै पनि मगर भाषामा लेख्नु भएको छ, निकै राम्रो। सन्चै आरामी हुनुहुन्छ हजुर, म नवलपुरको मान्छे फेसबुक लाइभ मार्फत न्यू दिल्लीबाट सुन्दैछु, कार्यक्रम निकै राम्रो छ, कार्यक्रम सफलताको शुभकामना, मिस यू टू अल माई डियर फ्रेण्ड्स, ओके बाबाई भन्नुभएको छ। नवलपुरको मान्छे दिल्लीबाट लाइभ हेरेर हामीलाई माया गर्नुभएको छ, त्यसैले पनि कार्यक्रम सुशीले जस्तो लाग्छ त्यस्तै झर्को नमानिकन सुझाव सल्लाह प्रतिक्रिया हामीलाई लेखेर पठाउनुहोला, यो पनि तपाईँका माझमा हामी भन्न चाहन्छौं। प्रविधिमा सविता ढकाल, क्यामेरामा यो फेसबुक लाइभमा पठाउनका लागि हाम्रो प्रशान्तजीले निकै मेहनत गरेर क्यामेरा चाहिँ एकदमै क्यामेरासँग सँगै बसिरहनु भएको छ। कसरी फोटो राम्रो आउँछ, कसरी यो कार्यक्रमको ब्यानर तपाईँलाई देखाउन सकिन्छ, कसरी यो कार्यक्रमलाई अझै रमाइलो बनाउन सकिन्छ भनेर क्यामेराबाट निकै प्रयास गरिरहनु भएको छ। प्रशान्तजी हार्दिक आभार व्यक्त गर्न चाहन्छु। प्रविधिमा सविताजी, म तपाईँको लोकसयात्री प्रकाश नेपाने, यति बेला कार्यक्रम सुशीलीलाई रमाइलो गराउनुपर्छ भनेर हामीले नयाँ तथा पुराना लोक तथा दोहोरी बाकाहरू लिएर आइतबार बुधबार र शुक्रबार एक बजेबाट दुई बजेसम्म हामी खटिरहेका छौं। त्यसैले तपाईँले पनि यो कार्यक्रमलाई हेरेर राम्रो लागेको छ भने राम्रो छ भन्नुहोला, कोही बिग्रिएको छ भने पनि कमेन्ट लेखेर पठाउनुहोला। कार्यक्रम सकिएपछि 71552012 बाटो भएर पनि कार्यक्रमलाई कमेन्ट गर्न सक्नुहुन्छ, कार्यक्रमलाई सुधार्नुपर्छ भनेर तपाईँले म्यासेज गर्न सक्नुहुन्छ अथवा टिपाउन पनि सक्नुहुन्छ, त्यो पनि तपाईँलाई सुविधा छ। त्यसैले जतिले कार्यक्रम हेर्नु भएको छ, सुन्नु भएको छ, फेसबुक लाइभमा गएर कार्यक्रमलाई सेयर गरेर सबैको माझमा पुर्याइदिनुहोला, म यो अनुरोध गर्न चाहन्छु। लगभग लगभग कार्यक्रमको अन्त्यमा आएका छौं। कार्यक्रम सकिएको जानकारी गराउनु भएको छ प्रविधिबाट सविता ढकालले। पक्कै पनि आजलाई छुट्टैको निर्धारित समय सकिएको छ, यतिन्जेल कार्यक्रम सुन्नुभयो, फोन गर्नुभयो टेकुजी, सूरजजी, धालनन्द चालिसीजी, तपाईँहरूलाई म हार्दिक आभार धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुशीलीमा आएर आफ्नो प्रतिभा पस्कनु भएकोमा र धेरै साथीहरूले म्यासेज गर्नुभएको थियो, उहाँ साथीहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। विदेशबाट पनि हामीलाई सुनेर विदेशबाट पनि माया गर्नुहुन्छ, सबैप्रति एकमुष्ट रूपमा धन्यवाद दिँदै मेरो आवाज गीत संगीतलाई तपाईँको रेडियो सेटसम्म पुर्याउनका लागि एक घण्टा खटिने प्राविधिक मित्र सविता ढकाललाई धन्यवाद दिँदै, क्यामेरा पर्सन प्रशान्त केवाललाई धेरै धेरै विशेष धन्यवाद दिँदै, पक्कै पनि आइतबारी बसाईमा एक बजे रमाइला रमाइला लोक तथा दोहोरी गीतहरू लिएर तपाईँको माझमा बलाकुसारी र नाच्नका लागि अथवा छामछाम रमाउनका लागि हामी उपस्थित हुनेछौं। त्यतिन्जेल का लागि पृष्ठभूमिमा धर्मराज ढकालको रोजाईमा रहेको ख्याम सेन्चुरी र साथीहरूको आवाजमा रहेको हेरेको हेरै गीत छोड्दै आइतबार एक बजेसम्मका लागि म प्रकाश नेपानेलाई पनि विदा दिनुहोस्। जय गीत, जय संगीत।

0: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
1: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
0: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
2: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
1: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
3: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472882 र 98470024870।
4: हाय दैव, फेरि मदिरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
5: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
6: धेरै नै ढिला हुन्थ्यो सायद, अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो, उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
4: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
5: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
7: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
8: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
9: ए बुढा हेर्नुहोस् त, आज पनि रिसे दाईले रिता बाबुलाई रक्सी खाएर पिटेछन्।
10: ए जान्त जान्त
11: होइन, के भयो बाबु?
12: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
11: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै कल गर्छु।
8: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: होइन, के खुसीको खबर हो दाजु?
13: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
14: हो र?
13: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-537-823।
14: सौजी क्युआर भयो है?
15: ए बगुनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैँ रिवार्डेड।
1: हो घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध,
6: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र?
7: तर त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेसन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेसनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँले खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
8: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
5: गुप्ता नर्सरी तिलोत्तमा 4 ड्राइभर टोल रूपन्देही,
7: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
9: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
10: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम, राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
11: सधैँ हतारै हतार, ए बुढा आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जाम न।
12: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
11: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान,
11: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98570-42471, फोन 071-562-269। जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
13: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
14: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
13: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
6: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
13: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
15: रेडियो लुम्बिनी 96.8 मेगाहर्ज।

0: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
2: के को छलफल हो दाई बाबुजू? दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
2: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
0: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
3: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
4: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
5: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्क नगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
4: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
5: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
4: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
6: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
7: हाम्रा सेवाहरू
6: जनरल फिजिसियन,
7: स्त्री तथा प्रसुति,
6: बाल रोग,
7: छाला तथा यौन रोग,
6: हार जोड्ने नसा तथा बाथ रोग,
7: टाउको तथा मनोरोग,
6: नाक कान घाँटी,
7: जनरल सर्जरी,
6: भिडियो एक्सरे,
7: डिजिटल एक्सरे,
6: ईसीजी,
7: डेन्टल तथा प्याथोलोजी,
6: फिजियोथेरापी
7: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
8: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
9: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
10: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही,
11: रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
12: 98-570-21-835।
13: नमस्ते है नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी त?
14: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या?
13: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाईका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
15: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी?
13: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
16: अनि फलफुल र सागपात, बच्चाको खाना साथ साथ
17: सबै मिलाइ खुवाऊ।
16: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
18: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
19: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
12: स्नातक तह भर्ना सम्बन्धी राममणी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए
1: भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि।
12: जेहेन्दर विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
17: स्वास्थ्यमा बटवल
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा,
17: असल अभ्यास देखि नीतिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब।
17: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
1: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
17: कार्यक्रम स्वास्थ्यमा बुटवल।
1: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
20: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
1: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराउ।
20: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
1: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराउँ।
20: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
1: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
20: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
1: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
21: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: मिठास घुल्नु
1: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803-64460।
2: आग लागि हुन नदिन सधैँ चनाखो बनाऊ। खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ वा हिटर निभाऊ। सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास लिक भए नभएको यकिन गरौ। ग्यासको गन्ध आए व्यवस्था नगरौ। सलाई लाइटर बाल बालिकाले भेट्याउने ठाउँमा नराखौ। दाउरा बालेर खाना पकाइसकेपछि पानी छ्यापेर आगो निभाऊ। चुरोट तमाखु चिलिम सुल्पा नखाऊ। खाएमा आगो राम्ररी निभाऊ। बिजुलीका तार प्लग स्विच वा वायरिङ ठिक अवस्थामा भए नभएको जाँच गरौ। घर बस्ती नजिकै पोखरी ट्याङ्की वा अन्य कुनै तरिकाले पानीको जोहो गरिराखौ। आग लागिजन्य विपदबाट बस्न चनाखो बनाऊ। हावाहुरीबाट हुने क्षति कम गर्न पूर्व तयारी एवं सतर्कता अपनाऊ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालय राप्ती उपत्यका दिउखुरी नेपाल।
3: Pito sa hindi ko mo.

सामाजिक सञ्जाल प्रयोगमा सचेतता अपनाऊ। सामाजिक सञ्जालमा अपरिचित व्यक्तिको साथी बन्ने अनुरोधलाई विश्वस्त भएर मात्र प्रतिक्रिया जनाऊ। अपरिचित व्यक्तिलाई जथाभावी साथी बन्न अनुरोध नपठाऊ। सामाजिक सञ्जालमा तथा अन्य विद्युतीय माध्यमबाट चिट्ठा पुरस्कार जस्ता आर्थिक प्रलोभनका प्रस्तावको भ्रममा नपरौं। आफूले प्रवाह गरेका सन्देश वा सूचनाबाट समाजमा पर्न सक्ने नकारात्मक प्रभावको ख्याल गरौं। आफ्नो सन्देशले कुनै व्यक्ति वा अन्य कुनै समुदायको आत्मसम्मानमा चोट नपुर्याउं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।

0: का खांची ओबीसी सीमेंट देश को सीमेंट
1: किन झोक्राउनु भछ काका
2: के भन्नु नि नानी त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो
1: मैले त भनेकै हो नि काका तपाईले भन्दा पहिले लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुस् त जस्ताको त्यस्तै छ बरु अझै पनि केही बिग्रेको छैन जानुस् बुद्ध फाइबरमा
2: ए बुद्ध फाइबर कान्छोली पनि त्यही भन्थ्यो
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का संपूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल मोबाइल 98570 21757 र 98472 96228
4: ए बुढा हेर्नुहोस् त आज पनि रिसे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्
5: ए जान्छ जान्छ
6: होइन के भयो बाबु
7: अंकल अंकल बाबाले मम्मीलाई पिट्नुभयो
6: ल ल नात्यो बाबु हामी आइपुग्यौ त
4: बिचरा नानी बाबुलाई हैन के गर्नलाई
8: नि बच्चाहरुलाई सुधार केन्द्रमा लान पाए पनि हुन्थ्यो
4: एकदमै गाह्रो भयो बच्चाहरुलाई
8: धदी विधि गाह्रो हो
6: केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
9: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: होइन के खुसीको खबर हो दाजु
10: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि
11: हो र
10: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-573-823

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: ಸೂಚನಾ ಸೂಚನಾ ಸೂಚನಾ, ಸಿರಿಮಾ ಕಾಲಿಕಾ ದೇವಿ ಮಂದಿರ ಸಮಿತಿ ತಿಲೋತ್ತಮ ಸಹ 12 ನಂಬರ್ ದ್ವಾರಾ ಆಯೋಜಿತ 8ನೇ ಸಾಧಾರಣ ಸಭಾ ತಥಾ 4ನೇ ಅಧಿವೇಶನ ಸಂಬಂಧಿ ಅತ್ಯಂತ ಜರುರಿ ಸೂಚನಾ. ಮಂದಿರ ಸಮಿತಿ ಕಾ ಸಂಪೂರ್ಣ ಪದಾಧಿಕಾರಿ ಸದಸ್ಯ ಭಕ್ತಜನ ತಥಾ ಸರ್ಕಾರ ವಾಲಾ ಸಭೈಮಾ ಯಹಿ ಶ್ರಾವಣ 24 ಗತೆ ಆಯತವಾರ ಬಿಹಾನ ಠಿಕ್ 11 ಬಜೆ ಮಂದಿರ ಸಭಾಹಾಲ್ಮಾ ಆಯೋಜನ ಹುನೆ 8ನೇ ಸಾಧಾರಣ ಸಭಾ ತಥಾ 4ನೇ ಅಧಿವೇಶನಮಾ ಉಪಸ್ಥಿತಿಕಾ ಲಾಗಿ ಸಾದರ ಅನುರೋಧ ಗರ್ದಛೌ.
2: ಕಾರ್ಯಕ್ರಮಕ್ಕ ಪ್ರಮುಖ ಅತಿಥಿ ದುರ್ಗಾ ವೈದಿಕ ಪರಮಾನಂದ ಸನ್ಯಾಸ ಆಶ್ರಮ ತಿಲೋತ್ತಮಾ ಏಕ ನಯಾ ಮಿಲ್ಕಾ ಪೀಠಾಧೀಶ ಶ್ರೀ 1008 ಡಾಕ್ಟರ್ ಸ್ವಾಮೀ ವಿಮಲಾನಂದ ಸರಸ್ವತೀಜೀ ಮಹಾರಾಜ ರಹನುಹುನೆಛ. ಕಾರ್ಯಕ್ರಮಮಾ ಸಮಯಮೈ ಉಪಸ್ಥಿತ ಭಈ ಸಭಾಲಾಯ ಸಫಲ ಬನಾಉನುಹುನ ಸಂಪೂರ್ಣಮಾ ಹಾರ್ದಿಕ ಅನುರೋಧ ಗರ್ದಛೌ. ನಿಮ್ಪ್ರಸಾದ ಶ್ರೇಷ್ಠ ಅಧ್ಯಕ್ಷ ಶ್ರೀಮಾ ಕಾಲಿಕಾ ದೇವಿ ಮಂದಿರ ಸಮಿತಿ ತಿಲೋತ್ತಮಾ 6 ನಂಬರ್ ರೂಪಂದೇ.
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा.
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ.
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागु पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्याङ नै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि.
5: मोबाइल 9806371 र 9806211354.
6: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ.
7: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ. विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ.
6: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ. पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्.
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क.
8: फोन नम्बर 071-531-641, 535-641.
9: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी. काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं. लिंग जात वर्ग होइन, श्रमलाई इज्जत गरौं. महिलाको श्रमलाई सक्दो हौसला बढाऊ. महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं. सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही.
10: ए दिल कुमारी, आज त काम गर्ने जागरै छैन.
11: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन.
12: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन.
11: ठेकदार साहब, हामी काम गरेका छौँ, उति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ. ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्.
12: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ. लिङ्गको आधारमा कुनै भेदभाव नगरौं.
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही.
13: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्ट.
14: हाम्रा सेवाहरू:
13: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
14: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
13: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
14: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने.
13: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
15: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि.
16: सम्पर्क 98-570-24-344, 98-570-35-227 र 98-570-73-220.
2: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त?
8: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
2: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
16: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा, तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि, 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि, अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि, शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चुहार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071592183, मोबाइल 98573868005, 97676, 091979। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
17: ओ मिन भाइ, कता हो लखर लखर, घर बनाएर भ्याउनु भयो?
18: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
17: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ, पनि नयाँ राज स्टोर छ नि चार नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही, प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा, मोबाइल 98477703, 98476155 र 98470539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
19: लुम्बिनी, शान्तिको आवाज, रेडियो लुम्बिनी।

0: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
1: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासू सालको मेसो खोज्दै छौ क्या
0: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
2: लौ ढुङ्गो खोज्दा देउतै मिले झैं भयो के गर्नुपर्छ भन्दिउँ त नानी
0: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
3: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
4: सबै मिलाई खुवाउ
3: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले

0: सामाजिक सञ्जाल लगायत अनलाइनमा हुने मिथ्या समाचार दुष्प्रचार र घृणा जन्य अभिव्यक्ति कानूनी रूपमा दण्डनीय छ। अनलाइन हिंसा नगरौ र नसहौ।
1: तिरोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यालय दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिरोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
3: खै दाई, दुई किल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
4: ए ल ल लिनुहोस् भाइ।
3: अनि दाई कति भयो पैसा?
4: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
5: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
2: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460। सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: साप के काटे में ध्यान देवे वाला बात, साप के काटल इंसान घबराई सकत है तो उ इंसान के हौसला देवा जाए। साप के काटल इंसान के तुरंत अस्पताल

0: या सर्पदंश उपचार केंद्र में पुगावा जाए, झाड़ फूक के तरफ न जावा जाए। अपने घर के नजीक के सर्पदंश उपचार केंद्र कहाँ है जानकारी रखा जाए। अपने घर के आसपास झाड़ी न रखा जाए और हमेशा वातावरण सफा रखा जाए।
1: अनुरोध आग लुम्बिनी प्रदेश सरकार गृह मंत्रालय राप्ती उपत्यका देवखुरी नेपाल।
2: ओहो भाई कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
3: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
2: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त? यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पंक्षीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पंक्षीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
3: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
4: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
5: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
6: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
5: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
6: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
7: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
8: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Arga Khanti OPC Cement, Desh Ko Cement.
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने. मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको. कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि. गहनामा खास सधैँको विश्वास.
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही.
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ. ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है.
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 98472182 र 98470-24870.
5: किन झोक्राउनु भछ काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो.
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ. बरु अझै पनि केही बिग्रेको छैन. जानुस् बुद्ध फाइबरमा.
6: ए बुद्ध फाइबर, कानफोली पनि त्यही भन्थ्यो.
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग
7: किसान
8: अ कम्प्लीट पाइपिंग सोल्युशन्स

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता। रासोपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल। पाकिस्तानको ब्रोडपिकमा सम्पर्कविहीन आरोहीको खोजीमा जुट्न सम्बन्धित निकायलाई आग्रह। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुमका सोमकुमारको ज्यान गएको पुष्टि। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ। स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै। महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 देशको घोषणा। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने। र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेताहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सीके राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समी मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुभएको थियो। छलफलमा सहभागी नेता प्रधानमन्त्रीलाई यस्तो कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैनथ्यो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले छलफलको क्रममा प्रतिबद्धता समेत जनाउनु भएको छ। यसैबीच अहिले प्रधानमन्त्री बालेन्द्र शाहले राई तथा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भइरहेको छलफल त्यस क्षेत्रमा भएका पछिल्लो घटना र उत्पन्न अवस्थामा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरूल हुसेन र मौलाना मोहम्मद खलिदसँग छलफल गर्नुभएको हो। त्यस्तै उहाँले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि छलफल गर्नुभएको छ। धार्मिक क्षेत्रका अगुवासँग वहाँले सुनसरी र सिरा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावको लागि अपील गर्न आग्रह गर्नुभएको छ। भेटपछि संयुक्त विज्ञप्ति निकालेर धार्मिक अगुवाहरूले पनि संयम रहन, सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न नहुन संयुक्त रूपमा अपील गर्नुभएको छ। सुनसरीको देवाङगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले सद्भाव र्याली गरिएको हो। नेपाल सरकारले पाकिस्तानको ब्रोडपिकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोडपिक आरोहणको क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजोको हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निमसाई सहित पूर्वा दुर गुरूङ युक्त किली पेम्बा शेर्पा किलु, निमा शेर्पा, नुवाङ थिङ्कु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ। भेटिएका शवको पहिचान हुन सकेको छैन। खोज तथा उद्धारका लागि पाकिस्तानमा रहेको नेपाली दूतावास मार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको पर्यटन विभागले जनाएको छ। साथै खोज तथा उद्धार कार्य सम्बन्धी आधिकारिक जानकारीका लागि सम्बन्धित निकायबाट जारी सूचनामा मात्र विश्वास गर्न पनि विभागले अनुरोध गरेको छ। ब्रोडपिक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिम पहिरो गएको थियो। निर्मल पूर्जाले यसअघि सन् 2019 ब्रोडपिक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो। कुवेतमा भएको ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका तेह्रथुमका 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। दूतावासले घटनाप्रति दुःख व्यक्त गरी शव स्वदेश पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर अघि बढ़ाएको पनि जनाएको छ। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पूर्ण पालना गर्न संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह पनि गरेको छ। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल अर्थात स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जवराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो। लाइसेन्स खारेजीपछि स्मार्ट सेलको व्यवस्थापनका लागि सरकारले नियमावली बनाएर प्राधिकरण मार्फत नियन्त्रणमा लिने प्रक्रिया अघि बढ़ाएको थियो। भण्डारीको कार्यकालमा स्मार्ट सेलको सम्पत्ति गैर कानूनी रूपमा लिलामी गरी सरकारी हक टुटाउन खोजिएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056-94-333-493-555।
0: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिण्डरको माग बढ़दा बजार केही असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति धेरै खोजी नगरेका तर गएको असार 31 गते यता पुनः भरि सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले कई पटक सिलिण्डर साट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको दावी छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्नेहरूको लाइन बढ़ेको छ। निगमले विक्रेतालाई नियमित ग्राहकभन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकता दिन आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकता भन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै निगमले हल्लाका पछि नलाग्न अनुरोध गरेको छ। निगमका अनुसार हिजोसम्म झण्डै 25 देखि 26 हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ। भारतीय आयल निगमबाट दैनिक 100 भन्दा बढ़ी बुलेट लोड भइरहेका छन् भने त्यत्तिकै संख्यामा विभिन्न नाकाबाट ग्यास पनि भित्रिरहेको छ। अब विदेशको खबर। साउदी अरब सहित 14 वटा देशले महत्वपूर्ण जलमार्गमा आवागमन गर्ने व्यावसायिक जहाजहरूको सुरक्षा गर्न एक रक्षात्मक नौसेना गठबन्धन स्थापना गर्ने घोषणा गरेका छन्। बाब एल मन्डेव स्टेट, लाल सागर र एडनको खाड़ी लगायत महत्वपूर्ण जलमार्गमा रक्षा गठबन्धन गर्न उनीहरू सहमत भएका समाचार संस्था एएनआईले जनाएको छ। साउदी अरब विरूद्ध नौसैनिक नाकाबन्दी गर्दै इरान समर्थित हुथी मिलिसियाले निरन्तर समुद्री अवरोध गर्दै आएको छ। स्टेट अफ हर्मुजमा तनावका कारण उत्पन्न पारवहन अवरोधका कारण सुरक्षा खतरा बढ़ेपछि विश्वव्यापी ऊर्जा सुरक्षाको डर बढ़ेको छ। यो गठबन्धनमा साउदी अरब सहित कुवेत, बहराइन, कतार, पाकिस्तान, टर्की, इजिप्ट, जोर्डन, यमन, बंगलादेश, नाइजेरिया, सुडान, जिबुटी र सोमालिया रहेका छन्। यो सम्झौतालाई रियादमा आयोजित सैन्य सम्मेलनमा औपचारिक रूप दिइएको थियो, जसमा यूरोपेली संघका प्रतिनिधिहरूसँगै 43 देशका रक्षा प्रमुख र प्रतिनिधि भेला भएका थिए। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्नो क्षेत्रमा केन्द्रीय मुख्यालय स्थापना गर्ने तयारी भएको जनाएको छ। प्रस्तावित संगठनात्मक ढाँचाले संयुक्त कमाण्ड संरचना, परिचालन नियन्त्रण केन्द्र र गठबन्धन प्रयासहरूलाई समन्वय गर्न सचिवालय स्थापना गर्ने उल्लेख छ। अब खेल खबर। निजी लगानीकर्ताहरूलाई आफ्ना प्रतियोगिताहरूको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने अडानसहित फिफाले कसैले पनि फुटबल बिक्री गरिरहेको छैन भनेको छ। युरोपेली फुटबलको नियामक निकाय यूईएफएले यो योजना अघि बढ़ेको खण्डमा विश्वकप बहिष्कार गर्ने हिजो निर्णय गरेको छ। उत्तर तथा मध्य अमेरिकामा फुटबलको नियमन गर्ने र यस वर्षको फिफा विश्वकप आयोजना गरेको संस्था कोन्काकाफले आफ्ना 41 सदस्य संघहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अघि सारेको प्रस्तावलाई अस्वीकार गरेको जनाएको छ। फिफाले विश्व फुटबलको सञ्चालन गर्छ र इन्फान्टिनोको प्रस्ताव पारित हुनका लागि यसका 211 सदस्यमध्ये 106 को समर्थन आवश्यक पर्नेछ। यूईएफए र कोन्काकाफका सदस्यहरूको कुलमत संख्या 96 छ। फिफाले आज विज्ञप्ति निकालेर परामर्श प्रक्रिया गलत संचार माध्यमका समाचारहरूका कारण अवरूद्ध भएको दावी गरेको छ। फिफाले विश्वकप लगायत आफ्ना मुख्य प्रतियोगिताहरू सञ्चालन गर्न एउटा व्यावसायिक सहायक कम्पनी स्थापना गर्न प्रस्ताव गरेको छ र बाह्य लगानीकर्ताहरूले यसमा हिस्सेदारी खरिद गर्न सक्नेछन्। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्रीको प्रतिबद्धता। रासोपा सभापति लामी छानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल। पाकिस्तानको बोर्ड पिकमा सम्पर्क बिना आरोहीको खोजीमा जुट्न सम्बन्धित निकायलाई आग्रह। कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुनका सोमकुमारको ज्यान गएको पुष्टि। दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ। स्मार्ट टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान चल्दै। महत्वपूर्ण जलमार्गहरू सुरक्षित गर्न समुद्री रक्षा गठबन्धन गर्ने 14 वटा देशको घोषणा। साउदी अरबले संस्थापक राष्ट्रका रूपमा काम गर्ने र आफ्ना प्रतियोगिताको हिस्सेदारी बिक्री गर्ने विवादास्पद योजनालाई निरन्तरता दिने फिफाको अडान।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
10: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: शहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
10: झुले अर्गानिक फार्म रिजोर्ट।
7: विस्तृत जानकारी का लागि फोन नम्बर 9861956661 र 9841954181। वेबसाइट झुले.com.np।
11: मेरा छोरा छोरी को सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
12: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
13: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44282042 44282042।
14: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्झ्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डको माइतीगर मण्डलामा नागरिक अपील तथा ऐक्यबद्धता र्याली निकालिएको छ। देशभर पछिल्लो चरणमा देखिएका द्वन्दका घटनापछि आज शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै माइतीघरमा नागरिक अगुवाहरूले र्याली निकालेका हुन्। र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील समेत गरिएको छ। काठमाण्डु महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले माइतीगर मण्डला क्षेत्रमा बर्खायाममा दोहोरिने डुबान समस्याको दीर्घकालीन समाधानका लागि ढल र आकाशीय पानी निकासका लागि छुट्टा छुट्टै पाइप प्रणाली निर्माण गरिने बताउनु भएको छ। उहाँले अहिले धेरैजसो ठाउँमा ढल र बर्खाको पानी एउटै प्रणालीबाट बगाइने भएकोले सामान्य भन्दा धेरै वर्षा हुनासाथ निकासले भार धान्न नसक्ने अवस्था आएको बताउनुभयो। त्यस्तो समस्या हटाउन तत्कालीन र दीर्घकालीन समस्या समाधानका लागि महानगरले पहल गरिरहेको भन्दै उहाँले यस्ता ठाउँमा गुरूयोजना बनाएर काम गर्नुपर्ने आवश्यकतामा जोड़ दिनुभयो। कार्यवाहक मेयर डंगोलले दीर्घकालीन समस्याको समाधानका लागि ढल र वर्खाको पानी व्यवस्थापनलाई छुट्टा छुट्टै प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउँदै सरकारवाला निकायबीच समन्वय गरी त्यस्ता पूर्वाधार विकासमा लगानी बढ़ाउनुपर्ने बताउनु भएको छ। लघुवित्त पीड़ितहरूले काठमाण्डुको माइतीगर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशनलाई आज पनि निरन्तरता दिएका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा गएको मंगलबारदेखि अनशन शुरू भएको हो। आन्दोलनरत पक्षले वित्तीय शोषणको अन्त्य र सामाजिक न्यायको प्रत्यावर्ति हुनुपर्ने भन्दै सरकार समक्ष विभिन्न माग अघि सारेका छन्। उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीड़ितका तीन बुधी असहमति सहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने मागलाई मुख्य प्राथमिकतामा राखेका छन्। समितिले जारी गरेको मागपत्रमा विद्यमान विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहितामा आधारित वित्तीय प्रणाली लागू गर्नुपर्ने उल्लेख छ। त्यसै गरी गरीब, मजदूर, सुकुम्बासी र किसानलाई ब्याज छूट सहित निशुल्क ऋणको व्यवस्था गर्नुपर्ने तथा नागरिकको आवश्यकता र क्षमताको आधारमा रोजगारी एवं उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने लगायतका माग रहेका छन्। आफ्ना माग पूरा नभएसम्म अनशन र आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिने पनि संघर्ष समितिले जनाएको छ। र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिसँग नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको डु टोइटले शिष्टाचार भेट गर्नुभएको छ। भक्तपुर नगरपालिकाको कार्यकालमा आज उहाँहरूबीच भेट भएको हो। कार्यालयमा आज उहाँहरूबीच भेट भएको हो। भेटको क्रममा मेयर प्रजापतिले भक्तपुर नगरपालिकाले मूर्त तथा अमूर्त सम्पदाको संरक्षणलाई निरन्तरता प्राथमिकतामा राख्दै आएको बताउनुभयो। सम्पदा क्षेत्रलाई असर पर्ने कन्सल्ट तथा गाड़ीको प्रवेशलाई नियन्त्रण गरिएको, पुरानो नगर क्षेत्रभित्र परम्परागत तथा मौलिक शैलीमा घर निर्माण गर्न नागरिकलाई प्रेरित गर्नुका साथै अनुदान उपलब्ध गराउँदै आएको पनि मेयर प्रजापतिले बताउनु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्झ्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरी घटनाबारे छानबिन समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने, प्रधानमन्त्रीको प्रतिबद्धता, रासोपा सभापति लामी छवानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल, माइतीघरमा हुने डुबानप्रति कार्यवाहक मेयर डंगोलको चासो, ढल र आकाशी पानी निकासका लागि छुट्टा छुट्टै पाइप प्रणाली निर्माण गरिने, र लघुवित्त पीड़ितको सामूहिक आमरण अनशन आज पनि निरन्तर। अहिलेलाई चारभन्झ्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
15: रेडियो लुम्बिनी 96.8 MHz।

0: हाय दैव, फेरि मदुरा खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अबको घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ, नातिनुहोला। हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ।
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाईले दिदा भाउजूलाई रक्सी खाएर पिटेछन्।
6: ए जान्त जान्त
2: होइन, के भयो बाबु?
7: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
2: ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
8: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
9: डर लाग्नु, निद्रा नलाग्नु,
8: अनौठा विचार आउनु,
9: निराशा बढ्नु, खुशी नहुनु,
8: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
9: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
8: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
9: छटपटी हुनु, चिटचिट पसिना आउनु,
8: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
9: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
8: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
9: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नानी खाना खान आऊ।
11: लाउ दिनुस।
10: हात धोयौ?
11: धोइसके बाबा।
10: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनु पर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ, अनि मात्रै खाऊ।
11: ढिला भइसक्यो।
12: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनु पर्छ।
10: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
12: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
13: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उत्सवको पर्व
1: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
0: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
1: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा
0: फोन नम्बर 0175426599 5956699
2: सौजी क्युआर भयो
3: है ए बगनुस् त मेसेज आएको छैन
4: घरी एसएम

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857372397 र 9845429914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिलो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस छोरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जान्न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
0: सूचना सिरीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बरद्वारा आयोजित 8 साधारण सभा तथा 4 अधिवेशन सम्बन्धी अत्यन्त जरूरी सूचना मन्दिर समितिका सम्पूर्ण पदाधिकारी सदस्य भक्तजन तथा सरकारवाला सबैमा यही श्रावण 24 गते आइतबार बिहान ठिक 11 बजे मन्दिर सभाहालमा आयोजना हुने 8 साधारण सभा तथा 4 अधिवेशनमा उपस्थितिका लागि सादर अनुरोध गर्दछौ कार्यक्रमका प्रमुख अतिथि दुर्गा वैदिक परमानन्द सन्यास आश्रम तिलोत्तमा 1 नयाँ मिलका पीठाधीश श्री 1008 डाक्टर स्वामी विमलानन्द सरस्वतीजी महाराज रहनुहुनेछ कार्यक्रममा समयमै उपस्थित भई सभालाई सफल बनाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ निमप्रसाद श्रेष्ठ अध्यक्ष श्रीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बर रूपन्देही
5: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा
6: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ
7: तपाईँमा टाउको दुखी रहने धेरै मुटु ढुकढुक हुने चाँडो चाँडो श्वास फेर्ने श्वास रोकिए जस्तो महसुस हुने मनमा छटपटाहट हुने ज्यादै झस्कने तर्सने डराउने काँप्ने छोप्ने बेला बेलामा बेहोस हुने छारे रोग मिर्गी लागेमा उदास भइरहने जिउमा फूर्ति नहुने बढी रिसाउने झिलो मान्ने जिउ दुख्ने दुब्लाउने निद्रा नलाग्ने हात खुट्टा झमझम गर्ने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्याङ्गै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
5: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि मोबाइल 96-36-111 र 96-26-21-354
8: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटोलमा आधुनिक विशेषज्ञ द्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
9: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पट इन्जरी साथै हार जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट, अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
8: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
10: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
11: फोन नम्बर 071-531-641, 535-641।
12: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
13: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
14: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
13: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
15: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
16: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
17: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
18: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
17: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
18: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
16: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
19: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
20: नमस्कार हो नमस्कार नाई, ई बुढ़ौती में बुढ़ा बुढ़ी का बात कहिल जाता। अका होई डाक्टर नी बहनी, बड़की पतोहिया दुई जीव के भइल बाई, ओकरे देख रेख के जोगाड़ खोजल जात बा। आहा, ई होखे न तरीका सास ससुर के। हाँ, तब का पेट में बच्चा रहले के बाद दुई वर्ष के जब तक नाई हो जाले, ई हजार दिन में अम्मा और बच्चा के पोषण युक्त खाना खियाए के चाही और सरसफाई के बारे में ख्याल कइल जाला, तब बच्चा और अम्मा के दोनों जनी के स्वास्थ्य ठीक रही।
21: देखा, पाथर खोजत के भगवाने मिले जैसन होई गईल, और का करे पड़ाला डॉक्टराइन बहिनी तनी बता दत।
20: ठीक बा, सुनल जाए रेडियो में लगातार बाजत बा।
19: गोस मछली अंडा सबसे बढ़िया बा, गोस मछली अंडा सबसे बढ़िया बा,
20: फल फूल और साग पात बच्चा के खाना साथ साथ
21: सब मिल के खियावल जाए,
20: कमती में दुई साल तक महतारी के दूध न छोड़ावल जाए, बच्चा चालाक और निरोगी बनावल जाए। हाँ, हम ते बच्चा के स्वास्थ्य बनावे के संति 6 महीना पूरा भइले के बाद अम्मा के दूध के साथ सक भर ते घर के ताजा और तरकारी, अंडा, मछरी, गोस, हरियर साग पात और पियर जात के फल फूल खियावेली।
21: ओकरे साथ साथ गर्भवती मेहरारू के रोज रोज जितना खियावल जात रहल गे, उसे एक जवा बेसी दिहल जाए, और बच्चा के महतारी के जितना देत रहल गे रोज, उसे दुई जवा बेसी देवल जाए।
20: लेकिन ये सब खियाए वाला चीज और तैयार करे के खियावे के समय में सर सफाई में ठीक से ध्यान दिए के चाही, खास करके हाथ सफा रख, खाए वाला सामान ठीक से धो के और पानी भी सकभर धिका के पिए के चाही, बुझलू ने?
21: आईडी नेपाल के आर्थिक सहयोग और सेतो गुरास बाल विकास सेवा रूपन्देही के व्यवस्थापन में संचालित पोषण मार्फत जीवन रूपांतरण परियोजना और रूपन्देही FM द्वारा सचेतना में जारी संदेश।
1: नमस्ते है नमस्ते होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
11: के हुनु नर्स नानी जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या
1: आहा यो हो नि तरिका सासु ससुराको हो त पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ
22: लौ ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो के गर्नुपर्छ भन्दिउँ त नानी
1: ल यो सुन्नु त रेडियोमा फुकेको फुकै हुन्छ त
23: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
24: सबै मिलाइ खुवाउ
23: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाउ बच्चा चलाक निरोगी बनाऊ हो मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि छ महिना पूरा भएपछि आमाको दुधको साथै अन्डा माछा मासु हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए तपाईँले नि
25: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ
26: हो यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है खास गरी हात सफा राख्ने खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ बुझ्नु भयो नि आईडी नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश
27: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ साथै अबका दिनमा आफ्नो घर व्यावसायिक प्रतिष्ठान उद्योग धन्दा कल कारखाना होटल रेस्टुरेन्ट कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डाइपर सेनेटरी प्याड तथा सिसाजन्य फोहोरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहोर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ
28: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
29: खै दाई दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
30: ए ल ल लिनुहोस् भाइ
29: अनि दाई कति भयो पैसा
30: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
31: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउ
28: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
32: रेडियो 96.8 मेगाहर्ज

0: सार्वजनिक यातायातलाई व्यवस्थित गरौं। सार्वजनिक यातायातका साधनमा यात्रा गर्दा सामाजिक मर्यादा र शिष्टाचारको पालना गरौं। यात्रु, चालक र सहचालकले एक आपसमा मर्यादित र शिष्ट व्यवहार गरौं। सार्वजनिक यातायातका साधनमा हानि नोक्सानी नपुर्याउं। सवारी साधनमा भाडा दर देखिने गरी तोकिएको भाडा दर मात्र लिने र दिने गरौं। सार्वजनिक यातायात सञ्चालनको समय तालिका सार्वजनिक गरी त्यसको पालना गरौं। तोकिएको स्थानमा मात्रै यात्रु उकाल्ने र ओराल्ने गरौं। आरक्षित सिटमा सम्बन्धित यात्रुलाई नै प्राथमिकता दियौं। ट्राफिक नियमको पालना गरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
1: सापके काटे में ध्यान देवे वाला बात, सापके काटल इंसान घबराई सकत है तो वो इंसान

0: छ त।
1: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
0: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ। रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
2: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सञ्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
1: ठिक भन्नुभयो दाइ, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
2: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
3: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउ न। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
7: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: Արգախանջի օֆիսի սիմենտ, Տեշկո սիմենտ։
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास सधैँको विश्वास।
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
3: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
2: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
4: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9872128 र 9874224870।
5: किन झोक्राउनु भो काका?
6: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
5: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
6: ए बुद्ध फाइबर, कामसोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसाङ्गिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग, सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857271757 र 9742969228।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई

0: गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नानी खाना खाना आऊ।
3: लाउ दिनुस।
2: हात धोयौ?
3: धोइसके बाबा।
2: त्यसरी पानीले मात्रै होइन नि नानी, साबुन पानीले मिची मिची हात धुनुपर्छ। जाऊ फेरि साबुन पानीले मिची मिची हात धोएर आऊ अनि मात्रै खाऊ।
3: ढिला भइसक्यो।
4: जति ढिलो भए पनि खाना खानु अघि, खेतबारीको काम सकेपछि अनि शौचालय गएपछि साबुन पानीले मिची मिची हात धुनुपर्छ।
2: हो त, मैले भनेको मानेन, आखिर आमाले नै भन्नु पर्यो होइन त?
4: त्यति मात्र होइन, पानीको मुहान, ट्याङ्की र धारा वरिपरि फोहोर हुन सक्छ, त्यसले हाम्रो खाने पानी प्रदूषित हुने हुनाले सबैतिर सफा सुग्घर राखौ।
5: वर्षेनी झाडा पखला लगायतका सरसफाईको कमीले लाग्ने रोग व्याधिबाट आफू र आफ्नो परिवारलाई जोगाऊ।
6: नेपाल सरकार विज्ञापनको।
7: उत्सवको पर्व
8: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
7: इपिएसबी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
7: फोन नम्बर 071-542-6999 559-699।
9: खुसीको खबर
10: होइन के खुसीको खबर हो दाजु?
9: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब भुटोल शाखामा पनि सञ्चालन भयो नि।
10: हो र?
9: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार, जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र शनिबार, लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल, फोन नम्बर 071-573-8823।
10: सौजी क्यूआर भयो है?
11: ए बकुलस्ता, मेसेज आएको छैन। घरी एसएमएस आएन।

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तुनीदेखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल, यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा। ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गमा अनुरोध।
1: सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरू, फलफूल खेतीको सिजन शुरूवासँगै कम समयमा कम जमिनबाट धेरै भन्दा धेरै फाइदा लिनका लागि किसानहरूकै हितलाई ध्यानमा राख्दै उन्नत र नयाँ विकसित जातका फलफूलहरू तयार गरेका छौं। कुनै वर्ष खाली नभई प्रत्येक वर्ष फल्ने आँप, वर्षमा दुई पटक छ छ महिनामा फल्ने आँपदेखि आम्रपाली, मालिका, नीलम, गुलाब खासका आँपका बिरुवाहरू आइपुगेका छन्। बिरुवामा फरक परेमा हामी जिम्मेवार छौं। साथै सुपारी, कटहर, लिची, किम्बु, कागती आदिदेखि गमलामा फल्ने आँप, लिची, कटहरहरू पनि पाइन्छ।
2: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएकोले तुरन्त सम्पर्क राख्नुहोला।
3: सम्पर्क गुप्ता नर्सरी तिलुत्तमा चार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205।
3: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देहीको किसान वर्ग तथा ग्राहक वर्गहरूमा अनुरोध।
2: समयको माग र चाहना अनुसार आफ्नो घर आँगन, अफिस, स्कूल, संघ संस्थाका गार्डन सजाउन कसलाई मन लाग्दैन र
1: त्यसका लागि चाहिने थरी थरीका फूलहरू र डेकोरेशन बिरुवाहरू त चाहियो नि। धन्दा नमान्नुहोस्, तपाईँको घर आँगन गार्डनको आउटडोर इन्डोर डेकोरेशनका लागि प्राविधिक सरसल्लाह, फूल बिरुवा लगायत आकर्षक तरिकाले डिजाइन पनि गरिदिन्छ गुप्ता नर्सरीले। जहाँ तपाईँ खोजे जस्तै र रोजे जस्तै फूलहरू बिरुवाहरू पाउनका साथै माटाका गमला लगायत सेरामिक गमला र औजारहरू समेत पाइन्छ।
4: बिरुवाहरू धमाधम बिक्री भइरहेको छ, स्टक सीमित भएको हुँदा चाँडै सम्पर्क राखौ।
3: गुप्ता नर्सरी तिलोत्तमाचार ड्राइभर टोल रूपन्देही,
1: फोन नम्बर 071-560-205। सार्वजनिक जग्गामा वृक्षारोपणका लागि आवश्यक बिरुवाहरू चाहिएमा केही छुटको व्यवस्था पनि छ।
5: तिलोत्तमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो, छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
6: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं। एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं।
7: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल।
5: सूचना सूचना सूचना, सिरीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बरद्वारा आयोजित 8 साधारण सभा तथा 4 अधिवेशन सम्बन्धी अत्यन्त जरूरी सूचना। मन्दिर समितिका सम्पूर्ण पदाधिकारी, सदस्य, भक्तजन तथा सरकारवाला सबैमा यही श्रावण 24 गते आइतबार बिहान ठिक 11 बजे मन्दिर सभाहालमा आयोजना हुने 8 साधारण सभा तथा 4 अधिवेशनमा उपस्थितिका लागि सादर अनुरोध गर्दछौ। कार्यक्रमका प्रमुख अतिथि दुर्गा वैदिक परमानन्द सन्यास आश्रम तिलोत्तमा 1 नयाँ मिलका पीठाधीश श्री 1008 डाक्टर स्वामी विमलानन्द सरस्वतीजी महाराज रहनुहुनेछ। कार्यक्रममा समयमै उपस्थित भई सभालाई सफल बनाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। निमप्रसाद श्रेष्ठ अध्यक्ष, श्रीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बर रूपन्देही।
8: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
9: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साँझ उपचार र परामर्श गरिन्छ।
10: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिझो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा पीड़ा नलाग्ने हाथ खुट्टा झमझम करने स्मरण शक्ति क्षीण हुँदै गएमा यौन इच्छा कमी हुँदै गएमा बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा आत्महत्याको इच्छा उत्पन्न हुने ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नशा तथा मनोरोग क्लिनिक लालीगुराँस फार्मेसी
11: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथ ल्याबको ठिक पछाडि
10: मोबाइल 9806317111 र
11: 9806211354
12: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञद्वारा स्वास्थ्य सेवा सुरु भएको जानकारी गराउँदछौ।
13: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको स्पट इन्जरी साथै हात जोड्ने नसा तथा ट्रामा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनपी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जरी माफ्लोसिप गर्नुभएका डाक्टरबाट अत्याधुनिक विशेषज्ञ सेवा सुरु भएको छ। विशेष गरी हात जोड्ने भाँचिएको लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
12: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदछौ। पहिलेका सम्पूर्ण सेवाहरू पनि यथावत रहेका छन्।
11: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली, साबिक लुम्बिनी नर्सिङ होम प्राली, बुटोल 8 पुष्पलाल पार्क।
14: फोन नम्बर 0175316041 5356041।
15: ए दिल कुमारी, आज त काम गर्ने जाँगरै छैन।
16: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
17: ओ दिल कुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
16: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
13: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
0: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
18: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
19: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
20: के को छलफल हो दाई भाउजू, दुवै जना थकित पनि देखिनुहुन्छ।
19: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
20: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
18: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
21: एकअर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
22: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
23: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्खनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
22: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
23: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
22: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 9857034520।
24: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोलेको छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त।
25: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
24: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
26: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा।
24: तिलोत्तमा 4 नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन,
26: व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णतः प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी जल उपचार एक्युपंक्चर योग ध्यान आहार पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि माटो उपचार मालिस धार्मिक थेरापी उपवास थेरापी लगायत नसा च्यापिएको एलर्जी छाला रोग प्यारालाइसिस मुख बाँगिने अनिद्रा अपच कब्जियत माइग्रेन डिप्रेसन हात खुट्टा तथा घुँडा फोल्ने हड्डी खिएको महिनावारी तथा यौन गडबडी युरिक एसिड बाथ बाजोपन ग्यास्ट्रिक थाइराइड मोटोपन मधुमेह उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071592183 मोबाइल 98570068805 97676 091979। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार निवान हस्पिटल प्राली।
1: Thank you.

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: अब जसो तसो दुख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
2: ल आमा पनि, यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
1: दुख गरेर पढायौ लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि, फेरि छोरी हो, जागिर भन्दैमा तारा पठाउन पनि सकिँदैन।
2: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोक सेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
3: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ,
4: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भने देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिउँ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
2: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? तीन दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
1: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
5: के को छलफल हो दाई बाबुजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
1: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया नास्ता खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
5: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ, आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
6: एक अर्काको कामको सम्मान गरौं, समाज परिवर्तनमा अग्रसर बनौ।
4: लैंगिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
7: डढिलो बाटो बचौं र बचाऊ, सलाई लाइटर जस्ता प्रज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौं, जंगलमा सलाई तथा लाइटरको प्रयोग नगरौं र गर्नै पर्ने भए सावधानीपूर्वक प्रयोग गरी राम्रो गरी निभाऊ। हाम्रो सानो असावधानीले जंगल मात्र होइन आसपासका बस्ती समेत उजाड हुन सक्छन्। जन धन र वनको संरक्षण गरौं, सचेत बनाऊ, डढेलोबाट आफू पनि बचौं र अरूलाई पनि बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
8: जातीय विभेदको अन्त्य गरौं, जातीय आधारमा नभई मानिसको ज्ञान सीप र कर्मको कदर गरौं। मानिसको श्रेष्ठता उसको आचरणले निर्धारण गर्दछ, कर्मद्वारा मानिसको श्रेष्ठता कायम गरौं। जातीय विभेदले पैदा गरेको अन्धविश्वासमा नपरौं, छुवाछुत र भेदभाव जन्य कार्य दण्डनीय हो, सचेत रहौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
10: हो दाई कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
9: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
10: ठिक भन्नुभयो दाई मेरो आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
12: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
13: रेडियो 96.8 मेगाहर्ज

0: होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
1: कहाँ हुनुहुने? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराऊ कि भनेर त्यतै जान लागेको नि दिदी।
0: ल तिमी के को अशक्त छौ र भाइ, देख्दा त रिष्ट पुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
1: हो नि दिदी, म हजुरले भने जस्तै रिष्ट पुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्ग भित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
0: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको, तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के, किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
1: त्यस्तो होइन नि दिदी, यो अपाङ्ग

0: र परिचय पत्र त हाम्रो पहिचान हो के? यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोक सेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
1: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
2: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक, अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
1: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी

0: मारगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छ त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472882 र 98470240870
5: होइन पुर्खे बा किन के भएर
6: बाह्र चौरासी घुमे गरेर आउनु
5: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मणिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति ईसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल होइन पुर्खेबा फेरि दौडिँदै कता हो
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
5: सम्पर्क क्रिम्सन अस्पताल त्रिलोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071-562-744 562-745
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
9: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
10: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
11: यति बेला साँझको

नमस्कार। रेडियो लुम्बिनीबाट अपराह्न 5 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 MHz, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। राष्ट्रपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवाहरूसँग छलफल, सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन धार्मिक अगुवाहरूको अपील। कप्तानगंज घटनालाई लिएर विभिन्न जिल्लामा सद्भाव र्याली, लुम्बिनीमा शान्ति पाठ, सामाजिक सद्भावमा खलल पुर्याउने 8 जना पक्राउ, एसएसपीदेखि एआईजीसम्म 15 अधिकृत मधेसमा खटिए। सरकारले 1 वर्षमा लियो 4.5 खर्ब सामाजिक ऋण, कुल दायित्व पाउने 30 खर्ब। राजधानी अनियमितता मुद्दाको विशेष अदालतमा सुनवाई, 10 अर्ब बिगो दावी गरिएका ठेकेदार थापा साधारण तारिखमा रिहा। लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको गृह कार्य, मुख्यमन्त्री आचार्यले थाल्नुभयो दलहरूसँग छलफल। नेपाल बंगलादेश व्यापार विस्तारमा सहकार्य गर्ने बंगलादेशका राजदूत रहमानको प्रतिबद्धता, उमेर हदका कारण सेवानिवृत्त तिलोत्तमा वडा नम्बर 5 का वडा सचिव खतिवडाको विदाई। र नेपालका 2 स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने।

0: ಲೆಕ್ಕ ಗೊಳ್ನು
1: ವಾತ್ಸಲ್ಯ ಬುಟ್ವಲ್ ಕ್ಲಿನಿಕ್ ಸುಖನಗರ್ ಬುಟ್ವಲ್ ಸಂಪರ್ಕ 9800364060
2: अब खबर विस्तारमा सुनसरी लगायतका जिल्लामा केही दिनदेखि भइरहेको तनावबीच धार्मिक संगठनका अगुवाहरूले नागरिकमा संयम रहन उत्तेजनात्मक घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपील गरेका छन्। आज सिंहदरबारमा रासोपा सभापति रवि लामिछानेसँगको भेटपछि विश्व हिन्दू महासंघ अल सलाम सोसाइटी र जमियत उल्मा ए नेपालका प्रतिनिधिहरूले संयुक्त रूपमा अपील जारी गरेका हुन्। विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन उत्तेजनात्मक घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपील गर्दछौ, उहाँहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, जमियत उल्मा ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघका सचिवालय सदस्य राजुराम फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाईले संयुक्त विज्ञप्ति जारी गर्नुभएको हो। उहाँहरूले सबै धर्मको भाव, मानव कल्याण, सहिष्णुता, अभिवृद्धि तथा सामाजिक एकता र भाइचारा सुदृढ गर्नु रहेको जारी विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई विभेद र उचनीच नगर्ने तथ्य स्वीकार्दै सामाजिक एकतालाई बलियो बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो, जारी विज्ञप्तिमा भनिएको छ। सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापहरूप्रति सचेत रहन अपील गर्दै विज्ञप्तिमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, धार्मिक अगुवा, नागरिक समाज, संचार माध्यम तथा सम्पूर्ण सरकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिका मार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनस्थापित गर्न सक्रिय योगदान दिन अपील गरिएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्याली निकालिएको हो। यसै क्रममा काठमाडौँको माइतीघर मण्डलामा नागरिक अपील तथा ऐक्यबद्धता र्याली निकालिएको छ। देशभर देखिएका द्वन्द्वका घटनाहरू देखिन थालेपछि आज शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै नागरिक अगुवाहरूले र्याली निकालेका हुन्। र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील गरिएको छ। र्यालीमा एक नेपाली साझा जिम्मेवारी, सबैको सम्मान, सबैको सुरक्षा, सबैको नेपाल, विविधतामा एकता, एकतामा शक्ति जस्ता दर्जनौ सद्भावपूर्ण नाराहरूसहित प्लेकार्ड प्रदर्शन गरिएका थिए। र्यालीमा विभिन्न क्षेत्रका नागरिक अगुवाहरूको सहभागिता रहेको थियो। यसैबीच बुद्ध जन्मस्थल लुम्बिनीमा भिक्षु भिक्षुणीहरूले मुलुकमा शान्ति, सद्भाव, सहिष्णुता र भ्रातृत्व कायम होस् भन्दै शान्ति पाठ गर्नुभएको छ। लुम्बिनी विकास कोषद्वारा आज बिहान मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा थेरवादी र महायानी सम्प्रदायले शान्ति पाठ गर्नुभएको हो। विगत केही दिनदेखि पूर्वी तराईमा अशान्तिका घटना बढ़दै जाँदा समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न बुद्धका शिक्षा उपयोगी भएको शान्ति पाठका सहभागीहरूले बताए। यो कठिन अवस्थालाई थप जटिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न लुम्बिनीबाट अपील गरिएको भिक्षु सागर धम्मले बताउनुभयो। वर्तमान जटिलताबाट मुलुकलाई निकास दिन बुद्ध शिक्षा अहिले पनि उत्तिकै सान्दर्भिक र अनुकरणीय भएकाले लुम्बिनीबाट शान्तिको सन्देश दिन कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव हिमाल उप्रेतीले बताउनुभयो। सामाजिक सञ्जालमा खलल पुर्याउने 8 जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सिराहाबाट 5 र धनुषाबाट 5 गरी 8 जनालाई पक्राउ गरिएको हो। सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ। 10 साउनको राति सुनसरीको कप्तानगंजमा 2 समुदायबीच झडप हुँदा चलेको गोलीबाट 1 जनाको मृत्यु भएको थियो। त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको थियो। अहिलेसम्म 3 जनाको मृत्यु भएको छ। यसैबीच तराई मधेस विकसित पछिल्लो घटनाक्रमको सुरक्षा आकलन गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका 15 अधिकृतलाई तराई मधेस खटाएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अभिनारायण काफले का अनुसार 15 उच्च अधिकृतलाई तराई मधेश परिचालन गरिएको हो। गत साउन 10 मा सुनसरी को कप्तानगंज में दुई समुदाय बीच विवाद हुँदा सुरक्षा निकायको गोली लागेर एकजना को मृत्यु भएको थियो। त्यसपछि सोही विषयलाई लिएर कारण देखाउँदै तराई का मोरङ सुनसरी सिरा धनुषा लगायत का जिल्लाहरूमा तनाव सिर्जना भएको थियो। सरकारले गत आर्थिक वर्ष 2082-83 मा 4 खर्ब 47 अर्ब 16 करोड़ रूपियाँ बराबर सार्वजनिक ऋण परिचालन गरेको छ। लक्ष्य अनुसार आन्तरिक राजस्व नउठ्नु र राजस्वबाट मुस्किलले चालू खर्च मात्र ढाल्न सक्ने अवस्था बीच सरकारले सार्वजनिक ऋणको सावा ब्याज भुक्तानी र पूँजीगत खर्चका लागि पुनः ऋण दिनुपर्ने बाध्यता छ। गत वर्ष सरकारले 88 अर्ब 50 करोड़ रूपियाँ बाह्य ऋण परिचालन गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यस आर्थिक वर्षमा आन्तरिक ऋण 3 खर्ब 58 अर्ब 66 करोड़ उठाइएको छ। यसै गरी नेपाल सरकारले तिर्न बाँकी सामाजिक ऋण 29,29,74,90 करोड़ रहेको छ भने अघिल्लो आर्थिक वर्ष 2081-82 असार मसान्तसम्म 26 खर्ब 74 अर्ब 4 करोड़ रहेको सार्वजनिक ऋण गत आर्थिक वर्षमा विनिमय दरमा भएको नोक्सानी सहित 3 खर्ब 85 करोड़ खुद वृद्धि भएको छ। नेपालको सार्वजनिक ऋणमा बाह्य ऋण हिस्सा 53.77% छ, 15 खर्ब 79 अर्ब 48 करोड़ र आन्तरिक ऋण हिस्सा 45.07%, 13 खर्ब 75 अर्ब रूपियाँ कायम भएको छ। यस वर्ष अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा बाह्य ऋणमा 1 खर्ब 67 अर्ब रूपियाँ बराबर अतिरिक्त भार थप भएको छ। नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीको तुलनामा 45.07% सार्वजनिक ऋण पुगेको छ। यसमध्ये बाह्य ऋण जीडीपीको 34.23% र आन्तरिक ऋण 20.85% रहेको छ। राजधानी अनियमितता मुद्दाको सुनवाईका लागि आफै विशेष अदालतमा हाजिर भएका सिद्धार्थ थापा साधारण तारिखमा रिहा हुनु भएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उहाँलाई साधारण तारिखमा राख्न आदेश दिएको हो। उहाँका विरूद्ध प्रहरीले गैर कानूनी लाभानी अन्तर्गत 10 अर्ब 13 करोड़ र 4,61,000 रूपियाँ बिगोदामी गरेको थियो। तर विशेष अदालतले सामान्य धरोटी पनि नलिई थापालाई साधारण तारिखमा छालेको हो। असार दुई गते राजधानी विभागका महानिर्देशक तीर्थ हरियालसँगै पक्राउ सूचीमा रहेका उहाँका छोरीको बर्थडे भनेर विदेश जानु भएको थियो। उहाँ राजधानी छपाईको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली एजेन्ट हुनुहुन्छ। उहाँ ई पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको दुरूपयोग गरी राज्यले आर्थिक भार पारेको आरोपपछि महानिर्देशक अर्याल पक्राउ पर्नु भएको थियो। प्रतिस्पर्धात्मक टेन्डर नपुगी गरी पुरानै आपूर्तिकर्ता थापासँग सम्झौता थप्दा राज्यलाई घाटा परेको आरोप थियो। राजधानी विभागले 5 वर्षका लागि 64,000 थान ई पासपोर्ट खरिद गर्न 2081 मंगिरमा टेन्डर निकालेको थियो। 1.5 महिनाको छोटो अवधिमा तोकेर निकालिएको उक्त टेन्डर प्रारम्भिक चरणबाट वाद विवादमा परेको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा सहभागी हुने दलहरूसँग मन्त्रालय बाँडफाँड र जिम्मेवारी टुङ्ग्याउने विषयमा छलफल शुरू गर्नु भएको छ। आज मुख्यमन्त्री आचार्यले सरकारमा सहभागी दलका नेताहरूसँग छलफल गर्नुभएको हो। उहाँको सचिवालयले जनाएको छ। छलफलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दल नेता जोगबहादुर महतरा, प्रमुख सचेतक इन्द्रजीत थारू, पूर्व मन्त्री दिपेन्द्र पुन सहभागी हुनुहुन्छ। त्यस्तै नेकपा एमालेबाट कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसी प्रसाद चौधरी तथा जनता समाजवादी पार्टी नेपालका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डे र आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीलाल अहिर सहभागी हुनुहुन्छ। लुम्बिनीमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम गरिएको छ। अब मन्त्रालयको नयाँ संरचना अनुसार सरकारमा सहभागी दलहरूलाई दिने जिम्मेवारी दिने तयारी गरिएको छ। यसअघि लुम्बिनी प्रदेश सरकार 12 मन्त्रालयबाट सञ्चालन हुँदै आएको थियो। प्रशासनिक खर्च घटाउने, कार्य सम्पादन प्रभावकारी बनाउने र मन्त्रालय बीचको समन्वय बढाउने उद्देश्य सहित मन्त्रालयको पुनर्संरचना गरिएको हो। सरकारमा सहभागी दलहरूबीच कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा छलफल भएको हो। दलहरूको प्रतिनिधित्व, राजनीतिक सहमति र कार्य सम्पादन क्षमतालाई आधार बनाएर मन्त्रालयको जिम्मेवारी टुंग्याउने तयारी गरिएको छ। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री सहित 5 जना र जनता समाजवादी पार्टी जसपा नेपालका 2 जना मन्त्री छन्। नेपाली कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि मन्त्रालय मुख्यमन्त्री आचार्यले सम्हाल्दै आउनु भएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर 5 का वडा सचिव हरिप्रसाद खतिवडा उमेर हतका कारण सेवानिवृत्त भएपछि आज वडा कार्यालयले एक समारोह बीच विदाई गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा सचिव खतिवडाको सम्मान सहित विदाई गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष रमेश डुमरेले खतिवडाले आफ्नो सेवाकालभर इमानदारी, जिम्मेवारी र समर्पणका साथ काम गर्दै वडा कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। विदाई कार्यक्रममा मन्तव्य राख्दै सेवानिवृत्त वडा सचिव खतिवडाले आफ्नो कार्यकालमा सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्था तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक सेवामा रहँदा नागरिकको अपेक्षा पूरा गर्न सदैव प्रयासरत रहेको उल्लेख गर्दै स्थानीय तहको विकास र वृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, कृषि सञ्जालका पदाधिकारी, मेलमिलापकर्ता, स्वयंसेवक तथा स्थानीय सरकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले खतिवडाको योगदानको प्रशंसा गर्दै उहाँको आगामी जीवन सफल र सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमका अवसरमा सेवानिवृत्त वडा सचिव खतिवडालाई सम्मान पत्र तथा मायाको चिन्ह प्रदान गरिएको थियो। रूपन्देही उद्योग संघले नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद साफिकुर रहमानलाई स्वागत गर्दै नेपाल बंगलादेश बीचको व्यापार लगानी तथा औद्योगिक सहकार विस्तारका विषयमा अन्तर्क्रिया गरेको छ। आज संघको कार्यालयमा आयोजित कार्यक्रममा यस क्षेत्रको औद्योगिक अवस्था, निर्यात आयातका चुनौती, लगानीका सम्भावना तथा द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबूत बनाउने विषयमा उद्योगी व्यवसाय र राजदूत रहमानबीच छलफल भएको हो। त्यसक्रममा राजदूत रहमानले नेपाल र बंगलादेश बीच व्यापारिक सम्बन्ध विस्तारका लागि विद्यमान अवरोध हटाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालबाट बंगलादेशमा निर्यात गर्न सकिने वस्तु, बंगलादेशबाट नेपालमा आयात भइरहेका सामग्री तथा दुवै देशका निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे विशेष चासो व्यक्त गर्नुभयो। नेपाल र बंगलादेश बीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो। संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले रूपन्देही औद्योगिक उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास भइरहेको बताउँदै नेपालबाट निर्यात भइरहेका उत्पादनलाई बंगलादेशी बजारमा सहज पहुँच दिलाइदिन आग्रह गर्नुभयो। छलफलका क्रममा दुवै पक्षले नेपाल बंगलादेश बीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न, निजी क्षेत्रबीच निरन्तर संवाद, उद्योगीहरूको पारस्परिक भ्रमण तथा व्यापार सहजीकरणका विषयमा सहकार्य अघि बढ़ाउने सहमति जनाएका थिए। र नेपालका 2 जना स्केटिङ खेलाड़ीले आउँदो 20 एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएका छन्। अबको 1.5 महिनापछि जापानमा हुने 20 एसियन गेम्समा नेपालको 22 खेल विधाका खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये 1 रहेको नेपाली स्केटिङ खेलाड़ीले थाइल्याण्डको मैंकेकमा तयारी गर्ने भएका हुन्। 2 जना पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राईले 1 महिनासम्म बैंककमा प्रशिक्षण गर्नुहुनेछ। उहाँहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका अध्यक्ष सत्य थापाले जानकारी दिनुभयो। त्यसका लागि उहाँहरू आज बैंकक प्रस्थान गर्नुहुनेछ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदकामा भएको कार्यक्रमका बीच उहाँहरूलाई विदाई गरिएको छ। यही खबर सँगै हामी हाल खबरको अन्त्यमा छौं। हाल खबर सक्नु अघि मुख्य खबर शीर्षक। रासपा सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल, सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन धार्मिक अगुवाहरूको अपील। कप्तानगंज घटनालाई लिएर विभिन्न जिल्लामा सद्भाव र्याली, लुम्बिनीमा शान्ति पाठ, सामाजिक सद्भावमा खलल पुर्याउने 8 जना पक्राउ, एसएसपीदेखि एआईजीसम्म 15 अधिकृत मधेसमा खटिए। सरकारले 1 वर्षमा लियो 4.5 खर्ब सार्वजनिक ऋण, कुल दायित्व पाउने 30 खर्ब, राजधानी अनियमितता मुद्दाको विषय अदालतमा सुनवाई, 10 अर्ब बिगो दावी गरिएका ठेकेदार थापा साधारण तारेकमा रिहा। लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय बाँडफाँडको गृह कार्य, मुख्यमन्त्री आचार्यले थाल्नुभयो दलहरूसँग छलफल। नेपाल बंगलादेश व्यापार विस्तारमा सहकार्य गर्ने बंगलादेशका राजदूत रहमानको प्रतिबद्धता, उमेर हदका कारण सेवानिवृत्त तिलोत्तमा वडा नम्बर 5 का वडा सचिव खतिवडाको विदाई। र नेपालका 2 स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने। अवस्था साँझ पांच बजे हालखबर सकियो। शांति समृद्धि र रूपांतरण का लागि सुन्दै रहनु होला रेडियो लुम्बिनी। नमस्कार।

0: तिलोत्तमा नगरपालिकाको फोहर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरूरी सूचना। फोहर मैला संकलन तथा व्यवस्थापन कार्यलाई दिगो र वैज्ञानिक बनाई वातावरण मैत्री स्थानीय शासनको प्रमुख सूचकलाई कार्यान्वयन गर्न 2079 चैत्र 1 गतेबाट तिलोत्तमा नगरपालिकामा फोहर मैलाको स्रोतमै वर्गीकरण गरी कुहिने र नकुहिने फोहर अलग अलग रूपमा संकलन गर्ने कार्य प्रारम्भ भएको छ। साथै अबका दिनमा आफ्नो घर, व्यावसायिक प्रतिष्ठान, उद्योग धन्दा, कल कारखाना, होटल, रेस्टुरेन्ट, कार्यालय लगायत सम्बद्ध सबै स्थानमा कुहिने र नकुहिने फोहर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्नुहुन तथा डायपर, सेनेटरी प्याड तथा सिसाजन्य फोहरलाई छुट्टै झोलामा दिई सोही अनुरूप फोहर संकलन तथा व्यवस्थापन कार्यमा सहयोग गर्नुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ। तोकिए बमोजिमको कार्य नगरेमा प्रचलित कानून बमोजिम दण्डनीय हुने र मिश्रित फोहर नगरपालिकाले संकलन नगर्ने कुरा पनि सम्पूर्ण नगरवासीमा जानकारी गराइन्छ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
1: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364060।
1: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनि देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
2: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहिन छस्।
3: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
4: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
5: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
6: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
5: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
6: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
5: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊं।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
5: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
9: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
8: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
9: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
8: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
9: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
8: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र? बिहेको केही सुसारै छैन त।
11: होइन के भन्छ हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
10: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्। बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फन्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मरगा खांची ओबीसी सीमेंट देश को सीमेंट
1: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
2: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
1: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
3: तिलोत्तमा 5 मडगिराम रूपन्देही
2: हजुर हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ ए सुन्नुहोस् त पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है
4: सम्पर्क नम्बर 071560090 मोबाइल नम्बर 98472182 र 98470240870
5: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलटी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 98575188 98575252 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ
6: होइन
7: किन के भयो र
6: बाह्र चौरासी
7: बिरामी भएर धेरै मेडिकल धाउँदा नि सन्चो नभएर रहेछ क्या एकपटक यिनलाई मडिग्रामको क्रिम्सन अस्पतालमा लैजान पर्यो
8: 24 घण्टा इमर्जेन्सी आईसीयू प्रसूति इसीजी एक्सरे सिटी स्क्यान फार्मेसी र एम्बुलेन्स सेवा सहित सम्पूर्ण खालका शारीरिक मानसिक रोगहरूको गुणस्तरीय र सफल उपचार परामर्श र औषधिका लागि क्रिम्सन अस्पताल
7: होइन है पुर्खेबा फेरि दौडिँदै कता हो
6: ए क्रिम्सनमा गएको सब ठिक ठाक अब त पुर्खेबा पनि हिँड्छ मर्निङ वाक
8: सम्पर्क क्रिम्सन अस्पताल त्रियोत्तमा 6 मणिग्राम रूपन्देही फोन 071562744 562744
9: शान्तिको आवाज रेडियो

0: हाय दैव फेरि मधुर खाएर आएछन् सबै पैसा जति रक्सीमै सके अबको घरमा चामल किन्ने पैसा पनि छैन ए कोही छ आउनुहोस् न बचाइदिनुहोस्
1: आमा बाबालाई उठाउनुहोस् उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ
2: धेरै नै ढिला हुन्थ्यो सायद अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो तर समयमै ल्याउनु भयो उपचार हुन्छ र ठिक पनि हुन्छ नातिनुहोला हेर्नुहोस् त दाई एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य परिवारको खुशी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ
1: परिवारको मुस्कान बचाऊ मदिराबाट टाढा रहौ
3: मदिरा त्यागौ परिवार बचाऊ स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिरोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश
5: ए बुढा हेर्नुहोस् त आज पनि रिखे दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्
6: ए झन्त झन्त
2: होइन के भयो बाबु ल ल नात्यौ बाबु हामी आइपुग्यौ त केही समय सुधार केन्द्रमा राखौ न त्यसका लागि म आफै पहल गर्छु
4: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि शिविर नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश
7: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
8: लो किन नि के भयो सन्चो भएन
7: होइन यतिकै जानै मन लागेन
8: यतिकै पनि हुन्छ
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
8: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
9: नमस्ते कति कामले पाल्नु भयो
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
9: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
7: हस् म्याडम
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: मरेको के हो
0: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
0: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
11: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
0: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
12: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
13: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
12: नेपाल सरकार विज्ञापन बोर्ड
14: खुसीको खबर खुसीको खबर खुसीको खबर
15: होइन के खुसीको खबर हो दाजु
14: अरे भाइ लुम्बिनी नेत्रालय भैरवको विशेष स्वीकृत सेवाहरू
6: अब बुटोल शाखामा पनि सञ्चालन भयो नि
15: हो र
6: हो त वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक लोभिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार कर्निया नानिक प्रत्यारोपण एन्ड टपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-533-823 तिलोतमाको मणिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोथमा हाइटेक ल्याब तिलोथमा 5 मणिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018
16: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
17: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
16: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कूल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
17: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
16: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
6: सूचना सूचना सूचना सिरीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बरद्वारा आयोजित 8 साधारण सभा तथा 4 अधिवेशन सम्बन्धी अत्यन्त जरूरी सूचना मन्दिर समितिका सम्पूर्ण पदाधिकारी सदस्य भक्तजन तथा सरकारवाला सबैमा यही श्रावण 24 गते आइतबार बिहान ठिक 11 बजे मन्दिर सभाहालमा आयोजना हुने 8 साधारण सभा तथा 4 अधिवेशनमा उपस्थितिका लागि सादर अनुरोध गर्दछौ कार्यक्रमका प्रमुख अतिथि दुर्गा वैदिक परमानन्द सन्यास आश्रम तिलोत्तमा 1 न्यायमिलका पीठाधीश श्री 1008 डाक्टर स्वामी विमलानन्द सरस्वतीजी महाराज रहनुहुनेछ कार्यक्रममा समयमै उपस्थित भई सभालाई सफल बनाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ निमप्रसाद श्रेष्ठ अध्यक्ष श्रीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बर रूपन्देही
18: दिलकुमारी आज त काम गर्ने जाँगरै छैन
19: हो भाइ आज मलाई पनि काम गर्ने जाँगरै छैन
20: ओ दिलकुमारी सुन्तली के गरेको यो पाराले काम त गराइ हुँदैन
19: ठेकदार साहब हामी काम गरेका छौँ उत्ति नै मेहनत गरेका छौँ तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ ठेकदार साहब हामीसँग पनि समान व्यवहार गर्नुहोस्
20: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ लिङ्गको आधारमा कुनै भेदभाव नगरौं
19: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही
6: गर्ने एउटा थाक्ने जहान दिनभरि तिमीले के गरेर बस्छौ हँ 3 दिन भयो कपडा धुन दिएको आज पनि त्यसै असरल छन्
19: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र
21: के को छलफल हो दाई भाउजू दुवैजना थकित पनि देखिनुहुन्छ
19: हेर्नुहोस् न बाबु हुन त घरका कुरा नभने पनि हुने हो बिहान उठेदेखि घरको सरसफाई चिया नास्ता खाना बच्चालाई स्कूल दाईलाई अफिस भाँडा भान्सा करेसा बारीको काम 1 मिनट फुर्सद छैन
1: तर दाईले मेरो कामै देख्नुहुन्न।
21: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
2: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
2: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
22: के भनौँ दाई, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
2: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
23: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल, अब हाम्रै नयाँ मिलमा तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि हजुर पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-592-183, मोबाइल 98-570-68-805, 97-676, 091-99। स्वास्थ्य र शान्तिको द्वार प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
24: नमस्ते है, नमस्ते। होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
25: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोल्दैछौ क्या?
24: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि दुई वर्षको हुन्जेलसम्मका यी हजार दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
26: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भनिदिउँ त नानी।
24: ल यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
27: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
28: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
29: सबै मिलाइ खुवाऊ।
28: कम्तीमा दुई वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
29: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई दुई पटक थप पोसिलो खाना खुवाऊ।
30: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो नि? आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।

0: जस्तो मामा घरबाट ल्याएको
1: हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त
0: दर्ता कुकुर पनि दर्ता गर्नुपर्छ
1: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि
2: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
4: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश
5: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं
4: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ
5: आमाको दूध अमृत समान हुन्छ त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ
4: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ
5: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ
4: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ
5: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ
4: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ
3: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड,
6: रेडियो लुम्बिनी 96.8 मेगाहर्ट्ज, शान्तिको आवाज।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
8: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
7: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
8: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
7: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
8: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसै नगरौं।
7: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
9: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल, मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौन सहयोग गर्नुहोस्।
11: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्।
12: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दिऊ। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौ।
13: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: सीसीटी कलेजको नयाँ भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए बीसीएस आईटी बीबीएमा सीमित सिटहरूको लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए बीसीए बीसीएस आईटी बी फार्मेसी बीएससी एमएलसी बीएससी नर्सिङ बीपीएस बीएनएच एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी सीसीटी कलेज बुटवल 11 देवीनगर फोन 071410380 071410479 मोबाइल 9857185188 9857205752 www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको
2: देख्नु भएन? औषधि हालेको
1: लौ न। शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है? क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गिवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल, सात बुझ्दै सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील, आज विभिन्न जिल्लामा सद्भाव र्याली,
0: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थाले, अभाव नरहेको तर माग 81 बढेपछि असहज भएको निगमको दावी,
1: विवाह खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिकाको बहुआयामिक पक्षमा सुधार, कक्षा 8 सम्म नै विवाह खाजाको कार्यक्रम लैजाने तयारी,
2: शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त पानमै छ हाम्रो, होइन 8 कक्षासम्मै लैजाने कार्यक्रम छ।
0: स्पेनी शहर सेउटामा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरे, स्पेन प्रवेश गर्ने प्रयासको क्रममा 18 जनाको ज्यान गयो,
1: र इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा सुनसरी घटना र उत्पन्न पछिल्लो परिस्थितिका विषयमा आज दिनभर भएका गतिविधि। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज मधेसबाट प्रतिनिधित्व गर्ने राजनैतिक दलका नेता तथा आफ्नै पार्टीका सांसदहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सिक्की राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समीम मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुहुन्थ्यो। छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्ता कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैनथ्यो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले प्रतिबद्धता समेत जनाउनु भएको छ। साथै उहाँले आफ्ना कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेतर्फ नसोच्न पनि अनुरोध गर्नुभएको सहभागी नेताहरूले बताएका छन्। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँगको छलफल लगत्तै आजै प्रधानमन्त्री शाहले तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसदहरूसँग पनि छलफल गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पछिल्लो घटना मधेस प्रदेश का समसामयिक विषय लगायत बारे कुराकानी भएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले सबै सांसदलाई आफ्नो क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान समेत गर्नुभएको छ।
1: सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच सात बुधे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो। सात बुधे सहमति भएपछि पीड़ित परिवार शव उठाउन सहमत भएको हो। अहिले आवश्यक प्रक्रिया चलिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभएको छ। सुनसरी क्षेत्रमा यसअघि लागू गरिएको कर्फ्यू र निषेधाज्ञाको व्यवस्था यथावत नै रहेको पनि उहाँले बताउनु भएको छ। तर पछिल्लो उत्पन्न परिस्थिति विस्तारै सामान्यीकरण हुँदै गइरहेको सुरक्षा निकायले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा पूर्ण निषेधाज्ञा लागू गरेको छ। आज बेलुका 5 बजेदेखि भोलि शनिबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी रहेको हो। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंखराचार्य गेटमा 5 जनाभन्दा बढ़ी भेला हुन, सभा जुलुस तथा प्रदर्शन गर्न नहुने गरी निषेधाज्ञा छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग आज छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभयो। त्यस्तै विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि उहाँले छलफल गर्नुभयो। धार्मिक क्षेत्रका अगुवासँग सुनसरी र सिराहा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि लामिछानेले अपील समेत गर्नुभएको थियो। लगत्तै विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आम नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राजसभाका सभापति लामिछानेसँग आज भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई स्वीकार गर्न अपील गर्नुभयो। उहाँहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गर्नुभएको छ। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव तिवारी, जमीअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज भुइँयाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरूल हसन फलादीले हस्ताक्षर गर्नुभएको छ। सुनसरी, सिराहा तथा मध्य प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोसुकीलाई कार्यवाही गर्न, पीड़ित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ।
1: देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्याली गरिएको हो। त्यस्तै आज दिउँसो काठमाण्डुको माइतीघरमा नागरिक अपील तथा ऐक्यबद्धता र्याली निकालिएको छ। र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील गरिएको छ।
0: यस्तै नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने भएको छ। सुनसरीको कप्तानगंज घटना र त्यसपछि तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको हो। बैठकले पछिल्लो घटनाको सत्य तथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहल कदमी लिने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाण्डुमा उपलब्ध सुनसरी, मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको सहभागिता रहेको थियो।
1: त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मध्य प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिवीले एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मध्य प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिवीका सहायक डिन डाक्टर भरत राईले जानकारी दिनुभएको छ। यस्तै नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भंगाहा रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकोले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम मधेसले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दिवा खाजा र यसको प्रभाव बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप
10: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
9: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
9: न्यून सेवा शुल्क न्यून ब्याज दर
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
12: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल, सात बुधे सहमतिपछि ओमप्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील, आज पनि विभिन्न जिल्लामा सद्भाव र्याली, कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले पाकिस्तानको ब्रोड पीकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजो हिम पहिरोमा नेपाली आरोही निर्मल पूर्जा निम्स दाई सहित पूर्वबहादुर गुरूङ युक्त, किली पेम्बा शेर्पा, किलु निमा शेर्पा, न्वाङ थिंगु शेर्पा र ग्यालु शेर्पा सम्पर्कविहीन रहेको जनाएको छ। विभागका अनुसार 6 जना नेपाली सहित 10 जनाको अवस्था थाहा हुन सकेको छैन। यद्यपि हिम पहिरो क्षेत्रमा 4 जनाको शव भेटिएको पछिल्लो विवरण छ। यो खबर तयार पार्दासम्म भेटिएका 4 शवमध्ये एक चर्चित नेपाली पर्वतारोही पूर्वबहादुर गुरूङ युक्तको रहेको अल्पाइन क्लब अफ पाकिस्तानले पुष्टि गरेको छ। ब्रोड पीक विश्वको 12 अग्लो हिमाल हो। हिजो त्यहाँ हिम पहिरो गएको थियो। निर्मल पूर्जाले यस अघि सन् 2019 ब्रोड पीक सहित 14 हिमालको 6.5 महिनाभित्र आरोहण गर्नुभएको थियो।
0: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थालेका छन्। ग्यास नपाएको उनीहरूको गुनासो छ, तर नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिण्डरको माग बढ़दा बजारकै असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति नै धेरै खोजी नगरेको, तर गएको असार 31 गते यता पुनः भरि सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले एकैपटक सिलिण्डर साट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको भनाइ छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको हो। निगमले विक्रेतालाई नियमित ग्राहकभन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकताभन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै आयल निगमले हल्लाका पछि नलाग्न पनि अनुरोध गरेको छ।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको आज जवाब दिँदै मन्त्री पोखरेलले बस्ती हटाएका क्षेत्रका विद्यार्थीको पठन पाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री पोखरेलले खरीपाटी बोडे र इचोङ्गु होल्डिङ सेन्टरमा रहेका 59 जना बालबालिकाहरूलाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराएको, विद्यालय आवत जावतका लागि गाड़ीको सुविधा, खाजा, पोसाक, झोला, स्टेशनरी तथा सरसफाईका सामग्री उपलब्ध गराएको पनि बताउनु भएको छ।
0: फेरि पनि शिक्षाकै प्रसंग, 5 दशक अघिदेखि विद्यालयमा संचालित दिवा खाजा कार्यक्रमले झण्डै 30 लाख बालबालिका प्रत्यक्ष लाभान्वित भएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। दिवा खाजा कार्यक्रमकै कारण विद्यालयमा भर्नासँगै विद्यार्थीको सिकाई उपलब्धिमा समेत सुधार आएको प्रतिवेदनमा उल्लेख छ। विद्यालय दिवा खाजा कार्यक्रम 2024 साल भदौदेखि शुरू भएको थियो। त्यस्तै सरकारले आर्थिक वर्ष 64-65 कर्णाली क्षेत्रबाट यसलाई औपचारिक रूपमा अगाडि बढ़ाएको थियो। आर्थिक वर्ष 76-77 देशभरका सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा 5 सम्मका विद्यार्थीका लागि यो कार्यक्रम विस्तार गरिएको छ। दिवा खाजाले बालबालिकाको पोषण लगायत बहुआयामिक पक्षमा ल्याएका सुधारबारे साथी सम्झना महर्जनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्यसँग कुराकानी गर्नुभएको छ।
2: दिवा खाजा कार्यक्रम अहिले देशभरि कक्षा ECD-देखि कक्षा 5 सम्मको बच्चाहरूलाई विद्यालयमा नै उपलब्ध गराएका छौँ। यसको मूल उद्देश्य के थियो भने सामान्यतया विद्यालयमा हुने पत्रु खानाको प्रयोगलाई कम गर्दै बिस्तारै बालबालिकाहरूको पोषण र स्वास्थ्यमा सुधार ल्याउने, शैक्षिक उपलब्धि बढाउने र यसबाट स्थानीय उत्पादनहरूको दिवा खाजामा प्रयोग गरेर त्यस आर्थिक उत्पादन पनि बढाउने हिसाबले यो कार्यक्रमहरू सञ्चालन भएका छन्। अनि हामीले भर्खरै एउटा रिसर्च पनि गरेका थियौँ, त्यो रिसर्चले पनि विद्यार्थीहरूको खानपानको व्यवहारमा सुधार आएको छ, उनीहरूको व्यक्तिगत सरसफाइमा सुधार आएको छ। यसले गर्दाखेरि बच्चाहरू आफै चम्चा प्लेट कचौरा आफै सफा गर्ने बानी विकास गरेका छन् भन्ने जस्ता कुराहरू पनि आएको छ। र यसले खास मूल कुरा त विद्यार्थीहरूको विद्यालयमा भर्ना बढेको छ, उपस्थिति बढेको छ।
13: यसले समग्रमा बहुपक्षमा चाहिँ सुधार ल्याएको देखियो। स्वास्थ्यको मात्र चर्चा गर्ने हो भने के कस्ता खालका सुधार ल्याएको छ?
2: बच्चाहरूको अलिकति विद्यालयमा भोकको कारणले पेट दुख्ने अथवा विद्यालयमा उपस्थित नहुने, बिरामी हुने जस्ता कुराहरूलाई यसले पक्कै पनि प्रभाव पारेको हुनुपर्छ। हामीले स्वास्थ्यकै भनेर त्यस्तो स्वास्थ्यकै कुरा त गरेका छैनौँ, तर उनीहरूलाई चाहिँ वास्तवमा पोषण नपुग्ने कुरालाई सुधार गर्न खोजेको हुनाले पोषणलाई मुख्य हामीले आधार बनाएका छौँ। पोषण राम्रो भयो भने बच्चाको इम्युनिटी बढ्छ, त्यसैले अब यसले वास्तवमा बच्चाहरूको स्वास्थ्यमा राम्रो सुधार आएको भन्ने प्रक्षेपण छ।
13: दिवा खाजाले चाहिँ यो रैथानी उत्पादनलाई चाहिँ कतिको प्राथमिकता दिएको छ?
2: गत साल 100 पालिकामा स्थानीय उत्पादनमा आधारित भनेर स्थानीय तहहरूलाई अनुदान पनि एक्स्ट्रा अनुदान पनि दिएका थियौं। गाउँपालिकाको लागि 3 लाख र नगरपालिकाको लागि 4 लाख। दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनमा आधारित बनाउने यो एक खालको परीक्षण जस्तो पनि हो, र यो वर्ष 150 थप पालिकाहरूमा यो कार्यक्रम लागू हुँदैछ होइन। त्यसले खास स्थानीय उत्पादनलाई नै जोड़ दिन खोजेको, वास्तवमा स्थानीय उत्पादन भयो भने रैथाने भनौ न, हजुरले पनि अघि रैथाने भन्नुभएको थियो, रैथाने कुराहरू भयो भने त्यो शुद्ध हुन्छ सफा हुन्छ भन्ने कुरा स्कूलहरूले बाहिरबाट किन्दैनन्, त्यसैले पक्कै पनि यसले राम्रो गरेको छ भन्ने कुरा हामीले विश्वास गर्न सक्छौ।
13: यो विद्यालय अभिभावक र किसानलाई जोड्न चाहिँ कतिको मदत पुर्याएको छ यो कार्यक्रमले?
2: हजुरले एकदमै चुरो कुरो समातेर भन्नुभयो होइन, यो वास्तवमा विद्यालयमा सबै ठाउँमा तराईतिरलाई त्यति समस्या हुँदैन, पहाड़ी र अलि हिमाली भेगतिर चाहिँ स्थानीय उत्पादन पनि अलिकति कम हुन्छ, त्यहाँ अभिभावकको राम्रो सहयोग भएन भनेदेखि विद्यालयको त्यति धेरै बच्चाहरूलाई खाजा पुर्याउन कठिन हुन्छ। त्यसैले हामीले देखेको कुरा के हो भने अभिभावकले उत्पादन गर्ने र त्यसको अनिवार्य रूपमा विद्यालयले त्यसको खरिद गर्ने खालको एक खालको सहमति बढाउनु पर्ने हुँदो रहेछ होइन। अहिले जे जति भएको छ एक खालको भोलिन्टियरली भएको छ, एउटा ट्रायलको रूपमा भएको छ होइन, अभिभावकहरूको खाद्यान्नहरू विद्यालयमा खरिद भएर त्यसबाट अभिभावकलाई पनि आर्थिक लाभ भएको छ, तर यो अलिकति नियमित र एउटा सिस्टमेटिक बनाउनलाई त्यहाँको रैथाने बालीहरू कुन कुन हुन्छ त्यसको क्यालेन्डर बनाइदिनु भयो भने कहिले कुन अभिभावकको अथवा कृषककोबाट कति खाद्यान्न आउँछ भन्ने कुराको सेड्युल पनि प्रष्ट भयो भनेदेखि विद्यालयलाई पनि राम्रो उहाँहरूलाई पनि राम्रो होइन, यसरी जानुपर्छ भन्ने हामीले सोचिरहेको छौँ।
13: विद्यालयहरूमा चाहिँ यो कार्यक्रम अझ थप कक्षाहरूमा लानको लागि अथवा निजीमा पनि प्रवर्धन गर्नको लागि यहाँहरूले यसको लागि चाहिँ के गर्दै हुनुहुन्छ?
2: अब ठूलो कक्षामा लैजाने कार्यक्रमको हिसाबले अलिकति शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त प्लानमै छ हाम्रो होइन, आठ कक्षासम्मै लैजाने कार्यक्रम छ र यसलाई आठ कक्षासम्म मात्रै होइन निजी विद्यालयमा पनि त्यसरी लानुपर्छ भन्ने हाम्रो सोच, त्यो निजी क्षेत्रतिर चाहिँ इन्टरभेन्सन चाहिँ छैन।
0: उहाँ हुनुहुन्थ्यो मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्य। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ,
15: जमीनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
14: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा फायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो।
5: कुवेतमा भएको ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका तेह्रथुमका 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पुनः पालना गर्न संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह समेत गरेको छ।
6: लगातार चार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। परिसूचक नेप्से आज 12.96 अंकले बढ़ेर 2685.54 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 180 वटा कम्पनीको शेयर बढ़ेकोमा 82 वटाको घटेको छ। यस्तै 13 वटा कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन बोटलर्स नेपाल तराईको शेयर 5.33% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.38 अर्ब करोड़को कारोबार भएकोमा आज 337 वटा कम्पनीका 88,51,000 किता शेयर 3.75 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
5: लघुवित्त पीड़ितहरूले काठमाण्डको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशनलाई आज पनि निरन्तरता दिएका छन्। लघुवित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा गएको मंगलबारदेखि अनशन शुरू भयो।
6: आज साउन 15 नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला आज 15 गते दही असार 15 गते दही चिउरा र साउन 15 खीर खाने चलन प्राचीन कालदेखि मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको छ। दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीर स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। आजको दिन इष्टमित्र आफन्तलाई घरमा बोलाएर खीर खुवाउने चलन छ। आज दूधको माग पनि उच्च हुन्छ। आज झण्डै 1 करोड़ लिटर दूध खपत हुने र झण्डै 1 अर्ब रूपियाँ हाराहारीमा कारोबार हुने नेपाल डेयरी एसोसिएशनको अनुमान छ। असार 15 गते दही चिउरा, साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायतका परिकार बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनका अधिकारीहरूले पछिल्लो 24 घण्टामा मोरक्कोबाट झण्डै 49,000 जना प्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेको दावी गरेका छन्। हिजो सार्वजनिक भएका भिडियो र तस्विरहरूमा हजारौं आप्रवासी पौड़ी खेल्दै सेउटा शहरमा प्रवेश गरिरहेको देखिन्छ। आप्रवासीहरू प्रवेश गर्ने क्रम रातभरि नै चलेको स्थानीय संचार माध्यमलाई उद्धृत गरी बीबीसीले जनाएको छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्पेनी अधिकारीका अनुसार स्पेन प्रवेश गर्ने प्रयासको क्रममा कम्तीमा 18 जनाको ज्यान गएको छ। पछिल्ला केही दिनमा सेउटा क्षेत्रमा आइपुगेका प्रवासीको संख्या यो शहरको जनसंख्याको आधा भन्दा धेरै हुन सक्ने अधिकारीहरूको अनुमान छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। स्पेनी अधिकारीले बताए अनुसार पछिल्लो 24 घण्टामा सेउटा क्षेत्रमा प्रवेश गरेका आप्रवासी मध्ये कम्तीमा 7,000 जना बालबालिका छन्। हजारौं आप्रवासीले एकैपटक सीमा पार गरेपछि स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको अधिकारीहरूले बताएका छन्।
6: नेपाल दर्पणमा अब खेल खबर। इटालीका महान फुटबलर फ्रान्को बारेसीको 66 वर्षको उमेरमा आज निधन भएको छ। बारेसी सन् 1980 90 दशकमा एसी मिलानको कप्तान रहेका थिए। मिलानले उनको निधनको पुष्टि गरेको छ। मिलानले 3 पटक युरोपेली कप र इटाली लीग उपाधि जित्दा बारेसी टोलीको सदस्य थिए। फुटबल इतिहासकै उत्कृष्ट डिफेण्डर मानिने बारेसी सन् 1982 इटालीको विश्वकपको उपाधि जित्दा इटालीको सदस्य थिए। सन् 1994 विश्वकपमा इटाली उपविजेता बन्दा पनि उनी टोलीको सदस्य थिए। बारेसीले इटालीबाट 81 र एसी मिलानबाट 719 खेल खेले। उनले सन् 1997 खेल जीवनबाट सन्यास लिएका थिए।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल। सात बुद्धी सहमतिपछि ओमप्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत। सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील। आज विभिन्न जिल्लामा श्रद्धा र्याली।
5: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थाले। अभाव नरहेको तर माग 81 बढेपछि असहज भएको आयल निगमको दावी।
6: विवाह खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिकाको बहुआयामिक पक्षमा सुधार। कक्षा 8 नै दिवा खाजाको कार्यक्रम लैजाने तयारी।
5: स्पेनी शहर सेउटामा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरे। स्पेन प्रवेश गर्ने क्रममा 18 जनाको ज्यान गयो।
6: र इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: कहाँबाट बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6

0: लौ न लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सौजी क्युआर भए
5: ए बगनुस् त, मेसेज आएको छैन।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: सचेत बन्दै ग्यासको प्रयोग गरौं, दुर्घटनाबाट बचौं। ग्यासको चुलो बालेर भान्सा छाडी टाढा नजाऊ। प्रयोग गरिसकेपछि ग्यासको चुलो र रेगुलेटर बन्द गरौं। यथासम्भव ग्यास सिलिन्डरलाई भान्सा कोठा भन्दा बाहिर राखौं। ग्यास सिलिन्डर, रेगुलेटर र पाइप समय समयमा जाँच गरौं। कुनै खराबी वा टुटफुट भए तुरुन्तै फेरौं। ग्यास सिलिन्डर लिँदा सिल भए नभएको तथा सिलिन्डरको समयावधि अनिवार्य रूपमा हेर्ने गरौं। तौल कम भएको, धेरै गनाउने, लिक भएको वा शंकास्पद सिलिन्डर घरमा नल्याऊ। ग्यास गुनाएको बेला बिजुलीको स्विच, सलाई, लाइटरको प्रयोग नगरौं। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: घर पनि कति राम्रो बनेछ, चिटिक्कै भएछ।
3: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
4: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
2: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
5: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ।
6: हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज बान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा।
5: ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
2: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: पछिल्लो तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने। एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-018।
1: सबै हतारै हतार। ए बुढा, आज छुट्टी छ, एउटा राम्रो साडी मलाई पनि चाहिएको छ, छोरालाई स्कुलको ड्रेस, होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला, आज बुटोल जान्न।
2: ए किन नि बुटोल? यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि।
1: हो, हामी कहाँ स्वदेशी तथा विदेशी साडी, फेन्सी सामान, स्कूल ब्याग, कपास र फाइबरका सिरक, डोसना, सिरानीका साथै म्याट्रेस, पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: स्कूल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
1: प्रोप्राइटर प्रताप भण्डारी, मोबाइल 98-570-42-471, फोन 071-562-69। जय दुर्गा युनिफर्म कर्नर, तिलोत्तमा नगरपालिका 5 मणिग्राम रूपन्देही।
3: अब नसा तथा मनोरोगको सफल उपचार लाली गुराँस फार्मेसीमा।
4: विगत लामो समयदेखि टिचिङ हस्पिटल महाराजगंजबाट विशेषज्ञता हासिल गर्नुभएका अनुभवी नसा तथा मनोरोग विशेषज्ञ डाक्टर विक्रम काफलेद्वारा दैनिक बिहान साझा उपचार र परामर्श गरिन्छ।
5: तपाईँमा टाउको दुखी रहने, धेरै मुटु ढुकढुक हुने, चाँडो चाँडो श्वास फेर्ने, श्वास रोकिए जस्तो महसुस हुने, मनमा छटपटाहट हुने, ज्यादै झस्कने, तर्सने, डराउने, काँप्ने, छोप्ने, बेला बेलामा बेहोस हुने, छारे रोग, मिर्गी लागेमा उदास भइरहने, जिउमा फुर्ती नहुने, बढी रिसाउने, झिजो मान्ने, जिउ दुख्ने, दुब्लाउने, निद्रा नलाग्ने, हात खुट्टा झमझम गर्ने, स्मरण शक्ति क्षीण हुँदै गएमा, यौन इच्छा कमी हुँदै गएमा, बच्चाहरूमा पढ्न नसक्ने लठेब्रो भएमा, धेरै रक्सी लागू पदार्थको सेवन गर्ने भएमा, आत्महत्याको इच्छा उत्पन्न हुने, ओछ्यानमै पिसाब फेर्ने समस्या भएमा र बारम्बार एउटै सोचाइ आइरहेमा बुटवलकै एकमात्र नसा तथा मनोरोग क्लिनिक लाली गुराँस फार्मेसी
3: अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेसनल प्याथ ल्याबको ठिक पछाडि, मोबाइल 98-026-3111 र 98-026-21-354।
6: ए दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
7: हो भाई, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
8: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
7: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
8: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएडमा भर्ना खुल्यो।
11: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएडको प्रथम वर्षमा भर्ना खुल्यो।
10: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
11: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
10: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही, फोन 071-414-268, मोबाइल 98-570-34-520।
12: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
13: हाम्रा सेवाहरू
12: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
13: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
12: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
13: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
12: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
14: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
1: सम्पर्क 98574 98574 र 98573720।
8: बुटोल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
14: हाम्रा सेवाहरू
8: जनरल फिजिसियन,
14: स्त्री तथा प्रसुति,
8: बाल रोग,
14: छाला तथा यौन रोग,
8: हाड जोड्ने नसा तथा बात रोग,
14: टाउको तथा मनोरोग,
8: नाक कान घाँटी,
14: जनरल सर्जरी,
8: भिडियो एक्सरे,
14: डिजिटल एक्सरे,
8: ईसीजी,
14: डेन्टल तथा प्याथोलोजी,
8: फिजियोथेरापी
14: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
15: किशोर किशोरी, युवाहरू र 15-49 वर्ष को महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपर्टी र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
16: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
17: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 071-562-832, मोबाइल
18: 98570-21-835।
19: नमस्ते है नमस्ते, होइन बुढेसकालमा के कुरामा हो बुढा बुढी गफित
20: के हुनु नस्नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दैछौ क्या?
19: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
21: लौ, ढुङ्गो खोज्दा देउतै मिले चाहिँ भयो, के गर्नुपर्छ भन्दिउँ त नानी?
19: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
22: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
23: सबै मिलाई खुवाऊ।
22: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
24: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
25: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खाने कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि? आईडीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्यूट्रिशन परियोजना तथा कृष्णसार एफएम द्वारा सचेतनाका लागि जारी सन्देश।
26: स्नातक तह भर्ना सम्बन्धी रामबडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए। भर्ना कार्यक्रम चलिरहेको छ, कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 98-570-42-624। बीए र बीएड को लागि 98-471-29-657।
27: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
28: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
27: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
28: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
27: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
29: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोधले हुन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
0: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
2: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
0: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
2: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
0: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
2: 6 महिनापछि आमाको दूधसँगै थप आहार पनि खुवाऊ।
0: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिउ।
2: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
0: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
10: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: स्वास्थ्य घर वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशीनुको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मान रोपौं, मुरी फलाउं। खेती योग्य जमिन बाँझो नछाडौं। पसिना बगाउं, समुन्नत बनाऊ। आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
2: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
3: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
2: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
3: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
2: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
3: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
2: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
3: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
2: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
4: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको

0: गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
0: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
0: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
5: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
4: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं।
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं।
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं।
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं।
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ।
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले नगरौं।
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
9: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
10: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
9: खै के औषधि रहेछ? ला, यो त प्रतिजैविक औषधि यानि एन्टिबायोटिक्स पो रहेछ।
10: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनुहुन्छ त?
11: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा यी औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
10: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन।
11: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
10: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं।
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
13: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
12: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
13: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ, छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, मलाई पनि योगदान दिन सक्छिन्।
12: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
15: यसो बिहे पार्टीमा हेर्यो, सबैका बुढी झपक्क गहनामा सजिएर आउने। मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको, कहाँ बनाइदिने होला?
12: तपाईँ बनाइदिन्छु त भन्नुहोस्, बनाउने ठाउँमा त म लैहाल्छु नि। गहनामा खास, सधैँको विश्वास।
15: आकर्षक डिजाइनका भने जस्ता सोचे जस्ता गहनाहरूको एक मात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह,
16: तिलोत्तमा 5 मडिग्राम रूपन्देही।
12: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका सुन चाँदीका रेडिमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायनका गहना निर्माण गरिन्छ। ए सुन्नुहोस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
17: सम्पर्क नम्बर 071560090, मोबाइल नम्बर 9 4 72 12।

0: 8882 र 98470-2470।
1: किन झोक्राउनु भन्छ काका?
2: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
1: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
2: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
3: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी दिने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मेल, मोबाइल 98570-21757 र 98472-96228।
4: ए बुढा हेर्नुहोस् त, आज पनि रेखा दाईले रिता भाउजूलाई रक्सी खाएर पिटेछन्।
5: ए जान्त जान्त
6: होइन, के भयो बाबु? ल ल नात्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिविन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
1: उत्सवको पर्व
8: एसआर किप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
1: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
8: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
1: फोन नम्बर 071-542-6999।
9: सौजी क्युआर भयो
10: है? ए बोक्नुहोस् त, मेसेज आएको छैन।
11: घरी एसएमएस आएन।

नमस्कार, रेडियो लुम्बिनीबाट साँझ 7 बजेको हाल खबरमा दिवाकर पन्थीको स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइन www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूमा मुख्य खबर शीर्षक। राष्ट्रपा सभापति लामी थानेद्वारा धार्मिक क्षेत्रका अगुवासँग छलफल, सद्भाव खलबल ल्याउने कार्यमा संलग्न नहुन धार्मिक अगुवाहरूको अपील। अप्तानगंज घटनाले लिएर विभिन्न जिल्लामा सद्भाव र्याली, लुम्बिनीमा शान्ति पाठ, सामाजिक सद्भावमा खलल पुर्याउने 8 जना पक्राउ, एसएसपीदेखि एआईजीसम्म 15 अधिकृत खटिए मधेसमा। सरकारले एक वर्षमा लियो 4.5 खर्ब सार्वजनिक ऋण, कुल दायित्व पाउने 30 खर्ब, राजधानी अनियमितता मुद्दाको विशेष अदालतमा सुनवाई, 10 अर्ब बिगो दावी गरिएका ठेकेदार थापा साधारण तारिखमा रिहा। लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको गृहकार्य, मुख्यमन्त्री आचार्यले थाल्नुभयो दलहरूसँग छलफल। नेपाल बंगलादेश व्यापार विस्तारमा सहकार्य गर्ने बंगलादेशका राजदूत रहमानको प्रतिबद्धता, उमेर हदका कारण सेवानिवृत्त तिरोत्तमा वडा नम्बर 5 का वडा सचिव खतिवडाको विदाई। गिरवान सरस्वती संस्कृत तथा साधारण माविमा विद्यालय व्यवस्थापन समिति गठन, र नेपालका 2 स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्नेछन्।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब खबर विस्तारमा। सुनसरी लगायतका जिल्लामा केही दिनदेखि भइरहेको तनावबीच धार्मिक संगठनका अगुवाहरूले नागरिकमा संयम रहन उत्तेजनात्मक घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपील गरेका छन्। आज सिंहदरबारमा राष्ट्रपा सभापति रवि लामिछानेसँगको भेटपछि विश्व हिन्दू महासंघ अल सलाम सोसाइटी र जमियत उल्मा ए नेपालका प्रतिनिधिहरूले संयुक्त रूपमा अपील जारी गरेका हुन्। विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिंसात्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन उत्तेजनात्मक घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपील गर्दछौ, उहाँहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी, जमियत उल्मा ए नेपालका अध्यक्ष मोहम्मद खालिल सिद्दिकी, विश्व हिन्दू महासंघका सचिवालय सदस्य राजुराम फुयाल र अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाहीले संयुक्त विज्ञप्ति जारी गर्नुभएको हो। उहाँहरूले सबै धर्मको भाव मानव कल्याण, सहिष्णुता, अभिवृद्धि र सामाजिक एकता तथा भाइचारा सुदृढ़ गर्ने रहेको जारी विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई विभेद र उचनीच नगर्ने तथ्य स्वीकार्दै सामाजिक एकतालाई बलियो बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो, जारी विज्ञप्तिमा भनिएको छ। सदैवदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापहरूप्रति सचेत रहन अपील गर्दै विज्ञप्तिमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनैतिक दल, धार्मिक अगुवा, नागरिक समाज, संचार माध्यम तथा सम्पूर्ण सरकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिका मार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुनस्थापित गर्न सक्रिय योगदान दिन अपील गरिएको छ। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्याली निकालिएको हो। यसै क्रममा काठमाडौँको माइतीघर मण्डलामा नागरिक अपील तथा ऐक्यबद्धता र्याली निकालिएको छ। देशभर देखिएका द्वन्द्वका घटनाहरू बढ़न थालेपछि आज शान्ति, सद्भाव र सामाजिक एकताका लागि भन्दै नागरिक अगुवाहरूले र्याली निकालेका हुन्। र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील गरिएको छ। र्यालीमा एक नेपाली साझा जिम्मेवारी, सबैको सम्मान, सबैको सुरक्षा, सबैको नेपाल विविधतामा एकता, एकतामा शक्ति जस्ता दर्जनौ सद्भावपूर्ण नाराहरू सहितका प्लेकार्ड प्रदर्शन गरिएका थिए। र्यालीमा विभिन्न क्षेत्रका नागरिक अगुवाहरूको सहभागिता रहेको थियो। यसैबीच बुद्ध जन्मस्थल लुम्बिनीमा भिक्षु भिक्षुणीहरूले मुलुकमा शान्ति, सद्भाव, सहिष्णुता र भ्रातृत्व कायम होस् भन्दै शान्ति पाठ गरेका छन्। लुम्बिनी विकास कोषद्वारा आज बिहान मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा थेरवादी र महायानी सम्प्रदायले शान्ति पाठ गरेका हुन्। विगत केही दिनदेखि पूर्वी तराईमा अशान्तिका घटना बढ़दै जाँदा समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न बुद्धका शिक्षा उपयोगी भएको शान्ति पाठका सहभागीहरूले बताए। यो कठिन अवस्थालाई थप दचिल बन्न नदी समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न लुम्बिनीबाट अपील गरिएको भिक्षु सागर धम्मले बताउनुभयो। वर्तमान जटिलताबाट मुलुकलाई निकास दिन बुद्ध शिक्षा अहिले पनि उत्तिकै सान्दर्भिक र अनुकरणीय भएकाले लुम्बिनीबाट शान्तिको सन्देश दिन कार्यक्रम गरिएको लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव हिमाल उप्रेतीले बताउनुभयो। सामाजिक सञ्जालमा खलल पुर्याउने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सिराबाट पाँच र धनुषाबाट तीन गरी आठ जनालाई पक्राउ गरिएको हो। सामाजिक सद्भाव खलल पुर्याउने तथा साम्प्रदायिकता भड्काउनेलाई कानूनी दायरामा ल्याइने प्रहरीले बताएको छ। 10 साउनको राति सुनसरीको कप्तानगंजमा दुई समुदायबीच झडप हुँदा चलेको गोलीबाट एकजनाको मृत्यु भएको थियो। त्यसपछि अहिले तराईका अन्य जिल्लामा पनि तनाव भएको छ। अहिलेसम्म 3 जनाको मृत्यु भएको छ। यसैबीच तराई मधेसमा विकसित पछिल्लो घटनाक्रमको सुरक्षा आकलन गर्दै प्रहरी प्रधान कार्यालयले एसएसपीदेखि एआईजीसम्मका 15 अधिकृतलाई तराई मधेस क्षेत्रमा खटाएको छ। प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा डीआईजी अभिनारायण काफलेका अनुसार 15 उच्च अधिकृतलाई तराई मधेस परिचालन गरिएको हो। गत साउन 10 सुनसरीको कप्तानगंजमा दुई समुदायबीच विवाद हुँदा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु भएको थियो। त्यसपछि सोही विषयलाई लिएर कारण देखाउँदै तराईका मोरङ, सुनसरी, सिराहा, धनुषा लगायतका जिल्लामा तनाव सिर्जना भएको थियो। सरकारले गत आर्थिक वर्ष 2082-83 4,47,16,00,00,000 रूपियाँ बराबर सार्वजनिक ऋण परिचालन गरेको छ। लक्ष्य अनुसार आन्तरिक राजस्व नउठ्नु र राजस्वबाट मुस्किलले चालू खर्च मात्र धान्न सक्ने अवस्थाबीच सरकारले सार्वजनिक ऋणको साभा ब्याज भुक्तानी र पुँजीगत खर्चका लागि पुनः ऋण दिनुपर्ने बाध्यता छ। गत वर्ष सरकारले 88,50,00,00,000 बाह्य ऋण परिचालन गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। यस आर्थिक वर्षमा आन्तरिक ऋण 3,58,66,00,00,000 उठाइएको छ। यससँगै नेपाल सरकारले तिर्न बाँकी सार्वजनिक ऋण 29,74,90,00,00,000 पुगेको छ। पछिल्लो आर्थिक वर्ष 2081-82 असार मसान्तसम्म 26,74,04,00,00,000 रहेको सार्वजनिक ऋण गत आर्थिक वर्षमा विनिमय दरमा भएको नोक्सानी सहित 3,85,00,00,000 खुद वृद्धि भएको छ। नेपालको सार्वजनिक ऋणमा बाह्य ऋण हिस्सा 53.77% छ, 15,99,48,00,00,000 र आन्तरिक ऋण हिस्सा 45.07% छ, 13,75,00,00,000 रूपियाँ कायम भएको छ। यस वर्ष अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा बाह्य ऋणमा 1,67,00,00,000 रूपियाँ बराबर अतिरिक्त भार थप भएको छ। नेपालको कुल गार्हस्थ उत्पादन जीडीपीको तुलनामा 45.07% सार्वजनिक ऋण पुगेको छ। यसमध्ये बाह्य ऋण जीडीपीको 24.23% र आन्तरिक ऋण 20.85% रहेको छ। राजधानी अनियमितता मुद्दाको सुनवाईका लागि आफै विशेष अदालतमा हाजिर भएका सिद्धार्थ थापा साधारण तारिखमा रिहा हुनु भएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उहाँलाई साधारण तारिखमा राख्न आदेश दिएको हो। उहाँका विरूद्ध प्रहरीले गैर कानूनी लाभानी अन्तर्गत 10,13,04,61,000 रूपियाँ बिगो दावी गरेको थियो। तर विशेष अदालतले सामान्य धरौटी पनि नलिई थापालाई साधारण तारिखमा छोडेको हो। असार 2 राजधानी विभागका महानिर्देशक तीर्थ हरियालसँगै पक्राउ सूचीमा रहेका उहाँ छोरीको बर्थडे भनेर विदेश जानुभएको थियो। उहाँ राजधानी छपाईको ठेक्का पाएको जर्मन कम्पनी भेरिडोस जीएमबीएचका नेपाली एजेन्ट हुनुहुन्छ। यी पासपोर्ट खरिद प्रक्रियामा भेरिएसिन आदेशको दुरूपयोग गरी राज्यलाई आर्थिक भार पारेको आरोपपछि महानिर्देशक अर्याल पक्राउ पर्नु भएको थियो। प्रतिस्पर्धात्मक टेण्डर नगरी पुरानै आपूर्तिकर्ता थापासँग सम्झौता थप्दा राज्यलाई घाटा परेको आरोप थियो। राजधानी विभागले 5 लागि 64,000 थान ई पासपोर्ट खरिद गर्न 2081 मंगिरमा टेण्डर निकालेको थियो। 1.5 छोटो अवधि तोकेर निकालिएको उक्त टेण्डर प्रारम्भिक चरणबाटै वाद विवादमा परेको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारमा सहभागी हुने दलहरूसँग मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुङ्ग्याउने विषयमा छलफल शुरू गर्नुभएको छ। आज मुख्यमन्त्री आचार्यले सरकारमा सहभागी दलका नेताहरूसँग छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। छलफलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका दलका नेता जोगबहादुर महरा, प्रमुख सचेतक इन्द्रजीत थारू, पूर्व मन्त्री दिपेन्द्र पुन सहभागी हुनुहुन्छ। त्यस्तै नेकपा एमालेबाट कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री तुलसी प्रसाद चौधरी तथा जनता समाजवादी पार्टी नेपालका तर्फबाट युवा खेलकुद मन्त्री सन्तोष पाण्डे र आर्थिक मामिला तथा कानून मन्त्री भण्डारीलाल अहिर सहभागी हुनुहुन्छ। लुम्बिनीमा मन्त्रालयको संख्या घटाएर मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय बाहेक 8 मन्त्रालय कायम गरिएका छन्। अब मन्त्रालयको नयाँ संरचना अनुसार सरकारमा सहभागी दलहरूलाई जिम्मेवारी दिने तयारी गरिएको छ। यसअघि लुम्बिनी प्रदेश सरकार 12 मन्त्रालयबाट सञ्चालन हुँदै आएको थियो। प्रशासनिक खर्च घटाउने, कार्य सम्पादन प्रभावकारी बनाउने र मन्त्रालयबीचको समन्वय बढ़ाउने उद्देश्य सहित मन्त्रालयको पुनर्संरचना गरिएको हो। सरकारमा सहभागी दलहरूबीच कुन मन्त्रालयमा कुन दलले लिने भन्ने विषयमा छलफल भएको हो। दलहरूको प्रतिनिधित्व, राजनैतिक सहमति र कार्य सम्पादन क्षमतालाई आधार बनाएर मन्त्रालयको जिम्मेवारी टुंग्याउने तयारी गरिएको छ। लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री सहित 5 र जनता समाजवादी पार्टी जसपा नेपालका 2 मन्त्री हुनुहुन्छ। नेपाली कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि मन्त्रालय मुख्यमन्त्री आचार्यले सम्हाल्दै आउनु भएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर पाँच का वडा सचिव हरिप्रसाद खतिवडा उमेर हट का कारण सेवानिवृत्त भएपछि आज वडा कार्यालयले एक कार्यक्रम का बीच विदाई गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा सचिव खतिवडाको सम्मान सहित विदाई गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष रमेश डुमरेले खतिवडाले आफ्नो सेवा कालभर इमानदार जिम्मेवारी र समर्पणका साथ काम गर्दै वडा कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।
2: वहाँको विशेष कार्यकाल 57 सालदेखिको सामाजिक अथवा चाहिँ एउटा सरकारप्रति देखाएको वफादारीकाले उहाँले लामो समय सायद हाम्रै वडामा बिताउनु भयो होला। यसमा हजुरले हाम्रो सबैको साथ सहयोग र उहाँको भावनात्मक जोडाइले उहाँको काम गर्ने शैलीले आज सफल भएको छ। हामीले नचाहँदा नचाहँदै पनि उहाँलाई भौतिक रूपमा विदाई गर्दैछौ। तथापि उहाँले चाहिँ प्रतिबद्धता देखाइसक्नुभयो। यहाँको कुनै पनि काममा अझै पनि हजुरहरूको कार्यकाल होस् या आगामी दिन होस् मेरो चाहिँ सद्भाव र मेरो चाहिँ जतिसुकै व्यस्तता भए पनि मेरो भौतिक होस् या प्रत्यक्ष होस् या अप्रत्यक्ष सहयोग रहनेछ। मैले के गर्नुपर्छ सर, कति बेला आउनुपर्छ, यहाँ भिडभाड होला, समस्या पर्ला, त्यसमा हातेमालो गर्न अब आउने सचिवजीलाई पनि सहयोग गर्न र हजुरहरूलाई सहयोग गर्न तत्पर छ भन्दछ। त्यसको लागि उहाँलाई उच्च सम्मान पनि गर्न चाहन्छु र उहाँलाई धन्यवाद पनि।
1: विदाईमा मन्तव्य व्यक्त गर्दै सेवानिवृत्त वडा सचिव खतिवडाले आफ्नो कार्यकालमा सहयोग गर्ने जनप्रतिनिधि कर्मचारी विभिन्न संघ संस्था तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक सेवामा रहँदा नागरिकको अपेक्षा पूरा गर्न सदैव प्रयासरत रहेको उल्लेख गर्दै स्थानीय तहको विकास र समृद्धिका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।
3: असजिलो गाह्रो असन्तुष्टि कुनै दिन मैले उहाँको बिचबाट बरु कार्य सम्पादन कार्यक्रममा नीति नियममा रहन पर्दा कानुनमा टेक्नु पर्दा कतै यहाँका अपेक्षा यहाँका सोचाइ यहाँका उद्देश्य मैले कतै पूर्ण रूपमा सहयोगको गर्न सकिनँ कि असहयोग गरेको भन्ने मेरो सोचाइ छ।
1: कार्यक्रममा जनप्रतिनिधि टोल विकास संस्थाका प्रतिनिधि कृषि सञ्जालका पदाधिकारी मेलमिलापकर्ता स्वयंसेवक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता थियो। सहभागीहरूले खतिवडाको योगदानको प्रशंसा गर्दै उहाँको आगामी जीवन सफल र सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमका अवसरमा सेवानिवृत्त वडा सचिव खतिवडालाई सम्मान पत्र तथा मायाको चिन्ह प्रदान गरिएको थियो। रूपन्देही उद्योग संघले नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद साफिकुर रहमानलाई स्वागत गर्दै नेपाल बंगलादेश बीचको व्यापार लगानी तथा औद्योगिक सहकार्य विस्तारका विषयमा अन्तर्क्रिया गरेको छ। आज संघको कार्यालयमा आयोजित कार्यक्रममा यस क्षेत्रको औद्योगिक अवस्था, निर्यात आयातका चुनौती, लगानीका सम्भावना र द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबूत बनाउने विषयमा उद्योगी व्यवसायी र राजदूत रहमानबीच छलफल भएको हो। त्यसक्रममा राजदूत रहमानले नेपाल र बंगलादेशबीच व्यापारिक सम्बन्ध विस्तारका लागि विद्यमान अवरोध हटाउन आफूले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपालबाट बंगलादेशमा निर्यात गर्न सकिने वस्तु, बंगलादेशबाट नेपालमा आयात भइरहेका सामग्री तथा दुवै देशका निजी क्षेत्रबीच सहकार्यका सम्भावनाबारे विशेष चासो व्यक्त गर्नुभयो। नेपाल र बंगलादेशबीच रहेको मैत्रीपूर्ण सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो। संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले रूपन्देही औद्योगिक उत्पादनको प्रमुख केन्द्रका रूपमा विकास भइरहेको बताउँदै नेपालबाट निर्यात भइरहेका उत्पादनलाई बंगलादेशी बजारमा सहज पहुँच दिलाइदिन आग्रह गर्नुभयो। छलफलका क्रममा दुवै पक्षले नेपाल बंगलादेश बीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्न निजी क्षेत्रबीच निरन्तर संवाद, उद्योगीहरूको पारस्परिक भ्रमण तथा व्यापार सहजीकरणका विषयमा सहकार्य अघि बढ़ाउने सहमति जनाएका थिए। गिरवाड सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय तिलोत्तमा पाँच मणिग्राम रूपन्देहीको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भएको छ। विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संगठन सहजीकरण समिति का संयोजक तिलोत्तमा नगरपालिका शिक्षा शाखा का प्रमुख धनीप्रसाद शर्मा को अध्यक्षता में बसेको अभिभावक भेलाले दशरथ शर्मा अधिकारी को अध्यक्षता में चार सदस्यीय विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन गरेको छ। त्यसैगरी तिलोत्तमा नगरपालिका वडा नम्बर पांच का वडा सदस्य हरिपन्थी जनप्रतिनिधि का रूप में सिफारिश हुनु भएको छ। नवगठित सदस्यहरूमा गंगा रायमाझी देवका चापागाई र कृपा पाण्डे हुनुहुन्छ। त्यसैगरी नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ शर्मा अधिकारीको अध्यक्षतामा भएको बैठक तथा भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा रत्ती पराजुली, सदस्यहरूमा शेषकान्त ढकाल, कमला जोशी, ओमनाथ बराल, आरती ढकाल, विष्णु पंगेनी, गंगा रायमाझी सर्वसम्मत चयन हुनु भएको छ। धनीप्रसाद शर्माको संयोजकत्वमा भएको कार्यक्रममा वडा अध्यक्ष रमेश डुमरेले नवगठित विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक समितिलाई बधाई, शिक्षक अभिभावक संघलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। शिक्षक प्रतिनिधिमा शिक्षक दीपा पाण्डे गौतमलाई चयन गरेको विद्यालयका प्रधानाध्यापक दिलराज भण्डारीले बताउनुभयो। सहायक प्रधानाध्यापक दयानिधि आचार्यको स्वागत भएको कार्यक्रम स्वागतमा कार्यक्रम भएको प्रधानाध्यापक दिलराज भण्डारीले जानकारी दिनुभयो। नेपालका दुईजना स्केटिङ खेलाड़ीले आउँदो 20औं एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएका छन्। अबको डेढ़ महीनापछि जापानमा हुने 20औं एसियन गेम्समा नेपालको 22वटा खेल विधाका खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा तयारी गर्ने भएका हुन्। दुईजना पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राईले एक महिनासम्म बैंककमा प्रशिक्षण गर्नुहुनेछ। उहाँहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिनुभयो। त्यसका लागि उहाँहरू आज बैंकक प्रस्थान गर्नुहुनेछ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदमा भएको कार्यक्रमका बीच उहाँहरूलाई विदाई गरिएको छ। यही खबरसँगै हामी हालखबरको अन्त्यमा छौं। हालखबर सक्नु अघि मुख्य खबर शीर्षक। राष्ट्रपति सभापति लामिछानेद्वारा धार्मिक क्षेत्रका अगुवाहरूसँग छलफल, सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन धार्मिक अगुवाहरूको अपील। कप्तानगंज घटनालाई लिएर विभिन्न जिल्लामा सद्भाव र्याली, लुम्बिनीमा शान्ति पाठ, सामाजिक सद्भावमा खलल पुर्याउने 8 जना पक्राउ, एसएसपीदेखि एआईजीसम्म 15 अधिकृत खटिए मधेसमा। सरकारले एक वर्षमा लियो 4.5 खर्ब सार्वजनिक ऋण, कुल दायित्व पाउने 30 खर्ब, राजधानी अनियमितता मुद्दाको विशेष अदालतमा सुनवाई, 10 अर्ब बिगो दावी गरिएका ठेकेदार थापा साधारण तारिखमा रिहा। लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको गृह कार्य, मुख्यमन्त्री आचार्यले थाल्नुभयो दलहरूसँग छलफल, नेपाल बंगलादेश व्यापार विस्तारमा सहकार्य गर्ने बंगलादेशका राजदूत रहमानको प्रतिबद्धता। उमेर हदका कारण सेवानिवृत्त तिलोत्तमा वडा नम्बर पाँचका वडा सचिव खतिवडाको विदाई, गिरमाण सरस्वती संस्कृत तथा साधारण माविमा विद्यालय व्यवस्थापन समिति गठन। र नेपालका दुई स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने। यिनै खबरसँगै साँझ 7 बजेको हालखबर सकियो। शान्ति समृद्धि र रूपान्तरणका लागि सुन्दै रहनुहोला रेडियो लुम्बिनी। नमस्कार।

0: किन झोक्राउनु भन्छ काका?
1: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
0: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुस् बुद्ध फाइबरमा।
1: ए बुद्ध फाइबर, कामछोली पनि त्यही भन्थ्यो।
2: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी हुने न फुट्ने रङ गर्न नपर्ने फाइबरका ढोका पल्ला, फाइबर जस्ता पाता, पार्किङ सेड पाता, डस्टबिन, डेस्क बेन्च, चिपलेटी, प्ले स्टेशनका सामग्री लगायतका सम्पूर्ण फाइबरका सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबरका लागि बुद्ध फाइबर उद्योग सोरुम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 98571 र 98472928।
3: ए बुढा हेर्नुहोस् त, आज पनि रिखे दाइले रिता भाउजूलाई रोक्सी खाएर पिटेछन्।
4: ए जान्त जान्त
5: होइन, के भयो बाबु?
6: अंकल, अंकल, बाबाले मम्मीलाई पिट्नु भयो।
5: ल ल नाच्यो बाबु, हामी आइपुग्यौ त। केही समय सुधार केन्द्रमा राखौ न, त्यसका लागि म आफै पहल गर्छु।
7: परिवारको सम्मान र व्यवहार परिवर्तनले सभ्य समाज निर्माण हुन्छ। सभ्य समाज निर्माण गर्नु हामी सबैको दायित्व हो। मदिराजन्य हिंसा अन्त्यको यात्राका लागि सिबिन नेपाल र रेडियो लुम्बिनीको जनहितमा जारी सन्देश।
8: उत्सवको पर्व
9: एसआर इप्सन क्यानन ब्रान्डको 5 नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
8: इपिएससी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
9: कृषि विकास बैङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
8: फोन नम्बर 0175 4569 5 49 6 49।
10: सौजी क्युआर भयो है?
11: ए बगाउनुहोस् त, मेसेज आएको छैन।

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्ति नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बारात नागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिश र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिशिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 98570-72397 र 98475-42914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।
5: काका निकै टोलाएर हेर्नु भयो मेरो बगैँचा।
6: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी, एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
5: के तपाईँको बगैँचामा फल लागेको छैन?
6: अरे हजुर।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सामाजिक सद्भाव कायम गर्न सरकार सक्रिय, सद्भाव बिगार्ने गतिविधिबाट टाढा रहन धार्मिक अगुवाको संयुक्त अपील। तनावग्रस्त क्षेत्रमा सुरक्षा कड़ा, अवस्था विस्तारै सामान्य हुँदै
1: सामान्यकरण हुँदैछ। सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ।
0: भ्रष्टाचार मुद्दामा बड़ी केदार गाउँपालिकाका पूर्व उपाध्यक्ष इन्द्र कुमारी बोहरा जेल चलान। मधेसको अवस्थाका कारण लोकसेवा परीक्षाको तालिका संशोधन। तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन।
2: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न, पीड़ितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु।
0: माइती घरमा लघु वित्त पीड़ितको पाँच बुधे माग सहित आमरण अनसन जारी। अपमानजनक शब्द सच्याउन सर्वोच्चको परमादेश। बर्खामा पहिरोको जोखिम बढ़दो, संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह।
3: बिस्तारै बग्ने पहिरोमा छ भने रूखहरू ढल्किने, पोलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ त्यो आवाज नै चटचट चटचट जस्तो आवाज आउने सुनिन्छ।
0: र स्पेनको एउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश। आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपमा विश्वकपका खेल 12 स्थानमा हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: हिन्दू धर्मावलम्बीहरूको दशैं तिहारको समयमा मुस्लिम समुदायका व्यक्ति कोही पाहुना भएर त कोही मित दाई मित भाई दिदी बहिनीको रूपमा स्वागत सत्कार गरिएका उदाहरण हाम्रै समाजमा भेटिन्छन्। मोहरम, इदल लगायत मुस्लिम समुदायको चाडबाडमा हिन्दू धर्मावलम्बी साथीभाई बोलाउने रमाउने सदियौंदेखिको परम्परा जस्तै भइसकेको छ। जुनसुकै भाषा जाति धर्मको भए पनि नेपाली हुनुको नाताले सम्बन्ध साथ र सहयोग आदान प्रदान गरिरहेका बेला हाम्रो सोचाई र बुझाई सकारात्मक बन्दै जानु पनि महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
5: सुनसरी सहित केही जिल्लामा देखिएको तनावका बीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयमता अपनाउन र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न संयुक्त अपील गरेका छन्। राष्ट्रपा सभापति रवि लामिछानेसँग भेटपछि जारी गरिएको विज्ञप्तिमा धर्मको नाममा हिंसा, घृणा र उत्तेजना फैलाउने गतिविधिमा नलाग्न आग्रह गरिएको छ। संयुक्त विज्ञप्तिमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता र सामाजिक एकता भएको उल्लेख गर्दै संवाद सहकार्यबाट शान्ति कायम गर्न सबै पक्षलाई जिम्मेवार भूमिका खेल्न आह्वान गरिएको छलफलमा सहभागी धार्मिक संगठनका अगुवा रामचन्द्र तिवारीले बताउनुभयो।
6: सुनसरी जिल्लाको देवानगंज क्षेत्रमा केही दिन अघि भएको दुखद घटना तथा सोही घटनाका कारण मधेस प्रदेशमा समेत सिर्जित असहज परिस्थितिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक राष्ट्र हो। यहाँको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी सम्मान र राष्ट्रिय एकता र पहिचानका आधार हुन्। कुनै पनि घटना वा विवादका कारण राष्ट्रिय एकता र पहिचानमा आँच पुग्नु हुँदैन भन्नेमा हामी स्पष्ट छौं।
5: यसैबीच प्रधानमन्त्री भलिन्द्र शाहले तराई मधेसमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेस केन्द्रित राजनैतिक दलका शीर्ष नेताहरू र सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। छलफलमा वहाँले सुनसरी लगायतका जिल्लामा देखिएको संवेदनशील अवस्था समाधान गर्न सरकार योजनाबद्ध रूपमा सक्रिय रहेको बताउनु भएको छ। मधेस प्रदेशका सत्तारूढ़ सांसदहरूसँगको छलफलमा वहाँले नागरिकको सुरक्षा, सामाजिक सद्भाव र घटनाको निष्पक्ष छानबिन सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नु भएको छलफलमा सहभागी नेताहरूले बताएका छन्। प्रधानमन्त्रीले सांसदहरूलाई आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग संवाद गर्न, विश्वास बढ़ाउन र धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके रावतले बताउनुभयो।
7: प्रहरी र बल प्रयोगबाट मात्रै यस्तो कुरा चाहिँ समाधान हुँदैन भन्ने कुरा यहाँको नेपाली सेना प्रहरीले पनि बुझ्नुपर्छ, यो चाहिँ संवाद मार्फत हुनुपर्छ। र त्यसको लागि आज हामीले सुझाव पनि दियौं कि अन्तर धार्मिक काउन्सिल जस्तो हरेक जिल्लामा बनाउने, त्यसमा चाहिँ सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्ने र त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस् र हरेक समुदायमा के हुन्छ केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, त्यो चाहिँ हरेक महिना हुने, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर रूपमा त्यहाँ लागू गर्न सकियोस्।
5: सांसदहरूले पनि स्थानीय तहमा संवाद, जनचेतना र अफवाह नियन्त्रणका अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। सुनसरीको देवानगंजमा भएको घटनापछि विरोध प्रदर्शन चर्किएसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्। सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ। मधेसको सुरक्षा अवस्थाबारे सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता अभिनारायण काफ्लेले भन्नुभयो,
1: पछिल्लो सुरक्षा अवस्था सामान्यीकरण हुँदैछ, सबै प्रहरी जनशक्तिहरू शान्ति सुरक्षाको अवस्थालाई सामान्यीकरण गर्नलाई खटिरहेको अवस्थाहरू छ। ती जिल्लाहरूमा थप मदतको रूपमा अन्य ठाउँहरूबाट प्रहरी जनशक्तिहरू खटाइएको छ। केही ठाउँहरूमा सुरक्षा संवेदनशीलताको आधारमा ड्रोनसम्मले सुरक्षा व्यवस्थाको मनिटरिङ गर्ने कामहरू गरिरहेको छ भने सामाजिक सद्भाव कायम राख्ने गरी स्थानीय जनप्रतिनिधि धार्मिक अगुवाहरूसँग समेत स्थानीय अगुवाहरूसँग समन्वय गर्दै व्यवस्थापन मिलाउने कामहरू गरिएको छ सुरक्षा व्यवस्थापन।
5: स्थानीय प्रशासनहरूका अनुसार पनि अवस्था क्रम सामान्य बन्दै गएको छ। सबै जिल्लाका प्रमुख जिल्लाधिकारीले सामाजिक सञ्जालमा अफवाह वा भ्रामक सूचना नफैलाउन र सबैलाई स्वयंम अपनाउन आग्रह गरेका छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सुनसरीको देवानगंज स्थित पूर्वी तराई मधेसका क्षेत्रमा भएका हिंसात्मक घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई निर्देशन दिनुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले घटनाको सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही गर्न सरकारलाई आग्रह गर्नुभयो।
2: तत्काल तथ्य सत्य निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषी उप कानूनी कार्यवाही गर्न, पीड़ितलाई न्याय दिलाउन, उचित क्षतिपूर्ति र घाइतेहरूको निशुल्क उपचार सुनिश्चित गर्न नेपाल सरकारलाई आग्रह गर्दछु। भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानूनी, प्रशासनिक तथा सुरक्षा सम्बन्धी प्रभावकारी उपाय अवलम्बन गर्न तथा घटनाको यथार्थ विवरण सार्वजनिक गरी नागरिकमा शान्ति, सुरक्षा र विश्वासको वातावरण कायम गर्न पनि सरकारलाई अनुरोध गर्दछु।
5: डोटीको बडिकेदार गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष इन्द्र कुमारी बोहरालाई विशेष अदालतले भ्रष्टाचार मुद्दाको प्रवक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। मुद्दाको सुनवाईको लागि आफै अदालतमा उपस्थित हुनुभएका बोहराले तारिखमा बस्न माग गरे पनि अदालतले अस्वीकार गरेको हो। बोहरासँगै तत्कालीन अध्यक्ष कृष्ण बहादुर चन्दलाई पनि थुनामा पठाउने आदेश भएको छ। अख्तियारले नदीजन्य पदार्थ उत्खननबाट उठ्नुपर्ने राजस्व संकलन नगरी राज्यलाई 14,10,240 रूपियाँ नोक्सानी पुर्याएको आरोपमा उनीहरू सहित 8 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध संघर्षरत पीड़ितहरूले काठमाण्डुको माइतीघर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशन जारी रहेका छन्। 5 बुधे माग राख्दै उनीहरूले आमरण अनशन जारी रहेका हुन्। उनीहरूले वित्तीय शोषण अन्त्य, सामाजिक न्यायको सुनिश्चितता र सर्वोच्च अदालतको परमादेश अनुसार तयार प्रतिवेदन कार्यान्वयन गर्न माग गरेका छन्। साथै विशेष वित्तीय ऐन खारेज, ब्याज छूट सहित सहज ऋण, रोजगारी र उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग उनीहरूको रहेको छ। सर्वोच्च अदालतले सरकारी अभिलेखहरूमा व्यक्तिको अपमानजनक शब्द सच्याउन सरकारका नाममा परमादेश जारी गरेको छ। विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गर्नुभएको रिटमा न्यायाधीश हरिप्रसाद फुयाल र शान्ति सिंह थापाको संयुक्त इजालसले नागरिकको सो पहिचान र सम्मानको अधिकारलाई आधार बनाउँदै यस्तो फैसला गरेको हो। अदालतले जनजागरण, नागरिकता तथा अन्य सरकारी कागजातमा व्यक्तिले रोजेको पहिचान प्रयोग गर्न पाउने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। शब्दकोशमा सम्मान अर्थ देखिए पनि सामाजिक व्यवहार र ऐतिहासिक सन्दर्भका कारण कुनै शब्दले समुदायमा अपमानको अनुभूति गराउन सक्ने अदालतको ठहर रहेको छ। साझा खबरमा अब विदेशका खबर। मोरक्कोबाट उत्तर अफ्रिका स्थित स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा करिब 49,000 आप्रवासी प्रवेश गरेका छन्। स्पेनी अधिकारीहरूका अनुसार उनीहरू स्थलमार्ग र समुद्री मार्ग हुँदै सेउटा पुगेका हुन्। हजारौं मानिस समुद्रमा पौडिएर सेउटा प्रवेश गरिरहेका दृश्यहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। सेउटा पुग्ने क्रममा कम्तीमा 18 आप्रवासीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। अधिकांशको मृत्यु डुबेर वा भीड़मा च्यापिएर भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एक दिवसीय विश्वकपका लागि 12 खेलस्थल सार्वजनिक गरेको छ। दक्षिण अफ्रिकाका 8, जिम्बाब्वेका 3 र नामिबियाको 1 स्थानमा खेल हुनेछ। 50 ओभरको विश्वकप 24 वर्षपछि अफ्रिकी भूमिमा फर्किन लागेको हो। यसअघि सन् 2003 दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्याले संयुक्त रूपमा विश्वकप आयोजना गरेका थिए। यस संस्करणमा विश्वकपका शीर्ष 14 टोली सहभागी हुनेछन्। आईसीसीका प्रमुख कार्यकारी अधिकृत संजोग गुप्ताले विश्वकपले अफ्रिकाको स्वीकृति, विविधता र खेलप्रतिको गहिरो प्रेमलाई विश्व सामु प्रस्तुत गर्ने बताउनुभयो। आईसीसीका अनुसार विश्वकपमा 2027 कुल 57 खेल हुनेछ। प्रतियोगिता नयाँ 3 चरणको ढाँचामा सञ्चालन हुनेछ।
0: नेपाल र चीन नाकामा अवरोध हुँदाको समस्या
8: 3 महिनाभित्रमा चाहिँ एउटा व्यवस्थित झाल्दा तालले भोलिको दिनमा चाहिँ कसरी चाहिँ यो पहिरोलाई चाहिँ कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौं।
0: सरकारले गरेको प्रतिबद्धता पूरा नगरिएको व्यवसायीको गुनासो, रिपोर्ट, पहिरोको जोखिम थाहा पाउने तरिका र अपनाउनु पर्ने सावधानी, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
10: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौं।
11: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
9: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
10: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
12: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। चीनसँगको व्यापारका लागि प्रमुख तातोपानी नाका 2 सातादेखि बन्द छ। 12 बजे तातोपानी सड़कमा पहिरोले आवागमन अवरूद्ध हुँदा करोड़ौंका सामान बोकेका कन्टेनर अलपत्र परेका छन्। कन्टेनरमा रहेका स्याउ, लसुन लगायतका सामग्री कुहिन थालेका छन्। मन्त्रीहरूले अनुगमन गरे पनि सड़क खुलाउने काम शुरू नभएकोमा व्यवसायी असन्तुष्ट छन्।
15: तातोपानी नाका 2 सातादेखि बन्द हुँदा व्यापार, राजस्व र स्थानीय जनजीवन प्रभावित भएको छ। 12 बजे तातोपानी सड़कको 26 किलोमिटर खण्डमा डाकलाङ, घट्टे खोला र इको क्षेत्रमा गएको पहिरोका कारण असार 27 गतेदेखि सड़क अवरूद्ध बनेको हो। डाकलाङमा करिब 100 मिटर सड़क नै बगाएको छ भने सड़क कटनका कारण पन्थलीका 42 घरदूरी र इको क्षेत्रका 65-70 घरदूरी पहिरोको उच्च जोखिममा परेका छन्। स्थानीय पेम्बा शेर्पा र राजु थामी।
16: जम गएर उमेरबेट क्याङ्जोरङ गाह्रो पर्छ।
17: काठमाडौँदेखिको यति नजिकको नाका हो, देशलाई नै आमदानी हुने यति ठुलो नाका अहिले तपाईँको चाहिँ छप्प नै छ।
15: समस्या बुझ्न गएको आइतबार पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून मन्त्री सुविता गौतम सहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। अनुगमन पछि विज्ञ टोली पठाई सड़क सञ्चालनको काम अघि बढाउने प्रतिबद्धता जनाइएको थियो। सड़क खुलाउने काम अझै शुरू हुन सकेको छैन। सड़क अवरूद्ध भएपछि चीनबाट आएका करिब 200 मालवाहक कन्टेनर बाटोमै रोकिएका छन्। भन्सार पास भएका 30 कन्टेनर भने डाकलाङमै अलपत्र छन्। केही सामान भन्सार यार्डसम्म पुर्याउने प्रयास भए पनि व्यापारीहरू माल सामानको सुरक्षा र क्षतिप्रति चिन्तित छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्ने:
8: यो पहिरो भनेको यो भन्दा 10 वर्ष अगाडिदेखि पहिरो जान थालेको, यो लामो समय धेरै दुःख बिहोरिरहेको हो हामी व्यवसायीहरूले। यहाँ राज्यले के गरिरहेछ भन्दाखेरि हिउँदाभरि सुतिने, बर्खा भइसकेपछि मिसिन चलाउने भनेर यहाँका स्थानीय पनि केही आक्रोश पनि भएका थिए। 3 महिनाभित्रमा एउटा व्यवस्थित झाल्दा तालले भोलिको दिनमा कसरी यो के अरे बाटो पहिरोलाई कार्य गर्ने भन्ने खालको एउटा भिजन सहित आउनु पर्यो भनेर भनेका छौँ।
15: सड़क मरमतका लागि गत आर्थिक वर्षमै 48,49,00,000 रूपियाँको ठेक्का लागेर काम शुरू भएको थियो, तर चीन सरकारले सड़क बनाउने भन्दै सरकारले वैशाखमा नेपाली ठेकेदार संघको सम्झौता रद्द गर्दै 54,00,000 रूपियाँ क्षतिपूर्ति पनि भुक्तानी गरिसकेको छ। तर नयाँ काम शुरू नहुँदा व्यापारीले सरकारमाथि व्यवस्थाको आरोप लगाएका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे:
18: उदारी र डाकलाङ भन्ने स्थानमा अहिले सड़क अवरूद्ध छ र यो विगतदेखिकै क्रोनिक पहिरोहरू भएको यहाँहरूलाई जानकारी नै छ। स्थायी समाधान गर्नका लागि सड़क विभागले विभिन्न अध्ययनहरू डिजाइनहरू गरेर अहिले ठेक्कासम्म लगाइसकेको र निर्माण व्यवसाय परिचालन भइसकेको उहाँहरूले जानकारी गराउनु भएको छ र मलाई लाग्छ आगामी वर्षको बर्सातसम्म यो स्थायी समाधानको हिसाबले अगाडि बढ्छ। अहिलेलाई मास मुभमेन्ट भइरहेको पहिरो निरन्तर गइरहेको तल भोटेकोसीको किनारदेखि नै नदीले काटेको र माथि बस्ती जोखिममा पर्या हुनाले सबैभन्दा पहिला बस्तीहरूलाई कसरी सुरक्षित गर्ने त्यसमा एक्सपर्टहरूको टिमले काम गर्ने र त्यसपछि सड़क सुचारू गर्ने भन्ने हिसाबले अस्तिको अन्डरस्ट्यान्डिङ पनि भएको छ। त्यही अनुसार सड़क विभागले टिम गठन गरेको छ, त्यसको अध्ययन पश्चात काम अगाडि बढ्ला।
15: तातोपानी नाकाबाट तयारी पोसाक, जलविद्युत आयोजनाका उपकरण, कृषि औजार, फलफूल, विद्युतीय गाड़ी, कम्प्युटर पार्ट्स लगायतका सामग्री आयात हुने गर्छ। गत वर्ष यही नाकाबाट 14,52,00,000,00,000 रूपियाँ राजस्व संकलन भएको थियो भने यस वर्ष 25,00,00,000,00,000 रूपियाँ उठाउने लक्ष्य छ। तर सड़क बन्द रहेकाले साउनमा उठाउने लक्ष्य राखिएको करिब 1,80,00,00,000,00,000 रूपियाँ राजस्व समेत प्रभावित हुने देखिएको छ। दीपक खत्री, सीआईएन, रेडियो सिन्धु, सिन्धुपाल्चो।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोको कारण मानवीय क्रियाकलाप अपनाउनु पर्ने सावधानी:
3: पानी छिरिसकेपछि एउटा बिस्तारै पहिरो जान्छ, अर्को एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यस कारण कहिले काहीँ हामीलाई पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ भौगोलिक हिसाबले त्यो बनिरहेको हुन्छ।
0: पहिरो विज्ञसँगको विशेष कुराकानी बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100447 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
20: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
21: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
22: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
21: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
23: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
24: कार्यक्रम साझा आवाज,
21: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
25: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
26: प्रोपाइटर मधुमाया जीसी पढे होइन प्रोपाइटर बनेछु, हेर्नुहोस् त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
21: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
22: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि
23: पसिनाको सम्मान समानताको अभियान
24: कार्यक्रम साझा आवाज।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: टेशल खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. साझा खबरमा अब पहिरो र जोखिम कम गर्ने उपाय बारेको प्रसंग. मध्य बर्खाको समय छ. लगातार पानी पर्दा पहिरोको जोखिम पनि उत्तिकै हुन्छ. यसै कारण नेपालमा सयौं व्यक्तिको मृत्यु हुने गरेको छ. पहिरोको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा पहिरो विज्ञ वसन्तराज अधिकारीसँग हामीले कुराकानी गरेका छौं.
4: कहिले काहीँ हामीले कस्तो हुन्छ नि, यहाँ पहिरो जाँदैन जस्तो लाग्छ कि, तर वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ. त्यो अवस्थामा पनि पहिरो जान्छ. अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ न, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सयौं वर्षदेखि बसिरहेको ठाउँमा पहिरो नगएको ठाउँमा पनि पहिरो जान्छ नि त. त्यो चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ. त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिला भन्दा अलिकति फरक भइसकेको, र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ. एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि, माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो.

0: र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो, अलिकति खाल्डो परे जस्तो, अलिकति सरे जस्तो, त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छन्।
1: यो संकेत दिने पहिरो त ठिकै हो, अगाडि पनि थाहा पाउन सक्यो, अब संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर मर्दो हुने भयो, त्यो चाहिँ कसरी थाहा पाउने त्यस्तो बेलामा?
0: हो, यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, जस्तै हामीसँग विभिन्न विधिहरूले प्रविधिहरूले चाहिँ हामीसँग ज्ञान छ, विज्ञान छ, त्यसले चाहिँ पहिरो कहाँ जान्छ भनेर भन्न सकिन्छ, त्यसको लागि अध्ययन गर्न सकिन्छ। जस्तै म अहिले जुन विश्वविद्यालयमा पढाउँछु पुल्चोकमा, पुल्चोक क्याम्पसमा, त्यहाँ चाहिँ हामीले चाहिँ के गर्छौँ त पहिरोको अध्ययन गर्छौँ। जस्तै नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ, भन्न सकिन्छ। तर त्यहाँ पहिरो आएर त्यही एउटा घरलाई असर गर्छ कि गर्दैन, अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ र त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ। संस्कृति नै त्यसरी डेभलप भएको, तर हामीले विज्ञानलाई बुझ्नुपर्छ। त्यही भएर हामीले चाहिँ विज्ञानमा आधारित चाहिँ तथ्य र त्यसको नीति नियम बनाउने भनेर भनिरहेछौँ। त्यस कारण प्राकृतिक प्रक्रियाहरू भगवानमा निर्भर हुँदैनन्। हामीसँग नबुझेपछि, जोखिमको जानकारी नभएपछि, पहिरो कहाँ जान्छ भन्ने थाहा नभएपछि अकस्मात हुँदाखेरि चाहिँ अब हामी चाहिँ भगवान भरोसे भएको हो त्यो प्रार्थना भन्ने कुरा चाहिँ म चाहिँ एग्री गर्दैन, होइन, पटकै होइन।
1: अर्को ध्रुव भारतीजीले कमेन्ट गर्नुभएको छ, सामान्य नागरिकले मौसमको सूचना र पहिरोको जोखिम बारे भरपर्दो जानकारी कहाँबाट र कसरी नियमित रूपमा प्राप्त गर्न सक्छौ भनेर चाहिँ सोध्नु भएको छ।
0: अब यो चाहिँ मौसमको जानकारी चाहिँ जल तथा मौसम विज्ञान विभागले चाहिँ बुलेटिन उहाँहरूले चाहिँ विभिन्न टिकटक मार्फत अथवा चाहिँ फेसबुक मार्फत
1: उहाँहरूको फेसबुक छ, होइन,
0: अनि अघिल्लोचोटि हाम्रो एकजना सर पनि आउनुभएको थियो मौसमको, होइन, उहाँले पनि धेरै कुराहरू भन्नुभएको छ। र पहिरोको चाहिँ जानकारी आफ्नो घर ठाउँमा पहिरो कहाँ जान्छ भनेर भन्नको लागि चाहिँ हामीसँग यो खानी तथा भूगर्भ विभाग र अरू हामी जस्ता विश्वविद्यालयहरू र केही सरकारी अरू विभाग र मन्त्रालयहरूले चाहिँ नक्साहरू बनाउनु भएको छ। तर अघि नै मैले भने जस्तो कसैको घर नजिकै अथवा चाहिँ पुल नजिकै अथवा बाटो नजिकै पहिरो जान्छ कि जाँदैन भनेर ठ्याक्कै ठोकुवा गरेर अहिले सूचना प्राप्त गर्ने चाहिँ विधि हामीसँग छ, तर सूचना चाहिँ छैन।
1: त्यो भन्नाले अब आम नागरिक अथवा मैले चाहे भने लिन नसक्ने भए,
0: तपाईँले तपाईँको घरमा पहिरो अब जान्छ कि जाँदैन भनेर अहिले भनेर चाहिँ सूचना प्राप्त गर्ने अवस्था चाहिँ छैन। भनेको चाहिँ जस्तै त्यो ठाउँमा पहिरो जान सक्छ कि सक्दैन भनेर आकलन गर्न चाहिँ सक्ने खालका नक्साहरू चाहिँ छन्, होइन, तर ठ्याक्कै गइहाल्छ कहिले जान्छ भनेर भन्न सक्ने लेभलको सूचना चाहिँ हामीसँग छैन अहिले।
1: त्यसो भए सर्वसाधारणले सूचना चाहिँ कसरी कहाँबाट लिने त, यदि त्यस्तो जोखिम छ भनेदेखि सूचना त महत्वपूर्ण हुने भयो हाम्रो लागि।
0: एक्ज्याक्टली, यसको लागि चाहिँ आफ्ना पालिकाहरूमा, नगरपालिकामा अथवा गाउँपालिकामा त्यहाँ चाहिँ गएर आफ्ना जनप्रतिनिधिहरूलाई चाहिँ सम्पर्क राख्ने, त्यहाँ चाहिँ हाम्रो इन्जिनियरहरू र यस क्षेत्रसँग काम गर्ने टेक्निकल मानव संसाधनहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ पनि अध्ययन गरेर भन्न सक्नुहुन्छ। यदि उहाँहरूलाई गाह्रो पर्यो भने चाहिँ अहिले हाम्रो चाहिँ यो विपद प्राधिकरण एनडीआरआरएमए छ, उहाँले चाहिँ त्यसलाई सहयोग गरेर बनाउनुहुन्छ। अझै त्योभन्दा पनि अझै बढी चाहियो भने चाहिँ हामी जस्तो विश्वविद्यालयमा काम गर्ने मान्छेहरूले हामी त्यहाँ गएर अध्ययन गरेर यहाँ पहिरो जान्छ कि जाँदैन भनेर भनिदिन सक्छौँ।
1: उहाँले पहिरोको जोखिम त छैन, तर नजिकै चाइनिज कम्पनीले बनाएको महेन्द्र राजमार्ग भौतिक संरचनाले कृत्रिम डुबानको प्रबल सम्भावना बढाएको छ। मानिसहरू सड़कको छेउ पक्के घर निर्माणमा वृद्धि र प्राकृतिक रूपमा जलको बहावले थुनिनु जस्तो चाहिँ लाग्छ भनेर लेख्नु भएको छ उहाँले। ठ्याक्कै एक्ज्याक्टली उहाँले अलिकति के यसलाई संकेत गर्न खोजिरहनु भएको छ, केही भन्नुभएको जस्तो लाग्यो मलाई, होइन, तर पहिरोको भन्दा पनि यो चाहिँ डुबानको कुरा गर्नुभएको छ उहाँले। यो संरचनाहरू निर्माणले गर्दाखेरि पनि कतै कतै पहिरोको जोखिम पनि बढ्ने,
0: हामीले सधैँ भन्दै आएको के भने उहाँले डुबानसँग लड जोड्नुभयो, तर त्यसलाई म अब पहिरोमा लड जोड्दिन्छु। जस्तै हामीले के भनिरहेछौ भने यो आफ्ना पालिकाहरूमा सड़क निर्माणको क्रममा बिना इन्जिनियरिङ हामीले जुन सड़क निर्माण गरिरहेछौ त्यसले चाहिँ पहिरो निम्ताइरहेछ। मैले चाहिँ यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेभलमा जाँदाखेरि मेरो प्रस्तुति दिने बेलामा चाहिँ एउटा स्लाइड छ प्रेजेन्टेशनमा, पहिरो छ, पहिरोको बीचमा हामीले चाहिँ सड़क बनाएका छौँ, त्यही भएर मैले त्यसलाई चाहिँ स्वर्ग जाने बाटो भन्छु कि,
1: पहिरोको बीचमा
0: चाहिँ सड़क छ, स्वर्ग जाने बाटो, किनभने त्यहाँ गइसकेपछि पहिरो जान्छ, पहिरो गएपछि गाडी खस्छ, गाडी खसेपछि त अब सिधै स्वर्ग गइयो भनेर चाहिँ मैले त्यसलाई व्यङ्ग्यात्मक रूपमा अलिकति चाहिँ स्वर्ग जाने बाटो भनेर चाहिँ मैले भनेको छु। भनेको त्यस्तो किसिमको विकास निर्माणहरू जुन हामी गरिरहेछौँ त्यसले गर्दा चाहिँ पहिरोहरू चाहिँ धेरै निम्तेको छन्।
2: विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई धार्मिक सद्भाव कायम राख्न

अपील जारी गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले तराई मधेशमा सामाजिक सद्भाव कायम गर्ने उद्देश्यले मधेश केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू र रासुपा सांसदहरूसँग छुट्टा छुट्टै छलफल गर्नुभएको छ। विरोध प्रदर्शन चर्किएसँगै जनकपुर धाम र राजविराजका विभिन्न क्षेत्रमा जारी कर्फ्यूका कारण आज बजार पसल र सड़क सुनसान बनेका छन्। तराई मधेस घटनामा निष्पक्ष छानबिन गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन छ। माइती घरमा लघुवित्त पीड़ितको पाँच बुधे माग सहित आमरण अनशन जारी छ। अपमानजनक शब्द सच्याउन सर्वोच्चले परमादेश जारी गरेको छ। बर्खामा पहिरोको जोखिम बढ़दो संकेत चिनेर सावधानी अपनाउन विज्ञको आग्रह छ। र स्पेनको सेउटा क्षेत्रमा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश। आगामी वर्ष हुने आईसीसी एक दिवसीय विश्वकपका खेल 12 स्थानमा हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि ढिताललाई धन्यवाद। भोलि साउन 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएनले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरू गाडी छ?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्नु, किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
0: गए
1: तर फर्के,
0: कसरी प्रस्तुत हुने, के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो
2: यति बेला रातिको 8 बज्यो।
3: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
4: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइ हाल्छ। आँप र लिचीले बोटै ढाकिदिएछ, बडा अचम्म लाग्दो छ।
3: के तपाईँको बगैँचामा फल लागेको छैन?
4: अरे हजुर, कलमी बिरुवा फनेर त्यो हाट बजार चाहिँ लाएर लगाइहाले हजुर, एकको दाना फलेन।
3: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
4: कहाँ पर खोजे त बाबु, हाँ बताइहाल्नुहोस्।
3: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको नि?
4: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
5: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
6: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
5: फोन नम्बर 5 60 205।
7: तिलोत्तमाको मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कोलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको। थप जानकारीका लागि सम्पर्क 071-5907719 र 98-672-96-018।
8: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
9: हो भाई, आज मलाई पनि काम गर्ने जागरै छैन।
10: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
9: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
11: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौं।
9: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
12: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्थ्यौ हँ? 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
9: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
13: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
9: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो, बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कुल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन।
14: तर दाईले मेरो कामै देख्नुहुन्न।
13: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एकरो काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
12: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ। घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
15: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
16: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा चार वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
17: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज सिलोतमा एक शङ्कनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
16: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
17: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
16: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा एक शङ्करनगर रूपन्देही। फोन 071414268, मोबाइल 98570034520।
18: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
19: हाम्रा सेवाहरू
18: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
19: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
18: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि भित्र मूल्याङ्कन गर्ने,
19: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
18: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन, मणिग्राम रूपन्देही,
20: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
21: सम्पर्क 98570024344, 98570035227 र 98570073220।
22: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो, यतिका औषधि लिएर बसिरहेछौ त।
23: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ, अनि सैथरी दबाई खानै पर्यो।
22: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
24: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा,
22: तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलुतमा चार नयाँ मिल रूपन्देही। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
25: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
26: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ, सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नी?
25: ल कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि, नयाँ राज स्टोर छ नि 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दसना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98477-77003, 98477-66155 र 98470-16539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।
0: बिसो सान्जीको मोबाइल नो

0: स्वास्थ्यमा बटुवल
1: बाल बालिका देखि वृद्ध सम्मका स्वास्थ्यका कुरा
0: असल अभ्यास देखि नीतिका कुरा
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाब
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 मेगाहर्जबाट
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल
3: ओहो कति राम्रो कुकुर कहाँबाट ल्याउनु भएको
4: कहाँबाट ल्याउनु दाजु मामा घरबाट ल्याएको
3: ए हो र अनि नगरपालिकामा दर्ता गर्नुभयो त
4: दर्ता कुकुर पनि दर्ता गर्नुपर्छ
3: हो त अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि
5: हजुर घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधि गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही
7: खै दाई दुई चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न
8: ए ल ल लिनुहोस् भाइ
7: अनि दाई कति भयो पैसा
8: ल हेर भाइ के गरेको तपाईँले तपाईँलाई थाहा छैन तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ हेर्नुहोस् है भाइ कारवाहीमा पर्नु होला नि हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ ख्याल गर्नुहोस् है भाइ ए यसरी यो डस्टबिनमा फाल्नु पर्ने
9: हो तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ
6: अनुरोधक तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
9: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार विज्ञापन हो।
13: किन आँखा मिचेको मिचे गरेको?
6: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
13: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
13: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
13: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
13: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
11: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
14: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
15: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
11: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
16: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
18: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कैयौं दिन सम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छ, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: झाडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन, उपचार हुन्छ?
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाल
5: शान्तिको मुहान लुम्बिनी शान्तिको

0: पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलंका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 ईस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माउ कम्पनी मेटाका स्थानीय प्रमुख विरूद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ़ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सुनसरीबाट शुरू भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढ़ाएको देखिएको छ। सो क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा कांग्रेसको पहलकर्मीबारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन्। सुनौ एक रिपोर्ट। जारी तनावबीच बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर्धार्मिक संयन्त्र बनाउनु मत आफूले राखेको भन्दै संचारकर्मीहरूसँग भने
2: त्यसमा सबै धर्मगुरूहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन्, त्यो जिल्लाका सबैले त्यसमा राख्ने त्यसको नियमित बैठक भनौँ न, हरेक महिना चाहिँ त्यहाँ राख, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा के हुन्छ, केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउने, ताकि यस्तो कुन कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजरको रूपमा त्यहाँ लागू गर्न सकियोस्।
1: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कार्यवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्नेतर्फ सजग गराएको उल्लेख गरे। संचारकर्मीहरूसँग उनले भने
3: र यस्ता घटना यस्ता साम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौं र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौं भनेर उहाँले वचन दिनुभयो।
1: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आजै छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रपतिका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिएको सो पार्टीले आएको छ। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने
4: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के हो, हाम्रो रोल के हो, हाम्रो रोल हामी नेपाली कांग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाजले काम हाम्रो आगो जस्तै लगाएर भए पनि निभाउने काम हाम्रो हामीले त्यो समाजले शक्ति हामी भएको छ र जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर यो श्रेष्ठ काम गर्ने सबै साथीले काम गर्नु होला।
1: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर

0: चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै गृहमन्त्री सुदन गुरूङले सुनसरी पुगेर देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार देवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टमपछि परिवारले बुझेका छन्। हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरूङले बिहिबार राति देवानगंज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने तथा मृतकका परिवारलाई सरकारले जनै 10 लाख रूपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
1: सामान्य बन्दै गएर त ठिक छ। अब यहाँ पीड़ित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्रीजी आफैहरू चाहिँ एक किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै गइरहेछ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
1: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि त्यो पनि कुकुर हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने, मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह। अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 वटा परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिधा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिराहाको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाई बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 थुमका 44 वर्षीय पुरूषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढ़ाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: होइन काका, निकै टोलाएर हेर्नुभयो मेरो बगैँचा।
1: अरे बाबु, अति रहर लाग्दो छ तिम्रो फुलबारी। एक बार देखेपछि जसको पनि मन लुभाइहाल्छ।

0: र लिचीले बोटै ढाकिदिएछ। बडा अचम्म लाग्दो छ।
1: के तपाईँको बगैँचामा फल लागेको छैन?
2: अरे हजुर, कलमी बिरुवा फनेरे सुहार बजार से लाएर लगाइहाले हजुर, एको दाना फलेन।
1: जहाँ पायो त्यहीबाट बिरुवा किनेर ल्याएपछि कहाँ राम्रो हुन्छ त?
2: कहाँ पर खोजे त बताइहाल्नु।
1: यी सबै बिरुवाहरू गुप्त नर्सरीबाट ल्याएको हो नि?
2: त्यसो भए त म अहिले गइहाल्छु हजुर गुप्त नर्सरी।
3: पश्चिमाञ्चलमा तहलका मचाउन सफल घर बगैँचा होटल तथा बैठक कोठाहरूको डेकोरेशन गर्नु परेमा र अन्य गार्डन बनाउनको लागि चाहिने कृषि औजार, बिउ बिजन, फलफूलको बिरुवा र लगाउने सरसल्लाहको लागि
4: गुप्ता नर्सरी तिलोत्तमा 4 डाइभर टोल रूपन्देहीमा सम्पर्क गर्नुहोस्।
3: फोन नम्बर 5625205।
5: तिलोत्तमाको बरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब, सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने, एफडिएद्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था, दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था, होल बडी चेकअप, थाइराइड, किडनी, कलेजो, बाथ, डेंगू, युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने, घरमै गई निशुल्क रगत संकलनको व्यवस्था, गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब, तिलोत्तमा 5 मलिग्राम चौकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सकेको। थप जानकारीका लागि सम्पर्क 071-590-719 र 98-672-96-018।
6: यति बेला रातिको 9 बज्यो।
7: ए दिलकुमारी, आज त काम गर्ने जागरै छैन।
8: हो भाइ, आज मलाई पनि काम गर्ने जागरै छैन।
9: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
8: ठेकदार साहब, हामी काम गरेका छौ, उत्ति नै मेहनत गरेका छौ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
9: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ? लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
8: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
10: गर्ने एउटा थाक्ने जहान, दिनभरि तिमीले के गरेर बस्छौ? हँ, 3 दिन भयो कपडा धुन दिएको, आज पनि त्यसै असरल छन्।
11: मैले काम गरेको तपाईँले कहिले पो देख्नु भएको छ र?
12: के को छलफल हो दाई भाउजू, दुवैजना थकित पनि देखिनुहुन्छ।
11: हेर्नुहोस् न बाबु, हुन त घरका कुरा नभने पनि हुने हो। बिहान उठेदेखि घरको सरसफाई, चिया, नास्ता, खाना, बच्चालाई स्कूल, दाईलाई अफिस, भाँडा भान्सा, करेसा बारीको काम, एक मिनट फुर्सद छैन। तर दाईले मेरो कामै देख्नुहुन्न।
12: हुन त हो, घरका काम कति हुन्छन् कति गणना गरी साध्य छैन। अफिसको एक करोड काम भन्दा त घरका काम धेरै गाह्रो छ। आफूले गर्न परे पो थाहा हुन्छ, नगरेकालाई कसरी थाहा होस्।
10: ओहो भाइ, आज तिमीले साँच्चै मेरो आँखा खोलिदियौ, घरमा कम काम हुन्छ म बल्ल बुझे भाइ।
13: एक अर्काको कामको सम्मान गरौ, समाज परिवर्तनमा अग्रसर बनौ।
14: त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस क्षेत्रकै गरिमामय शैक्षिक प्रतिष्ठान न्यू लाइट कलेजमा 4 वर्षे बीबीएस र बीएड मा भर्ना खुल्यो।
15: दक्ष अनुभवी योग्य प्राध्यापकबाट अध्यापन हुने शान्त रमणीय वातावरणमा यातायात पुस्तकालयको समुचित व्यवस्था सहित न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगरमा बीबीएस र बीएड को प्रथम वर्षमा भर्ना खुल्यो।
14: सर्वोत्कृष्ट विद्यार्थीलाई 100% छुट तथा छात्रालाई भर्नामा 50% छुट।
15: सिट सीमित छ, छिटो सम्पर्क गर्नुहोला।
14: सम्पर्क न्यू लाइट कलेज तिलोत्तमा 1 शङ्करनगर रूपन्देही। फोन 071-414-268, मोबाइल 98-570-34-520।
16: अब सम्पूर्ण इन्जिनियरिङ सेवाहरूको लागि सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी।
17: हाम्रा सेवाहरू
16: आधुनिक भवनको नक्सा डिजाइन तथा सुपरिवेक्षण गर्ने,
17: बैंक तथा फाइनान्स कम्पनीको लागि घर जग्गा तथा सवारी साधनको मूल्याङ्कन गर्ने,
16: विदेश अध्ययनमा जाने विद्यार्थीको लागि द्वितीय मूल्याङ्कन गर्ने,
17: घरेलु कार्यालयको लागि प्रारम्भिक वातावरणीय प्रतिवेदन तयार गर्ने।
16: सनराइज इन्जिनियरिङ कन्सल्टेन्सी, रेडियो लुम्बिनीको भवन मणिग्राम रूपन्देही,
18: शाखा कार्यालय तिलोत्तमा नगरपालिकाको अगाडि।
19: सम्पर्क 98-570-24-344, 98-570-35-227 र
11: 98573220।
5: होइन हो साइला, औषधिको त फ्याक्ट्री नै खोल्या छौ कि क्या हो? यतिका औषधि लिएर बसिरहेको छौ त
19: के भनौँ दाइ, रोग पनि एकदम भए पो सैथरी छ अनि सैथरी दबाई खानै पर्यो।
5: ए साइला पनि, दुनियाँदारी औषधि खाएर कहाँ रोग निको हुन्छ र? सयौं समस्या एकै ठाउँ, निवान हस्पिटल आजै जाम।
20: हजुर, नेपालमै उत्कृष्ट सुविधा सम्पन्न प्राकृतिक चिकित्सालय निवान हस्पिटल अब हाम्रै नयाँ मिलमा। तिलोत्तमा चार नयाँ मिलमा अत्याधुनिक सुविधा सम्पन्न निवान हस्पिटल सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। निवान हस्पिटल नै किन, व्यक्तिगत स्वास्थ्य परामर्श तथा बाह्य र आन्तरिक उपचारका लागि 100% प्राकृतिक र औषधि मुक्त उपचारका लागि अनुभवी चिकित्सक तथा थेरापिस्ट सेवाका लागि शान्त स्वच्छ र उपचार मैत्री वातावरणमा शरीर मन र आत्माको समग्र उपचारका लागि। हजुर, पूर्णत प्राकृतिक ढंगबाट उपचार हुने यस निवान हस्पिटलमा फिजियोथेरापी, जल उपचार, एक्युपंक्चर, योग, ध्यान, आहार, पोषण परामर्श सँगै क्रोमो तथा चुम्बक उपचार विधि, माटो उपचार, मालिस, धार्मिक थेरापी, उपवास थेरापी लगायत नसा च्यापिएको, एलर्जी, छाला रोग, प्यारालाइसिस, मुख बाँगिने, अनिद्रा, अपच, कब्जियत, माइग्रेन, डिप्रेसन, हात खुट्टा तथा घुँडा फोल्ने, हड्डी खिएको, महिनावारी तथा यौन गडबडी, युरिक एसिड, बाथ, बाजोपन, ग्यास्ट्रिक, थाइराइड, मोटोपन, मधुमेह, उच्च रक्तचाप लगायत सबै खाले समस्याहरूको सही उपचार गरिन्छ। निवान हस्पिटल प्राली, तुलोतमा चार नयाँ मिल रूपन्दै। सम्पर्क फोन 071-5-92-183, मोबाइल 98-570-68-805, 97-6-76, 091-99। स्वास्थ्य र शान्तिको द्वार, प्रकृतिसँग सिधै उपचार, निवान हस्पिटल प्राली।
9: ओमिन भाइ, कता हो लखर लखर? घर बनाएर भ्याउनु भयो?
21: घर बनाएर त सिद्धियो दिदी, अब अर्को झन्झट छ। सोफा, दराज, पलङ, फर्निचर, फर्निसिङको काम सबै बाँकी छ, कहाँ जाने हो कुन्नि?
9: ल, कस्तो कुरा गर्नुहुन्छ मिन भाइ पनि? नयाँ राज स्टोर छ नि, 4 नम्बर चोक्कैमा, त्यही जानुहोस् न, तपाईँको सबै समस्याको समाधान त्यही हुन्छ। हामी कहाँ काठको दराज, पलङ, डाइनिङ टेबल, ड्रेसिङ टेबल, कम्प्युटर टेबल, टिभी ट्रली, मेट्रेस, दस्ना, पर्दा, सिरक, डोरम्याट, कार्पेट, ड्रम, बक्स, प्लास्टिकका कुर्सी तथा होम डेकरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा ग्यारेन्टीका साथ पाइन्छ। नयाँ राज स्टोर, तिलोतमा 8 करैया, 4 नम्बर रूपन्देही। प्रोप्राइटर राजेन्द्र थापा, गोमा कुमारी पाण्डे थापा। मोबाइल 98-470-77-003, 98-470-66-155 र 98-470-16-539। हामी कहाँ पुरानो दराज पनि मर्मत गरिन्छ।

0: स्वास्थ्यमा बटुवल।
1: बाल बालिकादेखि वृद्धसम्मका स्वास्थ्यका कुरा,
0: असल अभ्यासदेखि नीतिका कुरा,
1: तपाईको जिज्ञासा अनि सम्बन्धित निकायको जवाफ।
0: बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा रेडियो लुम्बिनी एफएम 96.8 MHz
2: हरेक हप्ताको बुधबार र सोमबार बिहान 7:30 बजेबाट
1: कार्यक्रम स्वास्थ्यमा बुटवल।
3: ओहो, कति राम्रो कुकुर, कहाँबाट ल्याउनु भएको?
4: कहाँबाट ल्याउनु दाजु, मामा घरबाट ल्याएको।
3: ए हो र, अनि नगरपालिकामा दर्ता गर्नुभयो त?
4: दर्ता? कुकुर पनि दर्ता गर्नुपर्छ?
3: हो त, अब त हाम्रो नगरपालिकाभित्र पशु चौपायहरू पाल्दाखेरि दर्ता गरेर मात्रै पाल्न पाइन्छ नि।
5: हजुर, घरगोठमा पालिएका पशु चौपाया तथा कुकुरलाई छाडा छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै छाडा चौपाया तथा कुकुरले सड़क एवं सार्वजनिक स्थलमा पुर्याइरहेको अवरोध ल्याउन सक्ने दुर्घटना, कृषि बालीको नोक्सानी तथा फोहोर नियन्त्रण गर्न तिलोत्तमा नगरपालिकाको छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको मर्म र भावना अनुरूप 2079 चैत्र 1 गतेबाट पशु दर्ता प्रणाली कार्यान्वयनमा ल्याएको छ। यसको माध्यमबाट नगरवासीको घर गोठमा पालिएका सबै पशु चौपायाको लगत अध्यावधिक गरी कुकुर पालन अनुमति पत्र तथा पशु दर्ता प्रमाण पत्र समेत अनलाइनबाटै लिन सकिने जानकारी गराइन्छ। तोकिए बमोजिम कार्य नगरेको पाइएमा प्रचलित कानून बमोजिम कार्यवाही हुने बेहोरा पनि जानकारी गराइन्छ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।
7: खै दाई, दुई खिल्ली चिरोट अनि एउटा सुर्ती ल्याउनुहोस् न।
8: ए ल ल, लिनुहोस् भाइ।
7: अनि दाई, कति भयो पैसा?
8: ल हेर भाइ, के गरेको तपाईँले? तपाईँलाई थाहा छैन, तिलोत्तमा नगरपालिकाले सार्वजनिक ठाउँमा बसेर चुरोट पिउन अनि सुर्तीजन्य पदार्थ खान निषेध गरेको छ नि। चुरोटका ठुटा जहाँ पायो त्यही फाल्न पनि निषेध गरेको छ। हेर्नुहोस् है भाइ, कारवाहीमा पर्नु होला नि। हेर्दा जान्ने बुझ्ने देखिनुहुन्छ, ख्याल गर्नुहोस् है भाइ। ए, यसरी यो डस्टबिनमा फाल्नु पर्ने
9: हो? तिलोत्तमा नगरपालिका क्षेत्रभित्र कुनै पनि सार्वजनिक स्थानमा चुरोट पिउने, सुर्तीजन्य पदार्थ र त्यसको खोल फाल्ने गरेमा कानून अनुसार दण्ड जरिवाना हुने हुँदा पूर्ण सरसफाई अभियानमा सरिक भई सभ्य नागरिकको परिचय दिउँ।
6: अनुरोधक तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय मणिग्राम रूपन्देही।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
4: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
3: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुने?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए,
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए,
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन हो।
0: मानसिक समस्याबाट बच्ने उपायहरू।
8: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
8: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
8: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
8: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
13: किन आँखा मिचेको मिचेको गरेको?
14: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
13: धेरै समय मोबाइल चलाइसिक्या हो
6: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
13: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
13: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
6: बुझेँ।
13: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
1: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
14: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
13: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
14: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
1: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: नारी पुरुष बराबरी, पाइला हाराहारी, समान कामको समान ज्याला, नहोस् घटी बढी, काम सानो ठुलो हुन्न, कामलाई सम्मान गरौं, लिङ्ग जात वर्ग होइन श्रमलाई इज्जत गरौं, महिलाको श्रमलाई सक्दो हौसला बढाऊ, महिला भएकै कारण ज्यालामा भेदभाव नगरौं,
19: लैङ्गिक हिंसा अन्त्य गरौं, हिंसा नगरौं र कोही कसैले हिंसा गर्छ भने नसहने बानीको विकास गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छे, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ,

हँसाउने सकिन। हेर न, यो हृदयमा गुम्सेका भावनाहरू जताउने सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखेकै रहेछ।

0: मानव बेच बिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेच बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
3: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब।
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाउडेको छ, बान्ता होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
3: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
3: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड। जातीय विभेद के अंत करा जाए, जात के आधार में कौनो भी व्यक्ति के ज्ञान सीप और कर्म की कदर न करा जाए। इंसान के श्रेष्ठता ओकरे व्यवहार से पता चलाला, कर्म के अनुसार इंसान के श्रेष्ठता कायम करा जाए। जातीय विभेद के पैदा कई गवल अंधविश्वास में न पड़ा जाए, छुआछूत और भेदभाव जैसन काम न करा जाए और सचेत रहा जाए। अनुरोधक लुम्बिनी प्रदेश सरकार, गृह मंत्रालय, राप्ती उपत्यका, देवखुरी, नेपाल।
5: ओहो भाइ, कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त।
6: हो दाइ, कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु।
5: खै के औषधि रहेछ? ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ।
6: रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त?
7: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ। यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो। यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ।
6: ठिक भन्नुभयो दाई, मेरा आँखा खोलिदिनु भयो। अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना त्यसरी जथाभावी औषधि खुवाउँदिन।
7: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं।
6: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
8: कति धेरै भिड हो, मलाई यो सेतो छडी समातेर उभिन पनि गाह्रो भइसक्यो। ल मलाई कसले छुँदैछ यताउता, आँखा भनी देख्दिन, कसलाई आरोप लगाउनु र? अपाङ्गता भएको व्यक्ति भनेर हेप्न पाइन्छ? लौ न सहयोग गर्नुहोस्।
9: ओए बहिनीलाई के गरेको हो, त मान्छे नै रहेनछस्?
10: सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकता दियो। अपाङ्गता भएका महिलामाथि हुने दुर्व्यवहार विरुद्ध हामी सबै एक हौं।
11: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।
12: होइन काका, बहिनीको बिहे गर्ने बेला भएन र, बिहेको केही सुरसारै छैन त।
13: होइन के भन्छे हो, यस्ता अपाङ्गता भएकालाई पनि कसले बिहे गर्छ र? बरु 50-60 वर्षको घरबार बिग्रेको त्यस्ताले लगे त हुने हो, नत्र यस्ता अपाङ्गता भएकालाई कसले बिहे गर्छ र?
12: के भनेको काका तपाईँ, हाम्रो जस्तै बिहे गर्ने, बच्चा जन्माउने अधिकार बहिनीको पनि छ। बहिनी अपाङ्गता भएको व्यक्ति भए पनि उनी आफैमा सक्षम छिन्, बिहे गर्न चाहे उनले आफूलाई मन परेको व्यक्ति रोजेर बिहे गर्न। अरूको जस्तै अपाङ्गता भएका महिलाहरूको पनि प्रजनन स्वास्थ्य अधिकार छ। इच्छाएको व्यक्तिसँग बिहे गर्ने, सन्तान जन्माउन पाउने हक अपाङ्गता भएका महिलाहरूको पनि छ। त्यसैले अपाङ्गता भएका महिलालाई प्रजनन स्वास्थ्य अधिकारबाट वञ्चित नगरौं, कानूनको सम्मान गरौं। डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश। होइन हो श्याम, कता हिँड्यौ? निकै हतारमा पो देखिन्छौ त।
13: कहाँ हुनु नि? म त हाम्रो नगरपालिकामा अपाङ्गता परिचय पत्र आध्यात्मिक बनाउन लागेको रहेछ। मैले पनि गराउँ कि भनेर त्यतै जान लागेको नि दिदी।
12: ल, तिमी के को अशक्त छौ र भाइ? देख्दा त हृष्टपुष्ट नै देखिन्छौ, जे काम पनि गर्न सक्छौ फेरि।
13: हो नि दिदी, म हजुरले भने जस्तै हृष्टपुष्ट नै देखिन्छु, तर मेरो यो बोलीमा अशक्तता छ नि। त्यही भएर म पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन 2074 पहिलो संशोधन, 2075 अपाङ्गताको परिभाषा तथा यसको वर्गीकरण अनुसार सामान्य अपाङ्गता वर्गभित्र पर्दछु र मसँग सेतो अपाङ्गताको परिचय पत्र पनि छ दिदी।
12: म पनि सानैदेखि आँखा कम देख्ने अपाङ्गता परिचय पत्र बनाउनु पर्यो भनेर ओडामा गएको। तपाईँको त पहेँलो कार्ड बन्छ भने अनि सामाजिक सुरक्षा भत्ता नि पाउनुहुन्न भनेपछि कार्ड नबनाई फर्के। किन बेकारमा अपाङ्गता भएको व्यक्ति भनेर चिनिनु पर्यो र भाइ?
13: त्यस्तो होइन नि दिदी, यो अपाङ्गता परिचय पत्र त हाम्रो पहिचान हो के। यसको माध्यमबाट हामीले प्राप्त गर्ने अधिकार सजिलै पाउन सक्छौ। जस्तै लोकसेवा, शिक्षक सेवाबाट खुलाउने विज्ञापनमा अपाङ्गता कोटाबाट हामी सरकारी सेवामा पनि प्रवेश गर्न पाउँछौ। अपाङ्गता परिचय पत्र नबनाएर घाटा हुने त हामीलाई नै हो दिदी।
12: ए, त्यस्तो पो हो भाइ? म त केही नबुझे आफूले प्राप्त गर्ने अधिकारबाट आफूले आफैलाई वञ्चित पो बनाएर राखेको रहेछु। एकछिन पर्ख है भाइ, म पनि तिमीसँगै अपाङ्गता परिचय पत्र बनाउन जान तयार भएर आउँछु।
14: हो, अपाङ्गता परिचय पत्र केवल सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि मात्रै होइन, यो त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो हक अधिकार र राज्य तथा विभिन्न सेवा प्रदायक निकायहरूद्वारा प्रदान गर्ने सम्पूर्ण प्रकारका सेवा सुविधाहरूमा पहुँच सुनिश्चितताका लागि कानूनी आधार पनि हो।
12: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश।

0: का खांची ओबीसी सीमेंट, देश को सीमेंट।
1: सीसीटी कॉलेज को नया भर्ना संबंधी अत्यंत जरूरी सूचना। विगत 26 वर्षदेखि आईटी र व्यवस्थापन शिक्षामा अब्बल साबित हुँदै आएको यस क्षेत्रको पहिलो आईटी कलेजमा बीसीए, बीसीएस, आईटी, बीबीएमा सीमित सीटहरूका लागि नयाँ भर्ना खुल्यो। हाम्रा कार्यक्रमहरू बीबीए, बीसीए, बीसीएस, आईटी, बी फार्मेसी, बीएससी, एमएलटी, बीएससी नर्सिङ, बीपीएस, बीएनएच, एम फार्मा। विस्तृत जानकारीको लागि क्रिम्सन कलेज अफ टेक्नोलोजी, सीसीटी कलेज, बुटवल 11, देवीनगर। फोन 071410380, 071410479, मोबाइल 9857085188, 9857020752। www.cct.edu.np बाट पनि इन्ट्रान्स फारम भर्न सकिनेछ।
2: शान्तिको आवाज रेडियो लुम्बिनी।

0: हाय दैव, फेरि मदुर खाएर आएछन्। सबै पैसा जति रक्सीमै सके। अब त घरमा चामल किन्ने पैसा पनि छैन। ए कोही छ, आउनुहोस् न, बचाइदिनुहोस्।
1: आमा बाबालाई उठाउनुहोस्, उहाँलाई सास फेर्न पनि गाह्रो भइरहेको छ।
2: धेरै नै ढिला हुन्थ्यो सायद। अत्याधिक मदिरा सेवनले उहाँको ज्यान पनि जान सक्थ्यो, तर समयमै ल्याउनु भयो। उपचार हुन्छ र ठिक पनि हुन्छ। नातिनुहोला, हेर्नुहोस् त दाई, एकछिनको रमाइलो भनेर पिएको रक्सीले तपाईँको स्वास्थ्य, परिवारको खुसी र आर्थिक अवस्था सबै डामाडोल पार्यो नि। अब पनि तपाईँ नबदलिने हो भने परिवारले झन ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ दाई।
0: आज हामीले एउटा ठूलो पाठ सिक्यौं, मदिराले सुख होइन दुःख मात्रै ल्याउँछ।
1: परिवारको मुस्कान बचाऊ, मदिराबाट टाढा रहौ,
3: मदिरा त्यागौ, परिवार बचाऊ, स्वस्थ समाज निर्माणमा सबै मिलेर अघि बढौ।
4: मदिरा सेवनले आफू मात्र नभएर परिवार र समाजलाई पुर्याउने हानिको बारेमा हामी सबै सचेत हौ। जनचेतनाका लागि शिविर नेपाल र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनको जनहितमा जारी सन्देश।
5: उत्सवको पर्व
6: एसआर गिब्सन क्यानन ब्रान्डको पाँच नम्बर प्रदेशको रिजनल अथोराइज डिस्ट्रिब्युटर
5: इसी ग्रुप कम्प्युटर सर्भिस सेन्टर
6: कृषि विकास ब्याङ्कको गल्ली मिलन चौकदेखि 50 मिटर पूर्व आफ्नै भवनमा।
5: फोन नम्बर 071-542-6999।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर
8: होइन, के खुसीको खबर हो दाजु?
7: अरे भाइ, लुम्बिनी नेत्रालय भैरवको विशिष्टीकृत सेवाहरू अब बुटोल शाखामा पनि सञ्चालन भयो नि।
8: हो र?
7: हो त, वरिष्ठ नेत्र विशेषज्ञ सेवा दैनिक, लो भिजन एन्ड कन्ट्याक्ट लेन्स क्लिनिक दैनिक, भेट्रियो रेटिना एन्ड टपिकल फेको सर्जरी प्रत्येक बिहिबार, कर्निया नानी प्रत्यारोप।

0: एन्ड टोपिकल फेको सर्जरी प्रत्येक शुक्रबार जलबिन्दु विशेषज्ञ क्लिनिक महिनाको पहिलो र तेस्रो शनिबार लुम्बिनी नेत्रालय पुष्पलाल पार्क बुटवल फोन नम्बर 071-535-823
1: सौजी क्यूआर भयो
2: ए बगनुस् त मेसेज आएको छैन
3: घरी एसएम

0: घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
1: अब काठको रेलिङहरू राख्नु पर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
2: बाबा मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा, मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
3: ल बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न।
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टू ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौँ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
3: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि।
5: हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857072397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

0: दिनु तमाकु मरिग्राममा सुविधा सम्पन्न हाइटेक ल्याब सबै खाले स्वास्थ्य सम्बन्धी परीक्षण छिटो छरितो र समयमै उपलब्ध गराइने एफडीए द्वारा मान्यता प्राप्त मेसिनहरूको प्रयोग सहित परीक्षणको व्यवस्था दक्ष र नेपालमै ख्याति कमाएका प्रतिष्ठित स्वास्थ्य कर्मीको निगरानीमा विश्वसनीय ल्याब रिपोर्टको व्यवस्था होल बडी चेकअप थाइराइड किडनी कोलेजो बाथ डेंगू युरिक एसिड तथा दिशा पिसाबको परीक्षण अत्याधुनिक ढंगबाट गरिने घरमै गई निशुल्क रगत संकलनको व्यवस्था गुणस्तरीय स्वास्थ्य परीक्षणको अर्को नाम तिलोत्तमा हाइटेक ल्याब तिलोत्तमा 5 मणिग्राम चोकदेखि 200 मिटर पूर्व पुरानो मेडिटेक भएको भवनमा देवदह मार्गमै सटेको थप जानकारीका लागि सम्पर्क 071-590-7019 र 98-672-96-18
1: एचआईभी संक्रमितहरूको लागि लाञ्छना तथा भेदभाव रहित वातावरण सिर्जना गरौं एचआईभी सम्बन्धी सेवाहरूको गुणस्तरमा सुधार गरी एचआईभी संक्रमितहरूको जीवनयापनमा सुधार ल्याउन जवाफदेही बनौं
2: नेपाल सरकारसँगको सहकार्य युएन एड्सको सहयोगमा समुदायको नेतृत्वमा आधारित अनुगमन कार्यक्रम राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल
3: सबै हतारै हतार ए बुढा आज छुट्टी छ एउटा राम्रो साडी मलाई पनि चाहिएको छ छोरालाई स्कुलको ड्रेस होरीलाई पनि क्याम्पसको ड्रेस सिलाइदिने होला आज बुटोल जाऊ न
4: ए किन नि बुटोल यही हाम्रो मणिग्राममा 25 वर्ष पुरानो जय दुर्गा युनिफर्म कर्नर छ नि
3: हो हामी कहाँ स्वदेशी तथा विदेशी साडी फेन्सी सामान स्कुल ब्याग कपास र फाइबरका सिरक डोसना सिरानीका साथै म्याट्रेस पर्दाका सामानहरू सुपथ मूल्यमा पाइन्छ
4: स्कुल क्याम्पसका ड्रेसका लागि एकमात्र विश्वसनीय स्थान
3: प्रोप्राइटर प्रताप भण्डारी मोबाइल 98-570-42-471 फोन 071-562-69 जय दुर्गा युनिफर्म कर्नर तिलोत्तमा नगरपालिका मणिग्राम रूपन्देही
0: सूचना सिरीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बरद्वारा आयोजित 8 साधारण सभा तथा 4 अधिवेशन सम्बन्धी अत्यन्त जरूरी सूचना मन्दिर समितिका सम्पूर्ण पदाधिकारी सदस्य भक्तजन तथा सरकारवाला सबैमा यही श्रावण 24 गते आइतबार बिहान ठिक 11 बजे मन्दिर सभाहालमा आयोजना हुने 8 साधारण सभा तथा 4 अधिवेशनमा उपस्थितिका लागि सादर अनुरोध गर्दछौ कार्यक्रमका प्रमुख अतिथि दुर्गा वैदिक परमानन्द सन्यास आश्रम तिलोत्तमा 1 न्यायमिलका पीठाधीश श्री 1008 डाक्टर स्वामी विमलानन्द सरस्वतीजी महाराज रहनुहुनेछ कार्यक्रममा समयमै उपस्थित भई सभालाई सफल बनाउनु हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ निमप्रसाद श्रेष्ठ अध्यक्ष श्रीमा कालिका देवी मन्दिर समिति तिलोत्तमा छ 12 नम्बर रूपन्देही
5: Thank you.

0: दिलकुमारी, आज त काम गर्ने जाँगरै छैन।
1: हो भाइ, आज मलाई पनि काम गर्ने जाँगरै छैन।
2: ओ दिलकुमारी सुन्तली, के गरेको यो पाराले काम त गराइ हुँदैन।
1: ठेकदार साहब, हामी काम गरेका छौँ, उत्ति नै मेहनत गरेका छौँ, तर पनि हाम्रो ज्याला हरिदाईको भन्दा कम नै छ। ठेकदार साहब, हामीसँग पनि समान व्यवहार गर्नुहोस्।
3: कहीँ हामी पनि श्रमको मूल्यमा यस्तै भेदभाव गरिरहेका त छैनौ। लिङ्गको आधारमा कुनै भेदभाव नगरौ।
4: सामाजिक जनचेतनाका लागि तिलोत्तमा नगरपालिका र रेडियो लुम्बिनी एवं तिलोत्तमा टेलिभिजन मणिग्राम रूपन्देही।
5: अब नशा तथा मनोरोग सम्बन्धी सम्पूर्ण उपचार लाली गुराँस फार्मेसी अस्पताल लाइन बुटवल पुष्पलाल पार्कदेखि 20 मिटर पूर्व नेशनल प्याथल्याबको ठिक पछाडि। मोबाइल 9806637111 र 9806621354।
3: बुटवल भैरहवाको बीच मणिग्राममा स्तरीय क्लिनिक नीता पोली क्लिनिक प्रणाली।
6: हाम्रा सेवाहरू
3: जनरल फिजिसियन,
6: स्त्री तथा प्रसुति,
3: बाल रोग,
6: छाला तथा यौन रोग,
3: हार जोड्ने नसा तथा बाथ रोग,
6: टाउको तथा मनोरोग,
3: नाक कान घाँटी,
6: जनरल सर्जरी,
3: भिडियो एक्सरे,
6: डिजिटल एक्सरे,
3: ईसीजी,
6: डेन्टल तथा प्याथोलोजी,
3: फिजियोथेरापी
6: तथा फार्मेसी सेवाहरू उपलब्ध छन्।
7: किशोर किशोरी, युवाहरू र 15 देखि 49 वर्ष सम्मको महिलाहरूलाई अस्थायी परिवार योजनाको साधन, लामो समयको साधनमा कपरटिभ र इम्प्लान्ट सेवाहरू उपलब्ध रहेको छ।
8: गुणस्तरीय सेवामा विगत लामो समयदेखि प्रतिबद्ध
5: नीता पोलिक्लिनिक प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही, रेडियो लुम्बिनीको ठ्याक्कै अगाडि। फोन नम्बर 0175-62-832, मोबाइल
9: 9857-21-835।
10: नमस्ते है, नमस्ते। होइन, बुढेसकालमा के कुरामा हो बुढा बुढी गफी तै
11: के हुनु नर्स नानी, जेठी बुहारी दुई जुकी बाकी सासु सालको मेसो खोज्दै छौ क्या।
10: आहा, यो हो नि तरिका सासु ससुराको। हो त, पेटमा बच्चा बसेदेखि 2 वर्षको हुन्जेलसम्मका यी 1000 दिनमा आमा र बच्चालाई पोषणयुक्त खाना खुवाउने र सरसफाइका बारेमा ध्यान पुर्याउन सके आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो बनाउन सकिन्छ।
12: लौ, ढुङ्गो खोज्दा देउतै मिले झैं भयो। के गर्नुपर्छ भन्दिउँ त नानी।
10: ल, यो सुन्नु त, रेडियोमा फुकेको फुकै हुन्छ त।
13: माछा मासु अन्डा मिठो सबैभन्दा, माछा मासु अन्डा मिठो सबैभन्दा,
14: अनि फलफुल र सागपात बच्चाको खाना साथ साथ
15: सबै मिलाई खुवाऊ।
14: कम्तीमा 2 वर्षसम्म आमाको दुध पनि नछुटाऊ, बच्चा चलाक निरोगी बनाऊ। हो, मैले बच्चालाई निरोगी र चलाक बनाउनका लागि 6 महिना पुरा भएपछि आमाको दुधको साथै अन्डा, माछा मासु, हरिया सागपात तथा पहेँला जातका फलफुल पनि खुवाए। तपाईँले नि
15: साथै गर्भवती महिलालाई हरेक दिन सधैँ खाइरहेको भन्दा एक पटक थप र बच्चालाई दुध खुवाइरहेकी आमालाई 2 पटक थप पोसिलो खाना खुवाऊ।
16: हो, यी सबै खानेकुरा तयार पार्ने र खुवाउने बेलामा सरसफाइमा विशेष ध्यान दिनुपर्छ है। खास गरी हात सफा राख्ने, खानेकुरा कुरा राम्ररी धुने र पखाल्ने, अनि पानी पनि सकेसम्म उमालेको प्रयोग गर्नुपर्छ। बुझ्नु भयो नि। आईजीई नेपाल बी ग्रुपको साझेदारीमा ग्लोबल न्युट्रिसन परियोजना तथा कृष्णसार एफएमद्वारा सचेतनाका लागि जारी सन्देश।
17: स्नातक तह भर्ना सम्बन्धी रामबाडी बहुमुखी क्याम्पसको सूचना। रूपन्देहीको मणिग्राम स्थित रामबाडी बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि अंग्रेजी र नेपाली माध्यममा भर्ना खुल्यो। कार्यक्रमहरू बीबीएस, बीएड र बीए भर्ना कार्यक्रम चलिरहेको छ। कक्षा सञ्चालन साउन अन्तिम सातादेखि। जेहेन्दार विद्यार्थीलाई नतिजाको आधारमा छात्रवृत्ति र आर्थिक अवस्था कमजोर भएकालाई छात्रवृत्तिमा थप सहुलियत दिएर पढ्न पाउने व्यवस्था गर्दै अभिभावकीय भूमिका निर्वाह गरेको क्याम्पस। सम्पर्क राममणी बहुमुखी क्याम्पस, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन 071-560-226। बीबीएस भर्नाको लागि 9857-42-624। बीए र बीएड को लागि 9841-29-657।

0: खुलदुली डॉट कम म डाक्टर खेम कार्कीको साथ खुलदुली डॉट कम म डाक्टर खेम कार्कीको साथ हरेक दिन बेलुकी 9 बजे
1: नमस्कार हामी खुलदुली डॉट कम को श्रृंखलामा छौं यहाँहरूले हामीलाई सुनिराख्नु भएको छ हेरिराख्नु भएको छ हामी विभिन्न श्रृंखलाहरूमा एकदमै किशोर किशोरीहरूदेखि वयस्कहरूसम्मको खुलदुलीहरूलाई छलफल बहस कुराकानी गरेर तपाईँहरूको खुलदुली मेट्ने प्रयत्नहरू हामी गरिरहेछौं र आजको श्रृंखलामा हामीसँग असाध्यै महत्वपूर्ण एकजना व्यक्तित्व हुनुहुन्छ डाक्टर भोजराज लुइटेल धेरैले चिन्नु भएको होला उहाँ हाम्रो चिकित्सा अध्ययन संस्थानको एसिस्टेन्ट प्रोफेसर हुनुहुन्छ उहाँ युरोलोजी र किडनी ट्रान्सप्लान्टको प्रोफेसर हुनुहुन्छ र उहाँको विशेष रुचिमा चाहिँ मेन्स हेल्थ यो खास गरी पुरूषहरूको स्वास्थ्य र त्यस पछाडि चाहिँ यो हाम्रो मूत्र प्रणाली भनौँ न युरोलोजीको क्यान्सरसँग जोडिएको युरो अङ्कोलोजीको पनि उहाँको विशेष सुपर स्पेसालिटी चाहिँ त्यसमा छ त्यसैले उहाँसँग आज हामी पुरूषहरूको स्वास्थ्यको एउटा सानो कम्पोनेन्टमा हामी छलफल गर्छौं यो सिरिजमा हामी पुरूषहरूको स्वास्थ्यको विभिन्न विधाहरूमा हामी छलफल गर्दैछौ त्यसैले आजको श्रृंखलामा डाक्टर साहबलाई स्वागत छ
2: नमस्कार खेम सर धन्यवाद
1: हस् अब आज हामी ढिलो नगरिकन पुरूषहरू अथवा महिलाहरूमा अहिले यो बढ्दै गएको एउटा ठूलो समस्या चाहिँ के छ भने बाँझोपन त्यसलाई अंग्रेजीमा हामी इन्फर्टिलिटी भन्छौं र कसैको चाहिँ सन्तानै नहुने त्यसलाई हामीले नेपालीमा अथवा संस्कृतबाट शब्द चोरेर के भनिरहेको छ भने निसन्तान भनेको छ स्टेरिलिटी है त्यसैले यो बाँझोपन र निसन्तान भनेकै के हो भन्ने कुराको विषयबाट हाम्रो छलफल सुरु गरौँ
2: हाल आएर निसन्तानपनको समस्या त पौराणिक कालदेखि नै थियो हामी राजा दशरथको बारेमा कुरा गर्न सक्छौ पाण्डु र धृतराष्ट्रगत बेलाका केही समस्याहरूका कुरा गर्न सक्छौ सुरुदेखि नै थियो तर अहिले आएर मेनली वर्ल्ड वाइड निसन्तानपनको चाहिँ नि समस्या बढ्नुको एउटा मेन रिजन हामीले मानेको चाहिँ नि लाइफ स्टाइल चेन्ज वातावरणीय प्रदूषण
1: त्यसलाई हामीले बाँझोपन भन्यौँ
2: वातावरणीय प्रदूषण र ग्लोबल वार्मिङ सबै कुराहरूलाई समेटेर हेर्नुपर्ने जस्तो देखिन्छ इन्डिभिजुअल कजमा म पछाडि आउँछु तर आजभन्दा 50 वर्ष अगाडि जति एउटा पुरूषत्व अथवा सन्तान उत्पादनको क्षमता थियो नि मान्छेहरूको कर्मश पुरूषहरूको स्पेसल्टी कमाउँदै गएको वर्ल्ड वाइड लिटरेचरले देखाएको छ अब चाहिँ बाँझोपनलाई कसरी परिभाषित गर्ने त निसन्तानपनलाई विवाह भएर दम्पति सँगै बसेर सहवास प्रतिक्रिया गर्दाखेरि एक वर्षसम्ममा बच्चा रहेन भने हामीले बाँझोपनको शङ्का गर्नुपर्छ निसन्तानपनको त्यसलाई इन्फर्टिलिटी भनौँ हामी
1: त्यसलाई
2: अहिले त्यसलाई अझ करेक्ट टर्ममा चाहिँ सबफर्टिलिटी पनि भन्छन् सबफर्टिलिटी अनि इन्फर्टिलिटी स्टेरिलिटी भन्ने मान्छेको हकमा युज गरिँदैन अहिले त्यो मौरीहरूको हकमा युज गरिन्छ जस्तो मौरीहरूमा के छ भन्दाखेरि रानी मौरी हुन्छ भाले मौरी हुन्छ ड्रोन हुन्छ तिनीहरू स्टराइल ग्रुपको हुन्छ
1: एक्ज्याक्टली
2: त्यही भएर हामीहरूकोमा चाहिँ नि इन्फर्टिलिटी सबफर्टिलिटी प्रयोग गरिन्छ मेडिकल साइन्समा स्टेरिलिटी चाहिँ नि हामीले आर्टिकलको लागि प्रयोग गर्छौँ अथवा त्यो रूपमा बुझ्छौँ हामीले अहिले अब अहिले आइपुग्दाखेरि हामीले कारण के छ भन्दाखेरि चाहिँ नि अहिलेको मेडिकल साइन्सले चाहिँ नि इभन एउटा सानो न्युक्लियस पाए पनि त्यसबाट चाहिँ फर्टाइल बनाउन सकिन्छ कि त्यसले गर्दाखेरि हामीले स्टेराइल भन्ने वर्ड चाहिँ प्रयोग नगरौँ Rather what we can use is the subfertile. Everybody is fertile. But below the threshold if somebody goes, tesla hamile subfertility athwa infertility, okay, no problem. Sterility aile use nagaram bhanchu ma.
1: श्रोता साथीहरूले बुझिहाल्नुभयो अब सानो भन्दा सानो पनि
2: एउटा मात्रै स्पर्म फेला पर्यो भने पनि
1: त्यसलाई हामीले
2: फर्टाइल गराउँछ
1: सन्तान उत्पादन गर्न सक्छ
2: प्रयोग गर्न सक्छ
1: साइन्स पुगेको छ प्रविधि पुगेको छ
2: अब त्यो एउटा पनि छ कि छैन भने हेरेर डिक्लेयर गरेपछि बल्ल स्टराइल भन्न सकिएला
1: एक्ज्याक्टली
2: बट त्यसरी वर्कअप गरे पनि नबढी स्टराइल
1: हो त्यसैले निसन्तानको समस्या चाहिँ अथवा चाहिँ निसन्तान पनि नभनौ बाँझोपन भनौँ न अहिले बाँझोपन भन्ने चाहिँ यो के अर्थमा राम्रो शब्द जस्तो मलाई लाग्छ भने बाँझो चाहिँ खनजोत गरेपछि फेरि मलिलो बारी बन्न सक्छ.
2: हजुर,
1: त्यस कारणले गर्दाखेरि
2: अहिले हामीहरूको यसमा फेरि यो शब्द पनि म अलिकति केलाउन चाहन्छु. बाँझो भन्दाखेरि एउटा सोसियल स्टिग्माको वर्ड जोडिएको रहेछ, त्यसले गर्दाखेरि बाँझोपन पनि त्यसलाई प्रयोग नगरौँ. त्यसमा बाँझोपन भन्ने बित्तिकै के बुझिन्छ भन्दाखेरि महिलालाई बढी टाइरिट गरे जस्तो
1: लाग्छ
2: देखिन्छ. यो ओभरअल सोसाइटीको साइकीबाट हेऱ्यो भने, साइकोलोजिकल्ली हेऱ्यो भने चाहिँ नि पुरुषत्व पुरुषपनमा पनि निसन्तान कारणले निसन्तान हुन्छ, महिलाको कारणले पनि हुन्छ. वर्ल्ड वाइड सबफर्टिलिटीको इस्यु 3-5% छ. हजुर, हामी सबैजना कपाल बस्यौँ भने 5% अफ द कपल्स आर सफरिङ फ्रम द्याट. तर अब त्यसको कारण सबै महिला त होइन नि त, 40% महिला हो, 40% पुरुष हो, 20% टुगेदर 100% मान्नु हो भनेपछि अहिले हामीले करेक्ट टर्म चाहिँ नि मेडिकल साइन्सबाट स्टिल वाट वी आर युजिङ इज द निसन्तानपन. बाँझोपन भन्दाखेरि चाहिँ बढी महिला बाँझो भयो यता भयो, त्यो अलिकति गाई गोरुलाई प्रयोग गरे जस्तो शब्द भयो. यसमा ह्युमेनिटेरियन टच चाहिने भएको हुँदाखेरि हामीले सबैलाई सल्लाह के भन्दाखेरि निसन्तानपनको उपचार
1: भनेपछि यसलाई त्यसरी बुझौँ. र अहिलेसम्म हामीले के कुरा गर्यौँ भने यो निसन्तानपनको कुरा चाहिँ संसारभरि नै बढ्दैछ र लिटरेचर्सहरूले विभिन्न चाहिँ लिटरेचर्सहरूले अथवा अनुसन्धानहरूले चाहिँ निसन्तानको पन बढ्दै गएको देखाएको छ. यो चाहिँ एउटा ग्लोबल पिक्चर भयो. तर अब हामी डाक्टर साहब केमा आउँ भने यसको चाहिँ कजेसहरू कारणहरू चाहिँ के हुन सक्छन्? कारणकै कन्टेक्स्टमा
2: हामीहरूले कमनली भन्दैछौँ, महिलाको कारणले हुनसक्छ, पुरुषको कारणले हुनसक्छ, दुवैजना इक्वेल्ली भागीदार. 40% महिलाको कारण, 40% पुरुषको कारण, बराबर. नो ब्लेम गेम टु एनीवन. नो ब्लेम गेम. बचेको 20% चाहिँ कन्ट्रिब्युसन टुगेदर हुन सक्छ, बोथ साइड. देयर माइट बी ओभरल्याप. अब मेनली अब महिलाहरूको हकमा चाहिँ नि इन्फेक्सनको कुराहरू, हर्मोनको कुराहरू, त्यताको पाटो चाहिँ नि हाम्रो महिला विशेषज्ञ साथीहरूले बढी कुरा गर्न सक्नुहुन्छ. म पुरुषतर्फको जान चाहन्छु.
1: अब यो महिलाहरूसँग हुने निसन्तानको बारेमा छुट्टै
2: महिलाको महिला विज्ञसँग नै बसेर हामीहरूले मैले भन्दा अझ राम्रोसँग क्लरिफाई गर्न सक्ने हामीसँग साथीहरू हुनुहुन्छ हाम्रो इन्फर्टिलिटी सेन्टरमा. उहाँहरूको सर्वे गरेर हामी उहाँसँग कुरा गर्छौँ. महिलासँग रिलेटेडलाई हामीहरू उहाँलाई डिल गर्न सक्छ. पुरुषसँग रिलेटेडमा हामी छौँ. पुरुषसँग रिलेटेडमा सबभन्दा कमन कारणहरू भनेको हर्मोनको कारण.
1: हर्मोन
2: हाम्रो ब्रेनको डेभलपमेन्टदेखि नै जोडिएको हुन्छ. ब्रेनको पिट्युटरी थलामस, हाइपोथलामस, हाइपोथलामस त्यतातिर अथवा अण्डकोशमा हर्मोन उत्पादन अथवा त्यसको एउटा सिक्वेन्स हो, चेन हो नि त त्यो. केही कारणले गर्दाखेरि उत्पादन भएन अथवा काम गर्ने ठाउँमा काम गरेन, अण्डकोशले हर्मोन कम गरिदियो भने पनि त्यहाँ
1: मेल हर्मोनको बारेमा अलिकति बताउनु.
2: मेल हर्मोन अब खास यो
1: इन्ट्रेस्ट हुन सक्छ.
2: हो हजुर हजुर, मास्टर ग्ल्यान्ड भनेको पिट्युटरी ग्ल्यान्ड हो, त्यहाँबाट एलएचएफएसएस आउँछ, गोनाडोट्रोपिन हर्मोनहरू आउँछ, त्यसपछि अण्डकोशबाट टेस्टोस्टेरोन, डायरो टेस्टोस्टेरोन तिनीहरू आउँछ, एक्टिभ फोनमा आउँछ. पल्सेटाइल रूपमा माथिबाट हर्मोन आएर पल्सेटाइल रूपमा भनेको बेला बेलामा हुने,
1: बेला बेलामा पटक पटक
2: पटक पटक आएर तलतिर चाहिँ नि वीर्य उत्पादनको लागि चाहिँ नि सहायता दिने. अब त्यो केही कारणले टाउको चोटमा, ब्रेन ट्युमरमा, जन्मजातै कुनै भाग नभनेकोमा त्यस्तो अवस्थामा चाहिँ नि
1: अथवा चाहिँ अण्डकोशको विकासमा अथवा
2: अथवा हाम्रोमा एकदमै कमन मैले देखेको त त्यो मम्स हाँडे
1: हाँडे आउँछ.
2: हाँडेले तपाईँको त्यहाँ चाहिँ प्यारोटिड ग्ल्यान्ड र अण्डकोश दुइटै असर हानिदिन्छ. गभर्मेन्टलाई धेरै रिक्वेस्ट गरेर एमएमआर भन्ने जुन त्यो भ्याक्सिन छ नि, मिजल्स मम्स रुबेला, हाँडेको इन्फेक्सनले पनि कैयौं सफर्टाइल भएका छन् नेपाल दाजुभाइ.
1: अब यसमा अलिकति
2: अब यता एउटा हर्मोनको एउटा कारण भयो, अर्को कारण अण्डकोशको चोटपटक, रगतको नसा फुलेको, भेरिकोसिल, हर्नियाको सर्जरी अथवा हर्नियाले च्यापेको, हाइड्रोसिलले च्यापेको, अथवा त्यो अण्डकोशको टिभी पछाडि आइपुगेर चाहिँ तपाईँको त्यो बिरे बग्ने नलिने, बिरे बाहिरी नलिने, लास्ट डिफरेन्समा कहीँ चोटपटक अथवा साँगुरोपन, अब्स्ट्रक्सन, यतापट्टि आएर सेमिनल भेसिकल र प्रोस्टेटिक समस्या, हिसाब नलिमा समस्या, त्यसलाई सो मेनी कजेस.
1: यसलाई अलिकति किनभने हाम्रो श्रोता दर्शकहरूले बुझ्ने भाषामा
2: हजुर
1: यसलाई फेरि एकचोटि के कुरा गर्नु भने, मेल हर्मोनमा चाहिँ सबभन्दा इम्पोर्टेन्ट भनेको टेस्टोस्टेरोन नै,
2: टेस्टोस्टेरोन
1: हो, त्यसलाई उत्पादन गर्नको लागि चाहिँ हाम्रो ब्रेनदेखिको काम गर्छ.
2: हर्मोनमा यसरी कसरी बुझ्नुपर्छ भन्दाखेरि टेस्टोस्टेरोनले नै वीर्य क्षमता बढ्ने होइन. फेरि यहाँ हामीले के बुझ्नु भएन भन्दाखेरि चाहिँ अलिकति ट्रिकी छ. माथिबाट ब्रेनबाट ल्युटिनाइजिङ हर्मोन आएर टेस्टोस्टेरोन निक्ला एफएसएचआर तपाईँको चाहिँ वीर्य उत्पादन गर्ने त्यसको केही न केही रोल त छ टेस्टोस्टेरोनको तर टेस्टोस्टेरोन बढी भइदियो भने फेरि सप्रेसन हुन्छ कि
1: सप्रेसन हुन सक्छ
2: जस्तो खेतबारीमा युरिया धेरै हालिदियो भने के हुन्छ बिरुवा मर्छ नि
1: मर्छ
2: अप्टिमल रूपमा त चाहियो
1: एक्ज्याक्टली
2: हर्मोनल पाइल्यु भनेको चाहिँ एकदमै इम्पोर्टेन्ट छ
1: त्यो ब्यालेन्स
2: फेरि यो बुझ्नु भएन कि वीर्य उत्पादन क्षमता कम छ नि टेस्टोस्टेरोन लिनुपर्ने रहेछ होइन होइन दिस इज टोटल्ली रङ बिकज हाम्रो शरीर फेलर हुन भएन अङ्गको
1: एक्ज्याक्टली त्यसैले एउटा हर्मोनको कारणले भयो अरू चाहिँ हाम्रो
2: स्ट्रक्चरल एबनर्मलिटी
1: भनेको संरचनागत समस्याहरू होइन अण्डकोषदेखि लिएर त्यहाँबाट शुक्र उत्पादन भएर अनि आउने चाहिँ
2: पिसाब नलीदेखि लिएर मियाटससम्म युरेथ्राको ओपनिङसम्मकै समस्या
1: काहीँ स्ट्रक्चरमा केही समस्या
2: ओभरअलमा हामीले के बुझ्न सकिन्छ अब्स्ट्रक्टिभ कज र नन अब्स्ट्रक्टिभ कज अब्स्ट्रक्टिभ कज भनेको चाहिँ नि धेरै उत्पादन भयो राम्रो मात्रामा तर डेलिभर गर्ने ठाउँमा पुग्न सकेन नन अब्स्ट्रक्टिभ भनेको मोस्ट कमनली हर्मोनल फेलर टेस्टिकुलर फेलर पिट्युटरी फेलर तिनीहरू यिनीहरूलाई छुट्टुन
1: अर्को डाक्टर साहब यो हामीले चाहिँ वास्तवमा शुक्रकृति चाहियो नि त
2: होइन
1: सन्तान उत्पादन गर्नलाई शुक्रकृति
2: एउटा यहाँ एउटा हामीले बुझ्नुपर्ने इम्पोर्टेन्ट कुरामा भन्न चाहन्छु इन्फर्टिलिटी भनेको जेनेटिक कज एकदमै इम्पोर्टेन्ट छ
1: वंशानुगत
2: कारणहरू एकदमै इम्पोर्टेन्ट छ किनभने यो जिन ट्रान्सफर हो नि त वाट एभर यु टक इट्स अल जिन ट्रान्सफर शरीरमा सबै अङ्ग ट्रान्सप्लान्ट गर्न सकिएला जिनलाई ट्रान्सप्लान्ट गर्न अहिले सकिए होइन मतलब मैले भनेको एउटाको अण्डकोष लगाएर अर्कोमा ट्रान्सप्लान्ट गरेर चाहिँ त्यो सक्सेस भएको मैले देखाएको
1: जिनको ट्रान्सप्लान्ट
2: किडनी पनि ट्रान्सप्लान्ट गरेर हामीले जोगाउन सकिएला सो जेनेटिक कजहरू सिस्टिक फाइब्रोसिस त्यसपछि गएर क्लाइनफेल्टर सिन्ड्रोमहरू देयर आर सो मेनी अदर कजेस आर देयर
1: जेनेटिकको कारण भयो स्ट्रक्चरको कारण भयो
2: हर्मोनको
1: कारण भयो ब्रोड कुरा
2: अब इन्भाइरोमेन्टल फ्याक्टरमा अब अन्डरकोस ड्यामेज गर्ने तत्त्वहरू हामीले बुझ्नुपर्छ
1: हाई
2: टेम्परेचर त्यसपछि गएर भट्टीमा काम गर्ने फर इक्जाम्पल सौनावात भनेर विदेशी चलन छ त्यो पनि आएको छ लामो समय सौनामा बस्ने अहिले त मोबाइल पकेटमा राखेर हिँड्दाखेरि सोझै ड्यामेज गर्छ
1: तातोले पनि होला प्लस
2: मोबाइलको यो यो बारे पनि स्टडी धेरै लिटरेचरहरू भइसकेको छ यो पनि मिसाइल हो डेस्टिसको लागि हामीले युज गर्छौँ प्रयोग गर्छौँ तर
1: अनि अधिकांश चाहिँ पुरुषहरूले हाल्ने भनेको चाहिँ खल्तीमा हो पाइन्टको खल्ती
2: फ्यामिली कम्प्लिट भएको छ नि हाल्नु थाहा छैन नि हाल्नु बरु हातमा बोकेर हिँड्नु सिकाएर के भन्नु
1: त्यसैले यो चाहिँ हाम्रो श्रोता र दर्शक साथीहरूले बुझिहाल्नु होला मोबाइल चाहिँ
2: मोबाइलको रेडिएसन
1: यसको रेडिएसनले पनि सुपरकेटको उत्पादन छ
2: र उत्पादन मात्रै होइन क्वालिटी
1: अनि त्यसको क्वालिटीमा चाहिँ असर गर्छ भनेर डाक्टर साहबले यहाँहरूलाई भनिराख्नु भएको छ अब सुक्रकिटकै एमाउन्टको बारेमा पनि अलिकति डाक्टर साहबले बताइदिनु पर्ला
2: डब्ल्युएसओ 2022 गाइडलाइनमा नर्मल एमाउन्ट भनेको लगभग 3-4 ml सिमेन्टको भोल्युम बिरियाको भोल्युम र त्यसमा काउन्टहरू चाहिँ 15 million पर एमएल भन्दा माथि हुनुपर्छ
1: 15 million 15 to 20
2: इज आइडियल त्यसमा पनि फेरि क्वालिटी कन्ट्रोल छ कि तिनीहरू प्रोग्रेसिभली मोटाइल हुनु पर्यो लाइभ हुनु पर्यो
1: अगाडि सिधा जाने हुनु
2: सिधा फरवार्ड मुभमेन्टमा जानु पर्यो तिनीहरू फेरि एकदम टाढाबाट टेढोमेढो हिँड्ने भयो भने भएन सो यहाँ क्वान्टिटीको मात्रै छैन क्वालिटीको कुरा छ
1: अब यो एकदम क्वालिटीवाला हेल्दी सुक्रकिट उत्पादन गर्नको लागि चाहिँ एउटा पुरुषले के कुरामा ध्यान दिनुपर्छ
2: राम्रो रेस्ट
1: रेस्ट एकदम राम्रो चाहियो
2: खानपिन
1: एकदम राम्रो चाहियो
2: कुलतबाट मुक्त
1: कुलत भन्नाले अब मदिराजन्य
2: पदार्थ सबैबाट मुक्त मोबाइल अण्डकोषबाट टाढा र सबभन्दा इम्पोर्टेन्ट चाहिँ नि ज्वरो आएको अथवा राम्रो नराम्रो थला परे हुन्छ नि बेला बेला ज्वरो आएर रुगा लागेको त्यसको लगभग 66 दिनसम्म चाहिँ राम्रो सुप्रेक्ट हुन्छ
1: श्रोताहरूलाई फेरि पनि दोहोऱ्याउँ ज्वरो आयो अथवा
2: कडा खालको ज्वरो आयो
1: भने त्यसले चाहिँ करिब 66 दिनसम्म
2: 2 महिनासम्म चाहिँ
1: 2 महिनासम्म चाहिँ
2: क्वालिटीको सुक्रकिट चाहिँ क्वान्टिटी त पुग्ला तर त्यसको गुणस्तर हुँदैन किन हुँदैन भन्दाखेरि तिनीहरू यति सेन्सिटिभ अङ्ग हुन् कि तिनीहरू हाम्रो कोल्ड टेम्परेचर भन्दा 4 degrees कममा भाँच्ने हुन् तर ज्वरो आउँदा त अन्डरको चिसो भएर त बस्दैन नै त आएको लाग्यो कडा खालको ज्वरो 102 भन्दा माथि इन्फेक्सन भएको छ भने चाहिँ 2 महिनासम्म त्यही भएर धेरै कुरामा ध्यान दिनु
1: यहाँ चाहिँ याद गर्नुपर्ने कुरा के छ भने हामीले 15 million to 20 million 1 ml बिरियामा हुनु पर्यो त्यो भनेको नेपाली हो भने 15 ml भनेको झन्
2: 1 crore 15 million
1: 1 crore 50 lakh देखि 2 crore चाहिँ मिनिमम
2: बिकज इट्स अल वाट यु नो इट्स ऑल अबाउट सो द्याट दे कम्पिट एमङ देमसेल्भ एन्ड देन बेस्ट विल गो टु देयर
1: त्यसैले एक डेढ करोड़देखि दुई करोड़ शुक्रकीटहरू जाँदाखेरि एउटा शुक्रकीटले मात्रै प्रजनन गर्ने हो नि त त्यो लेभलमा हामीले चाहिँ अगाडि बढ्नुपर्ने चाहिँ मतलब त्यो शुक्रकीटहरूले चाहिँ अगाडि बढ्नुपर्ने खालको कुरा देखियो होइन त्यसैले शुक्रकीटलाई हेल्दी बनाउनको लागि पनि मान्छेको खानपिनको व्यवस्था पनि राम्रो हुनु पर्यो
2: एक्सरसाइज
1: रेस्ट पनि
2: चाहियो
1: मान्छे एकदमै मतलब सबै हिसाबले फिट एन्ड फाइन हुनु पर्यो भन्नु
2: अफकोर्स
1: अब डाइटमा चाहिँ यसको केही रिलेसनसिप छ डाइट कस्तो कस्तो डाइट चाहिँ इम्पोर्टेन्ट हुन्छ शुक्रकीट हेल्दी क्वालिटी बनाउनको लागि
2: अब त्यसमा भन्दाखेरि हामीहरूले चाहिँ नि डाइटको धेरै रोल भन्दा पनि हामीले जुन खानामा चाहिँ हामीहरूको एन्टी अक्सिडेन्टहरू धेरै छ
1: अब एन्टी अक्सिडेन्ट हुने भनेको सबैले बुझ्ने गरी भन्दाखेरि अब ग्रिन भेजिटेबल्स
2: ग्रिन लिफी भेजिटेबल्स फ्रुट्स
1: नट्स
2: कमनली हुने तिनीहरू नै हो बुझ्नु भएन कमनली एन्टी अक्सिडेन्ट अब त्यसमा पनि हाम्रो पर्टिकुलरली हाम्रोमा एभाइलेबल बढी हुने भनेको सलादमा राम्रो एन्टी अक्सिडेन्ट हुन्छ टमाटोमा हुन्छ ब्रोकोलीमा हुन्छ त्यसपछि इभन क्याबेजमा पनि राम्रै हुन्छ तर समस्या के छ भन्दाखेरि तरकारीहरूमा यति धेरै विषादी छ कि विषादी मुक्त हुनु पर्थ्यो पनि
1: यहाँ एउटा महत्वपूर्ण कुरा के छ भने हामी शुक्रकीट क्वालिटीको बनाउने भनेर चाहिँ जुन तरकारीको कुरा गरिरहेछौ अब खानपानमा तर त्यो एन्टी अक्सिडेन्ट उत्पादन हुने चिज खानेकुराहरूमा पनि यति धेरै
2: विषादी छ कि
1: विषादीहरू छ त्यसको कारणले गर्दाखेरि अरू फर्दर कम्प्लिकेसन्स हुने शुक्रकीटलाई पनि त प्रभाव पारिरहेको छ त्यसले
2: सबभन्दा भल्नरेबल सेल बडीको
1: त्यसैले यो चिजलाई पनि हामीले ख्याल
2: गर्छौँ सबभन्दा भल्नरेबल सेल तपाईँको जस्तै बोन मेरो जति भल्नरेबल छ नि
1: हो
2: काउन्ट घटबड हुन्छ नि तुरन्तै जोडाउने बित्तिकै त्यहाँ पनि हुन्छ उयो
1: त्यही हो त्यसैले एकदमै श्रोता साथीहरूले दर्शक साथीहरूले याद गर्नु पर्यो कि हामीले चाहिँ विषादी त्यसको बारेमा पनि छुट्टै हामीले एउटा छलफल गर्नु ल तर विषादी
2: एउटा
1: शुक्रकीटको लागि चाहिँ एउटा खतरनाक
2: कुरा हो किन भन्दा यत्तिकै रूपमा विषादीहरू प्रयोग गर्दै गइयो भने हामीले पनाती देख्न नपाउन सक्छौँ पनाती पनाती
1: एकदमै महत्वपूर्ण कुरा हो त्यसैले विषादी जुन प्रयोग भइरहेछ हाम्रो सागसब्जीमा फलफूलमा जुन विषादी प्रयोग भइरहेछ त्यसमा तत्काल सरकारले र सम्बन्धित निकायहरूले चाहिँ यसमा चाहिँ ध्यान दिनुपर्ने जरुरी देखिन्छ यदि हामीले चाहिँ निसन्तानै प्रिभेन्सन गर्ने हो भने यो महत्वपूर्ण स्टेप भयो है त राख्छ
2: हामीले फुडको क्वान्टिटी भन्दा पनि क्वालिटी गुणस्तरमै
1: अब निसन्तानलाई अघि डाक्टर साहबले भनिहाल्नुभयो अहिले ब्रोडली हेर्दाखेरि एउटा सब फर्टिलिटी भन्यो अनि फर्टिलिटी भन्न सक्ने भयो यसको कुनै
2: अब यसको पनि टाइपहरू मैले भने यसलाई डिफ्रेन्ट रूपमा ब्रोडली मान्न सकिन्छ एउटा प्राइमरी अर्को सेकेन्डरी सब फर्टिलिटी प्राइमरी भनेको चाहिँ नि बिहा गरेपछि कहिले पनि बच्चा नभएको द्याट इज प्राइमरी सेकेन्डरी भनेको कुनै एक दुईवटा बच्चा जन्मिया थियो त्यसपछि केही समयपछि फेरि बेबीको लागि ट्राई गर्यो भएन भने द्याट इज सेकेन्डरी सब फर्टिलिटी
1: कारण चाहिँ उस्तै उस्तै हुन्छ दुईटैमा
2: अर्को हामीले यी दुईटामा बुझ्नु पर्ने भनेको एजिङ प्रोसेस आफै पनि त हो नि त
1: एजिङ प्रोसेस
2: जस्तो एउटा 30 वर्षको बाबु भन्न र 45 वर्षको बाबु भन्न र 55 वर्षको बाबु भन्न त क्षमता फरक हुन्छ नि त एजिङ प्रोसेसलाई हामीले बिर्सिनु भएन
1: एज इटसेल्फ डिजिज हो भन्छन् नि
2: एजिङ रादर व्हाट आई सेड एजिङ इज अ फिजियोलोजिकल प्रोसेस बट विथ द्याट फिजियोलोजी डिफरेन्ट चेन्जेस कम्स
1: एन्ड द्याट क्रिएट समथिङ
2: यस होइन
1: त्यसैले यो पनि अब एउटा चाहिँ हामीले परिभाषामै अघि डाक्टर
2: अब प्राइमरी र सेकेन्डरी भयो अगेन त्यसमा मेल सब फर्टिलिटी फिमेल सब फर्टिलिटी मेलको मैले पनि दुईटामा डिस्क्राइब गरेँ मैले नन अब्स्ट्रक्टिभ भर्सेस अब्स्ट्रक्टिभ नाउ ओवा भर्सेस नोआ नोआ नन अब्स्ट्रक्टिभ हजुर परिभाषा विल गो टु देयर हामी स्लोली जाउँला
1: त्यसो भएपछि यो दुईटा टाइपमा हामी जाँदैछौँ
2: होइन
1: हजुर अहिले प्राइमेरीले एउटा चाहिँ अवरोध भएर शुक्रकीटको उत्पादन भयो तर चाहिँ त्यो चाहिँ
2: फ्याक्ट्री ठिक छ आउटलेट ठिक छ
1: आउटलेट ठिक छैन एउटा चाहिँ फ्याक्ट्रीमै उत्पादन
2: होइन
1: यो दुईटा कुरालाई हामीले याद गरौँ त्यसैले यो दुईटा टाइप अहिले हामीले चाहिँ सजिलो व्यवस्थापनको हिसाबले पनि यो दुईटाको चाहिँ सजिलो होला
2: त्यति
1: त्यसैले अब हामी व्यवस्थापनतिर नै जाउँ हामीले चाहिँ फ्याक्ट्रीमा गडबड भएकोमा कसरी व्यवस्थापन गर्ने कज वाइज र चाहिँ फ्याक्ट्री त ठिकै छ आउटलेटमा चाहिँ कसरी व्यवस्थापन गर्ने
2: योभन्दा अगाडि हामीले जानुपर्ने भनेको चाहिँ टेस्टहरू गर्नुपर्ने जाँचहरू के हुन् त्यतातिर हामीले ध्यान दिनुपर्छ पुरुषको हकमा निसन्तानपन लिएर आएको छ भने पहिलो जाँच भनेको वीर्यको जाँच हो तीन दिन एब्सटिनेन्स भएको हुनुपर्छ दुईदेखि तीन दिन एब्सटिनेन्स भएको
1: एब्सटिनेन्स भन्नाले चाहिँ यौन सम्पर्क नगरेको अथवा हस्तमैथुन
2: नगरेको हुनुपर्छ धेरै पुरानो सिमिलले पनि काम गर्दैन त्यसलाई हामीले चाहिँ इन्फर्टिलिटी क्लिनिकमा गएर पहिलो टेस्ट हामी त्यो गर्छौँ सुरुवात गर्दाखेरि पुरुषबाटै जाँचबुझ सुरु गर्नुपर्छ यो सजिलो छ र 40% or 50% of chance you detect the cause then and there itself. And most of them may be correctable also.
1: Yes.
2: So, त्यसरी जानुपर्छ पहिलो टेस्ट भनेको चाहिँ सिमेन एनालाइसिस
1: भिडियोको जाँच गर्नु
2: अघि मैले प्यारामिटरहरू बताइसकेँ क्लोजली अब जाउँ हामी हर्मोनको प्रोफाइल
1: अब यसमा अलिकति राख्छ है अलिक क्लियर गराइदिनु पर्यो ब्रियाको जाँच गर्नको लागि चाहिँ तपाईँले ब्रिया चाहिँ फ्रेस चाहियो पुरानो भएन भनेपछि ब्रिया चाहिँ निकाल्ने प्रक्रिया चाहिँ सम्भव भएसम्म क्लिनिकमै आएर गर्नु
2: क्लिनिकमै छ हामीहरू टिचिङ हस्पिटलमा जहाँनिर इन्फर्टिलिटी क्लिनिक छ त्यहाँ हामीसँग छुट्टै रुमको व्यवस्था छ त्यसको लागि चाहिँ अहिले लजिस्टिकहरू पनि सबै व्यवस्था छ
1: अनि फ्रेस चाहिँ ब्रियो मात्रै सुक्रकीको जाँच हुने हो होइन
2: अफकोर्स
1: कम्तीमा पनि आधी घण्टा भन्दा बढी
2: दुई घण्टा भन्दा बढीको त एक्सेप्ट
1: तर आधी घण्टासम्मको सबभन्दा राम्रो होला
2: अर्लियर द बेटर
1: अर्लियर द बेटर होइन त्यसपछि यो पनि किनभने उहाँहरूलाई थाहा जानकारी हुनु पर्यो भोलि कहाँ जाने के जाने भन्ने खालको हिसाबले त्यसैले यो महत्वपूर्ण पाटो हो पहिला हामी चाहिँ ब्रियोको जाँच गरेर त्यसको गुणस्तर के छ भनेर हामी हेर्छौँ दोस्रो डाक्टर
2: पेसेन्टको फिजिकल एक्जामिनेसन टोटल्ली हेड टू टू हेर्नुपर्छ हर्मोन इम्ब्यालेन्स के छ जुङ्गाहरू खुइलिएका छन् मास्चुलिनिटी लस छ कि मसल थिन आउट छ कि धेरै कुराहरू हेर्नुपर्छ टेस्टिसको भोल्युम हेर्नु पर्यो दुइटै भास डिफरेन्स छ कि छैन प्रोस्टेटको स्टाटस के छ लिङ्गको स्टाटस के छ भेरिकोसिल हाइड्रोसिल कमन कुराहरू हामीले हेर्नुपर्छ
1: अब यसमा पनि अलिकति क्लियर गरिदिनुपर्छ किनभने हाम्रो चाहिँ दर्शक श्रोताहरूलाई यो भोलि सेवा लिन आउँदाखेरि पनि
2: फिजिकल एक्जाम
1: फिजिकल शारीरिक जाँचमा चाहिँ डाक्टर साहबले भन्नुभयो नि यहाँ जुङ्गा छ कि छैन भनेर हेर्नु पर्यो यसको निसन्तानसँग के सम्बन्ध हुन्छ
2: बेसिकल्ली जसको मतलब मेल प्याटर्न अफ मुस्टाज अथवा जुन हो नि त्यो हर्मोनसँग डाइरेक्टली रिलेटेड छ कि
1: हर्मोन उत्पादन
2: इज पार्ट अफ सेकेन्डरी सेक्सुअल क्यारेक्टर इन मेल
1: एक्ज्याक्टली
2: इफ द्याट इज लस्ट
1: हर्मोनमा केही छ
2: यस
1: भन्ने कुरा भन्नु
2: दिस इज क्लु फर द्याट समबडी मे हैव ब्रेस्ट इन मेल गायनेकोमास्टिया
1: अब ब्रेस्ट भयो भने ब्रेस्ट ठुलो भएको गायनेको मास्टियाको पनि मतलब धेरै कुराहरू आइरहेको
2: छ गायनेको मास्टिया इफ इट इज देयर देन देयर इज इस्ट्रोजन
1: हाइबो
2: आइरन टेस्टोस्टेरोन आई होप सो बट देयर आर सो मेनी कजेस बट ओभरअल वी शुड नॉट मिस एनीथिंग इन द पेशेंट
1: एक्ज्याक्टली भनेपछि कोही कोही
2: वन इम्पोर्टेन्ट थिङ द्याट यु हेभ टु आस्क वेदर यु क्यान इज एबल टु स्मेल अर नट
1: हो
2: देयर इज कालमेन सिन्ड्रोम
1: कालमेन सिन्ड्रोममा त स्मेलै हो
2: स्मेलै हुँदैन खुसबु नै आउँदैन
1: कालमान भयो भने पनि यो हुने भयो भने चाहिँ यो अहिले जुन जति पनि शब्दहरूको प्रयोग गरिरहेछौँ त्यो जेनेटिकली डिटरमाइन अथवा हर्मोनसँग सम्बन्धित कुराहरू हुन सक्छन् होइन र कतिपय पुरुषहरूको चाहिँ एकदम मेरो चाहिँ स्तन चाहिँ एकदम ठुलो भयो बढ्यो भन्नेहरू पनि आउनुहुन्छ होइन अब उहाँहरूसँग पनि हेर्दाखेरि चाहिँ के देखिने भयो भन्दाखेरि चाहिँ टेस्टोस्टेरोन हर्मोनको भन्दाखेरि चाहिँ एस्ट्रोजन हर्मोन जो चाहिँ महिलामा बढी हुनुपर्ने थियो
2: अफकोर्स
1: यसको हर्मोन चाहिँ बढ्यो भने पनि त्यहाँ केही न केही हर्मोनमा
2: असन्तुलन छ किनभने यो सबै खेला नै के हो भने जेनेटिक्स हर्मोनल स्ट्रक्चर र इन्भाइरोमेन्टको खेला हो कि
1: हो त्यसैले अब तल हामीले टेस्टिसमा आइसकेपछि टेस्टिसको भोल्युमको कुरा गर्नु पनि लाग्छ
2: साइज हेर्नु पर्यो भोल्युम त्यहाँ हामीले एउटा अर्किलोमिटर भन्ने हुन्छ त्यसमा कम्पेयर गरेर हेर्छौँ
1: त्यो चाहिँ कत्रो साइजको हुनुपर्ने हो
2: युजुअली हामीहरूले मेजरमेन्ट गर्दाखेरि 4x3 ल रफली
1: 4x3
2: 4 सेन्टिमिटर लङ अलमोस्ट 3 सेन्टिमिटर गर्थ एन्ड इट सुड बी फर्म
1: फर्म
2: नट सफ्ट इट सुड बी फर्म अनि त्यसको चाहिँ वरिपरिको रगतको नसार फुलेको हुनुहुन्न
1: यो चाहिँ टेस्टिसको साइजको कुराहरू गर्यौँ
2: त्यसलाई भोल्युममा फेरि हामी
1: भोल्युममा हामीले कुरा गर्यौँ त्यो पनि 4 सेन्टिमिटरदेखि 3 सेन्टिमिटरको लगभग 4x3
2: लगभग अथवा 3.5x2.5 ओके बट इट सुड नट बी स्मल
1: स्मल हुनु स्मल भयो भने यसले उत्पादन गर्दैन कि भन्ने कुराहरू अनि अर्को डाक्टर साहबले एकदम महत्वपूर्ण कुरा गर्नु त्यो वरिपरि रगतको नसाको कुरा गर्नुभयो नि त्यो रगतको नसा फुलेको रहेछ भने चाहिँ के हो
2: त्यसलाई हामी भेरिगोसिल भन्छौँ त्यसले टेस्टिसको वरिपरिको टेम्परेचर बढाइदिन्छ टेम्परेचर बढ्यो भने चाहिँ सबै स्पर्महरू मर्छन्
1: उत्पादन हुन र हेल्दी स्पर्म उत्पादन हुनलाई चाहिँ टेम्परेचरको पनि खेल्छ
2: अफकोर्स कोर टेम्परेचर चाहिँ स्ट्रिक्टली बिलो 4 डिग्री सेल्सियस
1: एकदमै ख्याल गर्नुपर्ने कुरा के छ भने शुक्रकेट हेल्दी हुनको लागि चाहिँ टेम्परेचर पनि बडीको टेम्परेचर भन्दा -4
2: यस
1: होइन -4 डिग्री सेल्सियस
2: शरीरले मेन्टेन गर्न कोसिस गरे हुन्छ नेचरले प्रोभाइड गरे हुन्छ तर भइदिन्छ के भन्दाखेरि हामीले टाइट जिन्स लाउँछौँ मोबाइल त्यहीँ कोच्छौँ डाटा अन गरेर त्यहीँ छोडिदिन्छौँ
1: त्यसले त यो होटलमा काम गर्ने कुकहरू हुनुहुन्छ नि उहाँहरू भल्नरेबल हुनुभयो
2: अफकोर्स
1: होइन
2: त्यो मात्रै होइन मान्छेहरू सोखको लागि सौनावास जान्छन् नि
1: सौनावास जाने होइन
2: त्यहाँ गएर बफिया पैसा के हुने भयो
1: भने चाहिँ यो सबैले बुझ्नुपर्ने कुरा चाहिँ के रह्यो भन्दाखेरि चाहिँ शुक्रकीटको राम्रो उत्पादन हुनको लागि चाहिँ स्क्रोटम भनौँ न हामीले अन्ड थैली चाहिँ जसरी नेचुरली यो चाहिँ अलिकति ह्याङ डाउन भनौँ न तल
2: ह्याङ
1: डाउन भएको हुनुपर्छ त्यसो हुँदाखेरि चाहिँ कट्टु एकदम टाइट लगायो भने पनि यो सम्भावना हुने रहेछ होइन
2: टाइटको कुरा हुँदा नि अर्को इम्पोर्टेन्ट छ थिक र धेरै टेम्परेचर गुम्सिने खालको
1: अनि गुम्सिने खालको लगायो
2: फर इक्जाम्पल हाम्रो बाजेहरूले के गर्थ्यो कटनको लगाउटी लाग्थ्यो
1: कटनको लगाउटी मात्रै लगाउनुहुन्थ्यो एकदम
2: याद छ होइन कटनको लगाउटी लगाउँथ्यो होइन 12-13 वर्षको भएपछि अब जब स्पर्मेटोजेनेसिस सुरु हुन्थ्यो त्यो बेला वर्त बन्द गरिदिन्थे त्यसलाई चाहिँ कोल्ड टेम्परेचर मेन्टेन गर्नलाई सजिलो थियो अहिले के आयो सबै प्लास्टिकवाला थैलो आयो
1: प्लास्टिकवाला थैलो आयो एकदमै
2: धेरैको अन्डरवेयरहरू के छ अहिले
1: प्लास्टिक
2: पेट्रोलियम थिङ्स
1: त्यसैले यो एकदमै अहिले मेरो विचारमा श्रोता दर्शक साथीहरू रमाइनिराख्नु पनि भयो होला अनि कतिपय साथीहरूको जसको निसन्तानको समस्या छ ए भनेर मैले कट्टु कस्तो लगाएछु भन्ने कुराले पनि निर्धारण गर्ने कटनको लुज टाइपको कट्टु लगाउनु पर्ने
2: हल्का सपोर्ट भएर केही भएन धेरै टाइट गर्नु नि
1: भएन टाइट गर्यो भने शुक्रकीट उत्पादनमा यसले असर गर्ने हुन्छ नेचुरली जसरी ह्याङ डाउन गरेको अनि त्यो चाहिँ अर्को इन्ट्रेस्टिङ फेनोमेना छ नि डाक्टर अब जाडो महिनामा चाहिँ के हो स्क्रोटम अलिकति माथि आउँछ तर गर्मी महिनामा त सर्टै ह्याङ डाउन हुन्छ नि त्यो पनि टेम्परेचर मेन्टेन गर्नलाई प्रकृतिले बनाएको
2: बनाइदिएको त्यही नै बनाएको के हो भन्दाखेरि फेरि -4 भएपछि -8 बनाएर नि त भएन
1: भएन भएन भएन
2: -8 बनाएर नि भयो त्यहाँ यु पारेर पनि भयो नि यु पारे पनि मर्छ एक्सट्रिम अफ टेम्परेचरमा चाहिँ नि शुक्रकीट बाँच्दैन
1: बाँच्दैन भनेपछि यो व्यवस्थापनमा यो चिजलाई पनि हामीले चाहिँ राम्रोसँग हेर्नु पर्यो अब भेरीको सिलमा चाहिँ हामीले यो छलफल गर्यौं भेरीको सिल भनेपछि यो
2: भेनहरू फुलेको धेरै फुलेको
1: टेस्टिसको वरिपरि होइन अन्डकोषको वरिपरि चाहिँ भेनहरू
2: भेन त नर्मल्ली हुन्छ
1: हुन्छ
2: मुटुबाट रगत त्यहाँ जान्छ फिर्ता ल्याउँदा भेन चाहियो तर अब केही कारणले गर्दा त्यसको भालमा डिफेक्ट भएर त्यही नै ब्लड बस्न थाल्यो भने फेरि त तातो ब्लडले त्यो अन्डकोषको शुक्रकीटलाई खाइदिन्छ
1: हो त्यसैले कसैको अन्डकोषको वरिपरि छाम्दाखेरि अब सामान्य भाषामा भन्दा गडेवाला जस्तो ब्याग अफ होम्स जस्तो गडेवाला जस्तो भयो हो त्यो चाहिँ भेरीको सिल भएको भनेर बुझ्नु पर्यो अनि त्यसपछि त्यो डाक्टर कहाँ आउनु पर्यो डाक्टरले त्यसलाई करेक्सन गर्नु पर्यो करेक्सन गरिसके पछाडि मात्रै चाहिँ शुक्रकीटको उत्पादन राम्रोसँग हुने भयो ल त्यो भयो
2: अब फिजिकल एक्जामिनेसन पछि हामीहरूले अर्को इम्पोर्टेन्ट भनेको हर्मोनल प्रोफाइल हेर्दाखेरि राम्रो हर्मोनल प्रोफाइलमा हेर्ने भनेको एलएच एफएसएस टेस्टोस्टेरोन अथवा वाट एभर देयर देन प्रोलाक्टिनहरू कसै कसै हेर्नु थाइरोइड प्रोफाइल ओभरअल हेल्थ चेकअपको लागि सुगर प्रोफाइलहरू किडनीको जाँचहरू लिभरको जाँचहरू किनभने सबै अङ्गहरू इन्टरलेटेड हो कि हो शरीरमा कहीँ पनि आगो लाग्यो भने चाहिँ पहिलो असर गर्ने भनेको सेक्सुअल लाइफ र फर्टिलिटी नै हो
1: एक्ज्याक्टली
2: त्यो त लास्ट प्रायोरिटी भयो नि त बढीको लागि त पहिला त सास फेर्न पर्यो मुटु चलाउनु पर्यो होसमा बस्नु पर्यो बुझ्यो होइन तपाईँ कुनै सकमा हुनुहुन्छ नराम्रो मेसेजमा हुनुहुन्छ तपाईँ त्यो पाटो त बिर्सिनुहुन्छ नि
1: बिर्सिन्छ शरीरले नै त्यसलाई चाहिँ प्रायोरिटी दिँदैन
2: दिँदैन
1: त्यसपछि त्यो चाहिँ बिग्रे पनि बिग्रियोस् भन्छ
2: गइजाओस्
1: होइन तर पहिला बाँच्नु
2: पर्यो त्यसपछि अर्को इन्भेस्टिगेसनबाट हामीले मोटामोटी त्यहाँ गएर हामीले अल्ट्रासाउन्ड गरेर हेर्छौँ पेटको प्रोस्टेटको अन्डकोषको पनि हामी हेर्छौँ टु सी इन द डिटेल मतलब त्यसपछि मोटामोटी टेस्टहरू तिनीहरू जेनेटिक टेस्टहरू कसै कसैमा गर्छौँ हामीले
1: हो
2: जेनेटिक टेस्टहरू क्यारियोटाइपिङ भन्छौँ त्यसलाई
1: क्यारियोटाइपिङ पनि हामीले गर्छौँ
2: सबैमा होइन
1: सबैमा होइन
2: सबैमा
1: पहिला यो सबै चिज जाँच गरेर
2: सबै
1: ठिक छन्
2: भनेपछि इज देयर एनी जेनेटिक
1: अब जेनेटिकतिर लाग्नु पर्यो
2: हर्मोन स्ट्रक्चर सबै हेर्नुभयो तपाईँले अरू डिटेलमा चाहिँ सबै त्यस्तोहरू अहिले एउटा क्लासमा मात्रै छ भन्न त सम्भव हुँदैन
1: हुँदैन
2: तर ओभरअलमा हामीले स्ट्रक्चरल इन्टिग्रिटी हर्मोनल इन्टिग्रिटी जेनेटिक इन्टिग्रिटी अब जेनेटिकली ठिक छ छैन त्यो पनि हामीले फेसिलिटी पनि एभाइलेबल छ क्यारियोटाइपिङ हेर्छौँ अरू हर्मोन प्रोफाइलहरू हेर्छौँ
1: अब हर्मोन प्रोफाइलमा सामान्यत हामीले चाहिँ अब
2: प्रोलाक्टिन
1: हामीले खास त्यस्तो नै हो नि अब सेक्स हर्मोन्सहरूको कुरा र त्यससँग एसोसिएटेड हर्मोन्सहरू को कुराहरू हामीले हेर्ने भयौँ होइन जस्तो अब पुरुषमा प्रोलाक्टिन एकदम बढी देखियो भने के हुन्छ डाक्टर त्यो
2: प्रोलाक्टिन पिट्युटरीको ट्युमर हो कि प्रोलाक्टिनोमा भनेर हामीले सोध्नुपर्छ त्यस्तो केसहरू पनि हामी गुमाएर फेरि न्युरोसर्जनमा पठाउनु पर्यो केसहरू
1: त्यसरी
2: समस्या के थियो इन्फर्टिलिटी थियो
1: इन्फर्टिलिटी
2: इन्फर्टिलिटीलाई इन्फर्टिलिटी भनेर चाहिँ बुझ्नु हुँदैन हामीले यसलाई कसरी बुझौँ भन्दाखेरि इन्फर्टिलिटी भनेको आफैमा डिजिज होइन यो लक्षण हो यसका अन्डरलाइन कारणहरू डिफ्रेन्ट छ डिफरेंट कारण हुन सक्छ तर कारणमै ठिक गर्नु फर्टिलिटी इज वान इफेक्ट वी हैव टू डिग इन टू द कज
1: यस त्यसैले कसैको चाहिँ मसँग एकजना मेरो साथीको चाहिँ भेरीको सिल रहेछ उहाँले चाहिँ लाज लागेर कहिले पनि देखाउनु भएन अनि बिहे गरिसके पछाडि जब बच्चा भएन, बच्चा नभएपछि बच्चा बनाउन भनेर जाँदाखेरि पनि डाक्टर साहबले भेटेको सुरु चाहिँ डायग्नोसिस
2: त्यो बेलाको ड्यामेज इरिभर्सिबल हुन सक्छ,
1: तर लकीली उहाँको भेरिकोसिल चाहिँ करेक्सन गरिसके पछाडि उहाँको बच्चा भयो, करेक्टेबल भयो। अब यहाँ चाहिँ अघि डाक्टर साहबले पनि भनिसक्नुभयो, त्यस्तो कुनै पनि समस्याहरू देखियो भने, अण्डकोषको वरिपरि देखियो भने चाहिँ सकेसम्म छिटो उपचारमा जानु पर्यो, त्यसले गर्दा अरू ड्यामेज चाहिँ नहोस् भन्ने कुरा।
2: यसको ड्यामेज भनेको बिरेको मात्रै होइन, हर्मोनको कुरा,
1: हर्मोनको कुरा,
2: मास्कुलिनिटीको कुरा हो, पुरुषत्वको कुरा हो, धेरै कुराहरू छ कि त्यसमा।
1: हजुर हजुर,
2: फेरि करेक्टेबल हो,
1: करेक्टेबल हो। त्यसैले हर्मोनको एउटा चाहिँ हर्मोनलाई ब्यालेन्स गर्नको लागि हामीले करेक्टिभ मेजर्सहरू लिन्छौँ, स्ट्रक्चरल कुरा पनि हामीले भयौँ। अब जेनेटिकमा चाहिँ डाक्टर साहब अलिकति हामी कहाँ चाहिँ के फेसिलिटिजहरू छ जेनेटिकको, जेनेटिक एनालाइसिसको?
2: जेनेटिक एनालाइसिसको अब हामी लगभग क्यारियोटाइपिङको एउटा पाटो भयो, त्यसपछि
1: क्यारियोटाइपमा हामी के हेर्छौँ,
2: मेल फिमेल 46XXY छैन, 46XY हो कि होइन, बुझ्नु भएन? त्यसपछि गएर अरू एक्स्ट्रा जस्तो क्लाइनफिल्टरमा अरू एक्स्ट्रा आयो, फिमेलमा चाहिँ नि तपाईँको टर्नर सिन्ड्रममा मिसिङ हुन्छ जिनहरू, त्यो सबै हामी हेर्न सक्छौँ। अहिले आएर त हरेक मान्छेको जेनेटिक म्यापै बनाउन सक्छौँ नि हामी, त्यसमा अब जेनोमिक सिक्वेन्सिङ गर्न सक्छौँ। लेटेस्ट सिक्वेन्सिङ भनेको चाहिँ हजुरको होल जिनोम सिक्वेन्सिङ, WGS र होल एक्जोम सिक्वेन्सिङ, त्यो सबै गर्ने फेसिलिटेटर छ
1: हामीसँग अहिले यहाँ
2: काठमाडौँमा एभाइलेबल छ,
1: काठमाडौँमा सबै एभाइलेबल
2: छ।
1: भनेपछि निसन्तान भएका जोडीहरूले चाहिँ उपचारको लागि अब देश छोडेर बाहिर जानुपर्ने स्थिति छैन,
2: कज फाइन्ड आउट गर्नलाई चाहिँ पर्दैन,
1: पर्दैन,
2: लेट्स गो टु ट्रिटमेन्ट साइड अगेन, त्यता आउँछौँ हामी। तर डायग्नोस्टिक क्यास्केटमा चाहिँ हामीले एमआरआईदेखि लिएर सबै के जे चाहिन्छ, हामी इमेजिङमा त सबै गर्न सक्छौँ, के समस्या छैन, कहाँ के समस्या छ भन्ने कुरो, ट्रान्सरेक्टर अल्ट्रासाउन्ड भयो, भेजियोग्राफी भयो, त्यसमा चाहिँ समस्या छैन। जेनोमिक स्टडी मैले हजुरलाई भने क्यारियोटाइपिङबाट सुरु भए तापनि कतिपय ग्रुपमा चाहिँ हामीहरूको होल जिनोम सिक्वेन्सिङ अथवा होल एक्जोम सिक्वेन्सिङ भनेको, एक्जोम भनेको डिएनएको चाहिँ नि जिन डिएनएको सबभन्दा फङ्सनिङ पार्ट हो,
1: फङ्सनिङ पार्ट हो,
2: जुन फङ्सनिङ पार्ट गरेर छैन, जम्मा 3% एनालाइसिस गरे पनि धेरै आइडिया हुन्छ, त्यो भनेको जम्मा 3% हुन्छ, अर्को 100% पनि एनालाइसिस गर्न सकिन्छ, त्यसलाई होल जिनोम सिक्वेन्सिङ भनिन्छ, त्यो अलिक महँगो पर्छ,
1: महँगो पर्छ,
2: सबैमा प्र्याक्टिकल नहोला, त्यो सबै विधाहरू छ हामीसँग, त्यसरी जानुपर्छ,
1: त्यसरी जाने। अब यो चाहिँ हामीले कज अनि त्यसमा आएको धेरै कुराहरू चाहिँ सम्भव भएसम्म हामीले श्रोता दर्शक साथीहरूलाई चाहिँ बताइ नै रहेछौँ। कुनै त्यस्तो कन्फ्युजन भयो, हामीले प्रयोग गरेको शब्दहरू बुझ्नु भएन भने हामीलाई लेखिपठाउनुहोस्, हामी अर्को श्रृङ्खलामा त्यसलाई क्लियर
2: गर्छौँ।
1: अब चाहिँ अरू म्यानेजमेन्टहरू,
2: अब अरू म्यानेजमेन्टहरूमा जाउँ होइन, अब सबभन्दा इम्पोर्टेन्ट भनेको चाहिँ नि कति हतार छ त्यो उपचार गर्नलाई भन्ने कुरो चाहिँ नि फिमेल पार्टनरको एजले डिटर्माइन गर्छ, फिमेल पार्टनरको 35 वर्ष क्रस गरेपछि चाहिँ फर्टिलिटी क्यापासिटी धेरै घट्छ,
1: घट्दै जान्छ,
2: फिकन्डेन्सी विल गो डाउन, सो इट्स नट अबाउट मेल एलोन, ट्रिटमेन्ट अफ इन्फर्टिलिटी टिम वर्क, सफर्टिलिटी टिम वर्क, यु किप दस इन सेन्टर टु द फिमेल पार्टनर अफकोर्स, मेल पार्टनरको करेक्टेबल कुराहरू हामी कसरी करेक्ट गर्ने त, नन अब्स्ट्रक्टिभ एजोस्पर्मिया भनेको चाहिँ एउटा
1: अब्स्ट्रक्सन छैन,
2: अथवा ओलीको स्पर्मिया,
1: ओली
2: संख्या नपुगेको,
1: संख्या नपुगेको अथवा
2: एजोस्पर्मिया भनेको हुँदैन भएको,
1: हुँदैन भएको, शुक्रकृत हुँदैन भएको,
2: यस। अब ओलीको स्पर्मियाको चाहिँ हामीले केही करेक्टेबल कुराहरू हामी करेक्ट गर्न सक्छौँ, लाइफ स्टाइल मोडिफिकेसन, ड्रग छोड्ने, गाँजा छोड्ने, सौना नजाने, धेरै टेम्परेचर मेन्टेन नगरिदिने, त्यसपछि गएर अरू इम्पोर्टेन्ट भनेको चाहिँ नि तपाईँको भेरिगोसिल छ, भेरिगोसिलको करेक्सन, त्यसो गरेर पनि हामीले नन अब्स्ट्रक्टिभ एजोस्पर्मियामा म्यानेज गर्न सक्छौँ। अन्त साइन्टिफिक रिपोर्ट छैन, केही स्पर्मको क्वालिटी बढाउने केही औषधिहरू छन् फर द टाइमिङ, त्यो पनि हामी अल्कार्निथिन अरू रूपका औषधिहरू छन्, त्यसले स्पर्मको अलिकति अक्सिडेटिभ स्ट्रेसहरू चाहिँ घटाउँछ भन्ने लिटरेचरमा छ, तर धेरै साइन्टिफिक इभिडेन्स अझै पनि छैन, जे लिमिटेसन हामीले भन्नुपर्छ, नन अब्स्ट्रक्टिभ एजोस्पर्मियामा हामीले त्यसरी चाहिँ ठिक पार्न सक्छौँ, त्यहाँ कुनै इन्फेक्सन छ भने ट्रिट गर्न सक्छौँ, ती कुराहरू भए। हर्मोनल इम्ब्यालेन्स भने हर्मोनल इम्ब्यालेन्स करेक्ट गर्नु पर्यो,
1: हर्मोनमा केही छ भने हर्मोनलाई ब्यालेन्स गर्ने खालको ढङ्गले, हर्मोन ब्यालेन्स गर्ने, हर्मोनै दिने त हो नि होइन,
2: त्यसलाई मिलाएर मिलाएर दिनु पर्यो, किनभने
1: मिलाएर दिनु पर्यो,
2: कहिलेकाहीँ हर्मोनमा के हुन्छ भने सबै नेगेटिभ फिडब्याकबाट काम गर्छ कि,
1: राइट
2: राइट, त्यही भएर कहिलेकाहीँ धेरै नेगेटिभ भयो भने,
1: धेरै दियो भने उता नेगेटिभ फिडब्याक जान्छ, अर्को त्यसले सपरेसन गर्छ,
2: त्यसले गर्दाखेरि यो त्यति छैन कि तपाईँ तातो इनपुट दिँदैन आगै बल्छ भन्ने छैन, त्यो छ। त्यसपछि नन अब्स्ट्रक्टिभ एजोस्पर्मियामा एउटा इम्पोर्टेन्ट भनेको तिनीहरूलाई चाहिँ नि हामीले डाइरेक्टली इन्ट्राउट्राइन इन्सेमिनेसनमा त्यो सिमेन्ट राम्रो क्वालिटीको आँसी दिन सक्छौँ, त्यसपछि अर्को भनेको आइबीएफमा इन भिट्रो फर्टिलाइजेसनको टेक्निकहरूमा जान सक्छौँ. स्पर्म त छ नि त,
1: स्पर्म छ,
2: क्वालिटीको हेर्छ.
1: स्पर्म भइसके पछाडि चाहिँ त्यसको क्वालिटीको स्पर्म राखेर हामी चाहिँ अब
2: इम्ब्रियो बनाउन सक्छौँ, ट्रान्सफर गर्न सक्छौँ.
1: अब त्यसलाई चाहिँ इम्ब्रियो बनाएर ट्रान्सफर गर्न सक्ने. अब सजिलो भाषामा बुझ्दाखेरि त हामीले
2: टेस्ट ट्युब
1: बेबी भनेर भन्छौँ.
2: अब
1: इन भिट्रो फर्टिलाइजेसन
2: करेक्ट टर्म इन भिट्रो.

0: तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
2: हजुर
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, लु
2: दिन त। हेलो भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी के भने रहेछ, के हो के भयो बाबा?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु हतियार छ, टच बालेर जाऊ।
6: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओम श्री गणेशाय नमः, ब्रह्म विष्णुमय शङ्करको जय, श्री नव दुर्गा भवानीको जय, श्री नरसिंह देवताको जय, महाकाली महागौरीको जय, महालक्ष्मी महा सरस्वतीको जय, श्री पशुपतिनाथको जय, श्री सिद्ध बाबाको जय, सर भाइ शिखारी खाग्रीको जय, नागलोक नागा देवताको जय, भैरव दन्त कालीको जय, श्री दाउनी देवीको जय, श्री सत्यवती माताको जय, तेत्तिसगढी देवी देवताको जय।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: लौ न लौ लौ, चट्याङ पर्न आँटो सबैजना यता आओ त। यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
0: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
0: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
0: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
8: ए हो र?
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
12: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
14: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
15: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
14: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
15: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
14: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
15: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेशमा लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ, दृष्टिविहीन छ, जागिर कसले देला र? लौ है बाबु, बहिनीलाई पाल्ने जिम्मा तिम्रो।
5: ल आमा, पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा।
4: दुःख गरेर पढायौ, लेखायौ, बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि। फेरि छोरी हो, जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन।
5: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ। छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन। बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन्, अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन्, समाजलाई पनि योगदान दिन सक्छिन्।
6: हो, जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन्, यसका लागि उपयुक्त वातावरण दिउँ।
7: प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त्य गरौं। तिलोत्तमा नगरपालिका एकीकृत सेवा पहुँच परियोजना र रेडियो लुम्बिनी तथा तिलोत्तमा टेलिभिजनद्वारा जनहितमा जारी सन्देश।
8: व्यावसायिक कृषिले बनाउँछ सुखी। निर्यातमुखी कृषि प्रणालीमा सुधार गरी व्यावसायिक कृषिको प्रारम्भ गरौं। खेती योग्य जमिन बाँझो नराखौं। लाखौं खर्च गरेर विदेशिनुको सट्टा स्वदेशमै व्यावसायिक कृषि र पशुपालन गरौं। व्यावसायिक कृषि उत्पादन मार्फत आर्थिक उपार्जन गरौं। मानो रोपौं, मुरी फलाउं, खेती योग्य जमिन बाँझो नछाडौं। पसिना बगाउं, समुन्नत बनाऊ, आफू र देशलाई प्रनिर्भरताबाट बचाऊ। लुम्बिनी प्रदेश सरकार, गृह मन्त्रालय, राप्ती उपत्यका, देउखुरी, नेपाल।
9: तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको पोषण सम्बन्धी सन्देश।
10: गर्भसँगै आमा र स्वस्थ बच्चाका लागि हरेक बार खाना चारको तालिका पालना गरौं।
9: गर्भ रहेदेखि प्रोटोकल अनुसार 8 पटक गर्भ जाँच गराऊ।
10: आमाको दूध अमृत समान हुन्छ, त्यसैले बच्चा जन्मेदेखि 6 महिनासम्म आमाको दूध मात्र खिलाऊ।
9: जन्मेदेखि 15 महिनासम्मको नियमित खोप पूरा गराऊ।
10: 6 महिनापछि आमाको दूध सँगै थप आहार पनि खुवाऊ।
9: पोषण स्थिति मापनको लागि जन्मेदेखि 23 महिनासम्म हरेक महिना नियमित तौल लिऊ।
10: थप आहारसँगै समय तालिका अनुसार बाल भिटा पनि खुवाऊ।
9: प्रत्येक 6-6 महिनामा जन्मेको 6 महिनादेखि 59 महिनासम्मका बाल बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाऊ।
11: अनुरोधक, तिलोत्तमा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मणिग्राम, रूपन्देही।
12: नमस्ते डाक्टर
13: साहब। नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
14: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
5: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं
5: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
5: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन
4: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना आफू खुसी प्रतिजैविक औषधिको सेवन नगरौं
7: चिकित्सकले दिएको औषधि सेवन गर्दै गर्दा सन्चो भएको महसुस भए तापनि बीचैमा नछोडी मात्रा अनुसार औषधि पूरै सेवन गरौं
6: पछिका लागि भनेर औषधि बचाएर नराखौं
7: अनावश्यक रूपमा प्रतिजैविक औषधिको सिफारिस नगरौं
6: बिरामीलाई औषधि सेवन गर्ने विधि र अवधिको बारेमा राम्रोसँग परामर्श दिऊ
7: चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह बिना प्रतिजैविक औषधिको बिक्री वितरण कसैले
6: प्रतिजैविक प्रतिरोध रोकथामको लागि हामी सबै जिम्मेवार बनौ
8: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
9: ओहो भाइ कुखुरालाई दाना हाल्दै हुनुहुँदो रहेछ त
10: हो दाइ कुखुरालाई रोग नलागोस् भनेर यो औषधि पनि मिसाउँदैछु
9: खै के औषधि रहेछ ला यो त प्रतिजैविक औषधि यानि कि एन्टिबायोटिक्स पो रहेछ रोग नलागोस् भनेर जथाभावी यस्ता एन्टिबायोटिक्स औषधि खुवाउनु हुन्छ त
10: यसरी स्वास्थ्य कर्मीको सल्लाह बिना जथाभावी औषधि खुवाएका पशु पन्छीको मासु खाँदा मानव शरीरलाई नै हानि पुर्याउँछ यी औषधि त रोगको संक्रमण भएपछि मात्र दिने हो यसरी जथाभावी एन्टिबायोटिक्स औषधि खुवाइएका पशु पन्छीका मासु खाँदा ती औषधिले बिस्तारै काम गर्न छोड्छन् र भोलिका दिनमा मानिसलाई कुनै पनि संक्रमण सन्चो नभएर अकालमै मृत्यु हुन्छ भाइ
9: ठिक भन्नुभयो दाई मेरा आँखा खोलिदिनु भयो अबदेखि मेरा पशु पन्छीलाई पशु चिकित्सकको सल्लाह बिना यसरी जथाभावी औषधि खुवाउँदिन
10: पशु चिकित्सक वा पशु स्वास्थ्य कर्मीको सिफारिसमा मात्र प्रतिजैविक औषधिको प्रयोग गरौं
9: औषधि ऐन अनुसार प्रतिजैविक औषधिहरूको बिक्री वितरण भएको सुनिश्चितता गरौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
11: अब जसो तसो दुःख गरेर तिम्रो बहिनीलाई पढायौ दृष्टिविहीन छ जागिर कसले देला र लौ है बाबु बहिनीलाई पाल्ने जिम्मा तिम्रो
12: ल आमा पनि यत्रो पढेकी बहिनीलाई कसैले पाल्न पर्दैन आमा
11: दुःख गरेर पढायौ लेखायौ बहिनीले काम गर्न सक्ने भए त काम गर्थ्यो होला नि फेरि छोरी हो जागिर भन्दैमा टाढा पठाउन पनि सकिँदैन
12: मेरो भन्दा पनि बहिनीको क्षमता धेरै छ छिमेकी काकाको छोरीलाई जस्तै स्वतन्त्र रूपमा आफ्नो जागिरको निर्णय गर्न दिउन बहिनीले लोकसेवा शिक्षक सेवा आयोग पढेर थाई जागिर पनि खान सक्छिन् अनि आफू मात्रै होइन हाम्रो परिवारलाई नै पाल्न सक्ने क्षमता पनि राख्छिन् समाजलाई पनि योगदान दिन सक्छिन्
13: हो जुनसुकै किसिमका अपाङ्गता भएका महिलाले काम गर्न सक्छन् यसका लागि उपयुक्त वातावरण दिउँ
14: डिसेबिलिटी राइट्स फण्डको आर्थिक सहयोगमा नेत्रहीन महिला संघ नेपालद्वारा जनहितमा जारी सन्देश
15: यसो बिहे पार्टीमा हेर्यो सबैका बुढी झपक्क गहनामा सजिएर आउने मेरी बुढीलाई पनि यसपालि एक सरो गहना बनाइदिनु पर्यो भनेको कहाँ बनाइदिने होला
11: तपाईँ बनाइदिन्छु त भन्नुहोस् बनाउने ठाउँमा त म लैहाल्छु नि गहनामा खास सधैँको विश्वास
3: आकर्षक डिजाइन का भने जस्ता सोचे जस्ता गहनाहरूको एकमात्र विश्वसनीय स्थान भीम आभूषण गहना गृह
12: तिलोत्तमा 5 मडगिराम रूपन्देही।
16: हजुर, हामी कहाँ आधुनिक तथा पुराना डिजाइन का सुन चाँदी का रेडीमेड गहना पाइनुका साथै अर्डर अनुसार बिना रसायन का गहना निर्माण गरिन्छ। ए सुन्नुस् त, पुराना गहना सँगै नयाँ गहना साट्नुका साथै खरिद बिक्री पनि गरिन्छ है।
17: सम्पर्क नम्बर 071-560-090, मोबाइल नम्बर 9872-12882 र 9872-24870।
18: किन झोक्राउनु भो काका?
19: के भन्नु नि नानी, त्यति बेला बेसरी बोलियो र राम्रो भनेर ढोका लगाइयो, अहिले सबै ढोका बिग्रेर घरै कुरूप बनाइदियो।
18: मैले त भनेकै हो नि काका, तपाईँले भन्दा पहिल्यै लगाएको बुद्ध फाइबरको मेरो घरको ढोका हेर्नुहोस् त, जस्ताको त्यस्तै छ, बरु अझै पनि केही बिग्रेको छैन। जानुहोस् बुद्ध फाइबरमा।
19: ए बुद्ध फाइबर, कान्छोले पनि त्यही भन्थ्यो।
20: आधुनिक प्रविधिबाट तयार गरिएका न पसानी लिने न फुट्ने रङ गर्न नपर्ने फाइबर का ढोका पल्ला फाइबर जस्ता पाता पार्किंग सेड पाता डस्टबिन डेस्क बेन्च चिपलेटी प्ले स्टेशन का सामग्री लगायत का सम्पूर्ण फाइबर का सामग्री अर्डर अनुसार तयार गरिन्छ। गुणस्तरीय फाइबर का लागि बुद्ध फाइबर उद्योग शोरूम तिलोत्तमा 3 सीताराज मिल, मोबाइल 9857-21-757 र 9842-96-228।
21: हरेक स्पेंडिंग मा कलेक्टिंग पॉइंट्स

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: हो, घर पनि कति राम्रो बनेछ, छिटिक्कै भएछ।
2: अब काठको रेलिङहरू राख्नुपर्ने छ, कुर्सीको राम्रो डाइनिङ टेबल पनि राख्ने हो यहाँनिर।
3: बाबा, मलाई पनि एउटा काठको दराज राखिदिनु है मेरो कोठामा। मैले अस्तु नै देखि भनिन्छु नि हजुरलाई।
1: ल, बाह्र हात मागेर भित्तामा रोकिने भन्थे, त्यस्तै चाल नगर्नु न। ल यो सुन्नुहोस्,
4: घर अफिस वा होटल डिजाइन हेर्ने मात्र होइन, अनुभव गर्ने कुरा हो। वेलकम टु ग्लोबल इन्टेरियर, जहाँ तपाईँको ड्रीम घरलाई मोडर्न टेक्नोलोजी र प्रिमियम फिनिशिङबाट चम्काइन्छ। हामी केवल साधारण कार्पेन्ट्री मात्र गर्दैनौ, हाम्रो एडभान्स प्रोडक्सन सिस्टममा उपलब्ध छ सिजनिङ प्लान्ट, ट्रिटमेन्ट प्लान्ट, सीएनसी मशिन, प्यानल स, अटो एज ब्यान्डिङ, कोल्ड प्रेस र सिस्टमेटिक पेन्टर बुथ लगायत सम्पूर्ण सुविधा, ड्युरेबल, स्टाइलिस र इन्टरनेसनल स्ट्यान्डर्डको फिनिसिङ, जसले तपाईँको घरको इन्टेरियरलाई टिकाउ र सुन्दर बनाउँछ। थप जानकारीका लागि ग्लोबल इन्टेरियरलाई सम्पर्क गर्नुहोस्।
1: विश्वास र टिकाउ हुने सम्पूर्ण फर्निचरका सामग्रीहरू एउटै छाता मुनि। हजुर, बेड, दराज, ड्रेसिङ टेबल, डाइनिङ सेट, किचन, पार्केटिङ, काठको रेलिङ, सोफा, पार्टेसन लगायत घर अफिस होटलका सम्पूर्ण इन्टेरियर कामको लागि ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योगलाई सम्झनुहोस्। प्रोप्राइटर लिल कार्की, फोन 9857073397 र 9845942914। ग्लोबल इन्टेरियर एन्ड कास्ट उद्योग प्रणाली तिलोत्तमा छ, गोरकट्टा।

नमस्कार, रेडियो लुम्बिनीबाट बिहान 5:40 बजेको हाल खबरमा प्रकाश पाण्डेको हार्दिक स्वागत छ। यो हाल खबर एफएम 96.8 मेगाहर्ज, अनलाइनमा www.radiolumbini.org, विभिन्न मोबाइल एप्लिकेशन र रेडियो लुम्बिनीको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष सुन्न सकिन्छ। हाल खबरको शुरूआतमा अहिलेसम्मका मुख्य खबर शीर्षक एकपटक। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै सामान्य बन्दै कतिपय ठाउँमा अझै पनि झडप लगायतका घटना। 5 दिनपछि उठ्यो सब, हटेको छैन अझै त्रास। कप्तानगंज घटनालाई लिएर विभिन्न ठाउँमा सद्भाव रैली, लुम्बिनीमा शान्ति पाठ, सामाजिक सद्भावमा खलल पुर्याउने 8 जना पक्राउ। सरकारले एक वर्षमा लियो 4.5 खर्ब सार्वजनिक ऋण, राहदानी अनियमितता मुद्दाको विशेष अदालतमा सुनवाई। लुम्बिनी प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको गृह कार्य, मुख्यमन्त्री आचार्यले थाले दलहरूसँग छलफल। नेपाल बंगलादेश व्यापार विस्तारमा सहकार्य गर्ने बंगलादेशका राजदूत रहमानको प्रतिबद्धता। उमेर हदका कारण सेवानिवृत्त तिलोत्तमा वडा नम्बर 5 का वडा सचिव खतिवडाको विदाई। निर्वाण सरस्वती संस्कृत तथा साधारण माविमा विद्यालय व्यवस्थापन समिति गठन। र नेपालका दुई स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्नेछन्।

0: वात्सल्य बुटवल क्लिनिक सुखनगर बुटवल सम्पर्क 9803364460।
1: अब हाल खबर विस्तारमा सुनसरीको देवानगंज घटनापछि तराई मधेशका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्न थालेको छ। विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएका छन् भने विभिन्न धार्मिक अगुवाहरूले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपील गरिरहेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ सांसद र अरू दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूले तनाव कम गर्नका लागि संवाद अघि बढ़ाएका छन्। नेपाली सेना सहित तीनवटै सुरक्षा निकायको समन्वय र सहकार्यमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज बन्दै गइरहेको छ। नेपाली सेनाको पूर्वी कीर्तनापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यीकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनु भएको छ। गृहमन्त्री सुदन गुरूङले घटनास्थलमा पुगेर पीड़ित परिवारसँग सहमति र घाइतेसँग भेटवार्ता गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीको विश्लेषण छ। देवानगंजको कप्तानगंजमा गोली लागेर ज्यान गुमाएका दुई युवकको शवको पाँच दिनपछि उठाइएको छ। सरकार र पीड़ित परिवारबीच सात बुझे सहमति भएपछि आफन्तले सब बुझेका हुन्। तीनवटै सुरक्षा निकायले घटनाका बारेमा सूक्ष्म विश्लेषण अध्ययन र निगरानी गरिरहेका छन्। सुनसरी धनुषा सिरा।